0: उपचार गरिने अवस्थाहरू जन्मजात खुट्टाको पैतला भित्र फर्केको आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको ढाड बाङ्गो वा कुप्रो भएको जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको औंलाहरू एकापसमा टाँसिएको वा बढी भएको शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 चनाबारी सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।
2: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर
3: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु पसल।
4: हामी कहाँ एलजी सामसुङ औरा स्काईअर्थ कम्पनीका टीवी फ्रिज वाशिंग मेसिन सामसंग रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
3: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीवी वाशिंग मेसिन फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वाशिंग मेसिन र टीवी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
4: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98584-5519 र 98581-715।
3: खुसीको खबर,
4: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालकै एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ, तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
3: हाम्रा विशेष सेवाहरू आईभीएफ आईयूआई हिस्टोस्कोपी दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
4: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुसीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड नेपालगंज बाँकी। सम्पर्क मोबाइल नम्बर 98455-36984।
3: के तपाईँ एसईई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एन्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
4: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्य कर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
3: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
4: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्र्याक्टिकल ट्रेनिङ, 100% प्र्याक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण,
3: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ।
4: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज, सुर्खेत रोड, नेपालगंज बाँके। सम्पर्क नम्बर 081-534-017, 081-536-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।
5: सूचना,
4: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाट जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
4: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-56-56-455।
5: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
4: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
5: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
4: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ। त्यहाँ त स्पेशल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
5: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
4: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर 6 वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-40।
5: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
4: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
3: खाद्य वस्तुको किसिम, अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
4: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
3: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत। को खबर,
6: सिटी भिटी सँगको साझेदारीमा सञ्चालित योगी नरेन्द्रनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान वीरेन्द्रनगर 7 इत्राम सुर्खेतमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कोर्समा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा कार्यक्रमहरू 3 वर्ष जनरल मेडिसिन एचए, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, जनरल मेडिसिन एचए, आयुर्वेदिक एचए, डिप्लोमा इन फरेस्ट्री, डिप्लोमा इन एग्रिकल्चर प्लान्ट साइन्समा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
1: फारम भर्ने अन्तिम मिति यही जेठ 13 गतेसम्म। स्वास्थ्य तर्फको कार्यक्रमका लागि एसई मा कम्तीमा 2 GPA ल्याएको हुनुपर्ने, अन्य कार्यक्रमको लागि कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्ने छ।
3: योगी नरहरिनाथ प्रतिष्ठानमा अन्य निजी कलेज भन्दा 30% सम्म कम शुल्क, अनुभवी र दक्ष शिक्षकबाट गुणस्तरीय पढाई, कर्णालीकै उत्कृष्ट शैक्षिक वातावरण, व्यवहारिक र रोजगारमुखी शिक्षा,
1: गुणस्तरीय शिक्षा, सफल भविष्यको आधार। आजै सम्पर्क गर्नुहोस् योगी नरेन्द्रनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान, वीरेन्द्रनगर 7, इटाम, सुर्खेत।
3: सम्पर्क फोन नम्बर 083-590-202, अध्यक्ष धर्मराज शाही, 98-580-51-407, क्याम्पस प्रमुख दानबहादुर रोकाए, 98-580-66-789, र प्रशासन प्रमुख अशोक कुमार थापा, 98-81-83-500।

0: एसई सक्यो, अब रमाइलो सुरु भयो।
1: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
0: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
0: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: भर्ना खुल्यो
4: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 मा साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जिहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
4: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-91-960 र 97-688-84-566।
5: सूचना
4: यही जेठ 23 गते चौथो शनिवारको दिन
5: यस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला, कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार, हाम्रा दैनिक सेवाहरू, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
3: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्र नगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-590-693।
6: रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ट्ज।
2: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ। एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी विकास चापागाई सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 18 गते सोमबार, सन् 2026 जून 1 तारीख अधिक जेठ कृष्णपक्षको प्रतिपदा तिथि।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेका सिन्धुपाल्चोकको रेडियो जुगल 98.1 मेगाहर्ज, रेडियो सरलाई 105.6 मेगाहर्ज र बैतडीको रेडियो सनसेर 106.6 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: नेपाल भारत सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति विवादमा विपक्षी दल, कूटनीतिज्ञ र सीमाविद्द्वारा आलोचना। प्रधानमन्त्रीको अभिव्यक्ति सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित रहेको परराष्ट्रको स्पष्टीकरण।
0: विपक्षीको अवरोधका बीच प्रतिनिधि सभा नियमावली पारित, विपक्षी दलहरूद्वारा संसदमा नाराबाजी, धकेला धकेल र बेल घेराउ।
1: बजेटमा मध्यम वर्गलाई उठाउन खोज्दा न्यून वर्गलाई उपेक्षित नगरिएको अर्थमन्त्रीको दावी। उत्पादन र उद्यम मार्फत न्यून वर्गलाई दिगो रूपमा माथि उकास्ने लक्ष्य रहेको भनाई।
0: चीनको झेन्झोउ 21 अन्तरिक्ष अभियान सफल, 3 अन्तरिक्ष यात्री सकुशल पृथ्वीमा फिर्ता।
1: र श्रीलंकालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा, गुजरातलाई हराउँदै बेंगलुरूले जित्यो आईपीएल क्रिकेटको उपाधि।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: काया कैरनमा अब खबरको सिलसिला। प्रधानमन्त्री बालेन्द्र शाहले हिजो प्रतिनिधि सभामा दिएको नेपाल भारत सीमा सम्बन्धी अभिव्यक्ति विवादमा तांगिएको छ। लिम्पियाडुरा, लिपुलेक र कालापानीबारे सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा उहाँले नेपालले पनि धेरै ठाउँमा भारतीय भूमि मिचेको अभिव्यक्ति दिनुभएको हो। प्रधानमन्त्री शाहको यो अभिव्यक्तिलाई लिएर संसदभित्र र बाहिर आलोचना तथा विरोध भएको छ। तपाईहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, म पनि अस्ति भर्खर प्रधानमन्त्री भएपछि नै थाहा पाएँ भारतले नेपालको जग्गा मिचेको मात्र होइन, नेपालले पनि भारतको थुप्रै जग्गा मिचेको रहेछ, प्रधानमन्त्री शाहले संसदमा भन्नुभयो। प्रधानमन्त्रीको यो अभिव्यक्तिलाई लिएर तीव्र प्रतिक्रिया शुरू भएको छ। विपक्षी सांसदहरूले उहाँको भनाई संसदको अभिलेखबाट हटाउन माग समेत गरेका छन्। कूटनीतिज्ञ तथा सीमा मामिलाका विज्ञहरूले प्रधानमन्त्रीले संसदमा व्यक्त गरे जस्तो नेपालले भारतीय भूमि नमिचेको बताएका छन्। प्रधानमन्त्री शाहको अभिव्यक्ति भारतले अतिक्रमण गरेको नेपाली भूभाग लिपुलेक, लिम्पियाडुरा र कालापानी क्षेत्रको सन्दर्भमा आएको हो। नेपालले त्यो भूमिलाई भारतले आफ्नो भएको दावी गर्दै आएको छ। प्रधानमन्त्री शाहले लिपुलेक, लिम्पियाडुरा र कालापानी नेपालको भूभाग भएको विषयमा सरकारले दिल्ली र बेजिङलाई कूटनीतिक नोट पठाइसकेको संसदमा जानकारी पनि दिनुभयो। शाहका एक सहयोगी अनुसार केही हप्ता अघि प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन्जनकारले बेलायती राजदूत रो फेनसँग भेट गरी कालापानी क्षेत्रका विषयमा बेलायतले कसरी सहयोग गर्न सक्छ भन्ने बारे छलफल समेत गर्नुभएको भनेर आजको कान्तिपुरले खबर लेखेको छ। कालापानी लगायत सीमाका विषयमा सन् 1816 सुगौली सन्धिपछि विवाद शुरू भएको मानिन्छ। नेपाली सीमा विज्ञहरूका अनुसार सुगौली सन्धि तथा सन् 1819, 1827, 1834, 1835, 1837, 1846, 1850, 1856, 1860 र 1879 तत्कालीन ब्रिटिस इण्डियाको सर्वेक्षण विभागले तयार गरेका ऐतिहासिक नक्साका आधारमा लिपुलेक, लिम्पियाडुरा र कालोपानी सहितको 372 वर्ग किलोमिटर क्षेत्रफलको भूभाग नेपालको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणमा जानु अघिल्लो दिन प्रधानमन्त्री शाहबाट पछिल्लो अभिव्यक्ति आएको छ। सभापति लामिछाने भारतको 5 दिने भ्रमणका लागि आज दिल्ली जाँदै हुनुहुन्छ। भ्रमणका क्रममा लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहित उच्च अधिकारीहरूसँग भेट गर्ने कार्यक्रम छ। यसैबीच परराष्ट्र मन्त्रालयले हिजो बेलुकी विज्ञप्ति निकालेर प्रधानमन्त्रीको अभिव्यक्तिलाई प्रस्ट्याउने प्रयास गरेको छ। सम्माननीय प्रधानमन्त्रीज्यूले संसदमा उल्लेख गर्नुभएको विषय मूलत 10 गजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेशन अर्थात सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित छ। मन्त्रालयले भनेको छ, नेपाल भारत सीमा निर्धारण गर्दा नदी सिमाना क्षेत्रमा स्थिर सीमा सम्बन्धी सिद्धान्त अवलम्बन गरेको कारणले क्रस बोर्डर अकुपेशन भई एक देशका नागरिकले अर्को देशको भूभागभित्र पर्ने जग्गामा खेतीपाती गर्ने तथा बसोबास गर्ने अवस्था छ। त्यस्तै मन्त्रालयले 3 मेमा पठाइएका कूटनीतिक नोटबारे भारतबाट जवाफ प्राप्त भएको पनि जनाएको छ। प्राविधिक समितिको अध्ययनले कतिपय ठाउँमा हाल नेपालको उपयोग र उपभोगमा रहेको जग्गा भारतमा पर्न सक्ने र हाल भारतको उपभोग र उपयोगमा रहेको जग्गा नेपाललाई पर्न सक्ने देखाइएको छ। परराष्ट्रद्वारा जारी विज्ञप्तिमा भनिएको छ, प्रधानमन्त्रीले संसदमा राख्नुभएको कतिपय ठाउँमा भारतको जग्गा नेपालतिर रहेको हुन सक्ने भनाइको सन्दर्भ यही प्राविधिक यथार्थ र क्रस बोर्डर अकुपेशनसँग जोड़िएको मन्त्रालयले भनेको छ।
3: विपक्षी दलहरूको विरोध बीच प्रतिनिधि सभा नियमावली 2079 संशोधन गर्न बनेको मसौदा समितिको प्रतिवेदन बहुमतले पारित भएको छ। प्रमुख प्रतिपक्षी कांग्रेस सहित एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले प्रतिवेदनमाथि परेका संशोधनहरूमा पुनः छलफल गर्न समितिमै पठाउनु पर्ने माग गरे पनि सत्तापक्षले बहुमतबाट पारित गरेको हो। हिजो बसेको प्रतिनिधि सभा बैठकमा मसौदा समिति सभापति गणेश पराजुलीले मसौदा प्रतिवेदनमाथि दफावार छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। प्रस्तावको छलफलमा 35 संशोधनकर्ता सहित विपक्षी दलका सांसदले पनि भाग लिए। त्यसपछि विपक्षी दलहरूले छलफलका लागि समितिमा पठाउन माग गरे। समिति सभापति गणेश पराजुलीमाथि धकेला धकेल भएर सभाको माहौल बिग्रिएपछि 15 मिनटका लागि सभामुखले बैठक स्थगित गर्नुभयो। अर्को बैठकमा पनि विपक्षीले नाराबाजी, बेल घेराउ र धकेला धकेल जारी राखे। सभामुखले संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिरहनुभयो। सभापति पराजुलीका अनुसार राष्ट्रपति सहित संवैधानिक अंगका पदाधिकारी विरूद्ध आउने महाअभियोग अर्को सदनले 5 महिनाभित्र टुंग्याउनु पर्ने व्यवस्था गरिएको छ। यसअघि राष्ट्रपति र उपराष्ट्रपति तथा प्रधान न्यायाधीश सहित संवैधानिक पदाधिकारी विरूद्धको महाअभियोग प्रस्तावलाई 5 महिनाभित्र टुंग्याउने र नसकिएमा आउने प्रतिनिधि सभाका लागि अभिलेखका रूपमा रहने र आवश्यक निर्णय गर्ने व्यवस्था थियो। अब नयाँ प्रतिनिधि सभा गठन भएको 5 महिनाभित्र अभिलेख ग्रहण गरी अर्को 5 महिनाभित्र आवश्यक निर्णय गरिसक्नुपर्ने बाध्य गरिएको छ। यो खबर हामीले नयाँ पत्रिकाबाट लिएका हौं।
2: अर्थमन्त्री डाक्टर सुणिम वाग्लेले आफूले ल्याएको बजेटमा डिफेन्ड गर्दै मध्यम वर्गलाई उठाउन खोज्दा न्यून वर्गलाई उपेक्षित नगरिएको दावी गर्नुभएको छ। आउँदो आर्थिक वर्षको बजेट गएको शुक्रबार ल्याएका प्रधानमन्त्री वाग्लेले हिजो पहिलो पत्रकार सम्मेलन गर्दै बजेटमा मध्यम वर्गलाई प्राथमिकता दिए पनि तल्लो वर्गका लागि धेरै कार्यक्रम राखिएको बताउनु भएको हो। उहाँले बजेटमा मध्यम वर्गलाई उठाउन खोज्दा तल्लो वर्गलाई हेरिएन कि भन्ने धेरैको गुनासो आए पनि त्यो सत्य नभएको दावी गर्नुभयो। उहाँले उत्पादन र साना उद्यम मार्फत न्यून वर्गलाई माथि उठाउने धेरै कार्यक्रम बजेट मार्फत ल्याइएको दावी गर्नुभयो। अर्थमन्त्री वाग्लेले नागरिकलाई स्वास्थ्य, शिक्षा, रोजगारी र सी प्रदान गर्दै उत्पादन र उद्यम मार्फत न्यून वर्गलाई दिगो रूपमा माथि उकास्ने लक्ष्य बजेटले लिएको बताउनुभयो। वाग्लेले वर्तमान बजेटले परम्परागत रूपमा भत्ता बाँडेर मात्र गरीबी अन्त्य हुन्छ भन्ने 30 वर्षदेखिको न्यारेटिभलाई तोडेको पनि बताउनुभयो। अर्थमन्त्री वाग्लेले भन्नुभयो, केवल भत्ता बाँडेर भेनेजुएला वा जिम्बाब्वे बनाउने विगतको मोडललाई तिरस्कार गर्दै सरकारले पहिले रोटीको आकार अर्थात कुल ग्राहक उत्पादन बढ़ाउने र त्यसपछि सम्मानजनक वितरण गर्ने नीति लिएको छ। आर्थिक रोजगारीको सृजना र वृद्धि नभई रोजगारी सृजना हुन नसक्ने उहाँको भनाइ छ। निजी क्षेत्रलाई उत्साहित बनाएर 10 मध्ये 9 रोजगारी निजी क्षेत्रबाटै सृजना हुने वातावरण बनाउन खोजिएको उहाँको दावी छ। मन्त्री वाग्लेले न्यून वर्गका लागि विशेष कार्यक्रम र बजेट वृद्धि, बजेटले न्यून र जोखिमपूर्ण वर्गलाई लक्षित गर्दै विभिन्न क्षेत्रमा लगानी बढ़ाउने पनि बताउनुभयो। यस्तै वाग्लेले पूँजीगत लाभकर अन्तिम नै भएको र अब थप कर नलिने पनि बताउनु भएको छ। उहाँले अर्थ मन्त्रालयमा भएको अन्तर्क्रिया कार्यक्रममा बजेट भाषणको बुदा नम्बर 79 भएको सूचीकृत कम्पनीका धितोपत्र बिक्री गर्दा लाग्दै आएको पूँजीगत लाभकर अन्तिम हुने व्यवस्था अन्तिम नै भएको बताउनु भएको हो। हाल लगानीकर्ताले पूँजीगत लाभकरको व्यवस्था 1 वर्षभन्दा कम अवधि शेयर होल्ड गर्नेले बढ़ाएर 10%, 1 वर्षभन्दा लामो अवधि होल्ड गर्नेले 7.5% पूँजीगत लाभकर लाग्ने व्यवस्था गरेको छ। यही लाभकर नै अन्तिम कर भएको भन्दै शेयर बाहेक आमदानी हुनेले विवरण बुझाउँदा पूँजीगत लाभकर लेख्न भन्दै पूँजीगत लाभकर नै अन्तिम कर भएको उहाँले बताउनु भएको खबर कारोबार दैनिकले लेखेको छ। काया कैरनमा स्वास्थ्य बीमा कार्यक्रममा सुधारको उपाय बारे विज्ञसँगको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
4: जहाँ फेरिन्छ सुखको साथ, त्यही हो घर, जहाँ हुन्छ खुशीको बास, जहाँ बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभि, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खाल, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
5: मेजर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नेपाल भारत सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति विवादमा विपक्षी दल, कूटनीतिज्ञ र सीमाविदद्वारा आलोचना, प्रधानमन्त्रीको अभिव्यक्ति सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित रहेको परराष्ट्रको प्रष्टीकरण, विपक्षीका अवरोधबीच प्रतिनिधि सभा नियमावली पारित, बजेटमा मध्यम वर्गलाई उठाउन खोज्दा न्यून वर्गलाई उपेक्षित नगरिएको अर्थमन्त्रीको दावी लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी प्रसंग। आउँदो आर्थिक वर्षमा सरकारले स्वास्थ्य क्षेत्रमा करिब 1 अर्ब 95 करोड़ रूपियाँ बजेट छुट्याएको छ। त्यसमध्ये स्वास्थ्य बीमा कार्यक्रमलाई उद्धार गर्ने गरी 15 अर्ब विनियोजन गरिएको छ। अघिल्लो वर्षमा 10 अर्ब विनियोजन गरेकोमा यसपालि 5 अर्ब थपेर 15 अर्ब पुर्याएको देखिए पनि अझै पुरानै बकेउता रकम नै 18 अर्ब तिर्नु छ। सरकारले स्वास्थ्य क्षेत्रमध्ये स्वास्थ्य बीमा कार्यक्रमलाई दिएको प्राथमिकताका बारेमा स्वास्थ्यविद प्राध्यापक डाक्टर खेम कार्कीसँग साथी सम्झना महर्जनले कुरा गर्नुभएको छ।
7: जनताको अपेक्षा अनुसारको चाहिँ स्वास्थ्य बीमा कार्यक्रम हो भनेर जनताले बुझिराखेको, तर सञ्चालनमा अथवा यसको चाहिँ जसरी हामीले चाहिँ रिभल्भ गराउनु पर्ने थियो, त्यो रिभल्भ गराउने कुराहरूमा चाहिँ शब्दजाल एकदम प्रभावकारी हामी पुनर्संरचना गरेर सञ्चालन गर्छौं भनेर पोहोरको बजेटमा पनि ठ्याक्कै यही भाषा थियो, तर केही पनि भएन। यो त रिक्स पुलिङ हो। त्यसैले अब हुनेहरूसँग अथवा चाहिँ निरोगीहरूसँगको पैसा पनि त्यहाँ जम्मा गरेर रोगीहरूलाई हामीले चाहिँ सेवा प्रदान गर्ने हो नि त। स्वास्थ्य समस्या भएकालाई स्वास्थ्य समस्या नभएका मान्छेहरूको पैसाबाट सेवा दिने हो।
8: त्यही पुलिङ मेकानिजमलाई नै हो कि 3 वर्षमा चाहिँ 90% नेपाली स्वास्थ्य बीमाको दायरामा ल्याउने भनिएको छ, तर त्यहाँ कानूनमा जुन खालको व्यक्तिहरूलाई चाहिँ हामीले त्यसमा संलग्न गराउनु पर्ने थियो, सरकारी संयन्त्रका व्यक्तिहरूलाई त्यहाँ जोडिनु पर्ने थियो, त्यो ठ्याक्कै शब्दमा किन आउन चाहिँ सकेन?
7: अब समस्या त्यहीँनिर हो। कानूनले के भनेको छ भने यसलाई अनिवार्य गराउने, बीमालाई अनिवार्य नगराइकन स्रोत चाहिँ हाम्रो व्यवस्थापन गर्नै सकिँदैन। यो सरकारले यसरी अनुदान दिएर अनि त्यसपछि अनि त्यो घाटा पुर्ताल गर्ने भनेर भनेको यो बालुवामा पानी हाल्ने, बीमाको सिद्धान्त अनुसार पनि यो मिल्दै मिल्दैन। कर्मचारीहरूको 10% तलब
8: ल्याउने भनिएको छ, तर त्यहाँ कानूनमा जुन खालको व्यक्तिहरूलाई चाहिँ हामीले त्यसमा संलग्न गराउनु पर्ने थियो, सरकारी संयन्त्रका व्यक्तिहरूलाई त्यहाँ जोडिनु पर्ने थियो, त्यो ठ्याक्कै शब्द किन आउन

0: प्रतिशतको थोरै प्रतिशत चाहिँ अब अनिवार्य चाहिँ बिमामा जानेछ भनेको भए यसले दुईटा कुरा गर्थ्यो जस्तो मलाई लाग्छ। सबै शिक्षा कर्मचारीहरू चाहिँ अब बिमा गरिएको अस्पतालमा उनीहरू सेवा लिन जाँदाखेरि त्यो कर्मचारीले गुणस्तरको कुराहरूलाई पनि प्रत्यक्ष रूपमा प्रभाव पार्ने थियो र हाम्रा सेवाहरूको गुणस्तर पनि बढ्दै जाने थियो र हाम्रो सेवाहरूको प्रयोग पनि बढ्दै जाने थियो र बिमालाई समस्या पनि हुने।
1: निजीमा अहिले संकुचन भइसकेको छ, निजीमा चाहिँ अत्यावश्यक बाहेकलाई चाहिँ नदिने भनिसकेको छ, कतिपय सरकारी अस्पताल त्यो बन्द नै गरिसकेका छ। भनेपछि एकातिर बीमा कार्यक्रमहरू संकुचनमा गएको छ, अर्कोतिर बीमामा आबद्ध गर्ने संख्या बढाउने भनिरहेका छौ, यो अलिक तालमेल नमिलेको जस्तो छैन?
0: नमिलेकै हो। अब के छ भने बीमाको सामान्य कुरा के हो भने कसैले सेवा किन्ने हो, त्यो सेवा चाहिँ मलाई मन परेको सेवा किन्ने हो, त्यो सेवा किन्ने बापत बीमाले अथवा अर्को पार्टीले त्यसको पैसा तिर्दिने हो कि। अब सेवाको गुणस्तर पनि बढाउनु जरुरी छ। अर्को एउटा महत्वपूर्ण कुरा के छ भने जति मान्छेहरूलाई समावेश गराएका छौं ती मान्छेहरूले बिमालाई कन्टिन्यू गर्नु पर्यो कि। हाम्रो ड्रप आउटको समस्या पनि अर्को ठूलो समस्या छ, त्यसैले आवश्यकताको आधारमा मात्रै ऊ बिमामा आउने भयो, त्यो चेत नखोलुन्जेलसम्म यो बिमा चाहिँ सस्टेन गर्दैन।
1: कार्यान्वयनमा चाहिँ केमा चाहिँ सुझाव दिनुहुन्छ यहाँ?
0: अब यो ठूलो आकारको बजेट ल्याइए पनि यसको चाहिँ युटिलाइजेसन इम्प्लिमेन्टेशन हुने संस्था प्रणाली त त्यही नै हो, भनेपछि यसले चाहिँ तात्विक प्रगति अथवा तात्विक भिन्नता केही पनि राख्न सक्दैन। यो बजेट कार्यान्वयन गर्ने प्रणालीलाई एकदम चुस्त दुरूस्त परिणाममुखी बनाउनको लागि यो संस्थागत संरचनाहरूमा चाहिँ व्यापक परिवर्तन गर्नुपर्नेछ। बिमाले त आफै कमाउनुपर्छ र आफै खर्च गर्नुपर्छ, निरन्तर आफै रिभल्भ हुने आफै चल्न सक्ने खालको ढंगले चाहिँ स्वचालित एउटा प्रबन्धमा हामीले लानै पर्छ।
2: स्वास्थ्यविद प्राध्यापक डाक्टर खेम कार्की संघको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ।
3: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सड़क काठमाडौं।
2: फेरि पनि खबरकै सिलसिला, राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणा पार्टीबाट बाहिरिनु भएको छ। हिजो काठमाडौँमा अलग्गै भेला गरेर राणाले राष्ट्रवादी शक्ति निर्माण गर्ने घोषणा गर्नुभएको छ। राणाले राष्ट्रवादी शक्ति निर्माण गर्ने उद्देश्यले अगाडि बढ़ेको जानकारी दिँदै जेठ 21 आफ्नो उद्देश्य विस्तृतमा सार्वजनिक गर्ने कार्यक्रम राखिएको बताउनुभयो। राणाले देशमा विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण गर्ने सदिच्छा लिएर आगामी बाटो तय गर्ने निश्चय गरेको विज्ञप्तिमा जनाउनु भएको छ। त्यस्तै उहाँले आफूले तय गरेको बाटो सहभागी हुन पनि राप्रपा पंक्तिले आह्वान गर्नु भएको छ। देशलाई माया गर्ने, देशको समृद्धि चाहने आम राष्ट्रवादी मित्रहरू लगायत नवयुवा पुस्तालाई समेत यही नयाँ अभियानमा सहभागी हुन आह्वान गर्छु भनेर राणाले विज्ञप्तिमा लेख्नु भएको छ।
4: हिमालको थुप्कोमा जब सेतो हिउँको आधी चल्छ र चिसो सेरोटोले हड्डीसम्मै खेउन खोज्छ, धेरैका पाइलाहरू त्यही थुप्रिन्छन्। तर म्याग्दीको धलागिरी फेद दानामा जन्मिएर चितवनको समतल मैदानमा हुर्किएका एक नेपाली युवाका लागि भने त्यो आधी केवल एउटा नयाँ रेकर्डको पृष्ठभूमि बनिदिन्छ। ती पात्र हुन् निर्मल पूर्जा अर्थात निम्स दाई, जसले विश्व पर्वतारोहणको इतिहासलाई हरेक वर्ष नयाँ परिभाषा दिइरहेका छन्। हालै विश्व सगरमाथा दिवसको अवसर पारेर जेठ 16 2083 अर्थात मे 30 2026 निर्मल पूर्जाले एउटा यस्तो कोसे ढुङ्गा पार गर्नुभयो जसले विश्वका दिग्गज पर्वतारोहीहरूलाई समेत अचम्ममा पारेको छ। प्रतिकूल मौसमका कारण चौथो शिविरमा एक दिन अतिरिक्त प्रतीक्षा गर्नु परे पनि धैर्यको परीक्षा दिँदै उहाँले 28 जनाको टोलीको सफल नेतृत्व गरेर पुनः सगरमाथाको शिरमा पाइला टेक्नुभयो। यो उहाँको 8000 मिटर भन्दा माथिका संसारका सर्वोच्च हिम सुजुराहरूमा 54 सफल आरोहण थियो। विगतका तथ्य पर्यटन विभाग तथा हिमालयन डेटाबेसका विवरणहरूलाई केलाउने हो भने पनि पूर्जाको यो यात्रा कुनै चमत्कार भन्दा कम छैन। केही समय अघि मात्रै पाकिस्तानको खतरनाक मानिने नाङ्गा पर्वतको सफल आरोहण गर्दै उहाँले 8000 मिटर माथिका हिमालमा आफ्नो 50 आरोहण अर्थात हाफ सेन्चुरी पूरा गरेर विश्वकै पहिलो पर्वतारोही बन्ने दुर्लभ रेकर्ड बनाउनु भएको थियो। त्यस बेला नेपाल र बेलायतको 200 वर्ष पुरानो ऐतिहासिक मैत्रीपूर्ण सम्बन्धको सम्मान स्वरूप उहाँले चुचुरोमा गोर्खा र युके स्पेशल फोर्सेसको झण्डा एकसाथ फहराउनु भएको खबर आजको अन्नपूर्ण पोस्टमा छ।
2: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: सूचना
6: यही जेठ 23 गते शनिबारका दिन सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेग्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिने कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
5: दिइने सेवाहरू कान पाक्ने, जीर्ण रोगको उपचार तथा परामर्श, अडियोग्राम मेसिन

0: एउटा कान सुन्ने क्षमताको जाँच, काने गुजी, ढुसी र बाह्य वस्तु परेको निकालिने, कान नसुन्ने बिरामीलाई सुफद मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने, अपरेशन गर्नुपर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेक र नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने।
1: सम्पर्क सनराइज मेडिकल हल, आस्था पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड, पिपिरा चोक, सुर्खेत। सम्पर्क फोन नम्बर 083-411-045 र मोबाइल नम्बर 98-550-17-645 98-481-3013।
2: एसई सकियो, अब रमाइलो शुरू भयो।
3: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
3: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
2: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
4: नेपाल टेलिकम, राष्ट्रको संचार।
5: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा। तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै, हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।

0: Sonia.
1: Extreme energy drink.
2: छोड्नु भएको थियो। किर्तिपुर मावि काठमाडौँ सरुवा हुनुभएका आर्यले 14 वर्ष अध्यापन गर्नुभयो। छोरा बुहारी उतै भएकाले 2062 सालमा घर पनि बनाउनुभयो। उहाँ 2076 सालमा स्वैच्छिक अवकाश लिएर 4 वर्ष काठमाडौँमा बस्नुभयो। शहरमा सुविधा, परिवार र स्थायित्व सबै हुँदाहुँदै पनि मन भने शान्त हुन सकेन। काठमाडौँ बसाइका कारण उहाँले सबैभन्दा बढ़ी गुमाउनु भएको थियो निन्द्रा। काठमाडौँ व्यस्तता र कोलाहल जीवनशैलीले उहाँलाई रातभर जागराम बस्न बाध्य बनायो। निन्द्रा लागोस् भनेर औषधि समेत सेवन गर्नुपरेको अनुभव अर्यालसँग छ। उहाँले भन्नुभयो, रातमा स्लिपिङ ट्याब्लेट नखाई निन्द्रा नलाग्ने अवस्था थियो। जीवनमा सबैभन्दा ठूलो कुरा सन्तुष्टि र स्वतन्त्रता रहेछ। अर्याल 20 वर्षको काठमाडौँ बसाई माया मारेर 71 वर्षीय श्रीमती मनकुमारी सहित 2080 सालमा गाउँ फर्किनुभयो। जन्मथलोको घरबारी बेचे पनि 2010 सालमा बुबाले किनेको बेसी खेती मालिका गाउँपालिका 6 को फूलबारीमा थियो। त्यही ठाउँमा गएर अर्यालले झण्डै 40 लाख रूपियाँ खर्च गरी आकर्षक घर, भान्सा कोठा र शौचालय सहित सुविधायुक्त घर बनाउनु भएको छ। शहरले दिएको अवसर र सुविधा अस्वीकार गर्न नसकिए पनि जीवनको वास्तविक आनन्द आफ्नै गाउँघरमै लुकेको हुन्छ भन्ने उदाहरण अर्याल हुनुहुन्छ। उहाँले आफ्नो जीवनपछि पनि घर कसैलाई बेच्न नदिने कबोल छोरा नातिलाई गराएको सुनाउनु भयो। यो खबर हामीले गोरखा पत्रबाट लिएका हौं।
0: अब विदेशको खबर। चीनको झेन्झौ 2-1 अन्तरिक्ष अभियान सफल भएको छ। अन्तरिक्ष अभियानमा सहभागी 3 जना अन्तरिक्ष यात्री 210 दिनको सफल अन्तरिक्ष बसाई सकेर शनिबार सकुशल बेजिङ पुगेको चिनिया समाचार संस्था सिन्हुआले जनाएको छ। उनीहरू शुक्रबार बेलुका सुरक्षित रूपमा पृथ्वीमा अवतरण गरेका हुन्। अन्तरिक्षमा लामो समय बिताएर फर्किएका 3 जना अन्तरिक्ष यात्रीहरूको स्वास्थ्य अवस्था राम्रो रहेको चीनको मानवयुक्त अन्तरिक्ष कार्यक्रम सम्बन्धी निकायले जनाएको छ। साथै झेन्झौ 2-1 अन्तरिक्ष अभियान पूर्ण रूपमा सफल भएको पनि पुष्टि छ। अभियानका क्रममा उनीहरूले अन्तरिक्ष केन्द्रमा रहेर विभिन्न वैज्ञानिक अनुसन्धान, प्राविधिक परीक्षण तथा अन्तरिक्ष केन्द्रको नियमित सञ्चालनसँग सम्बन्धित महत्वपूर्ण जिम्मेवारीहरू सफलतापूर्वक निर्वाह गरेका छन्। 210 दिनको अन्तरिक्ष बसाई चीनको अन्तरिक्ष अनुसन्धान तथा प्रविधि विकासका दृष्टिले महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। यस सफलताले भविष्यका थप उन्नत अन्तरिक्ष अभियान तथा वैज्ञानिक अनुसन्धानका लागि महत्वपूर्ण आधार तयार गरेको विश्वास गरिएको खबरमा उल्लेख छ।
2: अब खेल खबर। श्रीलंकालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशीप फुटबलको सेमी फाइनलमा पुगेको छ। भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा हिजो भएको समूह एकको अन्तिम खेलमा नेपालले श्रीलंकालाई 2-0 गोलले हरायो। नेपालका रश्मि कुमारी घिसिङ र कप्तान रेणुका नगरकोटीले गोल गरे। यो जितसँगै नेपाल समूह एकको विजेता बनेको छ। यस्तै यो समूहबाट भूटान उपविजेता बन्दै सेमी फाइनलमा पुगेको छ। प्रतियोगितामा हिजै भएको अर्को सेमी फाइनलमा भारतले बंगलादेशलाई 3-0 गोलले हराउँदै समूह बीको विजेता बनेको छ। अब नेपालले सेमी फाइनलमा बंगलादेशसँग खेल्नेछ भने भारतले भूटानसँग खेल्नेछ। सेमी फाइनलका खेलहरू पर्सि बुधबार हुनेछन्। 8 संस्करणको साफ महिला च्याम्पियनशीपको फाइनल खेल यही जेठ 23 गते हुनेछ। भारतले सबैभन्दा धेरै 5 पटक उपाधि जितेको छ भने बंगलादेश पछिल्लो 2 संस्करणको विजेता हो। नेपाल अहिलेसम्म 6 पटक फाइनलमा पुगे पनि अझै उपाधि विहीन छ। खेल खबरमै इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटको उपाधि रोयल च्यालेन्जर्स बेंगलुरूले जितेको छ। गैराती भएको खेलमा बेंगलुरूले गुजरात टाइटन्सलाई 5 विकेटले हराएको हो। गुजरातले दिएको 162 रनको लक्ष्य पछ्याएको बेंगलुरूले 18 ओभरमा 5 विकेट गुमाएर भेटायो। बेंगलुरूका विराट कोहलीले अभिजित 75 रन बनाए। गुजरातका रसिद खानले 2 विकेट लिए। त्यसअघि अहमदाबादको नरेन्द्र मोदी रंगशालामा टस हारेर ब्याटिङ गरेको गुजरातले 8 विकेट गुमाएर 155 रन बनाएको थियो। गुजरातका वाशिङटन सुन्दरले अभिजित 50 रन बनाए। बेंगलुरूका रसिक सलामले 3 तथा भुवनेश्वर कुमार र जोस हेजलवुडले समान 2 विकेट लिए। यो सँगै बेंगलुरूले लगातार 2 पटक आईपीएलको उपाधि जितेको छ। गुजरातले भने सन् 2022 उपाधि जितेको थियो। आईपीएलको फाइनल खेल हेर्न जाने दर्शकका लागि हिजो विशेष रेल सेवा समेत सञ्चालन गरिएको थियो। आईपीएल क्रिकेटमा 10 वटा टोली सहभागी थिए।
0: काया कैरनमा अब केही खबर संक्षेपमा। काठमाडौँ उपत्यकास्तै देशका धेरै ठाउँको मौसम यति बेला सफा छ। दिउँसो पछि भने बदली र केही ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महासंघले जनाएको छ।
2: संस्थागत विद्यालयबाट प्रदान हुने कक्षा 11 र 12 प्लस टूको छात्रवृत्तिका लागि काठमाडौँ महानगरपालिकाले हिजो छनौट परीक्षा सम्पन्न गरेको छ। 83 वटा केन्द्रमा 22,016 जनाले परीक्षा दिएका हुन्। महानगरका अनुसार अनलाइन प्रणालीबाट आवेदन दिएका 26,888 विद्यार्थी मध्ये 26,603 आवेदन स्वीकृत भएको थियो।
0: सरकारले पछिल्लो निचुनावमा प्राप्त मतका आधारमा राष्ट्रिय मान्यता प्राप्त दलहरूलाई राज्य कोषबाट अनुदान दिने व्यवस्था गर्न बहस चलाउने प्रस्ताव बारे दल र राजनीतिक विश्लेषकहरू विवादित भएका छन्।
2: खानेपानी आयोजनाको मोटर बिग्रिएपछि उदयपुरको कटारी बजार तथा आसपासका बस्तीमा पानी आपूर्ति बन्द भएको एक हप्ता भयो। खानेपानीको हाहाकार हुँदा पनि स्थानीय सरकारले विकल्प नदिएपछि उपभोक्ता दबावमा उत्रनु पर्यो। स्थानीयहरूले रित्तो गाग्री सहित कटारी नगरपालिकाका मेयर राजेश चन्द्र श्रेष्ठको घर घेरेपछि भने हिजो दिउँसो दमकलबाट पानी वितरण गरिएको खबर हामीले नयाँ पत्रिकाबाट लिएका
0: हौं।
2: बोली फुस्क्यो कि कुरा फुस्क्यो
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
2: नेपाल भारत सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति विवादमा विपक्षी दल कूटनीतिज्ञ र सीमाविदद्वारा आलोचना। प्रधानमन्त्रीको अभिव्यक्ति सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित रहेको परराष्ट्रको प्रष्टीकरण।
0: विपक्षीको अवरोधका बीच प्रतिनिधि सभा नियमावली पारित। विपक्षी दलहरूद्वारा नाराबाजी धकेला धकेल र बेल घेराउ।
2: बजेटमा मध्यम वर्गलाई उठाउन खोज्दा न्यून वर्गलाई उपेक्षित नगरिएको अर्थमन्त्रीको दावी। उत्पादन र उद्यम मार्फत न्यून वर्गलाई दिगो रूपमा माथि उकास्ने लक्ष्य रहेको भनाई।
0: चीनको झेन्जोउ सेन्जेउ 21 अन्तरिक्ष अभियान सफल। 3 अन्तरिक्ष यात्री सकुशल पृथ्वीमा फिर्ता।
2: र श्रीलंकालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा। गुजरातलाई हराउँदै बेंगलुरूले जित्यो आईपीएल क्रिकेटको उपाधि।
0: र अन्त्यमा आजको कार्टुन। आज हामीले गजब छ बा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। प्रधानमन्त्रीले हिजो संसदमा सीमाबारे बोलेको विवादित अभिव्यक्तिसँग यो कार्टुन सम्बन्धित छ। यसअघि पनि प्रधानमन्त्रीका कतिपय व्यवहार र गतिविधिको विवाद हुँदै आएको थियो। प्रधानमन्त्रीका यस्ता क्रियाकलाप ढाकछोप गर्न उहाँका सहयोगी पार्टीका नेतृत्व र सरकारी निकायलाई अप्ठ्यारो पर्दै गएको विषयसँग यो कार्टुन केन्द्रित छ। यहाँ दुईजना मान्छे प्रधानमन्त्रीको कार्यालयको ढोका बाहिरबाट भित्र हेर्दैछन् र एकजनाले भन्दैछ, यता टाल्यो उता भङ्ग, उता टाल्यो यता भङ्ग। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं।
3: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी। हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू। हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू। शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस। साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
3: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
4: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: कर्णाली प्रदेश सरकार फेरबदल हुने चर्चा, बजेट कार्यान्वयन सँगै आगामी बजेटका लागि योजना निर्माणमा अलमल,
1: कर्णाली छोरी सम्मेलन 10 बुद्धे घोषणा पत्र जारी गर्दै सम्पन्न,
0: डडेलधुराबाट सशस्त्र प्रहरीका 2 जवान बेपत्ता, खोजी कार्य जारी,
1: प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिको चौतर्फी विरोध, अभिव्यक्ति सच्याउनु पर्ने सीमाविदहरूको माग,
0: र श्रीलंकालाई हराउँदै नेपाल 7 महिला च्याम्पियनशीपको सेमी फाइनलमा, गुजरातलाई हराउँदै बेंगलुरूले जित्यो आईपीएल क्रिकेटको उपाधि।
1: हिमाल पहाड़ तराई जोड्छौं सबैलाई बिहानको भेरी खबरबाट ढिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com मोबाइल एप्लिकेशनका साथै दैलेखको रेडियो मातृभूमि, रेडियो हाम्रो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइला, बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र रेडियो गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। कर्णाली प्रदेश सरकार फेरबदल हुने चर्चा चुलिँदै गएको छ। 2 हप्ता अघि कर्णाली सरकारको नेतृत्व कंग्रेसले गर्ने सभापति गगन थापाले सुर्खेतमा भएको कार्यक्रममा बताएपछि सरकार परिवर्तन हुने चर्चा चलेको हो। सरकारको नेतृत्व फेरबदलको चर्चा शुरू भएसँगै बजेट कार्यान्वयन र आगामी बजेटका लागि योजना कार्यान्वयनमा भने अलमल भएको छ। आर्थिक वर्ष सकिन 1.5 महिना बाँकी छ। कर्णाली सरकारले 10 महिनामा 29% मात्र बजेट खर्च गर्न सकेको छ, जुन अहिलेसम्मकै कम खर्च हो। तत्कालीन कंग्रेस एमालेको केन्द्रीय समीकरण अनुसार 2081 साउनदेखि कंग्रेसको समर्थनमा एमाले संसदीय दलका नेता यामलाल कणेल मुख्यमन्त्री बन्नुभएको थियो। दुई दलबीच भएको त्यति बेला भएको आधा आधा कार्यकाल सत्ता साझेदारी गर्ने सहमति भएको थियो, जस अनुसार कंग्रेस संसदीय दलका नेता जीवन बहादुर साई गत चैतमै मुख्यमन्त्री बन्नुपर्थ्यो। तर पार्टीभित्रको नेतृत्व परिवर्तन, प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणाम लगायतका कारण नेतृत्व परिवर्तनमा केही ढिलाइ भएको कंग्रेसका प्रमुख सचेतक हिक्मत बहादुर विष्टले बताउनुभयो। सरकार फेरबदलको चर्चाकै कारण कर्णालीमा आगामी वर्षको बजेट तयारीको काम पनि ढिलो गरी शुरू भएको थियो। प्रदेश सरकारले असार 1 मा बजेट ल्याउने भए पनि 1 साता अघि नै मात्रै गत वर्षकै हाराहारीमा झण्डै 32 अर्बमा मन्त्रालयलाई सिरिङ विवरण वितरण गरेको छ। सरकारकै सुस्तताका कारण यो वर्ष राजस्व संकलनमा पनि लक्ष्य भेटाउन मुस्किल देखिएको छ। प्रदेश लेखा नियन्त्रकको कार्यालयका अनुसार यो वर्ष 96 करोड़ रूपियाँ आमदानी गर्ने लक्ष्य लिएको सरकारले 2 महिना बाँकी रहँदा 59.96 करोड़ रूपियाँ मात्रै आमदानी गरेको छ। चैतसम्म 48.3 करोड़ रूपियाँ आमदानी गरेको सरकारले वैशाखमा भने 11.93 करोड़ रूपियाँ राजस्व संकलन गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिव चेतन कुमार तिमल सिन्हाले बताउनु भएको छ।
1: यस्तै कर्णाली सरकारले यो वर्ष बजेट विनियोजन गरेको झण्डै 3,000 योजना मध्ये करिब 1,600 योजना मात्रै काम शुरू हुन सकेको छ। यो वर्ष 32.96 करोड़ रूपियाँको बजेट ल्याएको सरकारले वैशाखसम्म 9.63 करोड़ रूपियाँ मात्रै खर्च गर्न सकेको छ। कार्यालयका अनुसार सरकारले यो अवधिमा चालुतर्फ 41.37% खर्च गरिसकेको छ भने विकास बजेट मुस्किलले 21.5% मात्रै खर्च गरेको छ। गत वर्ष वैशाखभित्र 32.65% बजेट खर्च गरेको सरकारले भने त्यसभन्दा अघि यही अवधिमा करिब 35% खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयको तथ्याङ्क छ। सबैभन्दा बढ़ी विकास बजेट 10.73 अर्ब रूपियाँ रहेको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले यो वर्ष 743 योजना मध्ये अझै करिब 100 योजनामा काम शुरू नै गर्न सकेको छैन। मन्त्रालयले अहिलेसम्म 2.46 अर्ब रूपियाँ मात्रै खर्च गर्न सकेको छ। मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले पछिल्लो समय इन्धनको मूल्यवृद्धि र निर्माण सामग्रीको अभावले विकास निर्माणमा ठूलो असर परेको बताउनुभयो। कर्णाली सरकारको सुस्तताको असर प्रशासनिक पुनर्संरचना र केही नियुक्तिमा पनि परेको देखिएको छ। कर्णाली प्रदेश लोकसेवा आयोग गत वर्ष पुष 3 गतेदेखि अध्यक्षविहीन अवस्थामा छ। सत्तारूढ़ कांग्रेस र एमाले बीच भागवण्ड नमिल्दा झण्डै 1.5 वर्षदेखि आयोग नेतृत्वविहीन बनेको हो। लामो समयदेखि आयोगको अध्यक्ष पद रिक्त हुँदा नीतिगत समस्या झेल्नु परेको आयोगका सूचना अधिकारी चन्द्रवीर शाहीले बताउनु भएको छ।
0: वीरेन्द्रनगरमा आयोजना गरेको कर्णाली छोरी सम्मेलनको दोस्रो संस्करण 10 बुधे घोषणा पत्र जारी गर्दै सकिएको छ। सम्मेलनले बाल विवाह, लैंगिक विभेद, छाउपटी लगायतका कुप्रथा कर्णालीका छोरीहरूको भविष्य निर्माणका लागि बाधक बनेको निष्कर्ष निकालेको छ। सम्मेलनले बाल विवाह अन्त्यका लागि प्रदेश तथा स्थानीय सरकार बीच रणनीति एवं कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्न माग गरेको छ भने महिनावारीलाई मर्यादित र सुरक्षित बनाउने कानून निर्माण गर्न तीनवटै तहका सरकारसँग आग्रह गरेको छ। विद्यालय तथा सामुदायिक संस्थाहरूमा महिनावारी आराम कक्षको व्यवस्था गरी महिनावारी स्वच्छता सेवा तथा आवश्यक सामग्रीको व्यवस्था गर्न माग गरेको आयोजक ज्योति फाउण्डेशनका अध्यक्ष ज्योति कटुवाले बताउनुभयो। उहाँले छोरीहरूको उच्च शिक्षा अध्ययनका लागि कर्णाली प्रदेश सरकार र 79 स्थानीय तहलाई छोरी विशेष छात्रवृत्ति कार्यक्रम संचालन गर्न पनि माग गरेको बताउनुभयो। सम्मेलनले सामुदायिक र संस्थागत विद्यालयहरूमा गुणस्तरीय एवं समावेशी भौतिक संरचना निर्माण गर्न तीनवटै तहका सरकारसँग माग गर्दै घोषणा पत्र जारी गरेको हो। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको समन्वयमा शनिबारदेखि आयोजना गरेको सम्मेलनमा कर्णालीका 10 जिल्लाका छोरीहरूसँग छोरीका मनका कुरा शीर्षकमा छुट्टा छुट्टै छलफल गरेको थियो भने विज्ञ, सरकारी अधिकारी, जनप्रतिनिधि लगायतका प्यानल छलफल भएको थियो। कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले कर्णालीका छोरीहरूको सशक्तिकरणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ।
1: यार्सा गुम्बा संकलनका लागि डोल्पाको पाटन पुगेका जाजरकोट नलगाड नगरपालिका 11 निवासी 43 वर्षीय लोकबहादुर सिंहको मृत्यु भएको छ। डोल्पो बुद्धु गाउँपालिका 3 धोर टास्कीको तीनजंगे खोला पाटनमा यार्सा गुम्बा संकलनका लागि पुगेका सिंह बिरामी भएपछि उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा काइकी गाउँपालिका 7 लैनीमा मृत्यु भएको प्रहरीले जनाएको छ। बिरामी भएर जेठ 12 गते धोबाट दुनेतर्फ आउँदै गर्दा बाटोमै मृत्यु भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी निरीक्षक टोपेन्द्र बुढा मगरले बताउनु भएको छ।
0: भेरी खबरमा खबरको सिलसिला जारी नै छ। यसलाई भने यो छोटो विश्राम।
2: सूचना
3: यही जेड 23 गते चौथो शनिबारको दिन
4: सुपथ पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
3: नशारोग विशेषज्ञ डाक्टर
4: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
2: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आतिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।
0: खाद्य
5: व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मन्सुली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
5: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विजयनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
3: विगत लामो समयदेखि भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता गौतमद्वारा यही जेठ 23 गते चौथो शनिबारको दिन यस गुरुङ हस्पिटल गुरुङ मेडिकल हल मंगलगढ़ी चोक सुर्खेतमा सशुल्क चेक जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
0: डाक्टरबाट दिइने सेवाहरू अनुहारको चाहे पोतो, डन्डीफोर, चिलाउने, दाद, पूरा शरीर चिलाउने, मुसा, छालामा मासु पोला गराएको गाँठा गुठी दुबी छालामा बिग्रेर आउने छालाको एलर्जी कुष्ठरोग फंगल इन्फेक्सन छाला पाक्ने नङको कुनै पनि रोग बच्चाको छालाको समस्या कपाल झर्ने वा अनावश्यक ठाउँमा कपाल पलाउने समस्या यौन अङ्गमा घाउ आउने सेतो पानी बग्ने तथा कुनै पनि यौनको समस्या छाला कपाल नङ तथा यौनजन्य रोगको सम्पूर्ण उपचार सेवा उपलब्ध छ।
3: सम्पर्क गुरुङ हस्पिटल प्रारी, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।
0: भर्ना खुल्यो
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
3: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ सम्पर्क फोन नम्बर 083-520-114 मोबाइल 98-585-59960 र 97-678-84-566
6: सबैको मन सुने
7: रेडियो भेरी एफएम
1: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णाली प्रदेश सरकार फेरबदल हुने चर्चा, बजेट कार्यान्वयनसँगै आगामी बजेटका लागि योजना निर्माणमा अलमल, 10 बुधे घोषणा पत्र जारी गर्दै कर्णाली छोरी सम्मेलन सम्पन्न, छाउपडी लगायतका कुप्रथा कर्णालीका छोरीहरूको भविष्य निर्माणका लागि बाधक बनेको निष्कर्ष लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर, जुम्लाको हिमा गाउँपालिका 3 स्थित जोगी बाडामा 6,34,00,000 लागतमा पक्की पुल निर्माण हुने भएको छ। कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको बजेटमा हिमा नदीमाथि पक्की पुल निर्माण हुने पूर्वाधार विकास कार्य जुम्लाका प्रमुख रूपक बहादुर रावलले बताउनुभयो। मन्त्रालयको विनियोजन बजेट कार्यालयले बोलपत्र आह्वान गरेको थियो। 6,34,00,000 पक्की पुल मल्ल कन्स्ट्रक्सन दैलेखसँग निर्माण गर्न सम्झौता भएको पूर्वाधार विकास कार्य जुम्लाका प्रमुख रावलको भनाइ छ। हिमा नदीमाथि पक्की पुल निर्माण नहुँदा गाउँसम्म पुग्न सवारी साधनदेखि स्थानीयवासीलाई शास्ति हुने गरेको थियो। पक्की पुल निर्माण पछि बड्की, जोगीबाडा, च्यामा र मोफला गाउँका स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुने भएका छन्। विकट गाउँ बस्तीका स्थानीयले उत्पादन गर्ने कृषि तथा पशुजन्य उत्पादन बजारसम्म ल्याउन र स्थानीय आवजात गर्न सुविधा पुग्ने हिमा तीनका वडा अध्यक्ष धनवीर रोकाईले बताउनुभयो। पुल 40 मिटर लामो रहेको छ। आगामी 2 वर्षमा निर्माण पूरा गर्ने लक्ष्य राखिएको छ।
1: बाँके लगायतका जिल्लामा अत्याधिक गर्मी बढ़ेको छ। त्यहाँका अधिकांश सामुदायिक विद्यालयमा टीनको छानाले बनेका कक्षा कोठा रहेका छन्। नेपालगंजको चर्को गर्मीमा विद्यालयका बालबालिका टीनको छानामुनि उकुस मुकुस भई तरतरी पसिना चुहाउँदै पढ्न बाध्य छन्। छिनछिनमा बिजुली जाने समस्या, पंखाको अभावमा साना बालबालिकाको स्वास्थ्य र पढ़ाई दुवै प्रभावित भएको विद्यालयका शिक्षकहरूले बताएका छन्। अत्याधिक गर्मीको मौसममा पटक पटक विद्युत अवरूद्ध हुने समस्याले टीनको छानामुनि पढ़ाई सकसपूर्ण बनेको विद्यार्थीहरूको भनाइ छ। अधिकांश विद्यालयले प्राथमिक तहका साना बालबालिकालाई टीनको छानामुनि राखेर पढ़ाउने गरेका छन्। गर्मीका कारण विद्यार्थीहरू पटक पटक पानी खान जाने, टाउको दुख्ने, थकान हुने जस्ता समस्या देखिने गरेको नेपालगंज उपमहानगरपालिका 20 राजा स्थित आदर्श माध्यमिकका शिक्षक हीरा गौतमले बताउनुभयो। डुडुवा गाउँपालिका 4 स्थित माध्यमिक श्री माध्यमिक विद्यालय शाहपूर्वाका सहायक प्रधानाध्यापक टीका खड्का र नेपालगंज 10 स्थित शारदा आधारभूत विद्यालयका शिक्षक अल्का वर्णवालले पनि गर्मीका कारण विद्यालयहरूको टिनका छानामुनि बस्न विद्यार्थीहरू बाध्य भएको बताउनुभयो। विद्यालयमा सामान्य प्राथमिक उपचारको व्यवस्था मात्र भएकाले बिरामी विद्यार्थीहरूलाई सकेसम्म विद्यालयमै सम्हाल्ने नसके घर पठाउने गरिएको उनीहरूको भनाइ छ। टिनका छानामा एउटा कक्षा कोठाको आवाज अर्को कक्षा कोठामा सुनिने गरेको बताइएको छ। वर्षायाममा पानी पर्दा टिनका पाताले ठूलो आवाज निकाल्ने भएकाले पढ़ाईमा थप अवरोध हुने शिक्षकहरूको भनाइरहेको छ। तर नेपालगंजको गर्मीमा यो प्रभावकारी नभएको शारदा आधारभूत विद्यालयका शिक्षक धर्मराज जोशीले बताउनुभयो। नेपालगंज उपमहानगरपालिका शिक्षा तथा खेलकुद महाशाखा प्रमुख गोर्खबहादुर थापाले टिनको छानामा जिप्सन राखेर तापक्रम घटाउने प्रयास गरिएको र नयाँ भवनहरू टिनका छाना नभएको बताउनु भएको छ।
0: डडेलधुराको परशुराम नगरपालिका पाँचबाट 67 प्रहरीका एक जवान सहित दुईजना बेपत्ता भएका छन्। जिल्ला प्रहरीकाले डडेलधुराका अनुसार बेपत्ता हुनेमा परेगाउँ स्थित 67 प्रहरी बलको बोर्डर आउटपोस्ट बीओपीमा कार्यरत प्रहरी जवान ओम प्रकाश कुन मगर र स्थानीय 56 वर्षीय तीर्थ बहादुर थापा मगर रहनु भएको छ। प्रहरी नायब परीक्षक डीएसपी वरूण बहादुर सिंहका अनुसार शुक्रबारदेखि सम्पर्कविहीन भएका दुवैजना मामा भान्जानाता पर्ने बताएको छ। महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्यूब फेला परेकाले नदीमा बगेको हुन सक्ने आशंकासहित खोजी शुरू भएको उहाँले बताउनुभयो।
1: अहिले देशका केही ठाउँमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसोपछि केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै ठाउँहरूमा तथा कोशी र लुम्बिनी प्रदेशका तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। राति पनि सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली र पहाड़ी भूभाग लगायत कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भूभागका एक दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
0: भेरी खबरमा खबरको सिलसिला अझै जारी छ। अल्लाह भनेरको छोटो विश्राम। के तपाईँ एसएई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एन्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
8: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्य कर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
0: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
8: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ड प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
0: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ।
8: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज, सुर्खेत रोड, नेपालगंज बाँकी। सम्पर्क नम्बर 0185-34-017, 0185-36-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।
9: एसई र कक्षा 12 को परीक्षामा कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्रामा नयाँ शैक्षिक सत्र 83-84 का लागि कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: अध्यापन हुने विषयहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी।
9: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ। साथै कक्षा सञ्चालन आउँदो असार 1 गतेदेखि हुनेछ।
0: प्रधानाध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्राम सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-483-3309, 98-581-560 र 98-481-5699।
8: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा
10: आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड़ जोड़नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र, प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
11: सम्पर्क सेवा कर्णाली अस्पताल प्रहरी, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: सूचना
2: यही जेठ 23 गते चौथो शनिवार को दिन
1: यस राणा अस्पताल प्राइवेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार हाम्रा दैनिक सेवाहरू हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा
3: साथै बालरोग विशेषज्ञ डाक्टर महेश तौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क राणा अस्पताल प्राइभेट लिमिटेड वीरेन्द्रनगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सम्पर्क फोन नम्बर 083-590-693।
4: रेडियो भेरी एफएम
5: तपाईं अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरफेरसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। प्रधानमन्त्री बालेन्द्र शाहले हिजोको संसद बैठकमा नेपालले पनि भारतीय जमीन मिचेको अभिव्यक्ति दिएपछि यसको चौतर्फी विरोध भएको छ। प्रधानमन्त्री जस्तो गरिमामय र जिम्मेवार पदमा बसेको व्यक्तिले संसदको रोस्टमबाटै नेपालले पनि अरूको सीमा मिचेको छ भन्नु अत्यन्तै गैर जिम्मेवार र लज्जास्पद अभिव्यक्ति भएको राजनीतिज्ञ र कूटनीतिज्ञहरूको भनाई छ। उनीहरूले प्रधानमन्त्री जस्तो व्यक्तिले आफ्नो देशको भौगोलिक अखण्डता र सार्वभौम सत्ताको रक्षा गर्नु ठाउँमा उल्टै आफ्नै देशलाई दोष देखाउनु राष्ट्रिय हितमाथि गम्भीर आघात पुर्याएको पनि टिप्पणी गरेका छन्। हिजोको संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको सीमा मिचेको जानकारी आफूलाई भएको बताउनु भएको थियो, तर यो अभिव्यक्ति गलत भन्दै सीमाविदहरूले खेद प्रकट गरेका छन्। सीमाविद बुद्धिनारायण श्रेष्ठ, प्राध्यापक डाक्टर पीताम्बर शर्मा, प्राध्यापक डाक्टर नरेन्द्र खनाल, डाक्टर जगत भूषाल, सीमाविद प्रभावकर शर्मा र डाक्टर द्वारिकानाथ ढुंगेलले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको भनाईले आफूहरूलाई आश्चर्यमा पारेको बताएका छन्। यसैबीच परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको अभिव्यक्ति सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित रहेको भन्दै प्रष्टीकरण दिएको छ। मन्त्रालयले विज्ञप्ति निकालेर प्रधानमन्त्रीले संसदमा उल्लेख गरेका विषय मूलत दश गजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेशन अर्थात सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित रहेको बताएको हो। नेपाल भारत सीमा निर्धारण गर्दा नदी सिमाना क्षेत्रमा फिक्स्ड बााउण्ड्री प्रिन्सिपल अवलम्बन गरेको कारणले क्रस बोर्डर अकुपेशन भई एक देशका नागरिकले अर्को देशको भोगाधिकारभित्र पर्ने जग्गामा खेतीपाती गर्ने तथा बसोबास गर्ने अवस्था रहेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ। दुवै देशले सीमा सम्बन्धी विवादलाई कूटनीतिक माध्यम र आपसी छलफलबाट समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेको पनि परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ।
3: देशैभर दर्ता भएका गाड़ीको संख्या 62 लाख माथि रहेको पाइएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार चालू आर्थिक वर्ष फागुन मसान्तसम्म कुल गाड़ीको संख्या 62,49,732 पुगेको छ। चालू आर्थिक वर्षको फागुन मसान्तसम्म मात्रै 2,81,981 दर्ता भएका थिए। दर्ता भएका गाड़ी मध्ये 50 लाख भन्दा धेरै मोटरसाइकल रहेका छन्।
5: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत रहेको बताएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढे पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको निगमले जनाएको छ। निगमका अनुसार यसअघि जस्तै पेट्रोलको भाव पहिलो वर्गको लागि लिटरको 214.50 रूपियाँ, दोस्रो वर्गको लागि 216 रूपियाँ र तेस्रो वर्गको लागि 217 रूपियाँ कायम रहेको छ। यस्तै डिजेल तथा मट्टी तेलको भाव पनि यसअघि जस्तै पहिलो वर्गको लागि 222.50 रूपियाँ, दोस्रो वर्गको लागि 224 रूपियाँ र तेस्रो वर्गको लागि 225 रूपियाँ कायम रहेको जनाएको छ।
3: भेरी खबरको अन्त्यमा अब केही खेल खबर। एसियन गेम्स पुरूष क्रिकेट साउन्डमा नेपालले शानदार जित निकालेको छ। सिंगापुरमा भएको खेलमा नेपालले चीनलाई 221 रनको फराकिलो अन्तरले हराएको, नेपालले दिएको 314 रनको विशाल लक्ष्य पछ्याएको चीन 4 बल अगावै 92 रनमै समेटिएको हो।
5: श्रीलंकालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशीप फुटबलको सेमी फाइनलमा पुगेको छ। भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा भएको समूह एको अन्तिम खेलमा नेपालले श्रीलंकालाई 2-0 गोल अन्तरले हरायो। नेपालका रश्मि कुमारी घिसिङ र कप्तान रेणुका नगरकोटीले गोल गर्नुभयो। यो जितसँगै नेपाल समूह एकको विजेता बनेको छ। नेपाल समूह चरणको पहिलो खेलमा भूटानलाई 1-0 गोल अन्तरले हराएको थियो।
3: र इन्टर प्रिमियर लिग आईपीएल क्रिकेटको पार्टी रोयल च्यालेन्जर्स बेंगलुरूले जितेको छ। गराती भएको खेलमा बेंगलुरूले गुजरात टाइटन्सलाई 5 विकेट हराएको, गुजरातले दिएको 162 रनको लक्ष्य पछ्याएको बेंगलुरूले 18 ओभरमा 5 विकेट गुमाएर लक्ष्य भेटायो। यसअघि अहमदाबादको नरेन्द्र मोदी रंगशालामा टस हारेर ब्याटिङ गरेको गुजरातले 8 विकेट गुमाएर 155 रन बनाएको थियो। यससँगै बेंगलुरूले लगातार 2 पटक आईपीएलको पार्टी जितेको छ।
5: खेल खबरसँगै बिहानको भेरी खबर सकियो। विदा हुनु अघि अहिलेसम्मका मुख्य खबरहरू फेरि एकपटक।
3: कर्णाली प्रदेश सरकार फेरबदल हुने चर्चा, बजेट कार्यान्वयनसँगै आगामी बजेटका लागि योजना निर्माणमा अलमल।
5: 10 बजे घोषणा पत्र जारी गर्दै कर्णाली छोरी सम्मेलन सम्पन्न, छाउपडी लगायतका कुप्रथा कर्णालीका छोरीहरूको भविष्य निर्माणका लागि बाधक बनेको निष्कर्ष।
3: डडेलधुराबाट सशस्त्र प्रहरीका दुईजना बेपत्ता, खोजी कार्य जारी।
5: प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिको चौतर्फी विरोध, अभिव्यक्ति सच्याउनु पर्ने सीमाविदहरूको माग।
3: र श्रीलंकालाई हराउँदै नेपाल 7 महिला च्याम्पियनशीपको सेमी फाइनलमा, गुजरातलाई हराउँदै बेंगलुरूले जित्यो आईपीएल क्रिकेटको उपाधि।
5: हवस् त, तपाईँ हाम्रो भेट अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुनेछ। त्यतिन्जेलसम्मको लागि बिहानको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित ढिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार।
4: Radio Bheri FM.
6: Extreme energy drink. Time check. Ahile thik 7 bajeko cha.
7: Extreme energy drink. Taste the difference. Feel the energy.
8: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकीमा डिप्लोमा अफ जियोमेट्रिक्स सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टीमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्ससम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935, 98582399, 98584792 र 98448161175। सिप सिकौ, आत्मनिर्भर बनाऊ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
1: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाऊँ न खाजा खान।
5: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
1: भोक लागे बेला मिठाई खाने कुरा खानु पर्यो नि।
5: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
9: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
1: ल ल त्यसो भए आज त्यहीँ जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नरमा।
10: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: सूचना
10: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
3: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
10: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
3: खुसीको खबर।
11: सिटी भिटीसँगको साझेदारीमा सञ्चालित योगी नरेन्द्रनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान वीरेन्द्रनगर 7 इत्राम सुर्खेतमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कोर्समा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा कार्यक्रमहरू 3 वर्ष जनरल मेडिसिन एचए, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, जनरल मेडिसिन एचए, आयुर्वेदिक एचए, डिप्लोमा इन फरेस्ट्री, डिप्लोमा इन एग्रिकल्चर प्लान्ट साइन्समा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
11: फारम भर्ने अन्तिम मिति यही जेठ 13 गतेसम्म। स्वास्थ्य तर्फको कार्यक्रमका लागि एसईमा कम्तीमा 2 GPA ल्याएको हुनुपर्ने, अन्य कार्यक्रमको लागि कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्नेछ।
3: योगी नरहरिनाथ प्रतिष्ठानमा अन्य निजी कलेज भन्दा 30% कम शुल्क, अनुभवी र दक्ष शिक्षकबाट गुणस्तरीय पढाई, कर्णालीकै उत्कृष्ट शैक्षिक वातावरण, व्यवहारिक र रोजगारमुखी शिक्षा,
11: गुणस्तरीय शिक्षा सफल भविष्यको आधार। आजै सम्पर्क गर्नुहोस् योगी नरेन्द्रनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान वीरेन्द्रनगर 7 इत्राम सुर्खेत।
3: सम्पर्क फोन नम्बर 083-590-202, अध्यक्ष धर्मराज शाही 98-580-51-407, क्याम्पस प्रमुख दानबहादुर रोकाए 98-580-66-789 र प्रशासन प्रमुख अशोक कुमार थापा 98-681-83-500।

0: सुनौलो अवसर
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
0: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ।
1: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन, एचए, डिप्लोमा इन फार्मेसी, पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, पीसीएल इन अफ्थाल्मिक असिस्टेन्ट ओए, डिप्लोमा इन फिजियोथेरापी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्री डिप्लोमा इन सर्वे इन्जिनियरिङ अमिन, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ।
0: हाम्रा विशेषताहरू शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, सुविधा सम्पन्न आफ्नै भवन भएको, अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू, व्यवस्थित लाइब्रेरी सुविधा, सफा तथा हाइजेनिक क्यान्टिन, खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउण्ड, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास, प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड,
1: गुणस्तरीय शिक्षा, व्यावहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण,
0: एसए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गते सम्म, अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ।
1: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके, सम्पर्क नम्बर 081537546, 081538260, 98580303005, 98480 91037। वेबसाइट www.collegeofallied.com, गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल भविष्यको भरपर्दो आधार।
2: के तपाईँलाई नसा तथा हात जोड्ने समस्याले सताइरहेको छ?
3: अब चिन्ता नगर्नुहोस्, चारवाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अत्याधुनिक प्रविधि र अनुभवी वरिष्ठ विशेषज्ञ ज्यूहरूबाट अर्थोस्कोपी र ज्वाइन रिप्लेसमेन्टका साथै हाट जोड्ने सम्बन्धी सम्पूर्ण भरपर्दो परामर्श, उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
2: शल्यक्रिया सेवाहरू पश्चिम नेपालमा एकमात्र घुँडा र हिपको प्रत्यारोपण सेवा,
3: घुँडा र कुनको दूरबीन प्रविधिद्वारा एसएल, पीसीएल, एमसीएल लगायत सबै लिगामेन्टहरूको शल्यक्रिया सेवा,
2: हड्डीको सामान्य चोटपटकदेखि जटिल फ्र्याक्चरसम्मको उपचार तथा शल्यक्रियाको सेवा,
3: नसा तथा हाड जोड्ने सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श, भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवाको लागि
2: एचसीआरसी अस्पताल, चारवाहिनी रोड नेपालगंज बाँके, सम्पर्क नम्बर 081538150 र 081535151।
3: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता।
4: रेडियो भेरी एफएम

0: ओहो रामुदाई, कता हिँड्नु भयो?
1: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो। धानको बिउ लिन बजार जान लागेको नि।
0: कुन धान लगाउने विचार गर्नु भयो र?
1: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि।
0: ल दाई, पनि युएस कम्पनीको युएस 312 शङ्कर धान लगाउने नि।
1: यो धान कस्तो छ नि बहिनी?
0: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाडी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
1: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान युएस 312 धानको बिउ लिएर आउँछु। अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
0: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको युएस 312 शङ्कर धान नै लगाऊ।
3: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु? हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
0: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
1: हामी कहाँ एलजी, सामसङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858551715।
4: तपाईँको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
5: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
4: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
5: झाडा पखाला,
4: दादुरा,
5: पोलियो,
4: कुपोषण,
5: एनिमिया,
4: मम्स,
5: दम,
4: टाइफाइड
5: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
4: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
5: चार बाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।

0: जय नेपाल सत्य सेवा सुरक्षणमा कार्यक्रम ट्राफिक अपडेटमा यहाँहरूलाई हार्दिक स्वागत।
1: रेडियो भेरी एफएम 98.6 92.7 मेगाहर्ज।

तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तर्फबाट म प्रहरी सहायक हवलदार राधा सुवेदी उपस्थित भइसकेको छु। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत र रेडियो भेरिया फेम सुर्खेतको सहकार्यमा यो कार्यक्रम उत्पादन गरिएको हो। तपाई कार्यक्रम ट्राफिक अपडेट रेडियो भेरिया फेम 98.6 र 102.7 मेगाहर्जमा प्रत्येक दिन बिहान 7:15 बजेदेखि सुन्न सक्नुहुनेछ। विशेष गरेर कार्यक्रम ट्राफिक अपडेटमा हामी गत 24 घण्टामा कर्णाली प्रदेशभर भएका ट्राफिक गतिविधिका बारेमा तपाईलाई जानकारी गराउनेछौ। अब लागौं आजका मुख्य ट्राफिक अपडेट तर्फ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका 4 कर्णाली केर अगाडि मोटरसाइकलले पैदलयात्रुलाई ठक्कर दिँदा पैदलयात्रु घाइते भएकी छन्। हिजो साँझ 5 बजेको समयमा एरी चोकदेखि मूलपानी चोकतर्फ जाँदै गरेको B6P5283 नम्बरको मोटरसाइकलले पैदलयात्रु सुर्खेत वीरेन्द्रनगर नगरपालिका 4 बस्ने वर्ष 18 कि पुनम साईलाई ठक्कर दिँदा घाइते भएकी हुन्। घाइतेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। मोटरसाइकल चालक सुर्खेत गुर्बाकोट नगरपालिका 13 बस्ने वर्ष 36 का पीतम्बर ढकाल उपचारमा संलग्न रहेका छन्। सुर्खेतको गुर्बाकोट नगरपालिका 4 पाती हाल्ना स्थित अटो दुर्घटना हुँदा अटो चालक सहित अटोमा सवार 2 जना घाइते भएका छन्। हिजो साँझ 5:45 को समयमा बोठे चोरदेखि मालारानी तर्फ जाँदै गरेको कर्णाली प्रदेश 02/001H1580 नम्बरको अटो अनियन्त्रित भई सड़कमा पल्टिन जाँदा दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका अटो चालक सुर्खेत गुर्बाकोट नगरपालिका 2 बस्ने वर्ष 30 का प्रेम डीसी र अटोमा सवार सोही ठाउँ बस्ने वर्ष 27 का सुजन भण्डारी घाइते भएका हुन्। घाइतेको मेहेलकुना अस्पतालमा उपचार भइरहेको छ। सल्यानको बागचौर नगरपालिका 10 सुलीमारे स्थित टिप्पर दुर्घटना हुँदा टिप्पर चालक घाइते भएका छन्। हिजो राति 8 बजेको समयमा दमाचौरदेखि मुखलातर्फ जाँदै गरेको B1K1376 नम्बरको टिप्पर अनियन्त्रित भई सडकदेखि 10 मिटर तल धनबहादुर खर्तीको कच्ची गोठमा ठोकिन जाँदा दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका टिप्पर चालक सल्यान बागचौर नगरपालिका 2 बस्ने वर्ष 24 का मानबहादुर केसी घाइते भएका हुन्। घाइतेको जनप्रिय पोलिक्लिनिक सल्यानमा उपचार भइरहेको छ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका 4 ललित चोक स्थित मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक र पछाडि सवार गम्भीर घाइते भएका छन्। हिजो राति 9 बजेको समयमा भैरवस्थानदेखि सहित पार्कतर्फ जाँदै गरेको प्रदेश नम्बर 02/03/14/0975 नम्बरको मोटरसाइकल अनियन्त्रित भई सड़कमा पल्टिन जाँदा दुर्घटना भएको हो। दुर्घटनामा परि घाइते भएका मोटरसाइकल चालक सुर्खेत वीरेन्द्रनगर नगरपालिका 1 बस्ने वर्ष 24 का अजय बोहरा र पछाडि सवार कोहलपुर नगरपालिका 14 बस्ने वर्ष 33 का ओमप्रकाश पौडेल घाइते भएका हुन्। घाइतेको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार भइरहेको छ।
ट्राफिक कार्यवाहीमा परे 110 सवारी साधनहरू। कर्णाली प्रदेशका 10 वटा जिल्लाहरूमा चल्ने सवारी साधनहरूले ओभरलोड, मादक पदार्थ सेवन

लापरवाहीका साथ सवारी साधन चलाएको, कागज पत्र साथमा नबोकेको लगायतका कसुर गरी ट्राफिक नियम उल्लंघन गर्दा जम्मा 110 वटा सवारी साधनहरू ट्राफिक कार्यवाहीमा परेका छन्। बयालिस स्थानमा भएको जनचेतनामूलक कार्यक्रमबाट 3210 जना लाभान्वित भएको, कर्णाली प्रदेशका 10 वटा जिल्लाहरूका विभिन्न 42 स्थानमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गरिएको जनचेतनामूलक कार्यक्रमबाट 3210 जना चालक, सहचालक र सर्वसाधारणहरू लाभान्वित भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको अनुरोध, सड़कमा ट्राफिक नियमको पालना गरौं, सवारी साधनको छतमा बसेर वा झुण्डिएर यात्रा नगरौं, दायाँ बायाँ मोड्दा समयमै साइलाइटको प्रयोग गरौं, जेब्रा क्रसिङमा पैदलयात्रुलाई प्राथमिकता दिने गरौं, सवारी साधन चलाउँदा आवश्यक कागजात सधैं साथमा लिएर हिँड्ने गरौं, बीच सड़कमा सवारी रोकी अरू सवारी साधनलाई बाधा नपुर्याउं, मोटरसाइकल चालकले अनिवार्य रूपमा कान छोपिने हेलमेट प्रयोग गरी फिता समेत बाँध्ने गरौं, घुम्ती तथा रोकिराखेको ठूलो सवारी साधनको अगाडि वा पछाडिबाट बाटो काट्ने नगरौं, लेन अनुशासनको पूर्ण रूपमा पालना गरौं। सवारी दुर्घटना, सवारी साधन चोरी निकासी र ट्राफिक नियम सम्बन्धी कुनै पनि जानकारी वा सूचना दिन वा लिनु परेमा ट्राफिक प्रहरीको टोल फ्री नम्बर 103 वा 98582999 सम्पर्क गर्नुहोला। आजको ट्राफिक अपडेट यति नै, भोलि पुनः ट्राफिक अपडेटका साथमा उपस्थित हुने नै छौ। आज भने म राधा सुवेदी विदा चाहन्छु। हस्त, धन्यवाद। जय नेपाल।

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी ताने पम्प, पावर ट्रिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेस मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वृन्दनगर सुर्खेत। फोन नम्बर 083-520-045।
2: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स, रेडियम फिलेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
2: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
3: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
2: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
4: यो जिन्दगीले पनि केही लक्षर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्या हो दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
4: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
5: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए म्यान पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
4: हो, त्यही गएर सुरजन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो।
5: ल टिपी राख, फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
2: विगत 30 वर्षदेखि वीरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश, मंगलगढ़ी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-045।
6: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
7: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
6: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
7: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
8: नेपाल टेलिकम, राष्ट्रको संचार।
9: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
10: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त
1: परामर्श। हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटर द्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
5: क्लिनिक रहेको स्थान वीरनगर छ, बीच बजार सुर्खेत, SBI बैंकको एक घर तडपटि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84 031।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
10: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट वायरनेटको साम्बा प्याक सँग, जसमा पाइन्छ अल्ट्रा 300 MBPS सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा एक महिना फ्री। आज नै सब्स्क्राइब गर्नुहोस् वायरनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। वायरनेट साम्बा प्याक, अल्ट्रा फास्ट अल्ट्रा फन।
11: तपाईँको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
12: चार बाहिनी रोड नेपालगंजमा रहेको HCRC अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको NICU सेवा सञ्चालनमा रहेको छ।
11: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
12: झाडा पखाला,
11: दादुरा,
12: पोलियो,
11: कुपोषण,
12: एनिमिया,
11: मम्स,
12: दम,
11: टाइफाइड
12: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
11: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। HCRC अस्पताल,
12: चार बाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।

0: किताब चर्चामा तपाईलाई स्वागत छ। आजको अंकमा हरिश शर्मा बेनेडिक्ट एन्डरसनद्वारा लेखिएको पुस्तक इमेजिन्ड कम्युनिटीजको चर्चा गर्दै हुनुहुन्छ। यो पुस्तकले राष्ट्रको उत्पत्ति, विस्तार र सामाजिक र सांस्कृतिक तवरले कसरी राष्ट्रहरूको निर्माण भयो भन्ने बारे महत्वपूर्ण बहसलाई अगाडि बढ़ाएको छ। यो पडकास्टको रेकर्डिङ सन् 2020 मार्चमा गरिएको हो र आज पुनः प्रसारण गर्दैछौ। किताब इमेजिन्ड कम्युनिटीजले भाषा, संचार र मुद्रणका माध्यमबाट कसरी कल्पित समुदायहरू निर्माण हुन्छन् भन्ने कुरा प्रकाश पार्छ। यो पुस्तकले राष्ट्रवादको इतिहास, विचारधारा र यसको प्रभावलाई एकदमै स्पष्ट रूपमा विश्लेषण गरेको छ। अब हरिश शर्माका पुस्तकका प्रमुख मुद्दाहरूको विस्तृत चर्चा सुन्नुहोस्।
1: म सम्झन चाहन्छु मेरो ग्रेजुएट स्टडीजको दिनहरू, जब म कर्नेल विश्वविद्यालयमा फुल राइट स्कलरशिप अन्तर्गत पढ्न गएको थिएँ। पढ्न जानुभन्दा अगाडि नेपालको राजनीतिक सन्दर्भमा प्रधानमन्त्री कार्यालयमा काम गरिसकेको थिएँ। अलि आफूलाई पाको पढ्ने ठान्दथे। तर जब म कर्नेल विश्वविद्यालयको स्कूल अफ आर्ट्समा पुगे, म आफूलाई भिन्दै संसारमा पाएँ। थाहा थिएन, किनभने पढ्न जान अगाडि धेरै वर्षको अन्तरालमा जुन किसिमको तयारीहरू गर्नुपर्ने थियो त्यो तयारीहरू गरेको थिइनँ। जस्तो त्यहाँको को प्रोफेसर छन्, त्यहाँ गएर के पढ्ने होला। मेरो मनमा के थियो भने, नेपालमा यो 1993 कुरा हो, 94 म पढ्न गए। नेपालमा बहुदल आइसकेको थियो, बहुदलीय प्रजातन्त्रका संक्रमण काल थियो अथवा ट्रान्जिशन थियो, त्यो चलिरहेको थियो। भर्खरै नेपाली कंग्रेसको सरकारले मध्यावधिको घोषणा गरेको थियो। नेपालमा निकै राजनीतिक हलचल थियो। यसबीचमा म कर्नेल विश्वविद्यालय पुगेको थिएँ र भन्न खोजेको के भने, मैले जुन किसिमको तयारी गर्नुपर्ने थियो त्यो गर्न पाएको थिइनँ। त्यहाँ पुगेपछि म अलि रनबुल्ल परेको थिएँ। बाटोमा एक दिन हिँड्दै थिएँ कलेज जाने सिलसिलामा, कोर्सहरू छानिसकेको थिइनँ के पढ्ने, राजनीतिशास्त्र पढ्न भनेर गएको थिएँ। एकजना हाम्रो गाउँघरतिरको मगर अनुहार देखिने साथी उताबाट आउँदै रहेछन्। मलाई लाग्यो यी नेपाली नै हुन्। अनि मैले मुसुक्क हाँसे, ऊ पनि मुसुक्क हाँस्यो। कता अनायसमा वेयर आर यु फ्रम भन्नुको साटो मैले के भनेछु, तपाईँ कहाँबाट हो। त्यो अकमक्न पर्यो, तर केही बुझे जस्तो पनि गर्यो। त्यो रहेछ बर्माको एकजना साथी जो काइलिङ। अनि उसले पनि अनौठो मानेन, किनभने बर्मामा धेरै नेपालीहरू छन्। अनि उसले मलाई भन्यो, त नेपालबाट हो। मैले भने, म नेपालबाट हो। भनेपछि म बर्माबाट हो। अनि उसले मलाई के भन्यो भने, त कोसँग क्लास लिँदैछस्। मैले भने, मैले विचार गरेको छैन, तर एकजना थियोडोर लोई भन्ने पोलिटिकल साइन्स एसोसिएसनको प्रेसिडेन्ट, जो प्रोफेसर इमेरिटस हुन्छ, उहाँको कोर्स लिने विचार गरेको छु। अनि मलाई तुलनात्मक राजनीतिमा धेरै चासो छ, यसकारण म कम्पेरिटिभ पोलिटिक्स अथवा तुलनात्मक राजनीति पढ्छु भनेर उसलाई भने। जोले भन्यो, त बेनेडिक्ट एन्डरसनको क्लास लिँदैनस्। बेनेडिक्ट एन्डरसन चाहिँ कर्नेल विश्वविद्यालयको, उसैको शब्दमा, एकजना सेलिब्रिटी प्रोफेसर हुन्। कर्नेल विश्वविद्यालयमा पोलिटिकल साइन्सको सब्जेक्टलाई डिपार्टमेन्ट अफ गभर्नमेन्ट भनेर भनिन्छ। त्यसमा करिब करिब 40% विद्यार्थी बेनेडिक्ट एन्डरसन र थियोडोर लोईको नाउँमा आउँदा रहेछन्। अनि मैले भने, तिमी कसरी आयो, त कसरी थाहा भयो त्यो प्रोफेसर भन्दा, उसले के भन्यो भने, कि एकछिन हामी कफी खान जाउँ भनेर विस्तारसँग कुरा गऱ्यौं। आफ्नै क्षेत्रतिरको मान्छे, मलाई पनि रमाइलो अनुभव भयो। उसले भन्यो कि बेनेडिक्ट एन्डरसन चाहिँ साउथ इस्ट एसियाको विषयमा पढ्ने लेख्ने ठूला प्रोफेसर हुन्। 1965 इन्डोनेसियामा भएको नरसंहारपछि उनले त्यसमा पुस्तकहरू लेखेका थिए र त्यो पुस्तकका कारण उनी सुहार्तोको रिजिम रहँदासम्म इन्डोनेसिया जानलाई प्रतिबन्धित भए र दक्षिण पूर्वी एसियाको राजनीतिको सन्दर्भमा र त्यहाँको समाजका सन्दर्भमा ठूलो अध्ययन गरेका छन्। तर उनको नयाँ किताब त्यो बेलासम्म नयाँ थियो, अब त त्यसपछि उनले दुई तीनवटा किताब पनि लेखिसके, इमेजिन कम्युनिटी स्प्रेड अफ नेसनलिजम चाहिँ एकदम प्रसिद्ध किताब छ। त्यो किताबका कारण धेरै मान्छेहरू त्यहाँ पढ्न आउँछन्। अनि मैले भने, मैले त त्यो किताब पढेको छैन। शीतयुद्धपछि जब लोकतन्त्र अथवा प्रजातन्त्रको उदय भयो, सोभियत युनियन बर्लिन वाल भत्केपछि सोभियत गणराज्यहरूबाट ससाना राज्यहरू बन्न थाले, लोकतन्त्रको चर्चा हुन थाल्यो, सबैभन्दा तत्काल रूपमा निस्केको विषय थियो राष्ट्रवाद अथवा राष्ट्रियता। राष्ट्रियताको पहिचान लिएर ससाना राज्यहरू सिर्जना भएको त मैले सुनेको थिएँ, पढेको पनि थिएँ, र त्यसमा पनि इथ्नो नेसनलिजम अथवा इथनिक नेसनलिजमको चाहिँ चर्चा हामीले सुनेका थियौं। त्यसपछि म सरासर क्याम्पस स्टोरमा गएँ। क्याम्पस स्टोरमा गएर मैले त्यो किताब अझै पनि मेरो हातमा छ, बेनेडिक्ट एन्डरसनको इमेजिन कम्युनिटी रिफ्लेक्सन अन ओरिजिन एण्ड स्प्रेड अफ नेसनलिजम, राष्ट्रवादको उदय र त्यसको माथिको रिफ्लेक्सनका बारेमा लेखिएको किताब हो। यो किताबको अहिले लाखौं प्रति यसको बिक्री भइसकेको छ, छ पटक यो छापिसकेको छ। हालाकि बेनेडिक्ट एन्डरसन अहिले छैनन्, चार वर्ष अगाडि उनी इण्डोनेसियामै रिसर्चको सिलसिलामा जाँदाखेरि बिते। अनि मलाई लाग्यो कि त्यो किताब मैले एकफेर पढौं र तिनको कक्षामा जाउँ, र उनका बारेमा पनि मैले पढ्ने जमर्को गरे। र मलाई लाग्छ मेरो ग्रेजुएट स्टडिजको अथवा स्नातकोत्तर मास्टर्सको स्टडीको सबैभन्दा राम्रो क्षण मलाई लाग्छ मैले बेनेडिक्ट एन्डरसनसँग क्लास लिने मौका पाएँ। एक सेमेस्टर पढेँ र अर्को सेमेस्टर पनि उहाँले भिभियन सुसँग जोइन्टली चाहिँ कम्पेरेटिभ पोलिटिक्स तुलनात्मक राजनीतिमा क्लास लिनुभएको थियो, त्यो पढेँ। मलाई आज फेरि तिनै बेनेडिक्ट एन्डरसन का बारेमा र उनले लेखेको पुस्तक इमेजिन कम्युनिटिजका बारेमा चर्चा गर्न मन लागेको छ। हुन त उनले त्यसपछि थुप्रै किताबहरू लेखे, यसमा चाहिँ मेनली द स्पेक्टर अफ कम्पेरिजन्स, नेसनलिजम साउथ इस्ट एसिया एन्ड द वर्ल्ड भन्ने किताब लेखे। त्यसपछि उनले यो अन्डर द थ्री फ्ल्याग्स एनार्किजम एन्ड एन्टी कोलोनियल इमेजिनेसन भन्ने किताब लेखे। त्यसपछि तीन वर्ष अगाडि भने 2016 उनको एउटा आत्मपरक पुस्तक लाइफ बियोन्ड द बााउन्ड्रीज, मरण पछि पोस्ट मथसली भन्छ, त्यो निस्क्यो। उनको छापिएका किताबहरू सबै किताबहरू मेरो पुस्तकालयमा छन्, तर पनि आज यहाँसँग मैले इमेजिन कम्युनिटिजको बारेमा चर्चा गर्न चाहन्छु। बेनेडिक्ट एन्डरसन साँच्चैमा इन्टरनेसनलिस्ट प्रोफेसर थिए। उनको जन्म चाइनामा भएको थियो, किनभने उनको बुवा कोलोनियल चाइनामा कस्टम अफिसर भएर काम गरेका थिए। इटन कलेजमा जहाँ राजा महाराजादेखि सम्रान्तहरू लन्डनमा पढ्छन् त्यहाँ उनले पढेका थिए, तर उनी अन्डर ग्रेजुएट स्टडिज र ग्रेजुएट स्टडिज पीएचडी समेत उनले कोर्नेल विश्वविद्यालयबाटै गरे। अब यो नेसनलिजम इमेजिन कम्युनिटी भन्ने किताबमा के छ त? हालांकि विभिन्न चर्चा परिचर्चा, राष्ट्रवाद के हो, राष्ट्रवादलाई कसरी बुझ्ने, यो माटोको प्रेम हो कि जनताको प्रेम हो कि यो भाव हो भन्ने विषय चाहिँ निकै ठूलो चलिरहेको छ। उनको सबैभन्दा ठूलो देन, यहाँले यो किताब पाउनुभयो भने पढ्नु पनि होला, कतिपय विद्यार्थीहरूले एमएमा पढेको पनि सुनेको छु, यसको सबैभन्दा महत्वपूर्ण कुरा के हो भने कि राष्ट्रवाद एउटा कल्पनामा आधारित व्यवस्था हो। मान्छेलाई सामूहिकतामा जोड्ने कल्पनाका आधारमा राष्ट्रवादको सिर्जना हुन्छ, जस्तो त्यसलाई फेरि बढाउने, त्यसलाई चाहिँ मलजल दिने अथवा त्यसलाई जोड्ने यन्त्र चाहिँ उनले प्रिन्ट क्यापिटलिजम भन्छन् अथवा छापा पुँजीवाद। टेक्नोलोजीले छापा आयो, छापाबाट पुस्तकहरू छापिए, पुस्तकहरूबाट त्यो बजारमा गयो, त्यो बजारबाट मान्छेले पढे, पढेपछि त्यसबाट मान्छे जोडिन थाले। त्यो कल्चरल नेसनलिजम अथवा सांस्कृतिक राष्ट्रवादको त्यो एउटा महत्वपूर्ण पक्ष हो भनी उनी भन्छन्। जस्तो मानिलिउ, त्यसमा त धेरै विवाद पनि छ, चर्चा परिचर्चा पनि छन्, यदि र जदिबाट हाम्रो इतिहास प्रशस्त आक्रान्त छ, इतिहासमा यदि यस्तो भएको भए उस्तो भएको भन्ने चर्चा हामी प्रशस्त सुन्छौं, तर सामान्य रूपमा हामी नेपालीहरूले बौद्धिक रूपमा इतिहासकारहरूको बीचमा भएको चर्चा परिचर्चालाई एकछिन पर राखेर हेर्यो भने पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरे भूभागको रूपमा, भने भाषिक रूपमा भानुभक्तले हामीलाई जोड्न मद्दत गरे। हालांकि त्यो भाषिक रूपमा अथवा राज्यको रूपमा सीमान्तकृत वर्ग विभिन्न भाषा भाषीको आफ्नै किसिमको पीड़ा र कथा होला, तर सरस्वती त्यसो भनिन्छ। त्यो भन्ने बित्तिकै भानुको शालिक दार्जीलिङमा बन्नु, मोतीराम भट्टले रामायणलाई र भानुभक्तलाई नेपाली भाषीहरूको समक्ष प्रस्तुत गर्नु, र पूर्वमा दार्जीलिङमा अथवा बर्मामा आसाममा कसैले भानुभक्ति रामायण एकदिन नारद सत्यलोक पुगी गया भन्ने नेपाली भाषामा पढ्नु र कहिले नभेटेको मान्छेले महेन्द्रनगरमा या सुर्खेतमा अथवा पहाड़का कुनाकन्दरामा त्यही भाषामा भानुभक्तको रामायणलाई पढ्नुलाई हामीले के भन्छौं भने एउटा भाषिक कडीले जोड़िएको छ। हालांकि त्यो धार्मिक ग्रन्थ हो, कथा हो, तर केमा लेखिएको छ भन्दा नेपाली भाषामा लेखिएको छ। ती मानिसहरू एकअर्कालाई कहिले पनि भेटेका छैनन्, तर त्यो भाषाको माध्यमबाट, त्यो किताबको माध्यमबाट, जो चाहिँ बेनेडिक्ट एन्डरसनको कुरालाई सम्झिने हो भने त्यो प्रिन्ट क्यापिटलिजमबाट, छापिएको पुस्तकको मार्फतबाट र व्यापारबाट, दुवै कुराबाट जोडिए भन्दाखेरि के देखियो भने त्यसले एक किसिमको सांस्कृतिक जागरण भने एकअर्कालाई जोड्ने कडीको रूपमा देखियो, मान्छे भावनात्मक रूपमा जोडियो। अथवा त्यो मान्छे पूर्व झापाको मान्छे अथवा चाहिँ तपाईँको सिक्किमको मान्छे केही कदाचित केही कारणले व्यापारको सिलसिलामा नेपालगंज आइपुग्यो अथवा चाहिँ महेन्द्रनगर आइपुग्यो अथवा गुल्मी आइपुग्यो भने उसलाई भाषाले जोड्छ। त्यो भाषाले जोड्दा एउटा एक किसिमको अपनत्व त्यसमा आउँछ, त्यसबाट चाहिँ एउटा राष्ट्रको सिर्जना हुन्छ भन्ने हो। एउटा बडा मैले यहाँलाई बडा साधारण तरिकाले यो कुरा भन्दैछु, त्यसमा धेरै प्रश्न र प्रतिप्रश्नहरू उठ्न सक्छन्। सैद्धान्तिक रूपमा भन्यो भने त्यो पनि एउटा संरचनात्मक पुँजीवादका कारण, व्यापार र तकनिकी टेक्नोलोजी प्रिन्ट टेक्नोलोजीको कारण राष्ट्रवाद उदय हो। यसको अर्थ के हो भने राष्ट्रवाद चाहिँ आधुनिक प्रक्रिया हो, यो कुनै पुरानो समयमा उत्पत्ति भएको न। टेक्नोलोजी क्यापिटलिजम अथवा पुँजीवादको विस्तारको सँगसँगै मान्छेहरू एकअर्कासँग आत्मसात गर्ने, पहिचान गर्ने, एक एक रूपताको पहिचान हुन त मार्केटले पनि कन्ज्युमर नेसनलिजम अथवा उपभोक्ताको राष्ट्रवाद पनि सिर्जना गर्छ, मेरो तेरो भन्ने गर्छ। भन्दाखेरि समग्र रूपमा हेर्ने हो भने राष्ट्रवादको संरचनात्मक व्याख्या बेनेडिक्ट एन्डरसनको यो किताबले दिन्छ, तर के हो भने त्यसमा सांस्कृतिक पक्ष छ, कल्चरल नेसनलिजमको पक्ष छ। राष्ट्रवाद कसैले जितेर उनीहरूले राज्य सिर्जना गर्दैमा भाषा लाद्दैमा मात्रै आएको होइन, व्यापार र पुँजीवादसित सँगसँगै, पुँजीवाद एउटा नयाँ प्रक्रिया भएको हुनाले, आधुनिक प्रक्रिया भएको हुनाले पुँजीवाद मार्फत राष्ट्रियता सिर्जना भएको छ। यसको त्यो सन्दर्भमा हेर्दाखेरि बेनेडिक्ट एन्डरसनले एउटा नौलो एक्सप्लेनेसन अथवा नौलो उत्तर त्यो खोजी कि राष्ट्रवाद आधुनिक परम्परा हो या पुरानो परम्परा हो भन्दाखेरि त्यो दिए। तर हामीले के विचार गर्नुपर्छ, यति भन्दा भन्दै उनले भनेको कुरालाई एकाङ्की रूपमा लिन पनि पुस्तकको पाठकको हैसियतले त्यो उचित हुँदैन। त्योभन्दा अर्को किसिमको व्याख्या के छ त राष्ट्रवादका सन्दर्भमा भन्दा, बेलायती एन्थ्रोपोलोजिस्ट अर्नेस्ट गेलनर छन्, उनले पनि राष्ट्रवाद चाहिँ आधुनिक व्यवस्थाकै अथवा औद्योगिक क्रान्ति र पुँजीवादसँगै आएको हो। जब मानिसहरू आफ्नो आफ्नो सानो गाउँठाउँबाट बसाइ सर्दै शहरमा आउन थाले, उद्योगका कारण कल कारखाना खुल्नको कारण मानिसहरू एक ठाउँमा काम गर्न थाले, एक ठाउँमा काम गर्ने बित्तिकै उनीहरूको रहन सहन बस उठले, जो पारम्परिक रहन सहन थियो त्यसबाट नयाँ रहन सहन आयो, भाषाको पनि विकास भयो, एग्रिकल्चर सोसाइटीबाट अथवा कृषि प्रधान समाजबाट औद्योगिक समाजतिर जाँदा अथवा शहरिया समाजतिर जाँदा उनीहरूको बीचको लेनदेन, भाषा र एकबद्धताको आधारमा पनि राष्ट्रवाद सिर्जना भयो भन्छ, त्यसले पनि आधुनिकता भन्छ। यसलाई अझ काउन्टर गर्ने एकजना एडी स्मिथ भन्ने, जो चाहिँ बेनेडिक्ट एन्डरसन र अर्नेस्ट गेलनरकै समयका मानिस हुन्, उनले भन्छ होइन, राष्ट्रवादको आधार चाहिँ बस उठ मात्रै होइन, भाषा त महत्वपूर्ण कुरा हो तर दिनानुदिनको कर्मकाण्डहरूले पनि मानिसहरूलाई एक ठाउँमा लिएर आउँछ। यसकारण राष्ट्रवाद आधुनिक भन्दा भन्दै पनि यसको पुरानो परम्परागत संरचना पनि छ। त्यो के हो भने रगत अथवा ब्लड को आधारमा हुन्छ, जातको आधारमा हुन्छ, किनसिपको आधारमा हुन्छ भन्ने उनीहरूको कुरा छ। त्यो दुविधा चाहिँ हामीले नेपालमा 62-63 आन्दोलनमा जब जातीय राष्ट्रवाद र चाहिँ तपाईँको गैर जातीय राष्ट्रवादको चर्चा हामीले सुन्यौं कि मानिलिउँ म बाहुन हुँ, म ढाँड्दिन, शर्मा आचार्य हुँ, मेरो बुवाले मलाई प्रतिनिधित्व गर्नुहुन्छ कि गर्नुहुन्न भन्दाखेरि विचारको रूपमा मेरो बुवाले मलाई प्रतिनिधित्व गर्नु न, तर मेरो जनजाति साथी के भनिरहनु भएको थियो भने कुनै पनि गुरूङ अथवा राईले मलाई प्रतिनिधित्व गर्छ भन्नुहुन्थ्यो। त्यो के हो भने तपाईँको ब्लडमा आधारित अथवा किनसितमा आधारित एक ठाउँमा आउने प्रक्रिया हो। त्यो प्रक्रिया पनि नभएको होइन, मान्छेले जातको आधारमा एथनिसिटीको आधारमा दुनियाँलाई सखा पारेको पनि छ, आफू पनि निम्ठान नभएको स्थिति छ, यसकारण त्यसलाई पनि हामी नकार्न सक्दैनौँ। नेपालको सन्दर्भमा राष्ट्रवादको उदय आधुनिक हो या परम्परागत रगतका आधारमा, नेपाली जातिको रगत सबैको रातो छ अथवा नेपाली जाति भन्नाले यसमा विभिन्न जात भाषा भाषी छन्, त्यसको आधार चाहिँ ब्लड हुन सक्छ कि सक्दैन, रगत हुन सक्छ कि सक्दैन, मलाई लाग्छ नेपालको आधुनिक राष्ट्रवाद बेनेडिक्ट एन्डरसनले बढी गर्छन्। तर होइन, नेपालमा यस्तो समुदाय वर्ग बुद्धिजीवीहरू पनि छन् जसले के भन्छन् भने नेपालको राष्ट्रवाद चाहिँ विशिष्ट जातिको पहिचानको आधारमा बनेको छ होइन, र त्यो मानेमा हेर्दा मेरो जुन उदार प्रजातन्त्रप्रतिको आग्रह छ म त्यसलाई यहाँहरूसँग ढाँट्न चाहन्न, व्यक्तिको स्वतन्त्रता, चयनको स्वतन्त्रता र मेरो समाज कसरी बन्यो होला भनेर मैले हेर्ने कुरामा मलाई केले बाँध्दछ त भन्दाखेरि, हो एउटा भाषा राज्यको आधारमा वर्चस्वमा हुँदाहुँदै पनि राष्ट्र निर्माणको सन्दर्भमा त्यो भाषाको महत्वपूर्ण भूमिका हुन्छ, र मैले बेनेडिक्ट एन्डरसनलाई पढ्दाखेरि के पाएँ भने कि मेरो कुरा जुन मैले सानो समय उमेरमा पढ्दाखेरि साहित्य नेपाली साहित्य भाषाहरूका विषयमा पढ्दाखेरि मलाई जोड्ने म गुल्मी जुवाङमा जन्मेको मान्छेलाई मलाई सुर्खेतको मान्छेसँग जोड्ने मलाई झापाको मान्छेसँग जोड्ने के थियो भन्दा भाषाको माध्यम थियो, मेरो राजनीतिक चेतना भाषाबाट निर्देशित थियो। त्यो मानेमा मैले बेनेडिक्ट एन्डरसनलाई सजिलैसँग हाम्रो सन्दर्भमा बुझ्ने प्रयास गरेको हुनाले त्यो किताब म घरिघरि पढ्छु, र यो किताबको सैद्धान्तिक पक्षहरू बडा अनौठो किसिमको पनि छ। हालाकि उनको किताबको विश्लेषणका आधारहरू दक्षिण पूर्वी एसियाका ससाना राजा रजौटाहरू उपनिवेशवादबाट आक्रान्त दक्षिण पूर्वी एसिया जहाँ चाहिँ डचहरूले राज्य गरे त्योको छ, र त्यसपछि उनको विश्लेषणको आधार चाहिँ कसरी भाषाको मार्फत चाहिँ स्पेनिस राष्ट्रवाद स्पेनको होइन तर स्पेनिस भाषामा आधारित राष्ट्रवाद चाहिँ दक्षिण अमेरिकामा मौलायो, जसलाई उनले किरोल भन्छन्, उनीहरूको त्यहाँ गइसकेपछि स्पेनिसहरूले बोल्ने भाषामा त्यहाँको स्थानीय प्रभावका कारण उनीहरूले एक किसिमको राज्य सिर्जना गरे। हाम्रोतिर उपनिवेश आउनुभन्दा धेरै अगाडि ल्याटिन अमेरिका दक्षिण अमेरिकाका देशहरूमा स्पेनका मानिसहरूले राज्य गरेका थिए, त्यहाँ रहँदा बस्दा उनीहरूको भाषाको कारण एउटा सामूहिक एकताको भाव जन्मेको छ भन्दाखेरि मैले त नेपालको सन्दर्भमा सोचे, तर यो पुस्तकले बृहत्तर विश्व व्यवस्थामा कसरी भाषा र छपाईको व्यवस्था टेक्नोलोजी र त्यसको क्यापिटलिजम किताब बिक्री हुने लेनदेन हुनेबाट कसरी राष्ट्रवाद विस्तारित भयो भन्ने कुरालाई उनले सविस्तार व्याख्या गरेका छन्, र यो जो कोहीले पढ्ने बित्तिकै भाषाको मान्छे साहित्यको मान्छेले बेनेडिक्ट एन्डरसन पोलिटिकल साइन्टिस्ट हुन् तर उनको रेफरेन्सहरू त्यहाँ पढ्दाखेरि विभिन्न कथा कविताहरूबाट र साहित्यबाट बडो बडो अंग्रेजी पढ्न गाह्रो पनि छ सजिलो पनि छ बेनेडिक्ट एन्डरसनको किताब, गाह्रो यस लागि छ कि उनले धेरै रेफरेन्सेसहरूको प्रयोग गरेका छन् तर त्यो सन्दर्भ ग्रन्थ पनि उनले आफैले अध्ययन गरेको सन्दर्भहरूलाई प्रयोग गरेका छन्, सजिलो यस मानेमा छ कि यसलाई बृहत्तर पुँजीवादको विस्तार र राष्ट्रवादको आधुनिक सन्दर्भलाई जोडेर हेर्यो भने यो पढ्न पनि सजिलो देखिन्छ। अब बेनेडिक्ट एन्डरसनले यो किताब लेखिसकेपछि करिब करिब 47 देशमा यो अनुवाद भइसकेको छ, मेजर ल्याङ्ग्वेजेसहरूमा यो अनुवाद भइसकेको छ, र एउटा च्याप्टर चाहिँ दोस्रो एडिसनमा उनले थपेका छन्, त्यो के हो भने सेन्सस र म्याप्स भन्ने। म्याप पनि एउटा मॉडर्न अथवा आधुनिक तौर तरिका हो कि जमीनलाई एउटा कल्पनामा ढाल्ने, हालाकि सर्वेयरहरूले त्यसलाई जमिन यथार्थमा आधारित छ भन्छन् तर पनि म्याप फिजिकल अथवा भौतिक पनि हुन्छ र म्याप कल्पनामा पनि हुन्छ। जस्तो फर इक्जाम्पल म यहाँबाट रत्नपाक जानु पर्यो, अहिले कपनमा बोलिरहेको छु, रत्नपाक जानु पर्यो भने मैले म्याप हेरेर गुगलबाट यो बाटो जान्छु हुन्छ, तर म्यापमा मैले कल्पना गरेँ भने मैले त्यो हेरिरहनु पर्दैन, म रत्नपाक जानलाई 3 बाटा छन्, म यो बाटो भएर जान्छु भन्न सक्छु र बाहिर निस्केपछि त्यो बाटो नगएर अर्को बाटो पनि लिन सक्छु, जो कल्पनाको संसार पनि हो। कसरी राष्ट्रहरू र राष्ट्रवाद चाहिँ सेन्सस र म्यापबाट पनि बन्दै जान्छ र त्यसलाई राष्ट्रवादको धारणालाई बलियो बनाउँदै जान्छ भन्ने कुरा चाहिँ बेनेडिक्ट एन्डरसनको लास्ट च्याप्टरले गरेको छ। अब त्यसलाई नेपालको सन्दर्भमा उनले नेपालको कुरा त गरेका छैनन्, तर म पाठकको हैसियतले जसरी मैले अघिल्लो पोडकास्टमा भनेको थिएँ कि लेखकले लेखे पनि त्यससँग खेल्न सक्नु पर्यो, पैठा जोरी खेल्न सक्नुपर्ने, त्यसलाई आनन्द लिनुपर्ने, त्यसलाई प्रश्न र प्रतिप्रश्न गर्नुपर्ने कुरामा। र मेरो पढ्ने तरिकामा के छ भने कुनै लेखकको किताब पढ्यो भने प्रथम दृष्टिमा अथवा प्रथम पढ़ाईमा त्यो लेखकले भन्न खोजेको व्याख्याहरू छ त्यसलाई प्रशस्त ठाउँ दिने र त्यसलाई अन्तिमसम्मै उसलाई स्वीकार्दै जाने र अन्तिममा गएर यसको उत्तर के हो त भनेर बल्ल उसँग प्रतिप्रश्न गर्ने, किनभने लेखकप्रति अन्याय हुन्छ यदि हामीले त्यो किताब समात्ने बित्तिकै त्यसलाई ह्या भनेर भनिदेऊ भने हेरेको हुन्छ, किनभने मेहनत गरेर छाप्या हुन्छ र ज्ञानको जुन विषय छ त्यसलाई एप्रिसिएट गर्ने अथवा त्यसलाई स्वीकार्न सक्ने पनि हुनुपर्छ। बेनेडिक्ट एन्डरसनको त्यो सेन्सेस भन्ने च्याप्टर जो पहिलो संस्करणमा थिएन, दोस्रो संस्करणमा पढ्दाखेरि मैले अनि यसो सोचे हो त यो कसरी होला सेन्सस भनेपछि, अब त्यसलाई अंग्रेजीमा मैले त्यसलाई नेपालीमा पनि भन्नुहोला, अंग्रेजीमा भन्दाखेरि सेन्ससमा क्याटेगोरिजहरू हुन्छ अथवा वर्गीकरण गरेका हुन्छ, जात के हो, भाषा के हो, त्यो के थप्ने के घटाउने चाहिँ मैले त्यसलाई राजनीतिक कर्म भनेको छु, एक्ट अफ पोलिटिक्स भनेको छु। अब कुनै समयमा राई भन्ने एउटा क्याटेगोरी थियो, आन्दोलनपछि राईहरूको थुप्रै क्याटेगोरीजहरू बन्न थाल्यो अथवा वर्गीकरण हुन थाल्यो। त्यो केले भन्यो भने म राई हुँ भनेर आइडेन्टिफाई गर्ने मान्छेले के हो भन्यो भने हामीहरूमा धेरै समूहहरू छन्, सबै समूहहरू विशिष्ट समूह हुन्, यसकारण चाहिँ हाम्रो जनगणनामा हामीलाई अलग राखिनुपर्छ भनेर भन्यो। यसकारण सेन्स अफ एक्ट अफ पोलिटिक्स, सो सेन्सेसबाट त्यो राष्ट्रियता अथवा राष्ट्रभाव मेरो जातीय भाव चाहिँ के हुन्छ निखारेर आउँछ, सो त्यो चाहिँ के हो भने राजनीतिक कर्म हो। यसै सन्दर्भमा मैले पछिल्लो जनगणना भइरहेको थियो, 62-63 पोलिटिक्स पछिकै कुरा हो कि नेपालमा कति जात जात जाति छन् भाषा भाषी छन् भन्नेमा, नेपाल टेलिभिजनमा एउटा कार्यक्रम आइरहेको थियो, त्यसमा एकजना थारू राजनीतिक कर्मी बोल्दै थिए र थारू भाषामै भनिएको थियो, अलिकता बुझ्न पनि सकिन्छ। उनी के भनिरहेको थियो भने यदि तपाईँ मोरङमा हुनुहुन्छ, मोरङिया थारू हुनुहुन्छ भने पनि तपाईँले आफ्नो त्यो टिक गर्ने बेलामा, सेन्ससले टिक गर्ने बेलामा थारूमा टिक लगाउनुहोस् भनेर भन्यो। तपाईँ दाङमा हुनुहुन्छ भने दङ्गाली थारू हुनुहुन्छ, तपाईँले थारू भाषा भन्नुहोस्। रूपन्देही साइडमा हुनुहुन्छ भने तपाईँ अवधि बोल्दै हुनुहुन्छ भने तपाईँले थारू लगाउनु, जनकपुरमा तपाईँ मैथिली बोल्नुहुन्छ तर मैथिली नभन्नुहोस्, थारू भाषामा टिक लगाउनुहोस् भनेर भनिरहेको थियो। भन्दाखेरि बेनेडिक्ट एन्डरसनले कसरी यो सेन्ससले सामूहिकता निर्माण गर्छ, राष्ट्रिय भाव निर्माण गर्छ भन्ने सन्दर्भमा त नेपालको थारूहरू विभिन्न ठाउँमा स्थानीय भाषा बोल्छन् तर सेन्ससमा चाहिँ के भन्छ, सबैले थारू भाषा भनेर लेखियो। सो सेन्ससले के गर्यो भने कि त्यो भाषा भाषीको एउटा सामूहिकता निर्माण गर्नमा मद्दत गर्यो। त्यो कुरा मलाई बेनेडिक्ट एन्डरसनको त्यो सेन्सस भन्ने च्याप्टर पढेपछि छर्लङ्ग भएर, कसरी सेन्ससलाई अथवा जनगणनालाई सामूहिक पहिचानको निर्माण गर्नलाई प्रयोग गरिन्छ भन्ने कुरा पनि बेनेडिक्ट एन्डरसनको इमेजिन गरे। त्यही भएर अर्जुन गुणरत्ने भन्ने एन्थ्रोपोलोजिस्ट छन् जसले चितवनमा आफ्नो स्टडी गरेको थियो, थारू वान नेसन मेनी टङ्ग्स, एउटा नेसन हो थारू भन्ने कल्पनामा तर मेनी टङ्ग्स होइन, धेरै जिब्रोहरू भएको अथवा भाषा भएको भन्न खोजेको। सो बेनेडिक्ट एन्डरसनलाई मिहिन तरिकाले पढ्यो भने नेपालको अहिलेको राजनीतिक जुन किसिमको सामूहिकताको कामना छ त्यसलाई एउटा कल्चरल पोलिटिक्सको डाइनामिक, एउटा सांस्कृतिक राजनीतिको आधारमा, भाषाको राजनीतिको आधारमा, राष्ट्रवादको आधारहरू कसरी निर्माण भएको छ भन्ने कुरा बुझ्न मद्दत गर्दछ। विश्वव्यापी रूपमा त कल्चरल नेसनलिजम अथवा सांस्कृतिक राष्ट्रवाद र प्रिन्ट क्यापिटलिजम त व्यापक रूपमा देखिन्छ होइन, जसले किताबहरू प्रसारण गर्छ छाप्छ त्यसैका आधारमा सामूहिकता निर्माण हुन्छ भन्ने कुरामा त संशय रहेन, तर अब त्यसलाई कसले कन्ट्रोल गर्छ अथवा त्यसलाई कसले नियन्त्रण गर्छ, किनभने क्यापिटलिजम भनेपछि कसैले कन्ट्रोल गर्छ, पुँजी जसको हातमा छ त्यसले त्यसलाई कन्ट्रोल गर्छ, के छाप्ने के नछाप्ने त्यसले कन्ट्रोल गर्छ, राज्यमा त्यसको कस्तो भूमिका हुन्छ, राज्यले पनि के छाप्ने के नछाप्ने भन्छ, त्यसमा निकै व्याख्याहरू हामी देख्छौं। तर सरसर्ती हेर्दा हामीले राष्ट्रवादलाई बुझ्ने विभिन्न विधाहरूमा समग्र रूपमा भन्दा बेनेडिक्ट एन्डरसनले संरचनात्मक दृष्टिकोण, संरचनाका कारण राष्ट्रवादको निर्माण हुन्छ, पुँजीवादी संरचनाका कारण पनि राष्ट्रवाद निर्माण हुन्छ, त्यसमाथि पनि सांस्कृतिक राष्ट्रवाद चाहिँ कसरी निर्माण हुन्छ भन्ने कुरालाई एक्सप्लेन गरेका छन्। यदि कसैले रगतको आधारमा अथवा जातको आधारमा अथवा धर्मको आधारमा राष्ट्रवाद कसरी बन्छ भनेर खोज्यो भने त्यो सायद बेनेडिक्ट एन्डरसन किताबमा पाइँदैन. तर पनि केही समय अगाडि अक्षय मुकुल भन्ने इण्डियन राइटरले गीता प्रेस र स्प्रेड अफ नेसनलिजमको बारेमा कुरा गर्दा त्यो पनि प्रिन्ट क्यापिटलिजम मार्फत गीता प्रेसले वर्षौंदेखि करिब भारत स्वतन्त्र हुनुभन्दा पनि करिब करिब 40-50 वर्ष अगाडिदेखि एक किसिमको कल्याण भन्ने पत्रिका गीता प्रेसमा जुन हिन्दीमा महाभारतहरू रामायणहरू जुन चाहिँ अहिले भारतमा जुन किसिमको चाहिँ हिन्दू राष्ट्रवाद चलेको छ त्यसको आधारमा गीता प्रेसले जुन किसिमको चाहिँ व्याख्या हामीलाई दिएको छ जस्तो फर इक्जाम्पल महाभारतकै सन्दर्भमा कुरा गर्दा त्यो धेरै महाभारतका परम्पराहरू छन् तर हामीले के देख्छौं भने रामानन्द सागरले अथवा चाहिँ बीआर चोपडाले बनाएको रामायण महाभारत त्यसको आधार भनेको बनारस गीता प्रेसबाट छापिएको रामायण हो. त्यसले हिन्दू राष्ट्रवादको विस्तारमा जसरी गीता प्रेसको भूमिका छ त्यसले पनि के देखाउँछ भने उनले बेनेडिक्ट एन्डरसनलाई पनि कहीँ कहीँ साइड गर्छन् तर के देख्छ भने त्यसले पनि अहिले मलाई फेरि के लागेको छ भने बेनेडिक्ट एन्डरसनले एउटा बाटो छ हामीलाई बुझ्ने. तर अब समाज विज्ञानको पुस्तकहरू पढ्दा पाठकहरूलाई मैले के आग्रह गर्छु भने कि एउटै धार मात्रै पढ्न हुँदैन, विभिन्न धारहरू पढ्नुपर्छ.
0: भर्खर तपाईँले बेनेडिक्ट एन्डरसनको इमेजिन्ड कम्युनिटीज पुस्तकबारे चर्चा सुन्नुभयो. यस पुस्तकमा राष्ट्र र राष्ट्रवादको अवधारणा कसरी कल्पित समुदायहरू मार्फत निर्माण हुन्छ भन्ने गहिरो विश्लेषण गरिएको छ. पडकास्टको यो अंक तपाईलाई कस्तो लाग्यो? कृपया सुन्न, लाइक गर्न र सब्स्क्राइब गर्न नबिर्सिनुहोला. कुनै पनि सुझाव वा प्रतिक्रिया दिनु छ भने हामीलाई किताबचर्चा@gmail.com लेख्न सक्नुहुन्छ. यो पडकास्ट उकालो.com, युट्यूब लगायत विभिन्न पडकास्ट प्लेटफर्महरू मार्फत उपलब्ध छ. किताब चर्चाको पुरानो अंकको उत्पादनमा प्रकाश लामिछाने पनि संलग्न हुनुहुन्थ्यो. उहाँ सहित यो पडकास्टका संयोजक तथा उत्पादक मधु आचार्य र उत्पादन टोलीका साथीहरू आमोद प्याकुरेल, मनिष पौडेल र कृतिक श्रेष्ठसँगै म जया लुइटेललाई विदा दिनुहोस्. अर्को अंकमा फेरि भेटौला. नमस्कार.

पारस्परिक साथ सहयोग र दृढ विश्वासको तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।

हिमाल पहाड़ तराई जोड़छौ सबैलाई बिहान 8 बजेको भेरी हाइलाइट्सबाट ढिलो रावतको नमस्कार। अहिलेसम्मका मुख्य खबरमा 10 बुधे घोषणा पत्र जारी गर्दै कर्णाली छोरी सम्मेलन सम्पन्न, छाउपडी लगायतका कुप्रथा कर्णालीका छोरीहरूको भविष्य निर्माणका लागि बाधक बनेको निष्कर्ष, प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिको चौतर्फी विरोध अभिव्यक्ति सच्याउनु पर्ने सीमाविदहरूको माग, र श्रीलंकालाई हराउँदै नेपाल स्टाफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा प्रवेश। वीरेन्द्रनगरमा आयोजना गरिएको कर्णाली छोरी सम्मेलनको दोस्रो संस्करण 10 बुधे घोषणा पत्र जारी गर्दै सकिएको छ। सम्मेलनले बाल विवाह, लैंगिक विभेद, छाउपडी लगायतका कुप्रथा कर्णालीका छोरीहरूको भविष्य निर्माणका लागि बाधक बनेको निष्कर्ष निकालेको छ। सम्मेलनले बाल विवाह अन्त्यका लागि प्रदेश तथा स्थानीय सरकारसँग रणनीति एवं कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्न माग गरेको छ भने महिनावारीलाई मर्यादित र सुरक्षित बनाउने कानून निर्माण गर्न तीनवटै तहका सरकारसँग आग्रह गरेको छ। त्यस्तै सामुदायिक तथा राजसामुदायिक तथा संस्थाहरूमा महिनावारी आराम कक्षको व्यवस्था, महिनावारी स्वच्छता सेवा तथा आवश्यक सामग्रीको व्यवस्था गर्न पनि माग गरेको आयोजक ज्योति फाउण्डेशनका अध्यक्ष ज्योति कटुवालले बताउनुभयो। उहाँले छोरीहरूको उच्च शिक्षा अध्ययनका लागि कर्णाली प्रदेश सरकार र 79 स्थानीय तहलाई छोरी विशेष छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्न पनि माग गरिएको बताउनुभयो। सम्मेलनले सामुदायिक र संस्थागत विद्यालयमा गुणस्तरीय एवं समावेशी भौतिक संरचना निर्माण गर्न तीनवटै तहका सरकारसँग माग गर्दै घोषणा पत्र जारी गरेको हो। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको समन्वयमा शनिबारदेखि आयोजना गरिएको सम्मेलनमा कर्णालीका 10 जिल्लाका छोरीहरूसँग छोरीका मनका कुरा शीर्षकमा छुट्टाछुट्टै छलफल गरिएको थियो भने विज्ञ, सरकारी अधिकारी, जनप्रतिनिधि लगायतसँग प्यानल छलफल पनि भएको थियो। डडेलधुराको परशुराम नगरपालिका 5 सशस्त्र प्रहरीका 1 जवान सहित 2 बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार बेपत्ता हुनेमा परिगाउँ स्थित सशस्त्र प्रहरी बलको बोर्डर आउटपोस्ट बीयूपीमा कार्यरत प्रहरी जवान ओमप्रकाश पुन मगर र स्थानीय 56 तीर्थ बहादुर थापा मगर रहनु भएको छ। प्रहरी नायब उपरीक्षक डीएसपी वरूण बहादुर सिंहका अनुसार शुक्रबारदेखि सम्पर्क विहीन भएका दुवैजना बामा भन्जानाथ पर्ने बताउनु भएको छ। महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्यूब फेला परेकाले नदीमा बगेको हुन सक्ने आशंकासहित खोजी शुरू गरेको उहाँको भनाइरहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले हिजोको संसद बैठकमा नेपालले पनि भारतीय जमीन मिटेको अभिव्यक्ति दिएपछि यसको चौतर्फी विरोध भएको छ। प्रधानमन्त्री जस्तो गरिमामय र जिम्मेवार पदमा बसेका व्यक्तिले संसदको रोस्टमबाटै नेपालले पनि अरूको सीमा मिचेको छ भन्नु अत्यन्तै गैर जिम्मेवार र लज्जास्पद अभिव्यक्ति भएको राजनीतिज्ञ र कूटनीतिज्ञहरूको भनाइ छ। उनीहरूले प्रधानमन्त्री जस्तो व्यक्तिले आफ्नै देशको भौगोलिक अखण्डता र सार्वभौम सत्ताको रक्षा गर्नुपर्ने ठाउँमा उल्टै आफ्नै देशलाई दोषी देखाउनेले राष्ट्रिय हितमाथि गम्भीर आघात पुर्याएको टिप्पणी गरेका छन्। हिजोको बैठकमा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको सीमा मिचेको जानकारी आफूलाई आएको बताउनु भएको थियो, तर त्यो अभिव्यक्ति गलत भएको भन्दै सीमाविदहरूले खेद व्यक्त गरेका छन्। श्रीलंकालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशीप फुटबलको सेमी फाइनलमा पुगेको छ। भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा भएको समय एकको अन्तिम खेलमा श्रीलंकालाई नेपालले 2 अन्तरले हराएको छ। नेपालका रश्मि कुमारी घिसिङ र कप्तान रेणुका नगरकोटले गोल गर्नुभयो, जेसँगै नेपालसम्म 1 विजेता बनेको छ। नेपालले समूहको पहिलो खेलमा भूटानलाई 1-0 अन्तर हराएको थियो। यस्तै समूहबाट भूटान उपविजेता बन्दै सेमी फाइनल पुगेको छ। भूटानले श्रीलंकालाई 4 अन्तरले हराएको छ। यस्तै खेलको अर्को प्रसंगमा इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलुरूले उपाधि जितेको छ। गैराति भएको खेलमा बेंगलुरूले गुजरात टाइटन्सलाई 5 हराएर उपाधि जितेको हो। गुजरातले दिएको 162 रनको लक्ष्य पछाएको बेंगलुरूले 18 ओभर 5 गुमाएर भिट्टाएको थियो। यसअघि अहमदाबादको नरेन्द्र मोदी रंगशालामा टस हारेर ब्याटिङ गरेको गुजरातले 8 गुमाएर 155 रन बनाएको थियो। यससँगै बेंगलुरूले लगातार 2 आईपीएलको उपाधि जितेको छ। हवस् त, बिहान 8 बजेको भेरी हाइलाइट सकियो भने 11 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै डिलो रावत विदा हुन्छु। नमस्कार।

0: रेडियो भेरी एफएम
1: एकदम राम्रो भयो भन्नु भन्दा बजेटको भोल्युम सँगसँगै हामीले खर्च गर्ने क्षमता प्रणालीमा सुधार गर्नुपर्ने अनि हाम्रो चाहिँ खरिद ऐनहरूमा चाहिँ सुधार्नुपर्ने ऐन कतिपय चीजहरूमा चाहिँ हामीलाई ऐन अथवा हाम्रा नियमहरूको कारणले गर्दाखेरि पनि खर्च नभइरहेको अवस्था हो होइन अब रेगुलर अब यो रिकरेन्ट रूपमा तलब दिने अफिस चाहिँ व्यवस्थापन गर्ने खर्च चाहिँ शत प्रतिशत होला तर हामीलाई चाहिएको कुरा के हो भने विकासमा कति खर्च हुन्छ भन्ने कुरा हो होइन र त्यो विकासमा खर्च भयो भने चाहिँ त्यो खर्च गरेको पैसा चाहिँ पिपुलमा पुग्छ जनतामा पुग्छ अनि त्यसले चाहिँ अर्थशास्त्रीय हिसाबमा भन्दाखेरि चाहिँ मल्टिप्लायर इफेक्ट गर्ने हो होइन तर अब हाम्रो चाहिँ पुँजीगत खर्च चाहिँ एकदम कमजोर देखिएको छ स्वास्थ्यमा बजेट एक त बजेटै न्यून छ तर त्यो सँगसँगै हामीले भन्न बिर्सनु के हुँदैन भने हाम्रो चाहिँ छुट्याइएको बजेट खर्च गर्ने क्षमता पनि हाम्रो मन्त्रालयहरूले विकास गरिसकेका छैन
2: अन्य क्षेत्रमा छुट्याएको बजेटको तुलनामा स्वास्थ्यलाई चाहिँ कतिको प्राथमिकतामा परेको जस्तो लाग्छ त यहाँलाई
1: समग्र हेर्दाखेरि मैले बजेट चाहिँ 93-95 पेजको बजेट मैले सर पल्टाउनु पल्टाएँ होइन एकदम त्यसको अङ्क अङ्क त मैले हेर्न बाँकी नै छ तर समग्र हेर्दाखेरि शिक्षा र स्वास्थ्यमा त्यति इन्करेजिङ बजेट छैन र टोटल ग्लोबली पनि अहिले जुन बजेटको बजेट निर्माणको जुन सिद्धान्त अथवा यसले चाहिँ लिने दर्शनको हिसाबले हेर्दाखेरि पनि यो क्षेत्रहरूमा सोसियल सेक्टरहरूमा चाहिँ त्यति धेरै प्राथमिकता दिएको जस्तो देखिँदैन हुन त अब बजेटले कृषिलाई पनि त्यति साह्रो धेरै प्राथमिकतामा दिएको छैन होइन अब अहिले इन्फ्रास्ट्रक्चरको निर्माणमा चाहिँ अलिकति बजेट चाहिँ बढी राखेको जस्तो देखिन्छ त्यो एक हिसाबले हेर्ने हो भने त्यो स्वाभाविक हो इन्फ्रास्ट्रक्चरको डेभलपमेन्ट नभइकन अरू चीजहरू चाहिँ डेभलपमेन्ट हुँदैन भन्ने कुरा एउटा पक्ष हो एउटा थ्योरी हो एउटा सिद्धान्त हो तर सँगसँगै हामीले यदि सोसाइटी अथवा पिपलको सोसियल कजेसहरूमा पनि हामीले चाहिँ सँगसँगै सुधार ल्याउन सकेनौँ भने अथवा सोसियल डिटर्मिनेन्ट्सहरूमा पनि सँगसँगै सुधार ल्याउन सकेनौँ भने हाम्रो इन्फ्रास्ट्रक्चरले मात्रै काम गर्दैन होइन त्यो हिसाबले हेर्दाखेरि चाहिँ सोसियल डिटर्मिनेन्ट्सकोलाई सम्बोधन गर्ने कुरा र अनि इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट गर्ने कुरालाई ब्यालेन्स गर्नुपर्ने सन्तुलनमा राख्नुपर्ने चाहिँ एउटा ठूलो चुनौती हो हाम्रो जस्तो देशको बजेटमा निर्माण गर्ने बेलामा त्यसमा चाहिँ कतै कतै चाहिँ अलिकति चुकेको जस्तो अथवा अलिकति राम्रोसँग सम्बोधन नभएको जस्तो देखिन्छ फेरि यो अहिलेको बजेटको ट्रेनको मात्रै कुरा गरिरहेको छैन मैले हाम्रो टोटल बजेटकै ट्रेनमा त्यस्तो देखिन्छ अहिलेको सरकारलाई गाली गरेको होइन कि हाम्रो समग्र प्रणालीमा त्यस्तो देखिन्छ मैले अघि नै भने यो एजिटिज जस्तो के पहिलाकै परम्परालाई चाहिँ धानिएको जस्तो खालको बजेट देखिन्छ अब उहाँहरू त अहिलेको सरकार त दुई तिहाईको म्यान्डेट पाएको सरकार र जनताको अपेक्षा के थियो भन्दाखेरि चाहिँ अलिकति फरक ढंगको आउँछ अलिकति फरक ढंगले चाहिँ सम्बोधन गरिन्छ भन्ने खालको जुन सोच थियो त्यसमा चाहिँ अहिले बजेट यसो हेर्दाखेरि देखिँदैन
2: भनेपछि जनताले जुन खालको अपेक्षा यो सरकारसँग गरेको थियो विगतका सरकारसँग भन्दा धेरै ठूलो अपेक्षा चाहिँ जनताले गरेको तर यसपालि बजेटले त्यो खालको जनताको अपेक्षालाई चाहिँ पूरा गर्न नसकेको
1: अब यस्तो पनि भनौँ यसलाई त्यसरी भन्दाखेरि पनि यो सरकार निर्माण गर्ने प्रक्रियामा अथवा निर्वाचनको प्रक्रियादेखि लिएर सारा ठाउँमा घोषणा पत्रहरूमा जे खालको कुराहरू हामीले चाहिँ असाध्यै धेरै एम्बिसियस भनौँ न महत्वाकांक्षी योजनाहरू राखेर जनतालाई हामीले चाहिँ आकर्षित गराएका थियौं उत्साहित गराएका थियौं उत्प्रेरित गराएका थियौं तर यतापट्टि यदि हामीले चाहिँ ट्रेजरी हेर्ने हो भने अथवा हाम्रो सोर्स हेर्ने हो भने त त्यही पुरानै सोर्स हो नि त त्यसले गर्दाखेरि हिजो एकदम ठूलो महत्वाकांक्षा हामीले चाहिँ जगायौं तर अहिले त्यो महत्वाकांक्षालाई हामीले चाहिँ सम्बोधन गर्न सकेनौं बजेट मार्फत भन्ने कुरा चाहिँ सान्दर्भिक जस्तो लाग्छ किनभने स्रोत त हाम्रो त्यही हो देश त यही हो हामी नै हौ हामीसँग आन्तरिक स्रोत कति छ भन्ने कुरा चाहिँ एकदम ठूलो महत्वपूर्ण विषय हो होइन बाहिर विदेशबाट आएको ऋणले अथवा सहायताले हाम्रो देशमा चाहिँ विकास गर्नको लागि चाहिँ सिग्निफिकेन्टली त्यसले चाहिँ कन्ट्रिब्युसन गर्छ भन्ने कुरा चाहिँ त त्यो गलत कुरा हुन सक्छ होइन त्यसैले हाम्रो स्रोत अनुसारको हाम्रो बजेट हुने नै भयो त्यसकारणले यसले स्रोतको व्यवस्थापनमा अझ अलिकति महत्वाकांक्षी भएर व्यवस्थापन गर्न खोजेको जस्तो चाहिँ देखिन्छ तर समग्रमा अब सोसियल डिटर्मिनेन्ट्सको पक्षलाई होइन समाजका जति पनि यो विकासका मापाङ्कहरू छन् त्यो मापाङ्कहरूमा चाहिँ त्यति साह्रो धेरै प्रभाव पर्ने खालको जस्तो देखिँदैन मतलब ड्रास्टिकली प्रभाव पर्ने खालको जस्तो देखिँदैन पुरानो जे प्रगति भइरहेको थियो त्यसैलाई चाहिँ कन्टिन्यू गरौं भन्ने यस्तो खालको चाहिँ यसले सन्देश दिन्छ।
2: जनताले धेरै रुचाएको र जनताले धेरै अपेक्षा गरेको एउटा कार्यक्रम भनेको स्वास्थ्य बीमा कार्यक्रम पनि हो र त्यसमा नयाँपन आउला भन्ने जुन अपेक्षा पनि थियो होइन। अब सरकारले ल्याउँदाखेरि चाहिँ यही संकटग्रस्त अवस्थामा पुगेको स्वास्थ्य बीमा कार्यक्रमलाई चाहिँ उद्धार गर्ने गरी कुल बजेटको 15 अर्ब विनियोजन गरिएको छ भनेर आयो होइन। स्वास्थ्य बीमा कार्यक्रमलाई चाहिँ अब प्रभावकारी बनाउने र व्यापक सुधार गर्ने भनियो, यसमा चाहिँ तपाईँले के पाउनुभयो त?
1: कसरी सम्बोधन गरौं भने नेपाल सरकारकै स्वास्थ्य मन्त्रालयकै प्रगति प्रतिवेदनमा के भनिन्छ भने चैतसम्म, अस्तिको चैतसम्म, अहिले जेठमा हामी कुरा गर्दैछौ, चैतसम्म 18 अरब 21 करोड़ चाहिँ बकेउता छ, बीमाको बकेउता छ, के तिर्नलाई बाँकी छ, अस्पतालहरूलाई तिर्न बाँकी हो त्यो। अब म काम गर्ने शिक्षण अस्पतालमा पनि करोड़ौं रूपियाँ चाहिँ बाँकी भएर हामीले धान्नै नसकेर बन्द गरेका छौँ। त्यो अवस्थामा अझै 18 अरब 21 करोड़ रूपियाँ चाहिँ तिर्न बाँकी छ। यो बीचमा वैशाख जेठमा अलिअलि 1-2 अरब 3 अरब तिरे पनि अब 15 अरब भन्दा बढ़ी नै बकेउता बाँकी छ। यसपालिको सरकारले चाहिँ 10 अरबमा 5 अरब थपेर 15 अरब बनाएको मात्रै हो होइन। त्यस कारणले गर्दाखेरि अब हाम्रो त जहिले पनि यो बीमा त के भयो भने एकदमै घाटामा स्रोतविहीन ढंगले चलिराखेको, जनताले धेरै मन पराएको, जनताले जनताको अपेक्षा अनुसारको चाहिँ स्वास्थ्य बीमा कार्यक्रम हो भनेर जनताले बुझिराखेको, तर सञ्चालनमा अथवा यसको चाहिँ जसरी हामीले चाहिँ रिभल्भ गराउनु पर्ने थियो त्यो रिभल्भ गराउने कुराहरूमा चाहिँ शब्दजाल एकदम प्रभावकारी, हामी पुनर्संयोजन गरेर एकदमै पुनर्संरचना गरेर सञ्चालन गर्छौं भनेर पोहोरको बजेटमा पनि ठ्याक्कै यही भाषा थियो, तर केही पनि भएन। यसपालिको बजेटमा पनि त्यही भाषा छ है, त्यसले पनि केही हुने जस्तो देखिँदैन। तर मुख्य कुरा के हो भने यो त रिस्क पुलिङ हो, त्यसैले अब हुनेहरूसँग अथवा चाहिँ निरोगीहरूसँगको पैसा पनि त्यहाँ जम्मा गरेर रोगीहरूलाई हामीले चाहिँ त्यो सेवा प्रदान गर्ने हो नि त। स्वास्थ्य समस्या भएकालाई स्वास्थ्य समस्या नभएका मान्छेहरूको पैसाबाट सेवा दिने हो,
2: त्यही पुलिङ मेकानिजमलाई नै हो कि 3 वर्षमा चाहिँ 90% नेपाली स्वास्थ्य बीमाको दायरामा ल्याउने भनिएको छ। तर त्यहाँ जुन कानूनमा जुन खालको व्यक्तिहरूलाई चाहिँ हामीले त्यसमा संलग्न गराउनु पर्ने थियो, सरकारी संयन्त्रका व्यक्तिहरूलाई त्यहाँ जोडिनु पर्ने थियो, त्यो ठ्याक्कै शब्दमा किन आउन चाहिँ सकेन?
1: अब समस्या त्यहीँनिर हो, कानूनले के भनेको छ भने यसलाई अनिवार्य गराउने, बीमालाई अनिवार्य नगराइकन स्रोत चाहिँ हाम्रो व्यवस्थापन हुनै सकिँदैन। यो सरकारले यसरी अनुदान दिएर अनि त्यसपछि अनि त्यो घाटा पुर्ताल गर्ने भनेर भनेको यो बालुवामा पानी हाल्ने हो, र बीमाको सिद्धान्त अनुसार पनि यो मिल्दै मिल्दैन। त्यसैले बीमाले त आफै कमाउनुपर्छ र आफै खर्च गर्नुपर्छ, त्यसको लागि के गर्नु पर्यो भन्दाखेरि चाहिँ निरन्तर रूपमा रेगुलर रूपमा आमदानी हुने जनताहरूबाट नागरिकहरूबाट केही नै केही प्रतिशत चाहिँ बीमामा जम्मा हुने खालको व्यवस्था अनिवार्य रूपमा हामीले नगरुन्जेलसम्म हामीले आन्तरिक स्रोत हामी बढ़ाउन सक्दैनौं, त्यो चाहिँ कानूनमा व्यवस्था छ। उदाहरणको लागि निजामती कर्मचारीहरू हाम्रो चाहिँ स्थायी कर्मचारीहरू रेगुलर तलब पाउनुहुन्छ, शिक्षकले रेगुलर तलब पाउँछ, भनेपछि रेगुलर तलब खाने व्यक्तिहरूको तलबको निश्चित प्रतिशत हामी त्यसलाई प्रोग्रेसिभली राख्न पनि सक्छौं, थोर तलब खानेले थोरै प्रतिशत, धेरै तलब खानेले धेरै पैसा हुने गरी निश्चित प्रतिशत 1.5% 1% अफ दि स्यालेरी गरेर हामीले राख्न सक्यौं भने एमाउन्टको हिसाबमा डिफरेन्सेस पनि आउँछ। तर के छ भने एकदम तल्लो चाहिँ तलब खाने मान्छेले पनि सेम गुणस्तरको सेवा प्राप्त गर्ने र माथिल्लो तलब खाने मान्छेले पनि सेम स्तरको गुणस्तरको सेवा प्राप्त गर्ने हुँदाखेरि चाहिँ हामीले सोसियल जस्टिसको पाटोलाई पनि हामीले सम्बोधन गर्न सक्थ्यौं, इक्विटीको कुरालाई पनि हामीले चाहिँ सम्बोधन गर्न सक्थ्यौं। अनिवार्य रूपमा स्रोतको व्यवस्थापन हुने खालको जे कानूनमा व्यवस्था गरेका छौं त्यसलाई एकदमै कडाईका साथ लागू गर्नुपर्ने हो। अहिले कर्मचारीहरूको 10% तलब बढ़्यो, 21% भन्ने चाहिँ भ्रम हो, 10% तलब बढ़्यो। अब यो 10% तलब बढ़ेकोमा हामीले यही प्रतिशतको थोरै प्रतिशत चाहिँ अब अनिवार्य चाहिँ बीमामा जानेछ भनेको भए यसले दुईटा कुरा गर्थ्यो जस्तो मलाई लाग्छ। एउटा कुरा के थियो भने सबै शिक्षक कर्मचारीहरू चाहिँ अब बीमा गरिएको अस्पतालमा उनीहरू सेवा लिन जाँदाखेरि त्यो अटोमेटिकली त्यो आखिर त्यहाँ कर्मचारी नै हुने हो, पनि त्यो कर्मचारीले गुणस्तरको कुराहरूलाई पनि प्रत्यक्ष रूपमा प्रभाव पार्ने थियो र हाम्रा सेवाहरूको गुणस्तर पनि बढ्दै जाने थियो र हाम्रो सेवाहरूको प्रयोग पनि बढ्दै जाने थियो र बिमालाई समस्या पनि हुने थिएन। अब हरेक वर्ष हामीले यो बिमाको एमाउन्ट चाहिँ 15 अरब बढाउला अहिले 20 अरब बढाइएको 30 अरब बढाइएको भए पनि यो त के हो भन्दाखेरि डेभलपमेन्ट कस्टलाई विकासको पैसालाई हामीले यता खर्च गरेको हो नि। यो सैद्धान्तिक रूपमा धान्न सकिने खालको व्यवस्था होइन। त्यसैले स्वास्थ्य बिमालाई निरन्तर आफै रिभल्भ हुने आफै चल्न सक्ने खालको ढंगले चाहिँ स्वचालित एउटा प्रबन्धमा हामीले लानै पर्छ।
2: मलाई यहाँनिर अलिकति जोड्न मन लागेको जस्तो हामीले जति आबद्ध भएको छ नि बिमामा त्यो आबद्ध भएकोलाई नै त हामीले सेवा दिन सकिरहेका छैनौँ। एकातिर हामीले निजीमा अहिले संकुचन भइसकेका छ, निजीमा चाहिँ बिमा अत्यावश्यक बाहेकोलाई चाहिँ नदिने भनिसकेका छ। सरकारीमा कतिपय सरकारी अस्पताल
1: त्यसको पैसालाई हामीले यता खर्च गरेको हो नि। यो सैद्धान्तिक रूपमा धान्न सकिने खालको व्यवस्था होइन। त्यसैले स्वास्थ्य बिमालाई निरन्तर आफै रिभल्भ हुने आफै चल्न सक्ने खालको ढंगले चाहिँ स्वचालित

0: आउने भनिरहेका छौं, यो अलि तालमेल नमिलेको जस्तो छैन,
1: नमिलेको हो। अब के छ भने बिमाको सामान्य कुरा के हो भने कसैले सेवा किन्ने हो, त्यो सेवा चाहिँ मलाई मन परेको सेवा किन्ने हो, त्यो सेवा किन्ने बापत बिमाले अथवा अर्को पार्टीले त्यसको पैसा तिर्ने हो कि। त्यस कारणले गर्दाखेरि अब के हो भन्दाखेरि अब सेवाको गुणस्तर पनि बढाउनु जरुरी छ। अर्को एउटा महत्वपूर्ण कुरा के छ भने जति मान्छेहरूलाई समावेश गराएका छौं ती मान्छेहरूले बिमालाई कन्टिन्यू गर्नु पर्यो कि। यो वर्ष मेरो अपरेशन गर्नुपर्ने छ, म बिमामा आउँछु, मेरो अपरेसन सकिएपछि अर्को वर्ष म इनरोलै गर्दिनँ कि। हाम्रो ड्रप आउटको समस्या पनि अर्को ठूलो समस्या छ। त्यसैले त्यो चाहिँ कस्तो भने भोलिन्टियरली बेसमा आफूलाई इच्छा भएको बेलामा बिमामा आउने सेवा लिने, अनि इच्छा नभएको बेलामा सेवामा नआउने भइसके पछाडि त हामीले के गर्ने भयो भन्दाखेरि आवश्यकताको आधारमा मात्रै ऊ बिमामा आउने भयो। मैले हिजो बिरामी हुँदाखेरि चाहिँ 1 लाख रुपियाँ लिएको थिएँ, त्यस कारणले गर्दाखेरि त्यो 1 लाख रुपियाँको मलाई त ऋण पो छ त, हरेक मान्छेहरूको पैसाबाट उठेको पैसाबाट मैले 1 लाख लिएको हो, त्यसमा 3500 मैले तिरेको थिएँ, त्यो त मैले बिस्तारै पे ब्याक गर्दै जानुपर्छ नि भन्ने कुराको चेत खोल्नुपर्छ कि। त्यो चेत नखोलुन्जेलसम्म यो बिमा चाहिँ सस्टेन गर्दैन।
0: निजी बिमा गर्दाखेरि 1-2 वर्ष ड्रप आउट हुने बित्तिकै त्यो क्यान्सल हुन्छ, त्यस्तै हामीले सरकारीलाई पनि त्यसरी गरेर तर गुणस्तरमा चाहिँ हामीले कम्प्रोमाइज नगर्ने गरी काम गर्नुपर्ने थियो नि।
1: सेवाको गुणस्तर पनि बढाउनु पर्यो, सेवा बेच्न पनि बेचौँ जस्तो खालको फलान ठाउँमा गएर बिमाको सेवा चाहिँ एकदम क्वालिटीको छ है भनेर हामीले बनाउनु पनि पर्यो। अर्कोतिर चाहिँ के छ भन्दाखेरि चाहिँ अब बिमितहरूको लागि जुन इम्पावरमेन्ट सशक्तिकरण किन बिमा गर्ने भन्ने खालको कुराहरू पनि खालि अहिले त कस्तो भइरहेछ भने बिमामा 3-4 वटा कुरा मिक्स भएर भइरहेछ। एउटा मोरल हाजर्ड पनि धेरै छ, जसले चाहिँ बिमाको कार्यक्रमहरू चाहिँ सञ्चालन गर्नुभएको छ उहाँहरू फेयर एकदम अनेस्ट इमान्दार भएर यो सञ्चालन गरिराख्नु भएको छ कि छैन भनेको अब ह्युज क्वेसन छ। जति पनि उहाँहरूले चाहिँ पेमेन्टको लागि बिलहरू पेश गर्नुभएको छ अथवा दावी गर्नुभएको छ त्यो दावी गरेको कुराहरू सबै ठिक छ कि छैन भनेर एकदम क्वेसन गर्ने ठाउँहरू प्रशस्त छ। त्यसैले देयर इज मोरल हजार्ड, धेरै मोरल हजार्ड भएको छ त्यो एरिया। दोस्रो कुरा चाहिँ के छ भन्दाखेरि चाहिँ बिमितहरूलाई हामीले कहिलेकाहीँ त के छ भने इन्सुरेन्सको कार्यक्रमबाट तपाईँहरूले इन्सुरेन्स गर्नुभएको छ यो के अरे जनरल हेल्थ चेकअप भए पनि गराउनुहोस् भनेर त्यसरी इन्करेज गरेको क्या, सेवा लिनको लागि इन्करेज गरिरहेको अवस्थाहरू पनि छ। त्यो त होइन नि त, जनरल हेल्थ चेकअप गराउनको लागि बिमाको पैसा खर्च गर्न थालेपछि त त्यसपछि त हामी टाटपल्टिने नै हुने होइन। त्यो त बिमाको पैसा जुन त्यहाँ जम्मा गरिएको छ त्यो त साँच्चै नै बिरामी हुँदाखेरि यो ढंगले चाहिँ खर्च गर्ने भनेर जुन एउटा शर्त बनाइएको छ त्यही अनुसार खर्च गर्नुपर्छ होइन। अर्को चाहिँ इम्पोर्टेन्ट कुरा के हो भन्दाखेरि चाहिँ अहिले चर्चामा त आएको छ बिमाको एउटा चाहिँ हामीले सोलो प्याकेज बनायौं क्या, 3500 रुपियाँ तिरेपछि ब्लाब्ला यो पाइन्छ भनेर होइन। तर त्यो भन्दाखेरि पनि तपाईँले सेवा स्पेसिफिक मुटुको रोगसँग सम्बन्धित कति अथवा फोक्सोको रोगसँग सम्बन्धित कति, क्यान्सर भयो भने कति होइन, यो अलिकति फरक फरक खालको चाहिँ बिमाको प्रिमियमहरू पनि हामीले बनाउन सक्यौं भने सम्भवत मान्छेहरूले आफ्नो रोग अनुसारको चाहिँ बिमित हुने त्यो पनि एउटा चाहिँ चल्न सक्छ होला। त्यसैले बिमालाई अलिकति चाहिँ रिस्ट्रक्चरै गर्ने र अनिवार्य बिमाको रूपमा लिएर जाने कुरा मात्रै चाहिँ यो सस्टेनेबल एप्रोच हुन्छ भन्ने मलाई लाग्छ।
0: जस्तो निजीमा चाहिँ अब सेवा लिन जाँदा 3% कर बढाउने जुन आएको छ बजेटमा होइन, यसले चाहिँ झन् भनौँ न निजीमा चाहिँ सरकारीमा सेवा लिन जाउँ दिनभरि लाग्छ, निजीमा सेवा लिन जाउँ फेरि ट्याक्स है, भनेपछि के यसमा चाहिँ के गर्न खोज्या सरले सरकारले विशेष
1: गरेर सोसियल जस्टिसको हिसाबले यो अन्यायपूर्ण हो है। किनभने 3% ट्याक्स चाहिँ स्वास्थ्य जोसुकै मान्छेको पनि स्वास्थ्यको सेवा लिँदाखेरि चाहिँ ट्याक्स तिर्नुपर्ने खालको जुन चाहिँ भर्जन आयो त्यो भनेको सामाजिक न्यायको सिद्धान्त अनुसार चाहिँ यो गलत छ होइन। अब दोस्रो विषय चाहिँ के हो भन्दाखेरि चाहिँ अब तिमी ट्याक्स तिर्न नसक्नेहरू अनि तिमी पैसा नभएकाहरू चाहिँ सरकारमा जाऊ, पैसा भएका प्रशस्त पैसा भएका मान्छे चाहिँ निजीमा जाऊ र ट्याक्स तिर सरकारलाई भन्ने खालको पनि एउटा चाहिँ त्यो हाब एन्ड ह्याभ नटको कन्सेप्टलाई अलिकति बढी बढुवा दिने खालको पनि यो फिलोसोफिकली त्यस्तो सेन्स आउने खालको पनि यो भयो कि। त्यसैले अब सम्भवतः सरकारले के सोचेको होला भन्दाखेरि धनीहरू पैसा तिर्न सक्नेहरू चाहिँ निजीमा जान्छन्। त्यसकारणले गर्दा उनीहरूबाट ट्याक्स उठाउँदाखेरि केही पनि समस्या हुँदैन, त्यसले राजस्वमा वृद्धि नै गर्छ, किनभने अरू ठाउँमा राजस्व अलिअलि छुट गरेको हुनाले त्यसलाई टुटाल गर्न सरकारले विभिन्न ठाउँ खोज्नु पर्यो। त्यो खोज्दाखेरि चाहिँ यो धनी निजीमा गए र सेवा लिने भनेको चाहिँ धनीले हो भन्ने हो होइन। तर अब यो कस्तो छ भने

0: नैसर्गिक अधिकारहरू छ नि, स्वास्थ्य शिक्षा जस्तो नैसर्गिक अधिकारमा चाहिँ ट्याक्स लगायतका कुराहरू बढावा हुने, गुणस्तरमा कमी आउने, अनि अलिकति सेवाहरू संकुचन हुने गरेको छ, अनि अन्यमा चाहिँ फैलाएर त्यो चाहिँ साँच्चीकै यो न्याय भएको छ।
1: त्यसरी सामाजिक न्यायको सिद्धान्त अनुसार यो विधिक भयो होइन। अनि अब निजीमा जानेहरू चाहिँ अलिक सम्पत्तिवाला र सम्पत्ति नभएकावालाहरू, ट्याक्स तिर्न नचाहनेहरू चाहिँ सरकारमा, सरकारी कार्यालयमा जाऊ, सरकारी अस्पतालमा जाऊ, त्यहाँ लाइन लाग होइन, र त्यहाँ जस्तो सेवा हामीले दिन्छौ त्यस्तै सेवा लिऊ भने जस्तो खालको अर्थ लाग्ने खालको स्थिति सिर्जना भयो। यसले चाहिँ त्यति पोजिटिभ मेसेज जान्छ जस्तो मलाई लाग्दैन।
0: यसपालि बजेटले साँच्चीकै गरीब र विपन्न परिवारलाई भुल्नै खोजे हो त।
1: यसपालिको बजेटमा रमाइलो कुरा के छ भने, गरीब भन्ने शब्द एक ठाउँ कि दुई ठाउँ मात्रै आएको छ। के भनिएको छ भने, यो मध्यम वर्गको लागि हित हुने खालको चाहिँ बजेट हो भनेर वास्तवमा त्यो यो वा त्यो ढंगले चाहिँ मिडल क्लास फ्यामिलीजहरू, मिडल क्लासलाई चाहिँ अलिकति चाहिँ सपोर्ट गर्ने खालको बजेट चाहिँ देखिएको छ। अब यसले के देखायो भन्दाखेरि, हाम्रो गरिबीको रेखा मुनि हुने गरीबहरू भनौँ न, जसलाई चाहिँ हामीले सामाजिक न्यायको सिद्धान्त अनुसार चाहिँ उनीहरूलाई संरक्षण गरिनु पर्थ्यो, सरकारले संरक्षण गरिनु पर्थ्यो, हाम्रो बीमामा पनि त्यही कुराहरू हामीले चाहिँ कानूनत्व त्यसलाई लागू गर्न खोजेका छौं, हरेक सामाजिक सुरक्षाको कुराहरू पनि हामीले वास्तवमा सेफ्टी नेट बनाउन खोजेको हो कि जोसँग पैसा छैन, जोसँग चाहिँ स्रोत छैन, त्यो स्रोत नहुने नागरिकहरूलाई पनि त्यो चाहिँ राज्यको दायित्व हो कि उनीहरूले पनि स्रोत हुनेहरूको जतिकै, उनीहरूले जतिकै स्वास्थ्य सेवा, शिक्षाको सेवाहरू चाहिँ प्राप्त गर्न पाउनुपर्छ भन्ने कुरा चाहिँ त्यो चाहिँ संविधानले नैसर्गिक अधिकारभित्र चाहिँ त्यसलाई व्यवस्थापन गर्न खोजेको विषय हो यो होइन। तर अब यहाँ अहिले के भयो भने, बजेटले चाहिँ त्यो 21% जति जुन गरिबीको रेखा मुनिका व्यक्तिहरूलाई पनि यसले सम्बोधन गर्न सकेका छैन। र अर्को चाहिँ कस्तो भने, यो दीर्घ रोगहरू बढ्दै जाँदाखेरि नन कम्युनिकेबल डिजिज चाहिँ हाम्रोमा अहिले 71% मृत्युको कारण भनौँ न चाहिँ नन कम्युनिकेबल डिजिज भएको छ होइन। र नन कम्युनिकेबल डिजिज भनेको लामो समयसम्म लाग्ने रोग हो, त्यसैले लामो समयसम्म औषधि खानुपर्ने रोग हो। र यसको वृद्धिको कारणले गर्दाखेरि चाहिँ हरेक वर्ष करिब करिब 4% मान्छेहरू चाहिँ क्याटास्ट्रोफिक एक्सपेन्सेसमा जान्छ, भनेको त्यो गरिबीको रेखा माथि भएको मान्छे तल झर्दै जान्छ कि होइन, अथवा उसको आमदानीको 40% भन्दा बढी चाहिँ खर्च उसले उपचारमा गर्नुपर्ने हुन्छ। त्यसैले रोगको प्याटर्नको कारणले गर्दाखेरि खर्चको प्याटर्न पनि एकदम बढेर गएको छ।
0: तर उनीहरूको लागि पनि यसपालि सम्बोधन
1: खासै भएको छैन होइन। अब हुन त अब त्यहाँ के छ भने, ट्रिटमेन्टको प्याकेजहरू, एसेन्सियल आधारभूत स्वास्थ्य सेवाको प्याकेजहरूलाई हामीले चाहिँ सुधार्छौं भनिएको छ। तर यो चाहिँ कस्तो भने, गोलमोटोल टाइपको आयो क्या, जस्तो तपाईँले आरोग्य पर्यटन भने जस्तै क्या, त्यो भनेको के हो भनेर आएको छैन नि, त्यस्तै गोलमोटोल टाइपको केही कुराहरू चाहिँ भनिएको छ। तर खास स्पेसिफिक भएर त्यसलाई सम्बोधन गर्ने गरी चाहिँ बजेट आउन सकेका छ।
0: हामी कार्यक्रम बदलिदो नेपालमा छौं र कार्यक्रम बदलिदो नेपालमा आज हामी स्वास्थ्य क्षेत्रमा छुट्याएको बजेटका बारेमा चर्चा गरिरहेका छौं। कुराकानीमा आज हामीसँग स्वास्थ्यविद प्राध्यापक डाक्टर खेम कार्की हुनुहुन्छ। डाक्टर, विशेष गरेर हामीले चर्चा गरिरहँदाखेरि चाहिँ यो सुर्तिजन्य पदार्थको कुरा पनि जोडौं। सुर्तिजन्य पदार्थमा चाहिँ सरकारलाई विश्व स्वास्थ्य संगठनले सिफारिश गरे अनुसार कुल चाहिँ 75% पुर्याउनु पर्ने बताए पनि यसपालि सरकारले यसपालि खासै यसलाई चाहिँ बढावा गरेन, के हो यसमा अलिकति क्लियर गरिदिनु।
1: जनस्वास्थ्यको एउटा विद्यार्थी भएको नाताले अहिले गरेको सरकारले गरेको यो चाहिँ गम्भीर भूल हो। सुर्तिजन्य पदार्थमा उसले चाहिँ करको दायरा म अलिकति बढाउँछु, 10% बढाउँछु भनेर यस्तो भेग कुरा राखिदियो। यो त संसारभरि सिन्ट्याक्सको रूपमा यसलाई चाहिँ ट्याक्स चाहिँ एकदम वृद्धि गर्दाखेरि विभिन्न देशहरूमा चाहिँ सुर्तिजन्य पदार्थको सेवनमा कमी भएको देखिएको छ। अनि यहाँ चलाखीपूर्ण के लेखिएको छ भन्दाखेरि, यो सम्भवत 69 मा चुरोटमा 10% वृद्धि गरिनेछ भनेको छ क्या, चुरोटमा मात्रै। सुर्तिजन्य पदार्थहरू त यति धेरै छ नि चुरोट बाहेक पनि, त्यो चुरोटमा बाहेक अरू सुर्तिजन्य पदार्थको बारेमा अहिले केही स्पेल आउट पनि गरेका छैन। चुरोट भनेर अलिकति 10% वृद्धि गरिनेछ भन्ने कुरा एकातिर, अर्कोतिर चुरोट कारखानाहरूलाई प्रमोशन हुने गरी बजेटमा सम्बोधन पनि गरिएको छ। यसले के भयो भने, ट्याक्स तिर्ने अथवा चाहिँ खपत धेरै हुने भएको हुनाले त्यसले चाहिँ अर्थशास्त्री हिसाबमा चाहिँ सरकारलाई ट्याक्स दिने रेभिन्यू जेनेरेट त गर्ला, तर त्यो रेभिन्यू जेनेरेट गरेको भन्दा डबल ट्रिपलले जनस्वास्थ्यमा यसले प्रभाव पार्ने खालको असाध्यै कुनै पनि हिसाबमा सुतीले चाहिँ जनस्वास्थ्यमा काही पनि फाइदा नगर्ने खालको
0: 40,000 त प्रत्येक वर्ष
1: मृत्युको प्रमुख कारण क्यान्सर को कुरा गरौं सुती ठोकिन्छ, होइन मुटुको रोगको कुरा गरौं सुती ठोकिन्छ, हरेक कुराहरूमा जति पनि डिजिज अहिले बढ़िरहेछ त्यसको एउटा महत्वपूर्ण कारक तत्वको रूपमा चाहिँ सुतीजन्य पदार्थ हो, होइन त्यसमा उहाँले चुरोट भनेर अरू सुतीजन्य पदार्थलाई छोडी पनि दिनुभयो, किनभने यो त त्यो लेखिएको कुरा त कानून जस्तो हुन्छ नि, अब सुतीको उत्पादकहरूले यो त चुरोटमा मात्रै हो भनिसके पछाडि अरू सुतीमा नलाग्ने हो भन्ने हिसाबमा यो चाहिँ प्लिट हुन्छ, होइन त्यसैले यहाँ गम्भीर यो चाहिँ सँगसँगै सुती सँगसँगै अर्को हाम्रो चाहिँ देशको सबभन्दा ठूलो अर्को समस्या स्वास्थ्यको समस्या भनेको चाहिँ मदिराजन्य पदार्थ हो, त्यसको सही सदुपयोगको कुरा हो। यहाँ के गरिदियो भने मदिराजन्य पदार्थहरूको प्रवर्धनसँग जोडेर बजेट भाषण आयो, यसले के छ भने राजस्व वृद्धि गर्ला, हाम्रो नेपालमा बनेको चाहिँ मदिराजन्य पदार्थलाई चाहिँ विदेशमा चाहिँ एक्सपोर्ट गर्ने अनि माइक्रो ब्रुअरीहरूलाई पनि मतलब चाहिँ ट्याक्सको दायराभित्र लिएर आउने भनेको घरेलु उत्पादनहरूलाई पनि ट्याक्सको दायरामा लिएर आउने भन्ने कुराहरू चाहिँ भयो, होइन अब यसले के गर्यो भन्दाखेरि त अझ पैसा कमाउनको लागि अथवा राजस्व वृद्धि गर्नको लागि हामीले मदिराको उद्योगहरूलाई इन्करेज गरिराख्यौं, होइन यसले चाहिँ के गर्यो भन्दाखेरि चाहिँ मदिराको खपतलाई बढ़ाउने भने जनचेतना जतिसुकै राम्रो बनाए पनि सशक्तिकरण जतिसुकै गरे पनि चेतना भएकै मान्छेहरूले खाने हुन् त,
0: विज्ञहरूले चाहिँ भेप र ई सिगरेटले गर्दा जुन युवा हो त्यसमा लतमा लागे र त्यसले गर्दाखेरि जुन खालका जनस्वास्थ्यमा असर पुर्याएका कुरालाई चाहिँ सरकारले सम्बोधन गर्नेछ भन्ने जुन आशा लिएका थिए थुप्रै विज्ञहरूले, होइन निराशाजनक र जनस्वास्थ्य विरोधी पनि भयो।
1: यो तीन चारवटा कुराहरू चाहिँ अहिले संसारमा आइरहेको एउटा चाहिँ टुबाकोले भन्दा बढी समस्या बनाउने खालको धुवा हो त्यो, त्यसमा निकोटिन छँदैछ, अरू चाहिँ कार्बन पार्टिकल्सहरू टर्ने छँदैछ, त्यसैले भेपको लाई त्यसरी प्रचार प्रसार गरियो, त्यसमा चाहिँ यति धेरै तपाईँको फ्लेभरहरूमा राखियो कि मान्छेहरूलाई चाहिँ अनि यंगहरूलाई टार्गेट गरियो र नेपालको सन्दर्भमा त यंग मात्रै होइन कि फिमेलहरूलाई बढी टार्गेट गरेको देखिन्छ, होइन यसले गर्दाखेरि चाहिँ त्यसको संख्या त्यसको प्रयोग गर्नेको संख्या चाहिँ बढ़िरहेको छ। अर्को चाहिँ सेरोगेटेड एडभर्टिजमेन्ट भन्छ कि सूर्य टुबाको अथवा सूर्य नेपाल भनेर सर्टको पछाडिपट्टि लेख्ने कि, त्यस्तै गरेर चाहिँ अल्कोहलको पनि विभिन्न ब्रान्डहरूलाई चाहिँ कपड़ादेखि लिएर सारा ठाउँमा त्यसको ब्रान्डको नेमहरू लेख्ने, होइन एयरप्लेनमा चढ्नुभयो भने डोमेस्टिक फ्लाइटहरूमा चाहिँ सीटमा राखिएको छ क्या रुसल्यान्ड मिनरल वाटर भनेर, सेरोगेटेड एडभर्टिजमेन्टहरूको कुराहरूदेखि लिएर भेप लगायतको चाहिँ नन टुबाको धूमपान भनेर एकदमै टक्सिक चीजहरू जुन चाहिँ बजारमा बिक्री भइरहेछ यस्तो चीजहरूलाई त अहिलेको बजेटले अथवा नीति तथा कार्यक्रमले पनि खासै सम्बोधन गरेको देखिने,
0: जुन चाहिँ एकदमै आधारभूत आवश्यकता र अत्यावश्यक सेवाहरूमा पर्छ र जसलाई चाहिँ सरकारले यसपालि सम्बोधन गर्नै पर्ने थियो ती कुराहरू चाहिँ छुटेको यहाँले चाहिँ के देख्नुभयो त?
1: सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन भनेर होइन सीडीसीको नामबाट एकदम फेमस छ, काम भनेको के छ भने रोगको रोकथाम सँगसँगै नयाँ इनोभेसन गर्ने रिसर्च गर्ने र त्यसलाई स्ट्रीमलाइन गर्ने स्ट्यान्डर्ड बनाउने प्रोटोकल बनाउने गाइडलाइन बनाउने र चाहिँ होल चाहिँ हेल्थको सेक्टरलाई इम्पावर गर्ने पावरफुल संस्थाको रूपमा मानिन्छ। महामारी हुँदाखेरि अरू विभिन्न खालको चाहिँ स्वास्थ्यको समस्याहरू हुँदाखेरि पनि त्यसले कमान्ड गर्ने हो, त्यस्तो खालको चाहिँ सिडिसी बनाउनु पर्यो भनेको नीतिमा त्यो आयो तर बजेटमा आएन। हामी धेरैको पद चाहिँ यताउता हुने हो कि भन्ने डरले अनि नेगेटिभ एडभोकेसी भएको बुझ्छु मैले। अब अहिलेको जुन टेकुको संरचना छ त्यो टेकुको संरचना तीनटा संरचना बनाइसके पछाडि त्यो टेकुको कुनै काम छैन, त्यहाँको संरचनालाई हामीले प्रदेशमा लानुपर्छ, प्रदेशलाई हामीले सशक्त बनाउनुपर्छ र स्थानीय स्वास्थ्यको धेरै चीजहरू चाहिँ स्थानीय सरकारले गर्ने हो कि त्यो संविधानले राम्रोसँग बुझेको छ, संविधानमा राम्रोसँग उल्लेखित गरिएको छ, तर त्यो संविधानमा भएको कुरा स्थानीय सरकार प्रदेश सरकार र संघीय सरकारमा बाँड त्यो बाँड्ने लेख्ने टास्क एनालाइसिस गर्ने फंक्सनल एनालाइसिस गर्ने चाहिँ को भयो भन्दाखेरि चाहिँ त्यही स्वास्थ्यको कर्मचारी भयो क्या, होइन त्यसैले त्यसलाई चाहिँ अलिकति हामीले विकेन्द्रीकृत गर्ने गरी चाहिँ यो सरकारले सक्थ्यो अरू सरकारले सक्दैन थियो तर यो सरकारले सक्थ्यो त्यसमा आँट गरेको जस्तो मलाई लाग्दैन. स्थानीय सरकारलाई एउटा जनस्वास्थ्य अधिकृत पनि हामीले दिएनौं तर सबै चाहिँ गाउँपालिकाहरूमा नगरपालिकाहरूमा कम्तीमा आधारभूत स्वास्थ्य सेवा चाहिँ पुग्नुपर्छ भन्ने हिसाबमा अस्पतालको कन्सेप्ट भयो र धेरैवटा चाहिँ यो नगरपालिकाहरू पालिकाहरूले अस्पतालहरू पनि बनाए 110 जति अस्पताल त अहिले बनिसकेका छन् होइन 336 भन्नुभएको छ 356 अस्पताल हो वास्तवमा
0: भनेको संरचनागत रूपमा सुधार भयो
1: त्यो तल
0: कमजोर भयो
1: यस तल अस्पतालहरू बनाउने भनेर भन्यो अस्पतालहरू बनेको छ अहिलेको सरकारले पनि यसलाई चाहिँ बनाउने भनेर भनेको छ तर त्यो सँगसँगै हुनुपर्ने अरू संरचनाहरू अस्पतालहरू ठूल्ठूलो अस्पतालहरू बनाएर त्यहाँ कर्मचारी छैन भने त्यहाँ डाक्टर छैन भने त्यहाँ सेवा छैन भने त्यो त झन् फेरि सरकारको चाहिँ स्रोतको दुरूपयोग हुन्छ होइन पुनर्संरचनामा चाहिँ अलिकति बढी जोड़ गर्नुपर्ने हो त्यो चाहिँ अहिलेको नीति तथा कार्यक्रममा अथवा चाहिँ अहिलेको बजेटमा एकदमै सन्तुष्ट हुने गरी चाहिँ आएको छैन तर पुराना कुराहरूलाई उहाँले निरन्तरता दिनुभएको छ त्यो लङ टर्ममा प्रभाव पर्ने खालको कुराहरूमा चाहिँ हाम्रो सोच एकदम पुगेको छैन र अलिकति हरेक सरकारमा पनि पपुलर हुन खोज्नेले हामीले खासै विकास
0: दीर्घकालीन रूपमा चाहिँ सोच भएन. तपाई अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ. आजको कार्यक्रममा आउँदो आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा छुट्याइएको बजेट र कार्यान्वयनका बारेमा कुराकानी गरिरहेका छौं. स्वास्थ्यविद प्राध्यापक डाक्टर खेम कार्कीसँगको थप कुराकानी बाँकी नै छ. उज्यालो सुन्दै गर्नुहोला.
2: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
0: कार्यक्रम बदलिदो नेपालमा तपाईलाई फेरि स्वागत छ. यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 MHz देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ. आजको कार्यक्रममा आउँदो आर्थिक वर्षको लागि स्वास्थ्य क्षेत्रमा छुट्याइएको बजेट र कार्यान्वयनका बारेमा कुराकानी गरिरहेका छौं. कुराकानीमा हामीसँग हुनुहुन्छ स्वास्थ्यविद प्राध्यापक डाक्टर खेम कार्की. डाक्टर म फेरि पनि स्वागत गर्न चाहन्छु यहाँलाई कार्यक्रम बदलिदो नेपालमा. राम्रो पक्ष चाहिँ केलाई दिनुहुन्छ सरकारले चाहिँ यसपालि साँच्चीकै यो चिज चाहिँ एकदमै राम्रो गर्यो भन्ने त्यस्तो केही छ?
1: मैले भने नि फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन एउटा एकदम राम्रो कुरा हो. एउटा मात्रै संरचना चाहिँ स्वास्थ्यमा बनाइदिनु भयो भने यो एकदमै पावरफुल हुन्छ र यसले चाहिँ एक खालको एउटा छलाङ मार्ने खालको अथवा क्रान्तिकारी एचिभमेन्ट हुन्छ. अब सरकारले स्वास्थ्य तथा खाद्य स्वच्छता भनेर मन्त्रालयको नामै परिवर्तन गरेका छ. मैले अघि पनि भने यो फूड सेक्युरिटीको भन्दा फूड सेफ्टीको पक्षलाई चाहिँ बढ़ी जोड़ गरेर सरकारले जे कार्यक्रमहरू ल्याइरहेछ मन्त्रालयको पुनर्संरचना गर्न खोजिरहेछ यो चाहिँ मलाई लाग्छ स्वास्थ्यको दृष्टिकोणबाट जनस्वास्थ्यको दृष्टिकोणबाट यो असाध्यै राम्रो कदम हो. यसलाई चाहिँ कन्टिन्यू गर्नुपर्छ. अर्को चाहिँ राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण स्थापना गर्नेछौं भन्नुभएको छ. यो पनि अर्को के हो भने नेपालमा जुन स्वास्थ्यको गुणस्तर चाहिँ एकदम कमजोर छ भन्ने जुन क्लेम छ दावी छ त्यो कुरा चाहिँ साँच्चै नै गुणस्तर कस्तो छ भन्ने कुरालाई निर्धारण गर्न गुणस्तर निर्धारण गर्नलाई यो खालको प्राधिकरण यो चाहिँ अधिकार सम्पन्न प्राधिकरण चाहिँ गरिदिन सक्यो स्थापना गर्न सक्यो भने यो अर्को एकदम राम्रो कुरा छ. अनि अर्को कुरा चाहिँ यो आधारभूत तहको अस्पतालहरू जुन बनाउने सरकारहरूले अभियान सञ्चालन गरेका थिए योभन्दा अगाडिको सरकारहरूले पनि त्यसको निरन्तरता उहाँहरूले दिनुभएको छ. त्यो चाहिँ आधारभूत तहमा आधारभूत स्वास्थ्यलाई हामीले चाहिँ त्यहाँ लिएर जान सक्ने र स्वास्थ्यको प्रवर्धनदेखि लिएर रोग रोकथामदेखि लिएर सामान्य रोगको उपचारको व्यवस्था चाहिँ हामीले तलको स्थानीय सरकारबाट गर्न सक्यौं भने यो विशेषज्ञ लेभलको अस्पतालहरू उदाहरणको लागि वीर अस्पताल भयो शिक्षण अस्पतालहरू भए यस्ता अस्पतालहरूमा त विशेषज्ञ चिकित्साको लागि मात्रै मानिसहरू आउने खालको व्यवस्था हुन सक्छ. त्यसरी यो निरन्तरतालाई राम्रो मानिन्छ. ट्रमा सेन्टरहरू र ट्रमा नीतिलाई उहाँहरूले चाहिँ इम्प्लिमेन्ट गर्छौं भनेर भन्नुभएको छ. यो अहिले ट्राफिक एक्सिडेन्ट रोड ट्राफिक एक्सिडेन्टदेखि लिएर अरू एक्सिडेन्टहरू पनि एकदम बढ़िरहेको अवस्था बाटो जति बढ़्यो इन्फ्रास्ट्रक्चरहरू जति बढ्यो त्यति नै दुर्घटनाका सम्भावनाहरू पनि बढ्दै जान्छन्। त्यसैले त्यसलाई चाहिँ एकदमै व्यवस्थित ढंगले सम्बोधन जरूरी छ र यो चाहिँ हामीले ट्रमासँग सम्बन्धित नीति चाहिँ अलि अगाडिदेखि नै बनाउनुपर्छ भन्ने कुराहरू जुन चाहिँ स्वास्थ्यको क्षेत्रमा महसुस गरिएको थियो उहाँहरूले हामी गर्छौं भन्नुभएको छ। यसले चाहिँ के हो भने कुनै पनि मान्छे घाइते भएर उपचार नपाएर मर्ने खालको परिस्थितिबाट चाहिँ हामीले रोक्नुपर्छ। यदि त्यो गर्न सकियो भने मात्रै राज्यको दायित्व अथवा राज्यले चाहिँ हामीलाई हेर्यो है, सम्बोधन गर्यो है भन्ने कुराहरू चाहिँ देखिन्छ। त्यसैले यो चाहिँ सरकारका राम्रा पक्षहरू जस्तो मलाई लाग्छ। अब तर केही केही चिजहरू चाहिँ एकदमै उच्चारण गर्नै पर्ने खालको कुराहरू छ क्या। जस्तो एउटा चाहिँ के लेखिएको छ उनले भने कर्णाली र सुदूरपश्चिम लगायतका दुर्गम क्षेत्रमा टेलिमेडिसिन सेवा विस्तार तथा भिडियो कन्सल्टेशन मार्फत विशेषज्ञ स्वास्थ्य सेवा सुनिश्चित गर्नेछौ। यो चाहिँ यस्तो मान्छेले चाहिँ बजेट बनायो जसले सुदूरपश्चिम र कर्णाली देखेकै छैन भने जस्तो भयो क्या है। अब त्यहाँ चाहिँ यस्तो दूर दराज छ, यति रिमोट एरिया हो, त्यहाँ चाहिँ केही मान्छेहरू चाहिँ बसेका छन्, तिनीहरूलाई चाहिँ हामीले टेलिमेडिसिनबाट चाहिँ सेवा दिने हो अनि कन्सल्टेसनहरू गर्ने हो, त्यहाँ त अर्को केही पनि गर्न सकिँदैन भन्ने खालको जस्तो देखिन्छ। त्यहाँ के हो भने कर्णालीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानै छ, त्यहाँ उसले चाहिँ विशेषज्ञ लेभलको जनशक्ति नै उत्पादन गरिरहेछ होइन, र ती कुराहरूलाई कसरी स्ट्रेन्थेन गर्न सकिन्छ, जिल्ला जिल्लाका अस्पतालहरूलाई कसरी स्ट्रेन्थेन गर्न सकिन्छ, जिल्ला जिल्लामा हामीले विशेषज्ञ सेवाहरू चाहिँ कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने कुरालाई बढी जोड दिनु पर्थ्यो। र टेलिमेडिसिन सेवा भनेको चाहिँ कस्तो भने अब त्यही जिल्लाभित्रबाट, जस्तो जिल्लाभित्र पनि त दुर्गम क्षेत्रहरू छ नि, त्यही जिल्लाले दुर्गम क्षेत्रका आधारभूत तहका स्वास्थ्य चौकीहरू अथवा अस्पतालहरूमा चाहिँ टेलिमेडिसिन अथवा चाहिँ यो भिडियो कन्सल्टेसनहरू गरेर त्यहीँको दुर्गम क्षेत्रहरूको लागि चाहिँ केही राहत अथवा सहुलियत सेवा प्रदान गर्नको लागि, स्पेसली इमर्जेन्सी सेवाहरू प्रदान गर्नको लागि चाहिँ प्रयोग गर्न सकिन्थ्यो। त्यहाँ एजिफी केही पनि छैन भन्ने खालको ढंगले भएका कुराहरूलाई पनि अन्डरएस्टिमेट गरेको जस्तो यो बजेट बनायो। कर्णाली र सुदूरपश्चिमलाई चाहिँ अन्डरएस्टिमेट इस्टिमेटै गरेको हो कि भन्ने खालको चाहिँ देखिन्छ। पोहोरको र यसको पालीमा त्यस्तो धेरै क्रान्तिकारी फरक छैन। अब एक दुईवटा कुरा चाहिँ यस्तो छ कि जस्तो तपाईँले नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर गरेको छु भन्नुभएको छ, महिला स्वास्थ्य स्वयंसेविकालाई प्रदान गरिँदै आएको यातायात खर्चमा 50% वृद्धि गरेको छु भन्दाखेरि एकदम धेरै चाहिँ त्यहाँ पार्लियामेन्टमा पनि ढपढप आएको थियो, मान्छेहरूलाई सुन्दा पनि एकदम कर्णप्रिय लाग्छ। तर दोब्बर भत्तामा दोब्बर गरेको छु भनेपछि त्यसको बेसिक बेस कति थियो भन्ने हो,
0: 150 देखि 200 छ
1: अनि त्यसमा भत्ता दोब्बर गरेर के मिनिङ हुन्छ, 500 नै पुर्याउनु भयो के मिनिङ हुन्छ अहिलेको चाहिँ महँगीमा, अहिलेको चाहिँ समस्यामा। त्यसैले चाहिँ एकदम पपुलर जस्तो देखियो क्या यो चाहिँ, खासै सब्सटेन्सियल त्यसमा केही फरक नपर्ने, तर भन्दाखेरि दोब्बर गरेको छु। तर गर्नुपर्ने कुरा के थियो भने बेसिक स्यालेरीको कति गुणा, एउटा डिएमा उसले प्राप्त गर्ने बेसिक स्यालेरीको 1.5 गुणा अथवा 2 गुणा बढी। रातिको ड्युटी भनेको जहिले पनि रिस्की हो नि, रातिको ड्युटी भनेको जहिले पनि जटिल हो नि, त्यो खास गरी फेरि नर्सहरूलाई जसको चाहिँ बच्चा छ, बच्चाको आमा हुनुहुन्छ, परिवार छ, परिवार बच्चा सबै छोडेर अस्पतालमा ड्युटी गर्न जाने मान्छेलाई चाहिँ हिजो कुनै जमानामा त्यो 175 पनि एकदम धेरै थियो होला, तर धेरै जमानाको अगाडिको, हामी स्टुडेन्ट हुनुभन्दा अगाडिको हो भनेपछि अब अहिलेको परिप्रेक्ष्यमा हामीले स्यालेरीसँग यसलाई बेस चाहिँ एउटा चाहिँ निश्चित बेससँग जोडेर त्यसको यति गुणा भन्ने हिसाबले गर्नुभएको भए सायद यो मोटिभेटिङ हुन्थ्यो होला जस्तो मलाई लाग्छ।
0: यो सरकारले जलन उपचार सेवाको पहुँच विस्तार गर्न पनि भनेको छ होइन,
1: यो चाहिँ के हो भने तपाईँले योभन्दा अगाडिको 80-81 को 81-82 को चाहिँ
0: निरन्तर
1: बजेट हेर्नुभयो भने जस्ताको तस्तै छ,
0: कपी पेस्ट मात्रै भयो होइन, विकेन्द्रीकृत हुनुपर्ने हो नि यो जलन सेवा होइन, सुदूरपश्चिमको बिरामीलाई काठमाडौँ ल्याइराख्ने
1: पर्ने होइन, हुँदै हुँदैन। यो त कस्तो भने यो त इम्पावरमेन्ट को कुरा पनि हो, हामीले स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्य कर्मीहरूलाई बर्नको म्यानेजमेन्टमा तलदेखि माथिसम्म सबैले पढेको छ, अहिलेको बर्नको केस हेर्दा यसको टाइप हेर्दाखेरि के कुराहरू चाहिँ हामीले त्यसलाई अलिकति बढी प्रायोरिटी दिन सक्यौं भने जिल्ला अस्पतालदेखि लिएर प्राथमिक सेवा बर्नको म्यानेजमेन्टमा सबभन्दा धेरै ख्याल गर्नुपर्ने भनेको चाहिँ बर्न हुने बित्तिकै गर्नुपर्ने प्राथमिक उपचार हो होइन, त्यो प्राथमिक उपचारमा चाहिँ हामीले कति धेरै ध्यान दिन्छौं भन्ने कुरा चाहिँ महत्वपूर्ण हुन्छ। त्यसरी प्रणालीगत हिसाबले प्रणाली सुधारमा यसलाई लानुपर्छ र त्यो विशेषज्ञताको आधारमा हरेक अस्पतालमा बर्नलाई म्यानेज गर्ने खालको क्षमता विकास गर्नुपर्छ। बर्न हुने बित्तिकै एकदमै टाढाबाट काठमाडौँ ल्याउनु भनेको त्यो बाटैमै संक्रमण गराउने अनि त्यो बर्नको प्राथमिक उपचार राम्रोसँग भएन भने तपाईँ हामीले चाहिँ काठमाडौँमा एकदमै राम्रो सुपर स्पेशियालिटी हामीले बनायौं भने पनि त्यसले खासै काम गर्दैन कि विकेन्द्रीकृतै गर्नुपर्छ। तपाईँले भने जस्तो डेडिकेटेड युनिटहरू बनाइनै पर्छ, बढी फोकस चाहिँ यसलाई प्राथमिक उपचार गर्नुपर्छ।
0: बजेट भन्दा केही दिन अगाडि चाहिँ स्वास्थ्य बीमा कार्यक्रममा मातृ स्वास्थ्य सेवा कार्यक्रमका केही कार्यक्रमहरू चाहिँ घटाएको चाहिँ पाइयो होइन, त्यसपछि आएर बजेटले पनि खासै सम्बोधन नगरेको पाइयो। मातृ स्वास्थ्य सेवामा चाहिँ सरकारले यसलाई चाहिँ अलिकति प्राथमिकतामा चाहिँ कम परेको हो कि के हो यसमा?
1: खास गरी स्वास्थ्यको बजेट चाहिँ यो इभेन्ट बेस्ड बजेट जस्तो छ कि हामीले पोलिसी बेस्ड अथवा चाहिँ यसको चाहिँ हामीले जुन योजना बनाएको छौँ त्यो योजनाको चाहिँ प्रोग्राम बेस्ड भन्दा पनि यो इभेन्ट बेस्ड बजेटिङ जस्तो छ यो धेरै होइन। त्यसैले योभन्दा अगाडि मातृ शिशुको कार्यक्रमहरू प्राय गरेर एक्सटर्नल डेभलपमेन्ट पार्टनरको फण्डिङबाट चलिरहेको थियो, एकदमै राम्रो चलेको थियो। नेपालमा हामीले मातृ शिशुको स्वास्थ्यसँग सुधार्ने कुराहरूमा चाहिँ धेरै नै सुधार गरेका हौ, अझै सुधार्न बाँकी छ तर धेरै नै सुधार गरेका हौ र त्यसमा एक्सटर्नल डेभलपमेन्ट पार्टनरको ठूलो लगानी छ होइन। अब त्यो लगानी घट्यो अहिले यो पछिल्लो दिनमा वास्तवमा विश्वमा आएको परिवर्तनको कारणले गर्दाखेरि चाहिँ घट्यो। अब घटिसके पछाडि जुन सरकारले जिम्मा लिनुपर्ने हो नि त आज दिस जे कार्यक्रमहरू भइरहेछ त्यो कार्यक्रम त जिम्मा लिनुपर्ने हो, त्यो जिम्मा लिने कुरामा चाहिँ यो बजेटले पनि नीतिले पनि के गरिरहेछ भन्दाखेरि चाहिँ अक्मकाइरहेको अवस्था क्या, यो सकिन्छ त यत्रो धेरै चाहिँ लगानी हाम्रो चाहिँ थप्नु पर्यो यो सकिन्छ त भन्ने खालको नि अलिकति चाहिँ हिचकिचाहट भइरहेको अवस्था चाहिँ देखिन्छ। त्यसैले मातृ शिशुको स्वास्थ्यमा यसले चाहिँ प्रभाव पक्का पार्छ, गम्भीर प्रभाव पार्छ र त्यसो भएको हुनाले अब अलिकति सामाजिक सुरक्षासँग सम्बन्धित बनाएर त्यसमा अलिकति प्रोटेक्सन गरेको जस्तो चाहिँ देखिन्छ तर अकमकाइरहेको अवस्था हो कि। अनि अर्को चाहिँ अब सैद्धान्तिक हिसाबमा हेर्दाखेरि जस्तो हामीले बालबालिकाहरूलाई चाहिँ पोषण भत्ता दिने भनेर भनिरहेछौ नि होइन, अब यो पोषण भत्ता दिने पैसा दिने तर त्यहाँ चाहिँ साँच्चै भन्ने हो भने स्वस्थ खानेकुरै प्राप्त हुँदैन भने अनि त्यो दिएको पैसाले चाहिँ बच्चालाई के किनेर खुवाउँछ?
0: पोषणयुक्त भइरहेछ कि होइन?
1: त्यो त फ्रुटी खुवाउने होला त्यसले बजारमा भएको मिठाई खुवाउने होला, चाउचाउ खुवाउने होला, अनि त्यो पैसा दिएर वास्तवमा न्युट्रिसनल स्ट्याटसमा चेन्ज आउँछ त। त्यसैले कतिपय ठाउँहरूमा चाहिँ हामीले सोच्नुपर्ने, छलफल गर्नुपर्ने, बहुत अध्ययन गर्नुपर्ने, त्यो पैसाको अभावको कारणले गर्दाखेरि कुपोषण बढेको हो कि अरू केही कारणले बढेको हो भन्ने खालको कुराहरूमा चाहिँ सरकारको ध्यान जानु जरुरी छ र मातृ शिशुमा पनि त्यो हिजो गरेका कामहरूको निरन्तरताको लागि सरकारले लगानी बढाउनुपर्छ।
0: जस्तो यो वर्षको बजेट हुन त विगतका वर्षका कार्यक्रमलाई नै निरन्तरता हो भनेर भन्नुभयो यहाँले, यही वर्षको बजेटले चाहिँ आगामी चार पाँच वर्षमा चाहिँ यो क्षेत्रमा चाहिँ असर पर्छ है, यो बेला हामीले सम्हाल्न नसकेको, यो बेला हामीले सम्बोधन गर्न नसकेको विषयले अबको चार पाँच वर्षमा चाहिँ यो क्षेत्रलाई चाहिँ असर पर्छ भन्ने त्यस्तो केही छ?
1: त्यस्तो देखिँदैन, यो त कस्तो भने निरन्तर कार्यक्रमको छ। अब हिजो उहाँहरूले नै भनेको एकदम बजेट चाहिँ वितरणमुखी भयो भन्नुभएको थियो, अब अहिले उहाँहरूले त्योभन्दा धेरै वितरण गर्नुभएको, धेरैवटा कार्यक्रमलाई थोरै थोरै भए पनि बजेट दिने खालको, र यसले चाहिँ समग्रमा त्यो बजेट त्यहाँ गइसके पछाडि त्यसले पार्ने प्रभाव भनौँ न आर्थिक क्षेत्रमा पार्ने प्रभावको हिसाबले हेर्ने हो भने चाहिँ खासै त्यस्तो एकदमै है पाँच वर्षभित्रमा चाहिँ नेपालमा एकदमै देखिने गरी परिवर्तन आउने भयो भन्न सकिँदैन। त्यसैले त्यसको चाहिँ ठ्याक्कै अब हामीले हाम्रो लेन्सबाट हेर्दाखेरि भनौँ न हामीले जति सरकारले गरेको कार्यक्रम घोषणा आदि इत्यादि हेर्दाखेरि चाहिँ एकदम लङ टर्ममा एकदम राम्रो प्रभाव पार्ने भयो है भन्ने खालको चाहिँ देखिँदैन। अब अलिअलि चाहिँ यसो पपुलर भनौँ न सुधारका कामहरू पनि जस्तो करको दायरालाई अलिकति बढाउने अनि भ्याटको सिस्टमलाई चाहिँ अलिकति मल्टिपल रेटमा लिएर जाने यस्ता कुराहरू र करको व्यवस्थापनमा अलिकति नयाँ ढंगले व्यवस्थापन गर्न सकिन्छ कि भन्ने खालको ढंगले सरकार लाग्नु चाहिँ यो अलिकति सुधारात्मक राम्रो पक्ष देखिन्छ। तर सँगसँगै अब त्यो करको दायरामा मात्रै सुधार्ने कुराहरू होइन नि, कर त कसले तिर्छ भन्दा जसले इन्भेस्टमेन्ट गर्ने हो, जसले चाहिँ रोजगारी प्राप्त गर्ने हो। अब इम्प्लोयमेन्ट इन्क्रिमेन्ट हुने खालको इन्कम चाहिँ जेनेरेट हुने खालको प्रोडक्टिभिटी जेनेरेट हुने खालको कुराहरूमा चाहिँ सरकारको अहिले पैसा पनि एकदम धेरै छ भनिएको छ, होइन लगानीको समस्या छैन भनिएको छ, तर त्यो लगानी मैत्री इन्भाइरोमेन्ट चाहिँ सरकारले बनाउन सक्छ कि सक्दैन भन्ने खालको कुराहरूमा चाहिँ हामीले बनाउँछौं, हामी जिम्मा लिन्छौं, ल तिमीले लगानी गर भनेर अहिले आयो भनेर मान्छे लगानी गर्ने हो, त्यस्तो खालको चाहिँ देखिँदैन।
0: भनेपछि नीति कार्यक्रममा जे सम्बोधन भए थियो अनि विशेष गरेर उहाँहरूले सय दिने अभियान भनेर कुराहरू पनि गर्नुभएको थियो होइन, अहिले बजेटसम्म आइपुग्दाखेरि चाहिँ कतिको तालमेल मिलेको छ?
1: सय दिने कार्यक्रम हेर्दाखेरि चाहिँ ल नयाँ सरकारले नयाँ ढंगले राम्रै गर्ने भयो भन्ने खालको एउटा खालको मान्छेहरूमा चाहिँ ऊ भइरहेको खाका कोरे जस्तो भइरहेको थियो, तर उहाँहरूले त्यो सय दिने कार्यक्रम घोषणा पनि गर्नुभयो, काम पनि गर्दै जानुभयो। अब अहिले ठ्याक्कै भन्दाखेरि चाहिँ 4-5% काम त उहाँहरूले गर्नुभयो होला, तर कामका पनि धेरै बाई प्रोडक्ट आउने खालका कामहरू उहाँहरूले गर्नुभएको जस्तो देखिन्छ, र त्यसदेखि बजेटको यात्रामा आउँदाखेरि त उहाँहरू पनि पुरानै ट्र्याकमा आइसक्नु हो। त्यसकारणले जतासुकैबाट घुमे पनि स्रोतमा आउने हो नि त, स्रोत चाहिँ यति लिमिटेड स्रोत छ हाम्रो, त्यो लिमिटेड स्रोतले धेरै काम गर्नुपर्ने भएको हुनाले हामीले वास्तवमा राजनीतिक पार्टीहरूले बुझ्नुपर्ने कुरा चाहिँ के हो भने यो स्रोत अनुसारको एक्सपेक्टेसन बढाइदिनु पर्यो क्या जनता, स्रोत एकदम कम छ, लगानी गर्न सक्ने क्षेत्र एकदम कम छ, अनि एकदम एक्सपेक्टेसन सय दिने कार्यक्रमले झन् धेरै एक्सपेक्टेसन, तर यथार्थ स्रोत नभइकन त्यो कार्यक्रम सञ्चालन गर्न सकिँदैन। त्यसो भएर यो तालमेलमा चाहिँ सरकार चाहिँ अलिकति ब्यालेन्स गर्न सन्तुलन गर्न चाहिँ उसलाई अलिकति गाह्रो भएको हो कि
0: स्रोत जुटाउनको लागि सरकारले यो पालि चाहिँ कस्तो खालको कदमहरू चाहिँ चाल्नुपर्छ?
1: अब उसले चाहिँ के गर्नु पर्यो भने लगानी मैत्री वातावरण बनाउनु पर्यो क्या, व्यापक लगानी। अहिले हुन त उहाँहरूले चाहिँ विदेशको मान्छेहरूलाई पनि नेपालमा आएर लगानी गर्ने खालको इन्भाइरोमेन्ट तयार गर्छौं भने यो त मैले 10 वर्षदेखि सुनिरहेको छु क्या, त के कुरा चाहिँ 1, 2, 3, 4, 5 के गर्दाखेरि चाहिँ नेपालमा लगानी बढ्छ? लगानी गर्ने अवस्थै छैन, लगानी गर्यो भने त्यो लगानी डुब्यो भने त्यसको लगानीको जुन जोखिम हुन्छ नि त्यो जोखिमलाई व्यवस्थापन गर्ने चाहिँ सरकारको के तरिका हो? होइन त्यत्तिकै मान्छे आएर चाहिँ एकदम बाल्नमा पानी हाल्दै जस्तो त हाल्दैन नि, होइन एउटा कुरा। दोस्रो कुरा चाहिँ उसले इन्भेस्टमेन्ट गरिसके पछाडि स्वाभाविक रूपमा उसले प्रफिट प्राप्त गर्छ गर्नुपर्छ, त्यो नाफा प्राप्त गर्ने कुराहरूलाई ग्यारेन्टी पनि गर्नुपर्छ, त्यो नाफा प्राप्त गरिसके पछाडि उसले चाहिँ त्यो नाफा त उसले प्रयोग गर्न सक्ने खालको वातावरण बनाउनुपर्छ नि, त्यो वातावरण बनाउँछ कि बनाउँदैन? कुनै एउटा चाहिँ इन्भेस्टर आएर लगानी गर्यो अनि लगानी गरिसके पछाडि प्रफिट चाहिँ तैँले लान पाउँदैनस् भन्यो भने लगानी कसरी गर्छ? त्यसकारणले त्यो एकदम क्लियर छैन कि, अब त्यस्तो गर्नु हुँदैन नेपालको सबै पैसा बाहिर जान्छ भनेर भन्यो भने राष्ट्रिय पुँजी कसरी हामीले डेभलप गर्न सकिन्छ भन्ने खालको, राष्ट्रिय पुँजीलाई विकास गर्ने खालको कुराहरूमा चाहिँ उसले जोड पर्थ्यो भन्ने हो, होइन? त्यसैले अलिकति हाम्रो हिसाबमा हेर्दा अनि स्वास्थ्यकै कुरा गर्दाखेरि चाहिँ म त स्वास्थ्य क्षेत्रको मान्छे भएको हुनाले स्वास्थ्यमा पनि लगानी मैत्री वातावरण छैन कि, मान्छेहरू थुप्रो प्राइभेट हस्पिटलहरू बनाइराखेको छ तर तपाईँले त्यो भित्रको व्यथा सुन्नुभयो भने यति पीडादायी छ कि उहाँहरूले लगानी गर्नुभएको छ, त्यत्रो अरबौं लगानी गर्नुभएको छ तर नाफामा हुनुहुन्न घाटामा हुनुहुन्छ, बिस्तारै झन् डिटोरिएट भएर गइरहेछ, त्यसैले लगानी मैत्री चाहिँ छैन।
0: जस्तो यसपालि सरकारले चाहिँ निजी क्षेत्रका स्वास्थ्य क्षेत्र भनौ या स्वास्थ्य क्षेत्र होस् अथवा शिक्षाको क्षेत्र होस् दुवैलाई चाहिँ अलिकति बाँध्न खोजेको, काम गर्ने वातावरण मैत्री चाहिँ भएन भन्ने खालका गुनासोहरू पनि आइरहेको छ यो बेला, होइन? खासमा सरकारले चाहिँ अलिकति निजी क्षेत्र र सरकारी स्वास्थ्य क्षेत्रकै कुरा गरौं, दुइटैलाई त्यस्तो खालको कार्यक्रमहरू चाहिँ ल्याउन नसकेकै हो।
1: अब यो यसले के देखाउँछ भने नि मैले चाहिँ प्राध्यापन गरिरहेको विषय पनि यस्तै भएको हुनाले मैले के भन्छु भने यो सरकारले फिलोसफिकली यो के फिलोसफी लिएको हो, यसको दार्शनिक हिसाबमा यो सरकार चाहिँ कुन चाहिँ दर्शनसँग सम्बन्धित छ भन्ने कुरा चाहिँ महत्वपूर्ण हुन्छ। अहिलेसम्म यसो हेर्दाखेरि त्यो कुनै पनि चीजहरू क्लियर देखिँदैन, होइन? यो दार्शनिक हिसाबमा यो सरकारले प्रमोसन गर्ने कुरा के हो, संसारमा इकोनोमिक थ्योरीजहरूमा पनि यो कुन चाहिँ थ्योरीबाट यो गाइडेड हो भन्ने कुराहरू चाहिँ ठ्याक्कै सरकारलाई हेर्दाखेरि अथवा उसको पार्टीलाई हेर्दाखेरि चाहिँ भन्न सकिँदैन किनभने उसले घोषणा गरेका छैन. व्यवहारमा हेर्दाखेरि के देखिन्छ भन्दाखेरि चाहिँ उहाँहरू सोसियल सेक्टरमा जुन चाहिँ सामाजिक क्षेत्रहरू छन् त्यो सामाजिक क्षेत्रहरूमा चाहिँ लगानी अभिवृद्धि गर्ने र त्यसलाई चाहिँ व्यवस्थित गर्ने शिक्षा र स्वास्थ्यलाई राम्रोसँग चाहिँ व्यवस्थापन गरियो भने हामी धेरैभन्दा धेरै चाहिँ सामाजिक विकास गर्न सक्छौं भन्ने खालको एउटा फिलोसफी हो नि त. त्यो फिलोसफी त्यति साह्रो राम्रोसँग पक्रेको जस्तो देखिँदैन होइन, जसले गर्दा उहाँहरूलाई स्वास्थ्य र शिक्षामा चाहिँ त्यति साह्रो धेरै लगानी बढाउने राष्ट्रिय लगानी बढाउने राज्यको लगानी बढाउने राज्यको चाहिँ तपाईँको निगरानी बढाउने भने जस्तो देखिँदैन. अब यहाँ कतिसम्म छ भने विश्वविद्यालय बाहिरको विश्वविद्यालयहरूलाई यहाँ क्याम्पस खोल्न सहजीकरण गर्ने भन्नुभएको छ. त्यसको मतलब के हो भने नेपालमा भएका विश्वविद्यालयहरूलाई सिध्याउने भने हो नि, नेपालकै विश्वविद्यालयहरू चाहिँ बाहिरका विश्वविद्यालयहरूसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउने हो नि त. अनि पो त्यसको आदान प्रदान गर्ने भन्ने त छ, तर त्यो आदान प्रदान चाहिँ एकदम भेग छ. त्यहाँ त्योभन्दा अगाडि चाहिँ के लेखिएको छ भने बाहिरका विश्वविद्यालयहरूलाई नेपालमा क्याम्पस खोल्ने भनेपछि त अब मान्छेलाई अहिले क्रेज के भइरहेको छ भन्दा चाहिँ हार्वर्ड युनिभर्सिटीको ब्रान्च यहाँ खोल्ने क्याम्पस खोल्यो अरे, अक्सफोर्डको क्याम्पस खोल्यो अरे भनेपछि मान्छे हुरुरु जाने भएर अर्को ठूलो व्यापार चाहिँ यहाँ चल्ने भयो. तर म एज अ प्रोफेसर के भन्छु भने हार्वर्डको युनिभर्सिटीको प्रोफेसर र त्रिभुवन युनिभर्सिटीको प्रोफेसरको नलेजको क्षमताको प्रतिस्पर्धा हेरौं न कि नेपालका प्रोफेसरहरू चाहिँ कमजोरै छन्. हार्वर्ड युनिभर्सिटीका विद्यार्थीहरू चाहिँ सबै एकदमै चाहिँ नेपालको विद्यार्थीहरू भन्दाखेरि चाहिँ एकदमै उच्चतम दरका चाहिँ दरको चाहिँ नलेज र स्किल पाएका छन् त्यस्तो पनि छैन. केही मान्छेहरूले गरे होला, नेपाली प्रोफेसरहरू पनि छन् त्यहाँ हार्वर्ड युनिभर्सिटीमा, अक्सफोर्ड युनिभर्सिटीमा छन्, सबै ठाउँमा छन् नि. त्यसैले यो कस्तो भने हामीले एउटा यस्तो भाष्य बनायौं देशभन्दा बाहिरका राम्रा देशभित्रका चाहिँ कुनै पनि नराम्रा भन्ने खालको भाष्य बनायौं, खास गरी शिक्षा र स्वास्थ्यमा चाहिँ त्यो भाष्यलाई सपोर्ट हुने खालको चाहिँ बजेटले पनि काहीँ काहीँ यसो संकेत गर्छ. त्यसैले मैले के भन्न खोजेको भने मैले विरोध पनि गरे होइन, तर सरकार दार्शनिक हिसाबमा के गर्नु खोजेको हो, सैद्धान्तिक हिसाबमा यसले चाहिँ यसको डिरेक्सन कता हो भन्ने कुरा क्लियर पनि हुनु जरुरी हुन्छ. अब मैले भन्दाखेरि के हुनु पर्यो भन्दा चाहिँ यो त सार्वभौम सम्पन्न राष्ट्र हो, त्यसैले यो राष्ट्रको विकास हामीले गर्ने अन्तर्राष्ट्रिय क्षेत्रमा हाम्रा स्वास्थ्यका संस्थाहरूले चाहिँ अन्तर्राष्ट्रिय क्षेत्रमा कम्पिटिसन गर्न सक्ने बनाउने हो. मेडिकल टुरिज्म हामी कहाँ ल्याउने हो, हामी कहाँ यति धेरै राम्रो इन्भाइरोमेन्ट छ र एकदम बायोडाइभर्सिटी छ, कुनै पनि बिरामी मान्छे चाहिँ बाहिरको बिरामी मान्छे चाहिँ उपचार गर्न आउने, पहाड़ घुम्ने, हिमाल घुम्ने अनि फ्रेस भएर जाने, आरोग्य पर्यटनसँग त त्यो जोड्नु पर्यो क्या, मेडिकल टुरिज्म जोड्नु पर्यो. अनि हामी कहाँ यहाँ ठूल्ठूलो अस्पतालहरू खोल्नु पर्यो जहाँ चाहिँ संसारको स्टेट अफ द आर्ट चाहिँ सर्भिसेसहरू चाहिँ नेपालमा हुने खालको व्यवस्था गर्नु पर्यो, अनि त्यहाँबाट अमेरिकाबाट दाँत उखाल्न यहाँ मान्छे आउनु पर्यो क्या होइन, दाँतको उपचार गर्नको लागि युरोपबाट दाँतको उपचार गर्न यहाँ आउनु पर्यो किनभने त्यहाँ एकदम महँगो छ भनेपछि त्योभन्दा अलिकति सस्तो र त्यो जतिकै स्ट्यान्डर्डमा हामीले यहाँ सर्भिस दिउँ भने अहिले भइरहेछ, कतिपय अस्पतालहरू मान्छेहरू आइरहेछ भनेपछि त्यसलाई प्रमोसन गर्ने खालको कुराहरू गर्नुपर्नेमा हामी चाहिँ सेकेन्ड हो, फर्स्ट चाहिँ बाहिरै छ, ती फर्स्टलाई पनि बरु यहाँ खोल्न दिने भन्ने खालको ढंगले अलिकति इलिट्सहरूको
0: रोजगारी दिने भनिरहनु भएको छ, अर्कोतिर रोजगारी खोसिने हो कि
1: भन्ने खालको. अनि विश्वविद्यालयहरूमा पनि त्यस्तै छ होइन, विश्वविद्यालय यहीँको विश्वविद्यालयहरूको सबै टोटलमा जस्तो भनौँ न उदाहरणको लागि त्रिभुवन विश्वविद्यालय एकदम ठूलो विश्वविद्यालय हो, पुरानो विश्वविद्यालय हो, यसका त थुप्रै संस्थानहरू फ्याकल्टिजहरू छन्, एउटै फ्याकल्टी युनिभर्सिटी भन्दा बढी छ, मेडिसिनको इन्स्टिच्युट अफ मेडिसिन भित्र छु, यो इन्स्टिच्युट अफ मेडिसिन चाहिँ एउटा युनिभर्सिटी भन्दा बढी छ, अन्तर्राष्ट्रिय रूपमा चाहिँ प्रतिस्पर्धा गर्न सक्ने बनाउने खालको चाहिँ सिद्धान्तबाट सरकार जानुपर्छ.
0: हामी अन्त्य अन्त्यतिर पनि छौँ होइन, विशेष गरेर अब यो बजेटको अलिकति कार्यान्वयनकै कुरा गरौँ होइन, अब बजेट आउनु ठूलो कुरा भएन, कार्यान्वयनको पाटो नै महत्वपूर्ण रह्यो. कार्यान्वयनमा चाहिँ यहाँले कतिको विश्वस्त हुनुहुन्छ अथवा कार्यान्वयनमा चाहिँ केमा चाहिँ सुझाव दिनुहुन्छ? यहाँ
1: खर्च गर्ने चाहिँ हामीले सँग क्षमता हामीले विकास गर्न सकेनौँ भने जति ठुकै राम्रो बजेट ल्याए पनि यसमा केही तात्विक भिन्नता हुँदैन. अहिले तपाईँले सरकारले निकालेको आंकडाबाट के देखिन्छ भने समग्रमा पुँजीगत खर्च चाहिँ स्वास्थ्य मन्त्रालयले 21% गर्यो, मैले स्वास्थ्यको मात्रै कुरा गर्छु, अरूको हिसाब हेर्दाखेरि पनि त्यस्तै छ, 50% तल नै पुँजीगत खर्च चाहिँ चैत मसान्तसम्मको हिसाबमा त्यस्तो देखिन्छ. भनेपछि अब यो ठूलो आकारको बजेट ल्याइए पनि यसको चाहिँ युटिलाइजेशन इम्प्लिमेन्टेशन हुने संस्था प्रणाली त त्यही नै हो. भनेपछि अर्को वर्ष पनि त्यस्तै 21-22% 30% को लेभलमा चाहिँ खर्च भयो भने त यसले चाहिँ तात्विक प्रगति अथवा तात्विक भिन्नता केही पनि राख्न सक्दैन. त्यस कारणले गर्दाखेरि सरकारले बजेट सँगसँगै यो बजेट कार्यान्वयन गर्ने प्रणालीलाई एकदम चुस्त दुरूस्त र एकदमै परिणाममुखी बनाउनको लागि यो संस्थागत संरचनाहरूमा चाहिँ व्यापक परिवर्तन गर्नुपर्नेछ। हुन त त्यो बजेटमा काहीँ काहीँ भनिएको छ 15 चाहिँ कानूनहरू हामी संशोधन गर्छौं, यतिवटा खारेज गर्छौं, यतिवटा मर्ज गर्छौं। वास्तवमा उहाँहरूले रियल लाइसेन्स चाहिँ भएको छ। बजेट जतिसुकै राम्रो ल्याए पनि संस्थागत सुधार गरिएन भने त्यसको कार्यान्वयन हुँदैन भनेर त्यसैले सरकारलाई हाम्रो विनम्र अनुरोध भयो, सुझाव भयो, शुभकामना पनि भयो, संस्थागत संरचनाहरूलाई चाहिँ एकदमै चुस्त दुरूस्त बनाउनु भयो भनेर कार्यान्वयन भयो भने यो बजेटले पनि राम्रो प्रतिफलै ल्याउँछ।
0: हस् जसलाई धेरै धन्यवाद दिन चाहन्छु यो महत्वपूर्ण विषयमा कुराकानी गर्न हाम्रो स्टुडियोमै आइदिनु भयो।
1: हस् धन्यवाद, यहाँहरूलाई पनि धन्यवाद र श्रोता साथीहरूलाई पनि धेरै धेरै धन्यवाद।
0: उहाँ हुनुहुन्थ्यो स्वास्थ्यविद प्राध्यापक डाक्टर खेम कार्की। उहाँसँग आज हामीले स्वास्थ्य क्षेत्रमा छुट्याइएको बजेट, स्वास्थ्य बीमा र बजेट कार्यान्वयनका बारेमा कुराकानी गर्यौं। यो कुराकानीसँगै बदलिदो नेपालको आजको समय पनि सकिएको छ। अर्को सोमबार अर्को विषयमा कुराकानी लिएर आउने नै छौ। प्राविधिक साथी संघर्ष श्रेष्ठ र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि विदा हुन्छु। नमस्कार।
3: के तपाईँ एसईई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एन्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
4: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्य कर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
3: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
4: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
3: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ।
4: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज, सुर्खेत रोड, नेपालगंज बाँके। सम्पर्क नम्बर 081-534-0017, 081-536-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।
5: सूचना
6: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
7: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
8: रेडियो भेरी एफएम
9: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ।
10: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
0: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुँदै प्रतिनिधि सभा नियमावली 2083 पारित। राष्ट्रपा सभापति लामी छानेको भारत भ्रमण आजदेखि उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यक्रम। कर्णालीका छोरीहरूको सशक्तिकरणका लागि 10 बुँदे कर्णाली घोषणा पत्र जारी। बाल विवाह, लैंगिक विभेद, कुप्रथा लगायत विभेदहरूको अन्त्य गर्न माग। अमेरिकासँग आफ्नो अधिकार सुरक्षित नभएसम्म कुनै सम्झौता नगर्ने इरानको अडान। रोक्का गरिएको 12 अर्ब डलर बराबरको सम्पत्ति जारी गर्नुपर्ने शर्त। र साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा नेपालले बंगलादेशसँग खेल्ने। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुँदैछ। सरकारले आर्थिक वर्ष 2083-84 को लागि प्रस्तुत गरेको बजेटमाथि आजदेखि दफावार छलफल शुरू हुने संघीय संसद सचिवालयले जनाएको छ। यसैबीच प्रतिनिधि सभा नियमावली 2083 पारित भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकबाट नियमावली पारित भएको हो। बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नु भएको थियो। प्रस्तावलाई सभाको बहुमतले पारित गरेको हो। सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 को नियम 2 देखि 263 सम्म र अनुसूची 1 देखि 7 सम्म नियमावलीको अंग बनेको घोषणा गर्नुभयो। बैठकले नियमावली मस्यौदा समितिको प्रतिवेदनका सम्बन्धमा सभापति पराजुलीले जवाफ दिने क्रममा स्वीकार गर्नुभएको संशोधन स्वीकृत गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले सभापति रवि लामिछानेको भारत भ्रमण कार्यक्रम सार्वजनिक गरेको छ। रासोपाका अनुसार सभापति लामिछाने भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा आजदेखि आउँदो शुक्रबारसम्म भारत भ्रमणमा जानुहुनेछ। लामिछानेले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यक्रम छ। साथै वहाँले भाजपा शीर्ष नेतृत्वसँग छलफल गर्नुका साथै भारतमा बसोबास गरिरहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकसँग भेटघाट गर्ने कार्यक्रम छ। भारत भ्रमणकै बेला सभापति लामिछाने व्यक्तिगत भ्रमणमा अयोध्या जाने कार्यक्रम पनि छ। पार्टी सभापतिसँगै वहाँकी पत्नी निकिता पौडेल, सह महामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा र प्रदीप आचार्य पनि भारत जाने रासोपाले जनाएको छ। भ्रमणका क्रममा रासोपा प्रतिनिधि मण्डलले अध्यक्ष नवीन सहित पार्टीका अन्य वरिष्ठ नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको भाजपाको विज्ञप्तिमा उल्लेख छ। भाजपाको वैदेशिक मामिला विभागका प्रमुख डाक्टर विजय चौथाईवालेले जारी गर्नुभएको विज्ञप्ति अनुसार यो भ्रमणले रासोपा र भाजपा दुवै पार्टीबीच सहकार्य शुरू गर्ने उद्देश्य राखेको छ। साथै संगठनात्मक अभ्यास, लोकतान्त्रिक प्रक्रिया र जनमुखी राजनीतिक पहुँचका विषयमा अनुभव आदान प्रदान गर्ने अपेक्षा गरिएको छ। भाजपाले रासोपा प्रतिनिधि मण्डलसँग रचनात्मक संवाद हुने विश्वास समेत व्यक्त गरेको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत रहेको बताएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ़े पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको निगमले जनाएको छ। निगमका अनुसार यसअघि जस्तै पेट्रोलको भाव पहिलो वर्गको लागि लिटरको 214.50 रूपियाँ, दोस्रो वर्गको लागि 216 रूपियाँ र तेस्रो वर्गको लागि 217 रूपियाँ रहेको छ। यस्तै डिजेल तथा मट्टीतेलको भाव पनि यसअघि जस्तै पहिलो वर्गका लागि 222.50 रूपियाँ, दोस्रो वर्गका लागि 224 रूपियाँ र तेस्रो वर्गको लागि 225 रूपियाँ कायम रहेको निगमले जनाएको छ। काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँको मौसम यति बेला सफा छ। दिउँसोपछि बदली र केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै ठाउँमा तथा कोशी र लुम्बिनी प्रदेशका तराई भूभागका 1-2 ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। राति पनि सुदूरपश्चिम र कर्णाली प्रदेश को हिमाली र पहाड़ी भूभाग लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भूभागका 1-2 ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार बन्जाङ भित्रका खबर सँगै अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
11: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
12: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
11: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
12: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
11: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
12: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
11: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
13: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रष्ट विचारी हो, उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। कर्णालीका छोरीहरूको सशक्तिकरणका लागि 10 बुँदे कर्णाली घोषणा पत्र जारी गरिएको छ। ज्योति फाउण्डेशनको आयोजनामा सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली छोरी सम्मेलन 2083 कार्यक्रमबाट 10 बुँदे कर्णाली घोषणा पत्र जारी गरेको हो। हिजो रसी सञ्चालन भएको कार्यक्रममा कर्णालीका छोरीहरूबाट प्राप्त सुझावका आधारमा 10 बुँदे कर्णाली घोषणा पत्र सार्वजनिक गरिएको हो। सम्मेलन मुख्य गरेर कर्णालीका छोरीहरूको उज्जवल भविष्य निर्माणका लागि बाधक बनेका बाल विवाह, लैंगिक विभेद, कुप्रथा लगायत विभेदको अन्त्यका लागि प्रदेश तथा स्थानीय सरकारसँग रणनीति एवं कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्न माग राखेको छ। यसैगरी महिनावारीसँग सम्बन्धित विभेदकारी र हानिकारक अभ्यासहरू नष्ट गर्दै महिनावारीलाई मर्यादित र सुरक्षित बनाउन संघ, प्रदेश र स्थानीय कानूनको पूर्ण कार्यान्वयन गर्न सरोकारवाला निकायसँग माग गर्ने, विद्यालय तथा सामुदायिक संस्थामा महिनावारी आराम कक्षको व्यवस्था गरी महिनावारी स्वच्छता सेवा तथा आवश्यक सामग्रीको व्यवस्था गर्न माग गर्ने निर्णय गरेको छ। छोरीहरूको उच्च शिक्षा अध्ययनका लागि कर्णाली प्रदेश सरकार र 79 वटै पालिकाहरूलाई छोरी विशेष छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्न तथा सञ्चालनमा रहेका कार्यक्रमलाई व्यवस्थित तथा उपलब्धिमूलक बनाउन सामुदायिक र संस्थागत विद्यालयमा गुणस्तरीय र समावेशी भौतिक संरचना निर्माण गर्न तीनै तहका सरकारसँग माग राख्दै प्रविधिको दुरूपयोगबाट हुने हिंसा र दुर्व्यवहारको अन्त्यका लागि प्रभावकारी कानूनी, शैक्षिक र संरचनागत सुधारको पैरवी गर्ने घोषणा पत्रमा उल्लेख छ। सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको सहकार्य र समन्वयमा 2 दिनसम्म सञ्चालन भएको सम्मेलनमा कक्षा 11 र 12 अध्ययनरत कर्णालीका 79 पालिकाबाट 2-2 जना छोरी राउटे, राजी, कुसुण्डा, बादी, बोटे समुदाय, अपाङ्गता भएका तथा लैंगिक र यौनिक अल्पसंख्यक, सीमान्तकृत, लोपोन्मुख समुदायका छोरी सहित झण्डै 250 भन्दा बढ़ी छोरीहरूको सहभागिता थियो। सम्मेलन अवधिभर 85 जना छोरीहरूले आफ्नो जीवन संघर्षका कथा प्रस्तुत गरेको आयोजक संस्थाका अध्यक्ष ज्योति कटुवालले जानकारी दिनुभयो। अब विदेशको खबर। इरानले अमेरिकासँग आफ्नो अधिकार सुरक्षित नभएसम्म कुनै सम्झौता नगर्ने अडान लिएको छ। अमेरिकाले इरानलाई कड़ा शान्ति प्रस्ताव फिर्ता पठाएको रिपोर्टहरू बाहिर आएपछि इरानी वार्ता टोलीका प्रमुख वार्ताकारले इरान अमेरिकासँग जस्तो सुकै सम्झौतामा पनि सहमत हुन नसक्ने बताएका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। प्रस्तावमा कुनै पनि परिवर्तनले मध्यपूर्व युद्धलाई औपचारिक रूपमा अन्त्य गर्ने र हर्मुज जलमार्गलाई यसलाई पुनः खोल्ने सम्झौतालाई थप ढिलाइ गर्न सक्छ। न्यूयोर्क टाइम्स र एक्सियोसले अमेरिकी स्रोतलाई उद्धृत गर्दै ट्रम्पले कड़ा शर्तहरू साथ इरानलाई नयाँ ढाँचा फिर्ता पठाउनु भएको जनाए पनि विस्तृत विवरण खुलाइएको छैन। ट्रम्पले आफ्ना प्राथमिकतामा इरानलाई कुनै पनि आणविक हतियार विकासबाट रोक्ने र नाकाबन्दी गरिएको हर्मुज जलमार्गलाई पुनः खोल्नुपर्ने बताउनु भएको छ। इरानले आफ्नो आणविक कार्यक्रमका बारेमा ठोस वार्तामा संलग्न हुनु अघि रोक्का गरिएको 12 अर्ब डलर बराबरको सम्पत्ति जारी गर्नुपर्ने बताएको छ। यसैबीच इरानको रिभोल्युसनरी गार्डले हिजो इरानको जल क्षेत्रमा प्रवेश गर्न लागेको अमेरिकी ड्रोन खसालेको जनाएको छ। अब खेल खबर। साफ महिला च्याम्पियनशीप फुटबलको सेमी फाइनलमा नेपालले बंगलादेशसँग खेल्ने भएको छ। भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा हिजो भएको समूह बीको अन्तिम खेलमा घरेलु टोली भारतले बंगलादेशलाई 3-0 पराजित गरेपछि सेमी फाइनल समीकरण पूरा भएको हो। अब सेमी फाइनलमा नेपालले बंगलादेशसँग खेल्नेछ भने भारतले भूटानसँग खेल्नेछ। नेपाल समूह ए को विजेता बन्दा बंगलादेश समूह बी को उपविजेता बन्यो। समूह एबाट यसअघि नेपाल समूह विजेता र भूटान समूह उपविजेताको रूपमा सेमी फाइनल प्रवेश गरिसकेको छ। समूह बीबाट घरेलु टोली भारत समूह विजेता र बंगलादेश समूह उपविजेताका रूपमा सेमी फाइनल पुगेका हुन्। सेमी फाइनलका खेलहरू भने पर्सि बुधबार हुनेछन्। 8 संस्करणको साफ महिला च्याम्पियनशीपको फाइनल खेल जेठ 23 गते हुनेछ। भारतले सबैभन्दा धेरै 5 पटक उपाधि जितेको छ भने बंगलादेश पछिल्लो 2 संस्करणको विजेता हो। पछिल्लो 2 संस्करणको फाइनलमा बंगलादेशले उपाधि जित्दा नेपाललाई नै पराजित गरेको थियो। सन् 2022 र 2024 काठमाण्डुमा भएको साफ महिला च्याम्पियनशीपमा नेपाल फाइनलमा बंगलादेशसँग पराजित हुँदा उपाधि जित्नबाट वञ्चित भएको थियो। नेपाल अहिलेसम्म 6 पटक फाइनलमा पुगे पनि अझै उपाधि विहीन छ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुँदै प्रतिनिधि सभा नियमावली 2083 पारित। राष्ट्रपा सभापति लामिछानेको भारत भ्रमण आजदेखि, उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यक्रम। कर्णालीका छोरीहरूको सशक्तिकरणका लागि 10 बुँदे कर्णाली घोषणा पत्र जारी। बाल विवाह, लैंगिक विभेद, कुप्रथा लगायत विभेदहरूको अन्त्य गर्न माग। अमेरिकासँग आफ्नो अधिकार सुरक्षित नभएसम्म कुनै सम्झौता नगर्ने इरानको अडान। रोक्का गरिएको 12 अर्ब डलर बराबरको सम्पत्ति जारी गर्नुपर्ने शर्त। र साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा नेपालले बंगलादेशसँग खेल्ने।
14: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
15: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
14: भोक लागेर बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
15: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
16: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
14: ल ल, त्यसो भए आज त्यहीँ जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
15: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97-4-98-60-840।
14: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
5: सूचना
17: यही जेठ 23 गते चौथो शनिबारको दिन
5: एस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार हाम्रा दैनिक सेवाहरू हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा
18: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड वीरेन्द्रनगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सम्पर्क फोन नम्बर 083 590 693।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: पारस्परिक साथ सहयोग र दृढ़ विश्वास को तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट बैंक दिगो दरिलो र विश्वासिलो
2: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण उपचार पुनस्थापना
3: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पाँचोकली 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान उपचार शल्यक्रिया पुनस्थापन सहायक सामग्री उपलब्ध परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि जानकारी गराउँदछौं।
2: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू जन्मजात खुट्टाको पैतला भित्र फर्केको आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको ढाड बाङ्गो वा कुप्रो भएको जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको
3: जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू

0: खुस्किएको अन्य हाड जोड्ने सम्बन्धी समस्या भएका सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।

0: Extreme energy drink.
1: एसई फक यू अब रमाइलो शुरू भयो
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर मात्र रु 20 मा प्रीपेड सिम कार्ड रु 9 रुपैयाँ 80 पैसा ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 एमबी डेटा 10 एसएमएस
1: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा 50 मिनट बोनस भोइस 50 एसएमएस बोनस
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्
3: नेपाल टेलिकम राष्ट्रको संचार
4: रेडियो भेरी एफएम रेडियो भेरी एफएम
5: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज

0: सूचना
1: यही जेठ 23 गते चौथो शनिवारको दिन
2: सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
3: नशा रोग विशेषज्ञ डाक्टर
2: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
0: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिङ्गटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।
4: यो जिन्दगीले पनि केही लथर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पैसा छैन। के गर्ने गर्ने मलाई बिस्तार भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
4: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
5: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
4: हो, त्यही गएर
5: सुरजन रोकाईलाई भेट।
4: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गएर के हो कसो।
5: लकी पिराग फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
6: ओहो रामु दाई, कता हिँड्नु भयो?
7: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो। धानको बिउ लिन बजार जान लागेको नि।
6: कुन धान लगाउने विचार गर्नु भयो र?
7: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि।
6: ल दाई पनि, युएस कम्पनीको US 312 शङ्कर धान लगाउने नि।
7: यो धान कस्तो छ नि बहिनी?
6: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाडी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
7: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान US 312 धानको बिउ लिएर आउँछु। अरूलाई पनि US 312 धान नै लगाउन भन्छु।
6: हुन्छ दाई, सँगै जाउँ है US 312 धानको बिउ लिनलाई।
8: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको US 312 शङ्कर धान नै लगाऊ। महिला तथा प्रसूति स्वास्थ्य सेवामा अब तपाईँको भर पर्दो गन्तव्य SGRC अस्पताल नेपालगंज चारबानी रोडमा। यहाँ अनुभवी विशेषज्ञ महिला तथा प्रसूति विशेषज्ञ डाक्टर कुमार शाहद्वारा महिला स्वास्थ्यका सम्पूर्ण समस्याको आधुनिक उपचार गरिन्छ।
6: हाम्रा सेवाहरू पाठेघरको मासु फुल्ने, डिम्बाशयको सिस्ट, बाँझोपन समस्या, पाठेघर झर्ने, पिसाब चुहिने, पाठेघरको क्यान्सर उपचार, महिनावारी अनियमितता, गर्भावस्थाको जटिलता, सुरक्षित सामान्य प्रसूति तथा सिजरियन, गर्भपतन सेवा, एन्डोमेट्रियोसिस, बच्चा नबस्ने समस्या, डिम्बाशय ट्युमर, गर्भाशय हटाउने शल्यक्रिया र परिवार नियोजन सेवा उपलब्ध छ।
8: सफा वातावरण, अत्याधुनिक उपकरण, अनुभवी टोली SGRC अस्पताल तपाईँको सेवामा समर्पित। महिलाको स्वास्थ्य, परिवारको भविष्य, स्वस्थ रहनुहोस्। समयमै जाँच गराउनुहोस्। स्थान चारबानी रोड नेपालगंज। सम्पर्क मोबाइल नम्बर 98455-36984।

0: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन के गर्ने गर्ने मलाई दिक्कार भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के कामनाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
1: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
0: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट।
0: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो।
1: लटिपिराग फोन नम्बर 9820293948 9820293948।
3: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
4: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
3: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
5: डढेलो रोक्ने सबैभन्दा बलियो उपाय प्रकृतिमा आधारित समाधान। हाम्रो पुर्खाले अपनाएको ज्ञान आज पनि उत्तिकै उपयोगी छन्। पानीका मुहान जोगाऊ, प्राकृतिक पोखरीहरू बनाऊ र सिमसार क्षेत्रको संरक्षण गरौं। वनमा रैथाने बिरुवाहरू रोपौं, तिनको संरक्षण गरौं। अग्नि रेखा बनाऊ, डढेलो लाग्नु अघि नै वनको उचित सरसफाई गरौं। यसबाट जोगिन्छ वन, संरक्षित हुन्छ जैविक विविधता र सुध्रिन्छ उपभोक्ताको जीवन स्तर। प्रकृतिबाटै प्रकृतिको संरक्षण गरौं, डढेलो रोकौं, भविष्य बचाऊ। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
6: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक्स सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सर्ट टर्म ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा अफ फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्स सम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भयो, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 9841844935, 9582399, 9580407092 र 9844861175। सिप सिकौं, आत्मनिर्भर बनाऊ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
7: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ।
8: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
7: हाम्रा सेवाहरू
8: ग्यास्ट्रिक अल्सर गानोबोला जन्डिस हर्सा बाघ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
7: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार क्षेत्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 9840044631।
4: भर्ना खुल्यो
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
1: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 9858-51960 र 97-688-84-566।
9: वेल्डिङ ड्रिल ग्रेडर मल्टिमिटर र हाइड्रोमिटर सहित औजारहरूको सेट मात्र 15,000 इच्छुक व्यक्तिले सामान खरिद गरी हरेक शनिबार हुने एक दिनको तालिमद्वारा आफ्नै घरबाट आत्मसम्मान र स्वरोजगार भई छर छिमेकमा कला कौशल देखाई समाजमा राम्रो कामको शुभारम्भ गरौं। समूहमा 24 मात्र सहभागी गरिनेछ। सम्पर्क मानिके जुर्जा सुर्खेत, सम्पर्क व्यक्ति रुद्र घरती, मोबाइल नम्बर 98025-24-2019।

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: नागरिक बडा पत्रको उपयोग गरौ।
2: नागरिक बडा पत्रमा सम्बन्धित कार्यालयले दिने सेवा र त्यसको प्रकृति, सेवाग्राहीले सेवा प्राप्त गर्न पूरा गर्नुपर्ने कार्यविधि, सेवा प्राप्त गर्न लाग्ने शुल्क र समय अवधि, सेवा प्रदान गर्ने जिम्मेवार पदाधिकारी र निजको कार्यकक्षको विवरण, तोकियो बमोजिम अन्य कुरा उल्लेख गरिएका हुन्छन्। सेवाग्राहीले समयमा सेवा प्राप्त नभए तत्काल कार्यालय प्रमुख वा तोकियोको अधिकारी समक्ष उजुरी गरौ।
3: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्रनगर, सुर्खेत।
4: In the heart of the city where dreams take shape and futures begin stands a place of excellence, Chanakya Pathshala, previously known as BST College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
5: के भन्ने सोच छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
6: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
5: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
6: हो र, के खास छ त इलाइट सिएमा?
5: एक्सपिरियन्स सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
6: ओहो, अनि लोकेसन?
5: बानेश्वर, काठमाडौँ। सम्पर्क 01-59-14-284, 97-61-84-65। लिमिटेड सिट, ढिला नगर्नुहोस्।
6: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
1: सूचना।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
1: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
2: छुट कार्यक्रम निश्चित अवधि सम्म सञ्चालन हुने हुँदा लाभ लिनु हुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
1: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, विजयनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।

0: सूचना।
1: विगत लामो समयदेखि भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता गौतमद्वारा यही जेठ 23 गते चौथो शनिबारको दिन यस गुरुङ हस्पिटल गुरुङ मेडिकल हल मंगलगढ़ी चोक सुर्खेतमा सशुल्क चेक जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ।
0: डाक्टरबाट दिइने सेवाहरू अनुहारको चायपोतो, डन्डी फोर, चिलाउने दाद, पूरा शरीर चिलाउने, मुसा, छालामा मासु पलाएको, गाँठा गुठी, दुबी, छालामा बिबिरा आउने, छालाको एलर्जी, कुष्ठरोग, फंगल इन्फेक्सन, छाला पाक्ने, नङको कुनै पनि रोग, बच्चाको छालाको समस्या, कपाल झर्ने वा अनावश्यक ठाउँमा कपाल पलाउने समस्या, यौन अङ्गमा घाउ आउने, सेतो पानी बग्ने तथा कुनै पनि यौनको समस्या, छाला, कपाल, नङ तथा यौनजन्य रोगको सम्पूर्ण उपचार सेवा उपलब्ध छ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राली, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।
0: के तपाईँ एसई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एन्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
2: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्य कर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
0: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
2: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
0: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ।
2: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज सुर्खेत रोड नेपालगंज बाँके। सम्पर्क नम्बर 081-534-017, 081-536-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।
3: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
0: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। म देखाइदिन्छु पसल।
2: हामी कहाँ एलजी, सामसङ, औरा, स्काई अर्थ कम्पनीका टीभी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-85-40-519 र 98-85-51-715।
0: सूचना।
2: विगत 20 वर्षदेखि यस वीरेन्द्र नगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्र नगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा। परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
1: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-55-455।
0: खुसीको खबर,
1: सिटी भिटी संघको साझेदारीमा सञ्चालित योगी नरेन्द्रनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान वीरेन्द्रनगर 7 इत्राम सुर्खेतमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कोर्समा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा कार्यक्रमहरू 3 वर्ष जनरल मेडिसिन एचए, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, जनरल मेडिसिन एचए, आयुर्वेदिक एचए, डिप्लोमा इन फरेस्ट्री, डिप्लोमा इन एग्रिकल्चर प्लान्ट साइन्समा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
1: फारम भर्ने अन्तिम मिति यही जेठ 13 गतेसम्म। स्वास्थ्य तर्फको कार्यक्रमका लागि एसईमा कम्तीमा 2 GPA ल्याएको हुनुपर्ने, अन्य कार्यक्रमका लागि कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्नेछ।
0: योगी नरहरिनाथ प्रतिष्ठानमा अन्य निजी कलेज भन्दा 30% कम शुल्क, अनुभवी र दक्ष शिक्षकबाट गुणस्तरीय पढाई, कर्णालीकै उत्कृष्ट शैक्षिक वातावरण, व्यवहारिक र रोजगारमुखी शिक्षा,
1: गुणस्तरीय शिक्षा सफल भविष्यको आधार। आजै सम्पर्क गर्नुहोस् योगी नरेन्द्रनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान वीरेन्द्रनगर 7 इत्राम सुर्खेत।
0: सम्पर्क फोन नम्बर 083-590-202, अध्यक्ष धर्मराज शाही 98-580-51-407, क्याम्पस प्रमुख दान बहादुर रोकाए 98-580-66-799 र प्रशासन प्रमुख अशोक कुमार थापा 98-81-83-500।

0: सुनौला अब सर
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
0: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाई र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ।
1: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन, एसए, डिप्लोमा इन फार्मेसी, पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, पीसीएल इन अफ्थाल्मिक असिस्टेन्ट ओए, डिप्लोमा इन फिजियोथेरापी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्री डिप्लोमा इन सर्वे इन्जिनियरिङ अमिन, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ।
0: हाम्रा विशेषताहरू शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, सुविधा सम्पन्न आफ्नै भवन भएको, अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू, व्यवस्थित लाइब्रेरी सुविधा, सफा तथा हाइजेनिक क्यान्टिन, खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउण्ड, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास, प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड,
1: गुणस्तरीय शिक्षा, व्यावहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण,
0: एसए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म, अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ।
1: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके, सम्पर्क नम्बर 081537546, 081538260, 98580303005, 98480 91037। वेबसाइट www.collegeofallied.com, गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाई र उज्जवल भविष्यको भरपर्दो आधार।
2: सूचना
3: यही जेठ 23 गते चौथो शनिवारको दिन
2: एस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा, भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला, कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार, हाम्रा दैनिक सेवाहरू, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
0: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ, सम्पर्क फोन नम्बर 083-590-693।

0: मलाई त कस्तो भोक लागेको छ टेकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-60840।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
1: सूचना
0: एजेट 23 गते शनिबारका दिन सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेग्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिने कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
1: दिइने सेवाहरू: कान पाक्ने, जीर्ण रोगको उपचार तथा परामर्श, अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच, काने गुजी, ढुसी र बाह्य वस्तु परेको निकालिने, कान नसुन्ने बिरामीलाई सुफद मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने, अपरेशन गर्नुपर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेग्रा नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने।
0: सम्पर्क सनराइज मेडिकल हल, आस्था पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड, पिपिरा चोक सुर्खेत। सम्पर्क फोन नम्बर 08-484-0045 र मोबाइल नम्बर 98-550-17-645, 98-480-21-313।
3: रेडियो भेरी एफएम।

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण उपचार पुनस्थापना
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रेपलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान उपचार शल्यक्रिया पुनस्थापन सहायक सामग्री उपलब्ध परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू जन्मजात खुट्टाको पैतला भित्र फर्केको आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको ढाड बाङ्गो वा कुप्रो भएको जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 सोनाबारी सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
2: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
3: अब सुन्नुहोस् श्री स्टीव रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: सूचना
5: यही जेठ 23 गते चौथो शनिवारको दिन
6: सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
7: नशा रोग विशेषज्ञ डाक्टर
6: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
8: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिङ्गटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आतिने, मुटुको धुकधुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौन इच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।
9: एसी सकियो, अब रमाइलो शुरू भयो।
7: नेपाल टेलिकम ले ल्यायो विशेष एसईई अफर मात्र रु 20 मा प्रीपेड सिम कार्ड रु 9 रुपया 80 पैसा ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 एमबी डेटा 10 एसएमएस
9: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा 50 मिनट बोनस भोइस 50 एसएमएस बोनस
7: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म
9: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्
10: नेपाल टेलिकम राष्ट्रको संचार
11: सबैको मन सुने
10: रेडियो भेरी एफएम

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702।
3: एसई र कक्षा 12 को परीक्षामा कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्रामा नयाँ शैक्षिक सत्र 83-84 लागि कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: अध्यापन हुने विषयहरू विज्ञान व्यवस्थापन शिक्षा मानविकी
3: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ। साथै कक्षा सञ्चालन आउँदो असार 1 गतेदेखि हुनेछ।
2: प्रधानाध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्राम सुर्खेत सम्पर्क मोबाइल नम्बर 98-483-3309 98-551-560 र 98-481-5699।

0: Mania.
1: Extreme energy drink.
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
3: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
2: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
3: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
4: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन। के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
4: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
5: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
4: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि वहाँ गरी के हो कसो।
5: लटिपिराग फोन नम्बर 9820293948, 9820293948।
6: रेडियो भेरी एफएम

0: सूचना
1: यही जेठ 23 गते चौथो शनिवारको दिन
2: सुपथ पोली क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
3: नशा रोग विशेषज्ञ डाक्टर
2: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
0: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिङ्गटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नदी सुर्खेत, फोन 083-521-987 र मोबाइल 98-585-6696।
0: भर्ना खुल्यो
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
1: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-51-960 र 97-688-84-566।
0: सूचना
1: यही जेठ 23 गते चौथो शनिवारको दिन
4: यस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला, कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार, हाम्रा दैनिक सेवाहरू, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
0: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड वीरेन्द्रनगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-590-693।
0: ओहो रामुदाई, कता हिँड्नु भयो?
5: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो, धानको बिउ लिन बजार जान लागेको नि।
0: कुन धान लगाउने विचार गर्नु भयो र?
5: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
0: ल दाई, पनि युएस कम्पनीको युएस 312 शङ्कर धान लगाउने नि।
5: यो धान कस्तो छ नि बहिनी?
0: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
5: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान युएस 312 धानको बिउ लिएर आउँछु, अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
0: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
1: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको युएस 312 शङ्कर धान नै लगाऊ।
6: रेडियो भेरी एफएम 98.6 व्यक्ति 2.7 मेगाहर्ट्ज।
7: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ।
8: Extreme energy drink. Taste the difference. Feel the energy.

0: आहार तराई जोड्छौं सबैलाई बिहान 11 बजेको भेरी हाइलाइट्सबाट शब्दकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा यात्रा संकलनका लागि डोल्पा पुगेका जाजरकोटका एकजनाको लेक लागेर ज्यान गयो। बाजुराको बढीमालिकामा भेरीबाट लोटेर 2 जनाको मृत्यु। प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिको चौतर्फी विरोध। सुर्खेतका दलहरूले पनि अभिव्यक्ति सच्याउनु पर्ने माग गरे। र नेपालले साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा साबिक विजेता बंगलादेशसँग खेल्ने, नेपाललाई बदला लिने अवसर। यार्सा गुम्बा संकलनका लागि डोल्पाको पाटनमा पुगेका जाजरकोट नलगाड नगरपालिका 11 का 43 वर्षीय लोकबहादुर सिंहको ज्यान गएको छ। डोल्पो बुद्ध गाउँपालिका 3 धोडास्कीको 3 जुङ खोला पाटनमा पुगेका सिंह बिरामी भएपछि उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ। बिरामी भएर धोबाट दुनैतर्फ ल्याउँदै गर्दा बाटैमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी निरीक्षक टपेन्द्र बुढा मगरले बताउनु भएको छ। उता बाजुराको बढीमालिका नगरपालिकामा भीरबाट लडेर 2 जनाको ज्यान गएको छ। बढीमालिका नगरपालिका 1 पाटनका 60 वर्षीय मानबहादुर दानीको वनमा घाँस काट्न गएका बेला भीरबाट लोटेर ज्यान गएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी गगन सिंह भाटले बढीमालिकाकै 6 कोर्दका 6 वर्षीय जसना खड्काको पनि भीरबाट लोटेर ज्यान गएको बताउनु भएको छ। गाउँ नजिकै वनमा आमासँग घाँस काट्न गएका बेला भीरबाट चिप्लिएपछि उहाँको ज्यान गएको प्रहरीको भनाइ छ। ब्रेनरमा आयोजना गरिएको कर्णाली छोरी सम्मेलनको 2रो संस्करण 10 बजे घोषणा पत्र जारी गर्दै सकिएको छ। सम्मेलनले बाल विवाह, लैंगिक विभेद, छाउपडी लगायतका कुप्रथा कर्णालीका छोरीहरूको भविष्य निर्माणका लागि बाधक बनिरहेको निष्कर्ष निकालेको बताइएको छ। सम्मेलनले बाल विवाह अन्त्यका लागि प्रदेश तथा स्थानीय सरकारसँग रणनीति एवं कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्न माग गरेको छ भने महिनावारीलाई व्यवस्थित र मर्यादित अनि सुरक्षित बनाउने कानून निर्माण गर्न 3 तहका सरकारसँग पनि आग्रह गरिएको छ। विद्यालय तथा सामुदायिक संस्थाहरूमा महिनावारी आराम कक्षको व्यवस्था गरी महिनावारी स्वच्छता तथा सेवा आवश्यक सामग्रीको व्यवस्था गर्न माग गरिएको आयोजक ज्योति फाउण्डेशनका अध्यक्ष ज्योति कटवालले बताउनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले संसद बैठकमा नेपालले पनि भारतीय जमीन मिचेको अभिव्यक्ति दिएपछि यसको चौतर्फी आलोचना भएको छ। प्रधानमन्त्री जस्तो गरिमामय र जिम्मेवार पदमा बसेका व्यक्तिले संसदको रोस्टमबाटै यस्तो अभिव्यक्ति दिनु अत्यन्त गैर जिम्मेवार र लज्जास्पद भएको भन्दै राजनीतिज्ञ र कूटनीतिज्ञहरूले सच्याउन माग गरेका छन्। यस्तै सीमाविदहरूले पनि यसप्रति आपत्ति जनाएका छन्। सीमाविद बुद्धिनारायण श्रेष्ठ, प्राध्यापक डाक्टर पीताम्बर शर्मा, प्राध्यापक डाक्टर नरेन्द्र खनाल, जगत भूषाल, सीमाविद प्रभाकर शर्मा, डाक्टर द्वारिकानाथ ढुङ्गेल लगायतले विज्ञप्ति निकालेर प्रधानमन्त्रीको भनाईले आफूलाई आश्चर्यमा पारेको बताउनु भएको छ। यसैबीच परराष्ट्र मन्त्रालयले भने प्रधानमन्त्रीको अभिव्यक्ति सीमा वारपार जग्गा भोकाधिकारसँग सम्बन्धित रहेको भन्दै बचाव गरेको छ। मन्त्रालयले विज्ञप्ति निकालेर प्रधानमन्त्रीले संसदमा उल्लेख गरेको विषय मूलत 10,000 क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेशन अर्थात सीमा वारपारको जग्गा भोकाधिकारसँग सम्बन्धित रहेको तर्क गरेको छ। यस्तै सुर्खेतमा रहेका सबैजसो राजनैतिक दलले पनि विज्ञप्ति निकाल्दै प्रधानमन्त्रीको भनाईप्रति आपत्ति जनाएका छन्। र साफ महिला च्याम्पियनशीप फुटबलको सेमी फाइनलमा नेपालले साबिक विजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्ने भएको छ। भारतको गुवामा रहेको जवाहरलाल नेहरू रंगशालामा हिजो भएको समूह बीको अन्तिम खेलमा घरेलु टोली भारतले बंगलादेशलाई पराजित गरेपछि सेमी फाइनल समीकरण पूरा भएको हो। अब नेपालले सेमी फाइनलमा बंगलादेशसँग खेल्नेछ भने भारतले भूटानसँग खेल्नेछ। सेमी फाइनलका खेल भने पर्सी हुने तय भएको छ। नेपाल पछिल्ला 2 संस्करणको फाइनलमा बंगलादेशसँग पराजित हुँदै उपविजेतामा सीमित भएकाले यसपालि नेपाललाई सेमी फाइनलमै बदला लिने अवसर रहेको छ। यो संस्करणको साफ महिला च्याम्पियनशीपको फाइनल खेल भने जेठ 23 गते हुने तय भएको छ। भारतले सबैभन्दा धेरै 5 पटक उपाधि जित्दा बंगलादेशले पछिल्ला 2 संस्करण जितेको छ। नेपाल अहिलेसम्म सबैभन्दा धेरै 6 पटक फाइनलमा पुगे पनि अझै उपविजेतामै सीमित रहेको छ। हवस् तरीलाई बिहान 11 बजेको फेरि हाइलाइट्स सकियो, दिउँसो 4 बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: खुशीको खबर,
2: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको IVF टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको HCRC अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
1: हाम्रा विशेष सेवाहरू IVF, IUI, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
2: HCRC अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। HCRC अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान 4 वाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455 36984।

0: Junior.
1: Extreme energy drink.
2: के तपाईँ एसई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एन्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
3: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्य कर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
2: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
3: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
2: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ।
3: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज, सुर्खेत रोड, नेपालगंज बाँकी। सम्पर्क नम्बर 081-534-017, 081-536-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।
4: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै भाइजना भया
5: तै त ए काउजु, क्या गर्न मन गर्दछौ मुखभित्त?
4: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्याहरू त आफै भन्दिन क्या।
5: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थियो, अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त।
6: तपाईलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हातखुट्टाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दाँत, दुबी सम्बन्धी उपचार, पाइल्स, बबासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
7: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
8: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।
9: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज।

0: बीमा को लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आज बनाऊ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स को बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छ। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन के गर्ने
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
1: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
2: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
1: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि वहाँ गरी के हो कसो।
2: ल टिपिराख, फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
3: खुसीको खबर।
4: सिटी भिटी संघको साझेदारीमा सञ्चालित योगी नरेन्द्रनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान वीरेन्द्रनगर सात इत्राम सुर्खेतमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कोर्समा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा कार्यक्रमहरू 3 वर्ष जनरल मेडिसिन एचए, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, जनरल मेडिसिन एचए, आयुर्वेदिक एचए, डिप्लोमा इन फरेस्ट्री, डिप्लोमा इन एग्रिकल्चर प्लान्ट साइन्समा नयाँ भर्ना खुलेको जानकारी गराउँदछ।

0: फारम भर्ने अन्तिम मिति यही जेठ 13 गते सम्म। स्वास्थ्य तर्फको कार्यक्रमका लागि एसई मा कम्तीमा 2 GPA ल्याएको हुनु पर्ने, अन्य कार्यक्रमको लागि कम्तीमा 1.6 GPA ल्याएको हुनु पर्ने छ।
1: योगी नरहरिनाथ प्रतिष्ठानमा अन्य निजी कलेज भन्दा 30% सम्म कम शुल्क, अनुभवी र दक्ष शिक्षकबाट गुणस्तरीय पढाई, कर्णालीकै उत्कृष्ट शैक्षिक वातावरण, व्यवहारिक र रोजगारमुखी शिक्षा,
0: गुणस्तरीय शिक्षा सफल भविष्यको आधार। आजै सम्पर्क गर्नुहोस् योगी नरेन्द्रनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान, वीरेन्द्रनगर 7, इत्राम, सुर्खेत।
1: सम्पर्क फोन नम्बर 083-590-202, अध्यक्ष धर्मराज शाही 98-580-51-407, क्याम्पस प्रमुख दानबहादुर रोकाए 98-580-66-789 र प्रशासन प्रमुख अशोक कुमार थापा 98-681-83-500।

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-56-56-455।
3: रेडियो भेरी एफएम।

0: ओहो रामुदाई, कता हिँड्नु भयो?
1: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो। धानको बिउ लिन बजार जान लागेको नि।
0: कुन धान लगाउने विचार गर्नु भयो र?
1: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि।
0: ल दाई, पनि युएस कम्पनीको युएस 312 शङ्कर धान लगाउने नि।
1: यो धान कस्तो छ नि बहिनी?
0: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाडी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
1: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान युएस 312 धानको बिउ लिएर आउँछु। अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
0: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको युएस 312 शङ्कर धान नै लगाऊ।
0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
2: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पाँचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोड्नीहरू र घुँडाको पाङ्ग्रो खुस्किएको।

लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याउ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।

0: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा ब्याङ्क र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
2: वन वन्य जन्तु, जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण संवर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन। लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
1: त्यसैले वनभित्र सलाई, लाइटर, पेट्रोल, मट्टीतेल जस्ता आगो जन्ने वस्तु नलगाउ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्रभित्र नफालौ। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौ। वनभोज जस्ता कार्य वन क्षेत्रभित्र नगरौ। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौ र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
2: डिभिजन वन कार्यालय सुर्खेत।
3: रेडियो भेरी एफएम।

0: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-60840।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: सूचना
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
3: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
3: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्र नगर, नगरपालिका 6, गोदाम लाइन, सुर्खेत। भर्ना खुल्यो
4: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू: दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने, अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
4: यति मात्र कहाँ हो र, एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-51960 र 97-678-84-566।
5: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू: गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सर्ट टर्म ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू: प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्स सम्मको सहजीकरणको व्यवस्था, गरीब, विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक, नेपालगंज 18 कारकाँदो बाँके, सिद्धार्थ होटेल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935, 98582399, 98584792 र 98448161175। सिप सिकौ, आत्मनिर्भर बनाऊ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
6: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
7: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू: शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस। साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
6: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
7: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
0: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148-520-702।
8: रेडियो भेरी एफएम 98.6 x 2.7 MHz।
9: एक्सट्रीम इनर्जी ड्रिंक, टाइम चेक, अहिले ठीक 12 बजेको छ।
10: Extreme energy drink. Taste the difference. Feel the energy.

0: नमस्कार, म विकास चापागाई। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुने। प्रधानमन्त्रीको अभिव्यक्ति बारे धारणा बनाउन विपक्षी दलहरूको बैठक बस्दै। हुम्ला र बाजुरा सीमा विवाद बारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा। सीमा क्षेत्रका नागरिक र जनप्रतिनिधिसँग छलफल गर्ने। उदयपुरको कटारीमा खानेपानीको समस्या। रित्तो गाग्री बोकेर पानी माग्न स्थानीय मेयरको घरमा। अमेरिकासँग आफ्नो अधिकार सुरक्षित नभएसम्म कुनै सम्झौता नगर्ने इरानको अडान। रोक्का गरिएको 12 अर्ब डलर बराबरको सम्पत्ति जारी गर्नुपर्ने शर्त। र श्रीलंकासँग हुने एक दिवसीय श्रृंखलाका लागि वेस्ट इण्डिजको टोली घोषणा। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुँदैछ। सरकारले आर्थिक वर्ष 2083-84 को लागि प्रस्तुत गरेको बजेटमाथि आजदेखि दफावार छलफल शुरू हुने संघीय संसद सचिवालयले जनाएको छ। संसद बैठक दिउँसो 1 बजे बस्दैछ। संसद बैठक अघि विपक्षी दलहरूको सर्वदलीय बैठक बस्दैछ। प्रधानमन्त्री वीरेन्द्र शाहले सीमा विवाद बारे दिएको विवादास्पद अभिव्यक्ति बारे धारणा बनाउन विपक्षी दलहरूको बैठक बस्न लागेको हो। हिजो प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री वीरेन्द्रले नेपाल भारतको सीमा कूटनीतिक छलफलबाट समाधान गर्ने बताउँदै नेपालले पनि भारतको सीमा मिचेको आफूले थाहा पाएको अभिव्यक्ति दिनुभएको थियो। प्रधानमन्त्रीको यो अभिव्यक्तिको विरोध गर्दै विपक्षी दलहरूले यो अभिव्यक्ति संसदीय अभिलेखबाटै हटाउन माग गरेका छन्। हुम्ला र बाजुराको सीमा क्षेत्र लाम्पाटामा भएको सीमा विवाद तथा दोहोरो झडप बारे बुझ्न गृह मन्त्रालयद्वारा गठित जाँचबुझ समितिको टोली हुम्ला पुगेको छ। वरिष्ठ प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी विमल राज पौडेल नेतृत्वको टोली हिजो सिमकोट पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शंकर खड्काले जानकारी दिनुभयो। उहाँका अनुसार दुई जिल्ला बीच भएको घटनाको स्थलगत यथार्थता बुझ्न पुगेको टोली घटना भएको क्षेत्र लाम्पाटा च्याचौर क्षेत्र पुगेर सीमा कोट पुगेको हो। टोलीले सिमकोट बसाईका क्रममा सीमा क्षेत्रका नागरिक, घटनामा संलग्न व्यक्ति र सीमा जोड़िएका क्षेत्रका जनप्रतिनिधि, राजनीतिक दलका नेता र नागरिक अगुवासँग घटनाका बारेमा छलफल गर्ने कार्यक्रम रहेको छ। यसअघि गएको जेठ 2 गतेदेखि 4 गतेसम्म सीमाको विषयलाई लिएर हुम्ला र बाजुराका नागरिक बीच भएको झडपले उग्र रूप लिएपछि गृह मन्त्रालयले टोली गठन गरेको थियो। चालू आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारले 40 लाख रूपियाँ बजेट विनियोजन गरेर त्यस क्षेत्रमा प्रहरी चौकी निर्माण शुरू गरेपछि विवाद भएको हो। सीमा विवादले उग्र रूप लिँदा लाम्पाटामा 2 जिल्लाका स्थानीय बीच झडप हुँदा बाजुराका 4 जना घाइते भएका थिए। घाइते 4 जनाको हेलिकप्टरबाट उद्धार गरिएको थियो। चालू आर्थिक वर्षको 10 महिनामा वीरगंज हुँदै 4 अर्ब 2 करोड़ रूपियाँ भन्दा बढ़ीका विद्युतीय गाड़ी आयात भएका छन्। गएको आर्थिक वर्षको 10 महिनाको तुलनामा चालू आर्थिक वर्षमा विद्युतीय गाड़ीको आयात 2 अर्ब 37 करोड़ रूपियाँले वृद्धि भएको छ। वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टले वीरगंज नाका हुँदै 15,271 विभिन्न थरीका विद्युतीय गाड़ीको आयात गरिएको र यसले राजस्वमा उल्लेखनीय वृद्धि भएको बताउनुभयो। गएको आर्थिक वर्षको 10 महिनामा यो नाका हुँदै 1 अर्ब 65 करोड़ मूल्य पर्ने 9,042 विभिन्न विद्युतीय गाड़ी आयात गरिएका थिए। त्यस बाबत 81,47,00,000 रूपियाँ राजस्व संकलन भएको थियो। यो नाका हुँदै 31,31 करोड़ मूल्य पर्ने इन्धन र विद्युतबाट चल्ने गाड़ी तथा पाटपूर्जा भित्रिएका सूचना अधिकारी विष्टले जानकारी दिनुभयो। उदयपुरको कटारीमा खानेपानीको अभाव भएको छ। कटारी नयाँ खानेपानी तथा उपभोक्ता संस्थाले 1 हप्तादेखि मोटरमा समस्या आएको भन्दै पानी दिन नसकेपछि पिउने पानीको समस्या भएको हो। कटारी नगरपालिका 3, 4 र 5 पानीको समस्या देखिएको हो। हिजो बिहान कटारी 4 डाँडाटोलका स्थानीय पानी अभाव भएको भन्दै रित्तो गाग्री सहित पानी माग्न मेयरको घरमा पुगेपछि कटारी नगरपालिकाले हिजोदेखि दमकलबाट पानी वितरण शुरू गरेको छ। पानी नभएर शौचालय जान, दैनिक कार्य गर्न, खाना पकाउन तथा पिउन पनि समस्या हुन थालेपछि मेयरको घर पुगेको स्थानीय केदार राणा मगरले बताउनुभयो। अटो रिक्सा मार्फत खोलाबाट पानी ल्याएर अन्य काम चलाउनु पर्ने बाध्यता रहेको भन्दै पिउने पानीका लागि नगरले तत्काल वैकल्पिक व्यवस्था गर्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। खानेपानी आयोजनाको मोटर अर्थात पानी तान्ने उपकरण पटक पटक बिग्रिँदा समस्या आउने गरेको भन्दै विकल्पमा अर्को मोटर राख्नुपर्ने स्थानीयको माग छ। उपभोक्ता संस्थामा देखिएको प्राविधिक समस्या समाधान गरी नियमित पानी वितरण गर्न अझै समय लाग्ने भएपछि दमकलले पानी वितरण गर्न थालिएको मेयर राजेश चन्द्र श्रेष्ठले बताउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा हिजो 20,500 बढेको सुनको भाव आज 200 रूपियाँले घट्यो, बागमती प्रदेश सभामा नीति कार्यक्रम बारे आजदेखि छलफल लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
1: कोर्सका विशेषताहरू: 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
2: थप जानकारीका लागि ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856211314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रस्त विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुने प्रधानमन्त्रीको अभिव्यक्ति बारे धारणा बनाउन विपक्षी दलहरूको बैठक बस्दै हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। हिजो वात्तै बढ़ेको सुनको भाव आज सामान्य घटेको छ। आज सुन तोलामा 200 रूपियाँले घटेर तोलाको 3,10,900 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो कारोबार हुने हप्ताको पहिलो दिन सुनको भाव तोलामा 20,500 रूपियाँले बढ़ेको थियो। यस्तै आज चाँदीको भाव भने तोलामा 10 रूपियाँले बढ़ेर 5,355 रूपियाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको भाव तोलामा 305 रूपियाँ बढ़ेर 5,345 रूपियाँ थियो। बाजुराको बढ़ी मालिका नगरपालिकामा भीड़बाट लड़ेर हिजो दुईजनाको ज्यान गएको छ। बढ़ी मालिका नगरपालिका एक पाटाका 60 वर्षीय मानबहादुर दानीको वनमा घाँस काट्न गएका बेला भीड़बाट लड़ेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी गगन सिंह भाटले जानकारी दिनुभयो। यस्तै बाढ़ी मालिका नगरपालिका 6 कोर्धका बलबहादुर खड्काकी छोरी 6 वर्षीय जसना खड्काको पनि भीरबाट लडेर ज्यान गएको छ। प्रहरी निरीक्षक भाटका अनुसार गाउँ नजिकैको वनमा आमासँग घाँस काट्न गएका बेला भीरबाट चिफ्लिएर उहाँको ज्यान गएको हो। बागमती प्रदेश सभाको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत आउँदो आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रमबारे आजदेखि छलफल शुरू भएको हुँदैछ। प्रदेश सभाको आज दिउँसो 1 बजे बस्ने बैठकमा नीति तथा कार्यक्रममा दफावार छलफल हुने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सचिव राम कुमार पौडेलले जानकारी दिनुभयो। यही जेठ 12 गते बसेको बागमती प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। अब विदेशको खबर। इरानले अमेरिकासँग आफ्नो अधिकार सुरक्षित नभएसम्म कुनै सम्झौता नगर्ने अडान लिएको छ। अमेरिकाले इरानलाई कड़ा शान्ति प्रस्ताव फिर्ता पठाएको रिपोर्टहरू बाहिर आएपछि इरानी वार्ता टोलीका प्रमुख वार्ताकारले इरान अमेरिकासँग जस्तो सुकै सम्झौतामा पनि सहमति हुन नसक्ने बताएका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। प्रस्तावमा कुनै पनि परिवर्तनले मध्यपूर्व युद्धलाई औपचारिक रूपमा अन्त्य गर्ने र हर्मुज जलमार्गलाई पुनः खोल्ने सम्झौतालाई थप ढिलाइ गर्न सक्छ। न्यूयोर्क टाइम्स र एक्सियोसले अमेरिकी स्रोतलाई उद्धृत गर्दै ट्रम्पले कड़ा शर्तहरू तथा इरानलाई नयाँ ढाँचा फिर्ता पठाउनु भएको जनाएका छन्। यद्यपि विस्तृत विवरण खुलाइएको छैन। ट्रम्पले आफ्ना प्राथमिकतामा इरानलाई कुनै पनि आणविक हतियार विकासबाट रोक्ने र नाकाबन्दी गरिएको हर्मुज जलमार्गलाई पुनः खोल्नुपर्ने रहेको बताउनु भएको छ। इरानले आफ्नो आणविक कार्यक्रमका बारेमा ठोस वार्तामा संलग्न हुनु अघि रोका गरिएको 12 अर्ब डलर बराबरको सम्पत्ति जारी गर्नुपर्ने बताएको छ। यसैबीच इरानको रिभोल्युसनरी गार्डले हिजो इरानको जल क्षेत्रमा प्रवेश गर्न लागेको अमेरिकी ड्रोन खसालेको जनाएको छ। अब खेल खबर। वेस्ट इण्डिजले श्रीलंकासँग हुने एक दिवसीय श्रृंखलाका लागि टोली घोषणा गरेको छ। टोलीले पर्सीदेखि घरेलु मैदानमा खेल्ने श्रृंखलाका लागि टोली घोषणा गरेको हो। वेस्ट इण्डिजले अनुभवी ब्याटर सिमरन हेटमायरलाई टोलीमा पुनः समावेश गरेको छ। हेटमायर पछिल्लो पटक गएको वर्ष इंल्याण्डसँग एक दिवसीय खेलेका थिए। त्यस यता उनी पाकिस्तान बंगलादेश र न्यूजील्याण्डसँगको श्रृंखलामा बाहिर रहेका थिए। त्यस्तै चोटका कारण लामो समय बाहिर रहेका तीव्र गतिका बलर अल्जारी जोसेफ पनि टोलीमा फर्किएका छन्। साथै गुडा केश मोटी पनि टोलीमा पुनः समावेश भएका छन् भने केही खेलाड़ी बाहिरिएका छन्। वेस्ट इण्डिजले पछिल्ला 6 मध्ये 5 एक दिवसीय खेलमा पराजित भएको छ। एक दिवसीय श्रृंखलापछि यी दुई देशबीच T20 र टेस्ट श्रृंखला पनि हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुने प्रधानमन्त्रीको अभिव्यक्तिबारे धारणा बनाउन विपक्षी दलहरूको बैठक बस्दै हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा सीमा क्षेत्रका नागरिक र जनप्रतिनिधिसँग छलफल गर्ने उदयपुरको कटारीमा खानेपानीको समस्या रित्तो गाग्री बोकेर पानी माग्न स्थानीय मेयरको घरमा अमेरिकासँग आफ्नो अधिकार सुरक्षित नभएसम्म कुनै सम्झौता नगर्ने इरानको अडान रोक्का गरिएको 12 अर्ब डलर बराबरको सम्पत्ति जारी गर्नुपर्ने शर्त र श्रीलंकासँग हुने एक दिवसीय श्रृंखलाका लागि वेस्ट इण्डिजको टोली घोषणा. दिउँसो 12 बजेको नेपाल खबर सकियो. दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ. उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला. शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं. नमस्कार.
2: एसई सकियो, अब रमाइलो सुरु भयो.
3: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर. मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS.
2: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस.
3: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म.
2: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्.
4: नेपाल टेलिकम, राष्ट्रको संचार.
5: सूचना,
6: यही जेठ 23 गते चौथो शनिवारको दिन
5: यस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ. डाक्टरद्वारा दिइने सेवाहरू छाला, कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार. हाम्रा दैनिक सेवाहरू हाडजोडी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा. कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा.
7: साथै बालरोग विशेषज्ञ डाक्टर महेश तौलागद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ.
5: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर 4 एरीचोकदेखि 200 मिटर उत्तरतर्फ. सम्पर्क फोन नम्बर 083-590-693.
8: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
9: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ.
8: हाम्रा सेवाहरू
9: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाद, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ.
8: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर बसपार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी. मोबाइल नम्बर 98-484-4631.
10: यो रोगले पनि मर्नु न बाँच्नु बनायो. क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै भाइजना भया
11: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
10: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्याहरू त आफै भन्दिन क्या
11: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
8: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथ रोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
11: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ.
12: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत. मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576.

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
2: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
3: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
4: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो, जथाभावी एसिड फालेको ठाउँमा सय वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
3: यो सोलर बलियो र भरपर्दछ।
5: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट जानु भएको।
6: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 083-522-360।

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पाइल्स, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 98856454।
0: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिके सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिके एज मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 0383520045।
3: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर 6 बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स, रेडियम फिलेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
3: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
3: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर 6 बुद्धपथ लाइन, गरिमा विकास बैंक मुनि, सुर्खेत। फोन नम्बर 0383521179, मोबाइल नम्बर 98584589 र 97679044443।
4: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउने पैसा छैन, केही गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के काम दाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए गोकाय मेन पावर सप्लायर्स अमृतसर पन्जाबमा जा।
4: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त।
5: हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाय मेन पावर सप्लायर चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
4: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो।
5: ल टिपिराख, फोन नम्बर 98209393 98209393।

0: तपाईको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
1: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
0: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
1: झाडा पखाला,
0: डाबिरा,
1: पोलियो,
0: कुपोषण,
1: एनिमिया,
0: मम्स,
1: दम,
0: टाइफाइड
1: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
0: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
1: चार बाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
2: एसई र कक्षा 12 परीक्षामा कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्रामा नयाँ शैक्षिक सत्र 83-84 लागि कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: अध्यापन हुने विषयहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी।
2: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ। साथै कक्षा सञ्चालन आउँदो असार 1 गतेदेखि हुनेछ।
3: प्रधानाध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्राम सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-84-30-309, 98-85-51-560 र 98-84-56-499।
4: सूचना
5: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
4: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसुली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
5: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
4: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्रनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।
6: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
4: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
5: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीभी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
4: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
5: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 98-85-40-719 र 98-85-51-715।

0: 6.9 inch को standard display, AI powered camera, 3 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा, Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ, थप अत्याधुनिक विशेषताहरूले, तपाईको मन जित्छ बारम्बार।
1: सिटी भिटी बाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
2: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ।
1: हाम्रा कार्यक्रमहरू PCL इन जनरल मेडिसिन, SA डिप्लोमा इन फार्मेसी, PCL इन मेडिकल ल्याब टेक्नोलोजी CMLT, PCL इन अप्थाल्मिक असिस्टेन्ट OA, डिप्लोमा इन फिजियोथेरापी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्री डिप्लोमा इन सर्वे इन्जिनियरिङ अमिन, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ।
2: हाम्रा विशेषताहरू शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, सुविधा सम्पन्न आफ्नै भवन भएको, अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू, व्यवस्थित लाइब्रेरी सुविधा, सफा तथा हाइजेनिक क्यान्टिन, खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउन्ड, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास, प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड,
1: गुणस्तरीय शिक्षा, व्यावहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण,
2: एसए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गते सम्म, अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ।
1: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके, सम्पर्क नम्बर 081537546, 081538260, 98580303005, 98480913037। वेबसाइट www.collegeofallied.com, गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल भविष्यको भरपर्दो आधार।
3: सबैको मन सुने
4: रेडियो भेरी FM,
5: एक्सट्रीम एनर्जी ड्रिंक, टाइम चेक, अहिले ठीक 1 बजेको छ।
6: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

0: के तपाईँ एसई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एण्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
1: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्यकर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
0: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
1: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
0: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एण्ड कलेज भरपर्दो गन्तव्य बनेको छ।
1: सम्पर्क कैलपाल हस्पिटल एण्ड कलेज, सुर्खेत रोड, नेपालगंज बाँके। सम्पर्क नम्बर 0185334017, 0185362375। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार। सूचना
2: यही जेठ 23 गते शनिबारका दिन सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेग्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिने कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
1: दिइने सेवाहरू: कान पाक्ने, जीर्ण रोगको उपचार तथा परामर्श, अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच, काने गुजी, ढुसी र बाह्य वस्तु परेको निकालिने, कान नसुन्ने बिरामीलाई सुफद मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने, अपरेशन गर्नुपर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेग्रा नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने।
2: सम्पर्क सनराइज मेडिकल हल, आस्था पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड, पिपिरा चोक, सुर्खेत। सम्पर्क फोन नम्बर 0384110045 र मोबाइल नम्बर 9855017645, 9848213।
3: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
0: हाम्रा सेवाहरू: विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँतरङ्गको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँतरङ्गको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
4: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, एसबीआई बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145804031।
0: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-5696।
2: यो रोगले पनि मर्नुमा बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिनेशना भया
3: तै त या काउजु, क्या गर्न मन गर्दछौ मुखभित्त?
2: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्याहरू त आफै भन्दिन क्या।
3: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्न थियो, अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त।
4: तपाईलाई पनि ग्यास्ट्रिक, गानगोला, युरिक एसिड, हाखुट्टाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दात, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
5: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
6: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।
7: खुसीको खबर,
8: सिटी भिटीसँगको साझेदारीमा सञ्चालित योगी नरेन्द्रनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान वीरेन्द्रनगर सात इत्राम सुर्खेतमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कोर्समा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
7: हाम्रा कार्यक्रमहरू 3 वर्ष जनरल मेडिसिन एचए, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, जनरल मेडिसिन एचए, आयुर्वेदिक एचए, डिप्लोमा इन फरेस्ट्री, डिप्लोमा इन एग्रिकल्चर प्लान्ट साइन्समा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
8: फारम भर्ने अन्तिम मिति यही जेठ 13 गतेसम्म। स्वास्थ्य तर्फको कार्यक्रमका लागि एसईमा कम्तीमा 2 GPA ल्याएको हुनुपर्ने, अन्य कार्यक्रमका लागि कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्नेछ।
7: योगी नरहरिनाथ प्रतिष्ठानमा अन्य निजी कलेज भन्दा 30% कम शुल्क, अनुभवी र दक्ष शिक्षकबाट गुणस्तरीय पढाई, कर्णालीकै उत्कृष्ट शैक्षिक वातावरण, व्यवहारिक र रोजगारमुखी शिक्षा,
8: गुणस्तरीय शिक्षा, सफल भविष्यको आधार। आजै सम्पर्क गर्नुहोस् योगी नरेन्द्रनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान वीरेन्द्रनगर सात इत्राम सुर्खेत।
7: सम्पर्क फोन नम्बर 083-590-202, अध्यक्ष धर्मराज शाही, 98-580-51-407, क्याम्पस प्रमुख दानबहादुर रोकाए, 98-580-66-789 र प्रशासन प्रमुख अशोक कुमार थापा, 98-81-83-500।

0: सूचना
1: यही जेठ 23 गते चौथो शनिबारको दिन
0: यस राणा अस्पताल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार हाम्रा दैनिक सेवाहरू हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा
2: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: सम्पर्क राणा अस्पताल प्राइभेट लिमिटेड विरेन्द्रनगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सम्पर्क फोन नम्बर 083-590-693।
3: रेडियो भेरी एफएम।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फुल सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रुकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउँदा आएको छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई दुख्ता भइसक्यो।
3: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
2: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो दाजु? मैले
3: अब इन्डियानै जाने सुर कस्या भए गोकाय मेन पावर सप्लायर्स अमृतसर पन्जाबमा जा।
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त।
3: हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
3: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाय मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो?
3: ल टिपिराग, फोन नम्बर 98209993848 98209993848।

0: सूचना
1: विगत लामो समयदेखि भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता गौतमद्वारा यही जेठ 23 गते चौथो शनिबारको दिन यस गुरुङ हस्पिटल गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेतमा सशुल्क चेक जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
0: डाक्टरबाट दिइने सेवाहरू अनुहारको चाहे पोतो डन्डी फोर चिलाउने दाद पूरा शरीर चिलाउने मुसा छालामा मासु पलाएको गाँठा गुठी दुबी छालामा बिबिरा आउने छालाको एलर्जी कुष्ठरोग फंगल इन्फेक्सन छाला पाक्ने नङको कुनै पनि रोग बच्चाको छालाको समस्या कपाल झर्ने वा अनावश्यक ठाउँमा कपाल पलाउने समस्या यौन अङ्गमा घाउ आउने सेतो पानी बग्ने तथा कुनै पनि यौनको समस्या छाला कपाल नङ तथा यौनजन्य रोगको सम्पूर्ण उपचार सेवा उपलब्ध छ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राली गुरुङ फार्मेसी गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-520-402 र 522-148।
0: सूचना
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
2: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनु हुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विजयनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
3: रेडियो भेरी एफएम

0: के तपाईलाई पोली हाउस, स्प्रिंकलर, स्प्रे पम्प, टिमो टिप्ने, स्याउ टिप्ने, जुस मेसिन, अल्मुनियमका सामानहरू चाहिएको छ
1: वा गाडी धुने मेसिन, कम्प्रेसर, टायर, ट्युब, मोबिल, अण्डाबाट चल्ला निकाल्ने, च्याउ बनाउने सामान, घाँस काट्ने चारा मेसिन, दुध डेरीका सामान,
0: किचन चिम्नी, आरओ फिल्टर, भ्याकुम क्लिनर, बाथ टब, मोडुलर किचनका सामान, मिक्सर, ग्राइन्डर, आइरन चाहिएको छ
1: वा अनुदानकै मूल्यमा आधुनिक जोत्ने हलो, झोला जस्तै भिरेर खनजोत गर्न तरकारी मकै गोड्ने मेसिनका लागि सम्पर्क मानिकेज मार्केटिङ सुर्खेत।
2: एसई सकियो, अब रमाइलो सुरु भयो।
3: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
2: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
3: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
4: नेपाल टेलिकम, राष्ट्रको संचार।
5: In the heart of the city where dreams take shape and futures begin, stands a place of excellence, Chanakya Pathshala, previously known as BST College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
6: ओहो रामुदाई, कता हिँड्नु भयो?
7: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो, धानको बिउ लिन बजार जान लागेको नि।
6: कुन धान लगाउने विचार गर्नु भयो र?
7: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि।
6: ल दाई पनि, युएस कम्पनीको US 312 शङ्कर धान लगाउने नि।
7: यो धान कस्तो छ नि बहिनी?
6: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाडी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
7: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान US 312 धानको बिउ लिएर आउँछु, अरूलाई पनि US 312 धान नै लगाउन भन्छु।
6: हुन्छ दाई, सँगै जाउँ है US 312 धानको बिउ लिनलाई।
8: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको US 312 शङ्कर धान नै लगाऊ।
9: सार्वजनिक सेवा लिँदा ध्यान दिऊ, आफूले लिने सेवाका सम्बन्धमा जानकारी राखौं, आवश्यक कागजात प्रक्रिया पूरा गरौं, नागरिक बडा पत्रका बारेमा जानकारी राखौं, आधिकारिक सेवा प्रदायकबाट मात्र सेवा लिऊ, सेवा प्राप्त गर्दा बिचौलियाको प्रयोग नगरौं, सकेसम्म अनलाइनबाटै सेवा लिने र दिने गरौं, ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा अशक्त व्यक्तिलाई प्राथमिकता दिऊं, सेवा प्रवाहमा समस्या देखिए सम्बन्धित निकायमा सम्पर्क गरौं, अनियमितता र भ्रष्टाचार विरुद्ध उजुरी गरौं।
8: सार्वजनिक सेवालाई सरल, सहज र पारदर्शी बनाऊ। कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्रनगर, सुर्खेत।
10: Radio Bhedi FM, Radio Bhedi FM,
11: Radio Bhedi FM, 98.6 Vexi 2.7 MHz। एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ
12: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एकापसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-55-55-606।

0: Extreme Energy Drink.
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक. हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ. नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्. सब एकदम खुसी हुन्छन्. तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ. रेडियो सुन्दै गर्नुहोस्. अब बाँकी कथा अर्को भागमा. श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील.
2: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
3: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ.
2: हाम्रा सेवाहरू
3: ग्यास्ट्रिक अल्सर, जानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ.
2: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार क्षेत्र टिकट काउन्टरदेखि पश्चिमपट्टि. मोबाइल नम्बर 9840044631.
4: रेडियो भेरी एफएम

0: सूचना
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विजयनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।

0: हाल्नु। लेट्स गो। 6.9 इन्चको शानदार डिस्प्ले, एआई पावर्ड क्यामेरा, 3 वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्या हो दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
1: के भन्छ नि दाजु, मैले त पुरै बुझिन त
2: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कसलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
1: हो,
2: त्यही गएर सुरजन रोकाईलाई भेट।
1: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो।
2: ल टिपी राख फोन नम्बर 9820293948 9820293948।
3: तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
4: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन विशेष विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रङ्गको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339775 र 98145084031।
4: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
5: रेडियो भेरी FM।

0: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाऊँ न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रिएर।
4: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
1: हामी कहाँ एलजी, सामसङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
4: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार सुर्खेत। मोबाइल नम्बर 98580-40719 र 98580-51715।
5: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
6: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
5: हाम्रा सेवाहरू
6: ग्यास्ट्रिक, अल्सर, गानोबोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पथरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
5: सम्पर्क तीर्थ नारायण आयुर्वेदिक औषधालय, कोहलपुर, बसपाल क्षेत्र, टिकट काउन्टरदेखि पश्चिमपट्टि। मोबाइल नम्बर 98480-44631।

दौलत को यो संसार मा दिल को के ही

0: को खबर।
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहजीसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारबाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 9845536984।
0: भर्ना खुल्यो।
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको। गरीब, जिहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको। विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने। मासिक र त्रैमासिक परीक्षा लिइने। कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन। सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 9858-51960 र 9796-78-84-566।
3: स्कुलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक, गाइड, गेस्ट पेपर लगायतका पाठ्य सामग्री,
4: लोक सेवा आयोगका किताबहरू,
3: ऐन, नियम, कार्यालय, विद्यालय तथा संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
5: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेशनरी स्टोर एन्ड जनरल अर्डर सप्लायर, विजयनगर 6 बुद्ध पथ सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-1137।
6: रेडियो भेरी एफएम 98.6 / 102.7 मेगाहर्ट्ज।
7: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ।
8: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्री बालेन्द्र शाहको भनाईप्रति विपक्षी दलको विरोध। माफी मागेर भनाई फिर्ता नलिएसम्म संसद चल्न नदिने अडानपछि संघीय संसदका दुवै सदनको बैठक स्थगित। पूर्वाधार आयोजनाका कानूनी अवरोध हटाउन सनसेट ल तयार। वन क्षेत्र उपयोग सम्बन्धी निर्णय 3 महिनाभित्र दिनुपर्ने बाध्यकारी व्यवस्था। दाङमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा बाबुसराको ज्यान गयो, एकजना घाइते। डडेलधुरामा नदीले बगाएको अवस्थामा 2 जनाको शव भेटियो। मलेसियामा 16 वर्ष मुनिका बाल बालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध। कम्पनीहरूले प्रयोगकर्ताको उमेर अनिवार्य प्रमाणीकरण गर्नुपर्ने। र विश्वकप फुटबलमा गोलकिपर रणनीतिक टाइम आउट प्रतिबन्ध। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभा बैठकमा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले हिजो भारतको सीमा नेपालले मिचेको छ भन्ने अभिव्यक्ति दिनुभएकोमा त्यसलाई रेकर्डबाट हटाउन माग गरेका छन्। प्रतिनिधि सभा बैठक शुरू हुने बित्तिकै बोलेका कांग्रेस सचेतक निष्कल राई, एमालेका प्रमुख सचेतक एन महर, नेकपाका प्रमुख सचेतक युवराज दुलाल, राप्रपा दलको नेता ज्ञानेन्द्र बहादुर शाही, श्रम संस्कृति पार्टीका आर्यन राई लगायतले प्रधानमन्त्री के तथ्य पेश गर्नु पर्यो होइन भने रेकर्डबाट हटाउनु पर्यो भनेर अपील गर्नु भएको हो। उहाँहरूले प्रधानमन्त्रीको अभिव्यक्तिले झण्डै 3 करोड़ नेपालीको शिर निहोरिएको बताउनु भएको छ। यदि प्रधानमन्त्रीले सत्य बोल्नु भएको हो भने कहाँ कहाँ नेपालले भारतको भूमि मिसिएको हो, एक एक तथ्य आफूहरूलाई चाहिएको सांसदहरूले बताएका छन्। त्यसअघि आजै बसेको विपक्षी दलको बैठकले प्रधानमन्त्री बालेन्द्र शाहले हिजो संसदमा दिएको अभिव्यक्तिलाई लिएर आज संसद अवरोध गर्ने निष्कर्ष निकालेको थियो। कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा कांग्रेस सहित एमाले, नेकपा र राप्रपाको सहभागिता थियो। कांग्रेस संसदीय दलका सचेतक निष्कल राईका अनुसार प्रधानमन्त्रीको अभिव्यक्तिलाई विपक्षी दलहरूले गम्भीरतापूर्वक लिँदै वर्षना गरेका छन्। प्रधानमन्त्री शाहले हिजो प्रतिनिधि सभामा दिएको नेपाल भारत सीमा सम्बन्ध अभिव्यक्तिलाई लिएर टिका टिप्पणी भइरहेको छ। लिम्पिया, धुरा, लिपुलेक र कालापानीबारे सांसदहरूले उठाएको प्रश्नको जवाब दिने क्रममा उहाँले नेपालले पनि धेरै ठाउँमा भारतीय भूमि मिचेको अभिव्यक्ति दिनुभएको थियो। विपक्षीहरूले अवरोध गरेपछि संसद बैठक 15 मिनटका लागि स्थगित भएको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति सांसदहरूले आपत्ति जनाउँदै विरोध गरेपछि राष्ट्रिय सभाको बैठक पनि स्थगित भएको छ। सांसदहरूले नाराबाजी गरेपछि अध्यक्ष नारायण प्रसाद दाहालले 20 मिनटका लागि स्थगित गर्नुभएको बैठक त्यसपछि शुरू भएको छैन। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछाने भारत भ्रमणका लागि नयाँ दिल्ली जानुभएको छ। राष्ट्रपाको नेतृत्वमा सरकार गठन भएपछि सभापति लामिछानेको यो पहिलो औपचारिक भारत भ्रमण हो। भ्रमणका क्रममा सभापति लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भनिए पनि दुवै पक्षले आधिकारिक रूपमा भने यसबारे जानकारी गराएका छैनन्। भारतीय सत्तारूढ़ दल भाजपाले हिजो निकालेको प्रेस विज्ञप्तिमा सभापति लामिछानेले पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीन र अन्य शीर्ष नेताहरूलाई भेट्ने उल्लेख छ। सरकारले पूर्वाधार विकास आयोजनाहरूमा देखिएका कानूनी र प्रक्रियागत अवरोध हटाउन सनसेट लको मस्यौदा तयार गरेको छ। राष्ट्रिय योजना आयोगका सदस्य तथा समितिका संयोजक अर्जुन जंग थापाका अनुसार वन ऐन, वातावरण संरक्षण ऐन र जग्गा प्राप्ति ऐन लगायत विभिन्न कानूनमा रहेका दोहोर र अव्यवहारिक प्रक्रियाका कारण विकास योजना वर्षौंदेखि रोकिने अवस्था अन्त्य गर्ने यो कानून प्रस्ताव गरिएको हो। प्रस्तावित व्यवस्था अनुसार स्वीकृत वातावरणीय प्रभाव मूल्यांकनमा निर्माण सामग्रीको स्रोत स्पष्ट उल्लेख भएको अवस्थामा पुनः छुट्टै परीक्षण गर्नु नपर्ने र वन क्षेत्र उपयोग सम्बन्धी निर्णय 3 महिनाभित्र दिनुपर्ने बाध्यकारी व्यवस्था गरिनेछ। पूर्व सचिव केशव कुमार शर्माले यो कानून कुनै एक परियोजनाका लागि नभई समग्र कानूनी संरचनाका अवरोध हटाउने लीगल फ्रेमवर्क सनसेट लको रूपमा आउनुपर्ने बताउनुभयो। पहिलो त्रैमासिकभित्र यो विषय टुंगिए बाँकी 3 त्रैमासिकमा पूँजीगत खर्च र आयोजना कार्यान्वयनलाई तीव्र गति दिन सकिने उहाँको भनाइ छ। दाङमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा 2 जनाको ज्यान गएको छ, एकजना घाइते भएका छन्। बिहान 6 बजेतिर तुलसीपुरको गुल्मचोक पार गरेर केही उत्तरतर्फ विपरीत दिशामा रहेका टिप्पर र मोटरसाइकल ठोकिएका हुन्। दुर्घटनामा लम्ही नगरपालिका वडा नम्बर 5 का 35 वर्षीय मनोज नेपाली र उहाँका 5 वर्षका छोरा मिनराजको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी होमबहादुर पराजुले जानकारी दिनुभयो। मनोजकी श्रीमती 34 वर्षकी अनुषा नेपालीको उपचार भइरहेको छ। प्रटेलधुराको परशुराम नगरपालिका वडा नम्बर पाँचबाट गएको शुक्रबारदेखि बेपत्ता भएका सशस्त्र प्रहरी बलका जवान ओम प्रकाश कुन मगर र स्थानीय बासिन्दा तीर्थबहादुर थापा मगरको शव भेटिएको छ। 56 वर्षका थापाको शव परशुराम नगरपालिका पाँच अन्तर्गत महाकाली नदीको कल्पट्ठी क्षेत्रमा र सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट बीओपीमा कार्यरत जवान पुन मगरको शव कञ्चनपुरको ब्रह्मदेवमा रहेको महाकाली नदी किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी वरूण बहादुर सिंहले जानकारी दिनुभयो। मामा भान्जा नाता पर्ने दुवैजना बेपत्ता भएपछि महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्यूब फेला परेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935555।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। मानव सेवा आश्रम रानी छोइङ डोल्मा फाउण्डेशनले संयुक्त रूपमा शुरू गरेको मेची महाकाली राष्ट्रिय उद्धार यात्रा अन्तर्गत अहिलेसम्म 159 जना सड़क मानवको उद्धार भएको छ। गएको वैशाख 27 गते पूर्वको मेची पुलदेखि शुरू भएको उद्धार यात्रा गण्डकी प्रदेशका विभिन्न जिल्ला हुँदै अहिले सिन्धुपाल्चोक पुगेको मानव सेवा आश्रमका केन्द्रीय महासचिव सुशीला केसीले जानकारी दिनुभयो। उहाँका अनुसार आउँदो शुक्रबार काठमाडौँको राष्ट्रिय सभागृहमा अभियानको समापन हुनेछ। परोपकारी का रूपमा 2073 सालदेखि औपचारिक सेवा शुरू गरेको मानव सेवा आश्रम अन्तर्गत देशभर रहेका सेवा केन्द्रमा अहिले 2000

0: नियमको पालना नगर्ने कम्पनीहरूलाई 1 करोड़ मलेसियन रिंगटसम्म जरिवाना हुन सक्ने व्यवस्था छ। मलेसिया सरकारले बालबालिकालाई अनलाइन माध्यमबाट फैलने हानिकारक सामग्री, साइबर दुर्व्यवहार, मानसिक दबाव तथा सामाजिक सञ्जालको अत्यधिक प्रयोगबाट जोगाउने उद्देश्यले यस्तो कदम चालेको जनाएको छ। सरकारका अनुसार पछिल्ला वर्षहरूमा बालबालिकामाथि डिजिटल माध्यमबाट हुने विभिन्न जोखिम बढ़दै गएकाले कड़ा नियमन आवश्यक भएको हो। अब खेल खबर। सन् 2026 को विश्वकप फुटबलमा गोलकिपर रणनीतिक टाइम आउट प्रतिबन्ध हुने भएको छ। अब खेलको समयमा गोलकिपर घाइते हुँदा अन्य खेलाड़ीहरू प्रशिक्षकसँग सल्लाह गर्न प्राविधिक क्षेत्रमा जान नपाउने भएका हुन्। फिफाका रेफ्री प्रमुख पियर लुइजी कोलिनाले गोलकिपर घाइते भएको बहानामा खेलको लय बिगार्ने विपक्षीको रणनीतिक टाइम आउटलाई रोक्न नयाँ नियम ल्याएको बताएका छन्। पछिल्ला वर्षहरूमा गोलकिपर रणनीतिक टाइम आउट निकै चर्चा र विवादको विषय बनेको छ। यसै अन्तर्राष्ट्रिय फुटबल एसोसिएशन बोर्ड आईएफबीले भिडियो असिस्टेन्ट रेफ्री भीएआर प्रोटोकल परिवर्तन गर्ने प्रस्तावलाई पनि स्वीकृत गरेको छ, जसअनुसार बल प्रहार गर्नु अघि कर्नर वा फ्री किकमा हुने फाउललाई रिभ्यू गर्न सकिनेछ। 23 संस्करणको फिफा विश्वकप एजेट 29 गतेदेखि मेक्सिको, अमेरिका र क्यानाडामा संयुक्त रूपमा शुरू हुनेछ। पहिलो पटक विश्वकप 3 देशको संयुक्त आयोजनामा हुँदैछ। यसपटकदेखि 48 टोलीले प्रतिस्पर्धा गर्दैछन्। सहभागी टोलीलाई 12 समूहमा छुट्याइएको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। नेपालले भारतको भूमि लिचेको भन्ने प्रधानमन्त्रीको भनाईप्रति विपक्षी दलको विरोध। माफी मागेर भनाई फिर्ता नलिएसम्म संसद चल्न नदिने अडानपछि दुवै सदनका बैठक स्थगित। पूर्वधार आयोजनाका कानूनी अवरोध हटाउन संसद ल तयार। वन क्षेत्र उपयोग सम्बन्धी निर्णय 3 महिनाभित्र दिनुपर्ने बाध्यकारी व्यवस्था। दाङमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोराको ज्यान गयो, 1 घाइते। डडेलधुरामा नदीले बगाएको अवस्थामा 2 शव भेटियो। मलेसियामा 16 मुनिका बाल बालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध। कम्पनीहरूले प्रयोगकर्ताको उमेर अनिवार्य प्रमाणीकरण गर्नुपर्ने। र विश्वकप फुटबलमा गोलकिपर रणनीतिक टाइम आउट प्रतिबन्ध।
1: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
2: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
4: अब सुन्नुहोस् श्री स्टिल्स।

व्यवस्था, गरीब विपन्न तथा जेहेन्दर विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक, नेपालगंज 18 कारकाँदो बाँके, सिद्धार्थ होटेल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्व पट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935, 98582339, 98584792 र 98448161175। सिप सिकौ, आत्मनिर्भर बनाऊ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय।

0: सर सेवा
1: साथै बालरोग विशेषज्ञ डाक्टर महेश तौलागद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-590-693।

हाल्नु। लेट्स गो। 6.9 इन्चको स्टान्डर्ड डिस्प्ले, एआई पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।

0: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसलेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसलेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84 0131।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। खुसीको खबर
2: सिटी भिटी संघको साझेदारीमा संचालित योगी नरेन्द्रनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान वीरेन्द्रनगर 7 इत्राम सुर्खेतमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कोर्समा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा कार्यक्रमहरू 3 वर्षे जनरल मेडिसिन HA, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, जनरल मेडिसिन HA, आयुर्वेदिक HA, डिप्लोमा इन फरेस्ट्री, डिप्लोमा इन एग्रिकल्चर प्लान्ट साइन्समा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
2: फारम भर्ने अन्तिम मिति यही जेठ 13 गतेसम्म। स्वास्थ्य तर्फको कार्यक्रमका लागि SE मा कम्तीमा 2 GPA ल्याएको हुनुपर्ने, अन्य कार्यक्रमका लागि कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्नेछ।
1: योगी नरहरिनाथ प्रतिष्ठानमा अन्य निजी कलेज भन्दा 30% कम शुल्क, अनुभवी र दक्ष शिक्षकबाट गुणस्तरीय पढाई, कर्णालीकै उत्कृष्ट शैक्षिक वातावरण, व्यवहारिक र रोजगारमुखी शिक्षा,
2: गुणस्तरीय शिक्षा सफल भविष्यको आधार। आजै सम्पर्क गर्नुहोस् योगी नरेन्द्रनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान वीरेन्द्रनगर 7 इत्राम सुर्खेत।
1: सम्पर्क फोन नम्बर 083-590-202, अध्यक्ष धर्मराज शाही 98-580-51-407, क्याम्पस प्रमुख दानबहादुर रोकाए 98-580-66-799 र प्रशासन प्रमुख अशोक कुमार थापा 98-681-83-500।

0: सुनौल सर
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
0: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ।
1: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन, एचए, डिप्लोमा इन फार्मेसी, पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, पीसीएल इन अफ्थाल्मिक असिस्टेन्ट ओए, डिप्लोमा इन फिजियोथेरापी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्री डिप्लोमा इन सर्भे इन्जिनियरिङ अमिन, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ।
0: हाम्रा विशेषताहरू शान्त, स्वच्छ तथा अधीर मैत्री वातावरण, सुविधा सम्पन्न आफ्नै भवन भएको अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू, व्यवस्थित लाइब्रेरी सुविधा, सफा तथा हाइजेनिक क्यान्टिन, खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउन्ड, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास, प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड,
1: गुणस्तरीय शिक्षा, व्यावहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण,
0: एचए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म, अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ।
1: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके, सम्पर्क नम्बर 081537546, 081538260, 98580303005, 98480 9137। वेबसाइट www.collegeofallied.com, गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल भविष्यको भरपर्दो आधार।
2: रेडियो भेरी एफएम।

विगत 30 वर्षदेखि विरेन्द्रनगर छ नेताचोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा ब्याङ्क र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।

0: Let's go. 6.9 inch को standard display, AI powered camera, 2 वर्ष को warranty सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्न बारम्बार।
1: के तपाई आकर्षक फोटो फ्रेमिंग र डिजाइन को खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ बुद्धपथ लाइन, गरिमा विकास बैंक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
3: एसई सक्यो, अब रमाइलो सुरु भयो।
4: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
3: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
4: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
3: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
6: सबैको मन सुने
5: रेडियो भेरी एफएम।

0: सूचना।
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 9858056455।
3: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
4: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
3: हाम्रा सेवाहरू
4: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बात, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, कन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
3: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर बसपार्क भित्र टिकट काउन्टरदेखि पश्चिमपट्टि। मोबाइल नम्बर 9848044631।

0: हिमाल पहाड़ तराई जोड़छौं सबैलाई दिउँसो चार बजेको भेरी हाइलाइट्सबाट टेकराज केसीको नमस्कार। तपाईं हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरहरूमा दैलेखमा जीप दुर्घटना, 8 जना घाइते, 3 जनाको अवस्था गम्भीर, प्रधानमन्त्री बालेन्द्र शाहले माफी नमागेसम्म विपक्षी दलहरूले सदन चल्न नदिने, र नेपालले साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा साबित विजेता बंगलादेशसँग खेल्ने, नेपाललाई बदला लिने मौका। दैलेखमा जीप दुर्घटना हुँदा 8 जना घाइते भएका छन्। तीमध्ये 3 जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। सुर्खेतबाट कालीकोटको शुभकालिका गाउँपालिका जाँदै गरेको सुदूरपश्चिम प्रदेश 01001 49064 नम्बरको बोलेरो जीप दैलेखको भैरवी गाउँपालिका साथ कालगौड़ीमा दुर्घटना भएको हो। दुर्घटनामा जीप चालक कालीकोटको शुभकालिका 5 का 35 वर्षका कलबहादुर रोकाया, त्यही ठाउँका 38 वर्षीय चक्र सुनार र 20 वर्षीय भरत विक सख्त घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी श्रवण कुमार विकले बताउनुभयो। उनीहरूलाई प्रतिष्ठा अस्पताल सुर्खेत ल्याइएको छ। यस्तै त्यही ठाउँका 25 वर्षीय कलम सुनार, शुभकालिका 4 का 38 वर्षीय मित्र सुनार, वडा नम्बर 6 का 26 वर्षीय समझ विक, वडा नम्बर 6 का 60 वर्षीय पुल्तीसरा विक, वडा नम्बर 4 का 40 का नयन सुनार पनि घाइते हुनुभएको छ। उनीहरूको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ। जीपमा 8 जना रहेको प्रहरीले जनाएको छ। यार्सा गुम्बा संकलनका लागि डोल्पाको पाटनमा पुगेका जाजरकोट नलगाड नगरपालिका 11 निवासी 43 वर्षीय लोकबहादुर सिंहको लेक लागेर मृत्यु भएको छ। डोल्पो बुद्ध गाउँपालिका 3 धो टास्कीको 3 जंगे खोला पाटनमा यार्सा गुम्बा संकलनका लागि पुगेका सिंह बिरामी भएपछि उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। उता बाजुराको बढी मालिका नगरपालिकामा भीरबाट लडेर 2 जनाको मृत्यु भएको छ। बढी मालिका नगरपालिका 1 पाटाका 60 वर्षीय मानबहादुर दानीको वनमा घाँस काट्न गएका बेला भीरबाट लडेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक गगन सिंह भाटले बढी मालिकाकै 6 कोर्दका 6 वर्षीय जसना खड्काको पनि भीरबाट लडेर मृत्यु भएको बताउनु भएको छ। प्रतिनिधि सभा बैठकमा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले हिजो भारतको सीमा नेपालले मिचेको छ भन्ने अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन्। प्रतिनिधि सभा बैठक शुरू हुने बित्तिकै बोलेका कांग्रेस सचेतक निष्कल राई, एमालेका प्रमुख सचेतक ऐन महर, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका दलका नेता ज्ञानेन्द्र बहादुर साई, श्रम संस्कृति पार्टीका आर्यन राई लगायतले प्रधानमन्त्रीले कि तथ्य पेश गर्नुपर्ने नभए रेकर्डबाट हटाउनुपर्ने अपील गरेका हुन्। सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्तिले करिब 3 करोड़ नेपालीको शिर निहुरिएको बताएका छन्। यदि प्रधानमन्त्रीले सत्य बोलेको भए कहाँ कहाँ नेपालले भारतको भूमि मिचेको हो भन्ने तथ्य आफूहरूलाई चाहिएको बताएका छन्। त्यसअघि आजै बसेको विपक्षी दलहरूको बैठकले प्रधानमन्त्री बालेन्द्र शाहले हिजो संसदमा दिनुभएको अभिव्यक्तिलाई लिएर आज संसद अवरूद्ध गर्ने निष्कर्ष निकालेको थियो। कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा कांग्रेस सहित एमाले, नेकपा र राप्रपाको सहभागिता थियो। कांग्रेस संसदीय दलका सचेतक निष्कल राईका अनुसार प्रधानमन्त्रीको अभिव्यक्तिलाई विपक्षी दलहरूले गम्भीरतापूर्वक लिँदै भत्सना गरेका छन्। प्रधानमन्त्रीले हिजो प्रतिनिधि सभामा दिनुभएको नेपाल भारत सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर टीका टिप्पणी भइरहेका छन्। लिम्पिया धुरा, लिपुलेक र कालापानी बारे सांसदहरूले उठाएका प्रश्नको जवाब दिने क्रममा उहाँले नेपालले पनि धेरै ठाउँमा भारतीय भूमि मिचेको अभिव्यक्ति दिनुभएको थियो जसले प्रधानमन्त्री शाह विवादित बन्नु भएको छ। र साफ महिला च्याम्पियनशीप फुटबलको सेमी फाइनलमा नेपालले साबिक विजेता बंगलादेशसँग खेल्ने भएको छ। भारतको गुवामा रहेको जवाहरलाल नेहरू रंगशालामा हिजो भएको समूह बीको अन्तिम खेलमा घरेलु टोली भारतले बंगलादेशलाई 3-0 पराजित गरेपछि सेमी फाइनल समीकरण पूरा भएको हो। अब सेमी फाइनलमा नेपालले बंगलादेशसँग खेल्नेछ भने भारतले भूटानसँग खेल्नेछ। नेपाल समूह एको विजेता बनेको छ भने बंगलादेश समूह बीको उपविजेता बन्यो। समूह एबाट यसअघि नेपाल समूह विजेता र भूटान समूह उपविजेताको रूपमा सेमी फाइनल प्रवेश गरिसकेको छ। सेमी फाइनलका खेलहरू पर्सि बुधबार हुनेछन्। हवस् त, दिउँसो 4 बजेको भेरी हाइलाइट सकियो। साँझ 5 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट हुनेछ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षीका सम्पूर्ण सहकर्मी सहित टेकराज केसी विदा हुन्छु। नमस्कार।
1: हो खुशीको खबर।
2: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालको एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
1: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
2: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चार वाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।

0: Extreme energy drink.
1: हेरोग्लिफनी मर्नुमा बाँच्नु बनायो क्यारू र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
2: तै तय काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
1: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारू त आफै भन्दिन क्या
2: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्न थियो अब उपचार नपाए आरोग्यमा जानु पड्डो छ त
3: तपाईलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हाखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइस बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
4: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
5: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98489376
6: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्
7: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन विशेष विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रङ्गको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ
4: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत एसबीआई बैंकको एक घर तलपट्टि सम्पर्क मोबाइल नम्बर 97454339375 र 98145804031
7: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला सुनौलो अवसर
8: सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ
7: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस् अनुभवी शिक्षक आधुनिक प्रयोगशाला व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ
8: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन एचए डिप्लोमा इन फार्मेसी पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी पीसीएल इन अप्थाल्मिक असिस्टेन्ट ओए डिप्लोमा इन फिजियोथेरापी डिप्लोमा इन सिभिल इन्जिनियरिङ प्री डिप्लोमा इन सर्भे इन्जिनियरिङ अमिन प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ
7: हाम्रा विशेषताहरू शान्त स्वच्छ तथा अध्ययन मैत्री वातावरण सुविधा सम्पन्न आफ्नै भवन भएको अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू व्यवस्थित लाइब्रेरी सुविधा सफा तथा हाइजेनिक क्यान्टिन खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउन्ड अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता उत्कृष्ट शैक्षिक नतिजाको इतिहास प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड
8: गुणस्तरीय शिक्षा व्यावहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण
7: एसए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ
8: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके सम्पर्क नम्बर 081537546 081538260 98580303005 98480 9137 वेबसाइट www.collegeofallied.com गुणस्तरीय शिक्षा व्यवहारिक सिकाइ र उज्जवल भविष्यको भरपर्दो आधार
4: महिला तथा प्रसूति स्वास्थ्य सेवामा अब तपाईको भरपर्दो गन्तव्य एससीआरसी अस्पताल नेपालगंज चारबानी रोडमा यहाँ अनुभवी विशेषज्ञ महिला तथा प्रसूति विशेषज्ञ डाक्टर कुमार शाहद्वारा महिला स्वास्थ्यका सम्पूर्ण समस्याको आधुनिक उपचार गरिन्छ।
7: हाम्रा सेवाहरू पाठेघरको मासु फुल्ने, डिम्बाशयको श्रेष्ठ, बाँझोपन समस्या, पाठेघर झर्ने, पिसाब चुहिने, पाठेघरको क्यान्सर उपचार, महिनावारी अनियमितता, गर्भावस्थाको जटिलता, सुरक्षित सामान्य प्रसूति तथा सिजरियन, गर्भपतन सेवा, एन्डोमेट्रियोसिस, बच्चा नबस्ने समस्या, डिम्बाशय ट्युमर, गर्भाशय हटाउने शल्यक्रिया र परिवार नियोजन सेवा उपलब्ध छ।
4: सफा वातावरण, अत्याधुनिक उपकरण, अनुभवी टोली, एससीआरसी अस्पताल तपाईको सेवामा समर्पित। महिलाको स्वास्थ्य, परिवारको भविष्य, स्वस्थ रहनुहोस्, समयमै जाँच गराउनुहोस्। स्थान चारबानी रोड, नेपालगंज। सम्पर्क मोबाइल नम्बर 98455638894।
9: रेडियो भेरी एफएम 98.6 92.7 मेगाहर्ज।

0: नाक कान घाटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचसीआरसीमा अत्याधुनिक उपकरण दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
1: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
0: नाक बन्द हुने समस्या,
1: नाकबाट रगत बग्ने,
0: नाकभित्र मासुको गिर्खा पलाएको,
1: घ्राण शक्ति गुम्ने,
0: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
1: कानको संक्रमण,
0: कान सुन्न गाह्रो हुने,
1: कान बज्ने समस्या,
0: चक्कर लाग्ने,
1: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
0: घाँटी दुख्ने,
1: आवाज बन्द हुने,
0: निल्न गाह्रो हुने,
1: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
0: चारवाहिनी रोड, नेपालगंज, बाँकी। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ।

0: सब धेरै डराइन हुन्छ, तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: सूचना
2: यही जेठ 23 गते शनिवारका दिन सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेग्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिने कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
1: दिइने सेवाहरू: कान पाक्ने, जीर्ण रोगको उपचार तथा परामर्श, अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच, काने गुजी, ढुसी र बाह्य वस्तु परेको निकालिने, कान नसुन्ने बिरामीलाई सुफद मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने, अपरेशन गर्नुपर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेग्रा नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने।
2: सम्पर्क सनराइज मेडिकल हल, आस्था पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड, पिपिरा चोक, सुर्खेत। सम्पर्क फोन नम्बर 083-411-045 र मोबाइल नम्बर 98-550-17-645, 98-481-313।
3: ओहो रामुदाई, कता हिँड्नु भयो?
1: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो, धानको बिउ लिन बजार जान लागेको नि।
3: कुन धान लगाउने विचार गर्नु भयो र?
1: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
3: ल दाई, पनि US कम्पनीको US 312 शङ्कर धान लगाउने नि।
1: यो धान कस्तो छ नि बहिनी?
3: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाडी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
1: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान US 312 धानको बिउ लिएर आउँछु, अरूलाई पनि US 312 धान नै लगाउन भन्छु।
3: हुन्छ दाई, सँगै जाउँ है US 312 धानको बिउ लिनलाई।
4: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको US कम्पनीको US 312 शङ्कर धान नै लगाऊ।
5: रेडियो भेरी FM।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउन पैसा छैन, के गर्ने गर्ने मलाई दिक्कार भइसक्यो।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
1: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
2: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
1: हो, त्यही गएर
2: सूर्जन रोकाईलाई भेट।
1: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो?
2: लकी पिराक फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
3: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
2: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पराञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
3: जहाँ छ पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
2: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 0383-590-038, मोबाइल 9858-20-935, 9862-29-133 र 9855-55-606।
4: रेडियो भेरी एफएम

0: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
1: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
2: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वाशिङ मेसिन, फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858551715।
3: रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारो र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भयो।
4: तै तै काउजु, क्या गर्न मन गर्दछौ मुखभित्त?
3: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्यारो त आफै भन्दिनँ क्या।
4: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्न थियो, अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त।
5: तपाईलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हात खुट्टाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दात, दुबी सम्बन्धी उपचार, पाइल्स, बबासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
6: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
7: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 9784036175 र 9884039576।
8: एसई र कक्षा 12 को परीक्षामा कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्रामा नयाँ शैक्षिक सत्र 83-84 का लागि कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
9: अध्यापन हुने विषयहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी,
8: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ। साथै कक्षा सञ्चालन आउँदो असार 1 गतेदेखि हुनेछ।
9: प्रधानाध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्राम सुर्खेत। सम्पर्क मोबाइल नम्बर 9848303599, 9585151560 र 9481556499।
5: भर्ना खुल्यो
6: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने, अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
6: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 9585151960 र 9768-84-566।
1: के तपाईँ एसईई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एन्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
2: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्य कर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
1: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
2: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण,
1: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एण्ड कलेज भरपर्दो गन्तव्य बनेको छ।
2: सम्पर्क कैलपाल हस्पिटल एण्ड कलेज, सुर्खेत रोड, नेपालगंज बाँकी। सम्पर्क नम्बर 081-534-017, 081-536-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।
10: Radio Bini FM, Radio Bini FM,
11: Radio Bini FM, Antana Betuplu Cha, Vexi Dui Tuplu, Sat Megahar.
12: Extreme Energy Drink, Time Check, Aile Thik, 5 Baje Ko Cha.
13: Extreme Energy Drink, Taste the Difference, Feel the Energy.

0: हिमाल पहाड़ तराई जोड़छौ सबैलाई दिउँस साँझ पाँच बजेको भेरी हाइलाइट्सबाट टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरहरूमा दैलेखमा भएको जीप दुर्घटनामा तीनजनाको मृत्यु, अन्य पाँचजना घाइतेहरूको उपचार चल्दै, प्रधानमन्त्रीले माफी नमागेसम्म विपक्षी दलहरूले सदन चल्न नदिने, र नेपालले साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा साबिक विजेता बंगलादेशसँग खेल्ने नेपाल बदला लिने मौका। दैलेखमा जीप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा अरू पाँचजना गम्भीर घाइते भएका छन्। सुर्खेतबाट आठजना यात्रुसहित कालीकोटको शुभकालिका गाउँपालिका वडा नम्बर छ हाउडीतर्फ गुडिरहेको जीप दैलेखको भैरवी गाउँपालिका वडा नम्बर सात कालगौड़ाको भित्री सड़क खण्डमा दुर्घटना भएको हो। ज्यान गुमाउने र सबै घाइते शुभकालिका गाउँपालिकाका रहेका छन्। दुर्घटनामा जीप चालक शुभकालिका पाँचका 32 वर्षीय कलम बहादुर रोकाया, शुभकालिका चारका सुनार बाडाका 38 वर्षीय नेत्र सुनार र शुभकालिका छ हाउडीकी 65 वर्षीय पुल्तीसरा कामीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। पाँचजना घाइतेहरूलाई उपचारका लागि दैलेख जिल्ला अस्पताल लगिएको छ। जीप अनियन्त्रित भएर सड़कभन्दा करिब 300 मिटर तल खसेको थियो। यात्रागुम्मा संकलनका लागि डोल्पाको पाटनमा पुगेका जाजरकोट नलगाड नगरपालिका 11 निवासी 43 वर्षीय लोकबहादुर सिंहको लेकल लागेर मृत्यु भएको छ। डोल्पबुद्ध गाउँपालिका 3 धो टास्कीको 3 जंगे खोला पाटनमा यात्रागुम्बा संकलनका लागि पुगेका सिंह बिरामी भएपछि उपचारका लागि सदरमुकामले आउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। बिरामी भएर धोबाट दुनैतर्फ आउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी निरीक्षक टोपेन्द्र बुढामगरले बताउनुभयो। उता बाजुराको बढीमालिका नगरपालिकामा भीरबाट लडेर दुईजनाको मृत्यु भएको छ। बढीमालिका नगरपालिका एक पाटाका 60 वर्षीय मानबहादुर दानीको वनमा घाँस काट्न गएको बेला भीरबाट लडेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक गगन सिंह भाटले बढीमालिकाकै 6 कोर्दका 6 वर्षीय जसना खड्काको पनि भीरबाट लडेर मृत्यु भएको बताउनु भएको छ। प्रतिनिधि सभा बैठकमा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले हिजो भारतको सीमा नेपालले मिचेको छ भन्ने अभिव्यक्ति दिएकोमा त्यसलाई रेकर्डबाट हटाउन माग गरेका छन्। प्रतिनिधि सभा बैठक शुरू हुने बित्तिकै बोलेका कांग्रेस सचेतक निष्कल राई, एमालेका प्रमुख सचेतक ऐन महर, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका दलका नेता ज्ञानेन्द्र बहादुर शाही, श्रम संस्कृति पार्टीका आर्यन राई लगायतले प्रधानमन्त्रीले कि तथ्य पेश गर्नुपर्ने नभए रेकर्डबाट हटाउनुपर्ने अपील गरेका हुन्। सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्तिले झण्डै 3 करोड़ नेपालीको शिर निहुरिएको बताएका छन्। यदि प्रधानमन्त्रीले सत्य बोलेको भए कहाँ कहाँ नेपालले भारतको भूमि मिचेको हो तथ्य आफूहरूलाई चाहिएको उनीहरूको भनाइ छ। त्यसअघि आजै बसेको विपक्षी दलहरूको बैठकले प्रधानमन्त्री बालेन्द्र शाहले हिजो संसदमा दिनुभएको अभिव्यक्तिप्रति माफी नमागेसम्म संसद अवरोध गर्ने निष्कर्ष निकालेको थियो। र नेपाल समूहको विजेता बन्दै साफ महिला च्याम्पियनशीप फुटबलको सेमी फाइनलमा साबिक विजेता बंगलादेशसँग खेल्ने भएको छ। भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा हिजो भएको समूह बीको अन्तिम खेलमा नेपाल घरेलु टोली भारतले बंगलादेशलाई 3-0 पराजित गरेपछि सेमी फाइनल समीकरण पूरा भएको हो। अब सेमी फाइनलमा नेपालले बंगलादेशसँग खेल्नेछ भने भारतले भूटानसँग खेल्नेछ। नेपाल समूह एको विजेता बनेको छ भने बंगलादेश समूह बीको उपविजेता बनेको छ। समूह एबाट यसअघि नेपाल समूह विजेता र भूटान समूह उपविजेताको रूपमा सेमी फाइनल प्रवेश गरिसकेका छन्। सेमी फाइनलका खेलहरू पर्सी हुनेछन्। हवस् त, साँझ 5 बजेको भेरी हाइलाइट सकियो। साँझ 6:30 बजेको भेरी खबरमा तपाईँ हाम्रो भेट हुनेछ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित टेकराज केसी विदा हुन्छु। नमस्कार।
1: के तपाईँ एसई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एण्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
2: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्य कर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
1: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जनरल मेडिसिन, एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
2: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण,
1: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एण्ड कलेज भरपर्दो गन्तव्य बनेको छ।
2: सम्पर्क कैलपाल हस्पिटल एण्ड कलेज, सुर्खेत रोड, नेपालगंज बाँके। सम्पर्क नम्बर 0185-34-017, 0185-36-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: सूचना
2: यही जेठ 23 गते चौथो शनिवार को दिन
3: सुपथ पोली क्लिनिक एंड डायग्नोस्टिक सेंटर प्रणाली सुर्खेत में नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंज में कार्यरत वरिष्ठ टाउ को मानसिक तथा
4: नशा रोग विशेषज्ञ डाक्टर
3: तनवीर अहमद खान द्वारा सशुल्क बिरामी जांच हुने जानकारी गराउँदछौ।
1: डाक्टर द्वारा जांच हुने समस्याहरू टाउ को दुख्ने रिंगटा लाग्ने बान्ता हुने हाथ खुट्टा झमझमाउने पोल्ने निन्द्रा नपर्ने मिर्गी वा चरिफाई भएर बेहोश हुने छारे रोग हुने काप्ने मानसिक असन्तुलन हुने मन उदास हुने आतिने मुटुको ढुकढुकी बढ्ने स्मरण शक्तिमा कमी हुने डर वा शंका लाग्ने शारीरिक वा मानसिक कमजोरी हुने यौनिच्छा नहुने वा कम हुने आत्मबल कमजोर हुने एउटै काम बारम्बार दोहोर्याएर गर्ने खानामा अरुचि हुने निराश हुने रमाइलोमा पनि खुशी हुन नसक्ने नकारात्मक सोच हुने आत्महत्याको प्रयास गर्ने बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
3: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत फोन 083-521-987 र मोबाइल 98-585-6696।

0: Extreme energy drink.
1: के तपाईँ एसई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एन्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
2: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्य कर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
1: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
2: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
1: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ।
2: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज, सुर्खेत रोड, नेपालगंज बाँके। सम्पर्क नम्बर 0185-34-017, 0185-36-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।
3: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज।

0: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन। केही गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्या हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए गोकाय म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
1: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त।
2: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए म्यान पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
1: हो, त्यही गएर
2: सुरजन रोकाईलाई भेट।
1: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो।
2: लटिपिराग फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
3: सर,
4: सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
3: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ।
4: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन, एसए डिप्लोमा इन फार्मेसी, पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, पीसीएल इन अप्थाल्मिक असिस्टेन्ट ओए, डिप्लोमा इन फिजियोथेरापी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्री डिप्लोमा इन सर्वे इन्जिनियरिङ अमिन, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ।
3: हाम्रा विशेषताहरू शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, सुविधा सम्पन्न आफ्नै भवन भएको, अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू, व्यवस्थित लाइब्रेरी सुविधा, सफा तथा हाइजेनिक क्यान्टिन, खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउन्ड, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास, प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड,
4: गुणस्तरीय शिक्षा, व्यावहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण,
3: एसए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गते सम्म, अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ।
4: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके, सम्पर्क नम्बर 081-537-546, 081-538-260, 98-580-30-305, 98-480-91-037। वेबसाइट www.collegeofallied.com, गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाई र उज्जवल भविष्यको भरपर्दो आधार।
5: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
6: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
5: भोक लागेको बेला त मिठै खानेकुरा खानु पर्यो नि।
6: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेफको कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
7: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
5: ल ल त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
6: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97480-40।
5: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
8: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी टिलर, थ्रेसर, पानी ताने फर्म, पावर टिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेस मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वीरेन्द्रनगर सुर्खेत। फोन नम्बर 083-520-045।
9: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ट्ज।

0: विगत 30 वर्षदेखि विरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: खबर
2: स्वीटी भिटीसँगको साझेदारीमा सञ्चालित योगी नरेन्द्रनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान वीरेन्द्रनगर 7 इत्राम सुर्खेतमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न कोर्समा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा कार्यक्रमहरू 3 वर्ष जनरल मेडिसिन एचए, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, जनरल मेडिसिन एचए, आयुर्वेदिक एचए, डिप्लोमा इन फरेस्ट्री, डिप्लोमा इन एग्रिकल्चर प्लान्ट साइन्समा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
2: फारम भर्ने अन्तिम मिति यही जेठ 13 गतेसम्म। स्वास्थ्य तर्फको कार्यक्रमका लागि एसईमा कम्तीमा 2 GPA ल्याएको हुनुपर्ने, अन्य कार्यक्रमका लागि कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्नेछ।
1: योगी नरहरिनाथ प्रतिष्ठानमा अन्य निजी कलेज भन्दा 30% कम शुल्क, अनुभवी र दक्ष शिक्षकबाट गुणस्तरीय पढ़ाई, कर्णालीकै उत्कृष्ट शैक्षिक वातावरण, व्यवहारिक र रोजगारमुखी शिक्षा,
2: गुणस्तरीय शिक्षा, सफल भविष्यको आधार। आजै सम्पर्क गर्नुहोस् योगी नरेन्द्रनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान वीरेन्द्रनगर 7 इत्राम सुर्खेत।
1: सम्पर्क फोन नम्बर 083-590-202, अध्यक्ष धर्मराज शाही 98-580-51-407, क्याम्पस प्रमुख दान बहादुर रोकाए 98-580-66-789 र प्रशासन प्रमुख अशोक कुमार थापा 98-81-83-500।

0: पारस्परिक साथ सहयोग र दृढ विश्वासको तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो
1: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
1: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
2: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702
4: यो जिन्दगीले पनि केही लक्षर बाटो लाग्दा त छैन विदेश जाउँ पासपोर्ट बनाउनु पैसा छैन के गर्ने
5: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त
4: के गर्नु दाजु यहाँ बसेर के काम नाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्या हो दाजु मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा
4: के भन्छ नि दाजु मैले त कुरै बुझिन त
5: हो त नि अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि
4: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने केही अत्तो पत्तो थाहा छैन मलाई त
5: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि
4: हो त्यही गएर सूर्जन रोकाईलाई भेट अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गएर के हो कसो
5: लकी पिराग फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48
6: के तपाईलाई थाहा छ सोलर धेरै ब्याट्री इन्भर्टरमा प्रयोग गर्दा ब्याट्रीको आयु घट्न सक्छ
7: बिजुली बत्तीले इन्भर्टरमा पूरा चार्ज गर्न 12-16 घण्टा लाग्छ विद्युतको अनियमितता र भोल्टेजमा कमी भएको हुँदा तपाईँको ब्याट्री पूरा चार्ज नहुन सक्छ
8: इन्भर्टरको प्रयोग नहुँदा इन्भर्टरको स्विच अफ गर्नु पर्दछ ब्याट्रीको जडान राम्रोसँग खुट्टी नसकिँदा र खुट्टी सफा नहुँदा र डिस्टिल वाटरको प्रयोग नगर्दा ब्याट्रीको आयु सकिँदै जान सक्छ त्यसैले इन्भर्टर प्रयोगकर्ताले ब्याट्रीको आयु बढाउन र सेटिङबाट मुक्ति पाउन त्यसमा सोलर प्यानलको प्रयोग गर्नुपर्दछ
6: जनचेतना अभियानको लागि मानिकेज ऊर्जा सुर्खेत फोन 083-522-360
9: रेडियो भेरी एफएम
10: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ
11: Extreme energy drink. Taste the difference. Feel the energy.
12: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश केवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट
13: नेपालले भारतको जग्गा मिचेको भन्ने प्रधानमन्त्री शाहको अभिव्यक्ति अभिलेखबाट हटाएर माफी माग्नुपर्ने विपक्षीहरूको माग, संघीय संसदमा दुवै बैठक स्थगित, संसदमा अमर्यादित व्यवहार गर्ने सांसदमाथि छानबिन गर्न समिति गठन,
12: दैलेखमा जीप दुर्घटना हुँदा तीनजनाको ज्यान गयो, पाँचजना गम्भीर घाइते, डाङमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोराको ज्यान गयो,
13: सही नीति असल नियत र अब्बल क्षमतालाई आधार बनाएर सरकार अगाडि बढ़ने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता, शिक्षा र स्वास्थ्यमा कर बढ़ाउनुभन्दा गुणस्तर सुधारतर्फ ध्यान दिन विज्ञको सुझाव,
12: युद्ध शुरू भए यता इरानी आक्रमणबाट अमेरिकाका 20 सैन्य स्थलमा क्षति, इरानमा 13,000 भन्दा धेरै लक्ष्यहरूमा आक्रमण गरेको अमेरिकाको भनाई,
13: र भारतमा जी इन्टरटेनमेन्टले विश्वकप फुटबल प्रसारण गर्ने।
14: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
15: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
14: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
15: यहाँ TU अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
14: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 5351-990 सम्पर्क गर्नुहोला।
16: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
17: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार CMC क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
16: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन CMC क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
18: क्यान्सर विरुद्ध आशाको किरण, CMC क्यान्सर इन्स्टिच्युट।
19: फोन 0556-94-33-493-555।
20: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
12: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रधानमन्त्री बालेन्द्र शाहले हिजो प्रतिनिधि सभा बैठकमा नेपालले पनि भारतको जग्गा मिचेको बताएपछि विपक्षी दलहरूले कड़ा विरोध गरेका छन्। प्रधानमन्त्री शाहको अभिव्यक्ति सार्वभौम सत्ता प्रतिकूल रहेको भन्दै विपक्षी दलहरूले त्यसलाई सदनको अभिलेखबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले थप स्पष्टीकरण दिनुपर्ने माग गरेका हुन्। आज बैठक शुरू हुनु अघि बसेको विपक्षी दलहरूको बैठकले प्रधानमन्त्रीको भनाईप्रति आपत्ति जनाउँदै त्यसलाई नसच्याएसम्म प्रतिनिधि सभा बैठक चल्न नदिने निष्कर्ष निकाल्यो। बैठक गरेर प्रतिनिधि सभा बैठकमा गएका विपक्षी दलहरूले प्रधानमन्त्रीले माफी मागेर भनाई फिर्ता लिनुपर्ने वा कहाँ मिचिएको हो स्पष्ट पार्नुपर्ने माग गर्दै बैठकमा अवरोध गरेका छन्। हिजो बेलुका परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भनाई मूलत 10 गजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अक्युपेशन अर्थात सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित रहेको जनाएको थियो। तर सीमा वारपारको जग्गा भोगाधिकार र सीमा अतिक्रमण फरक कुरा भएका भन्दै दलहरूले विरोध गरेका हुन्। प्रधानमन्त्रीको अभिव्यक्ति विरूद्ध संसदमा अवरोधसँगै सड़कमा पनि प्रदर्शन भएको छ। विपक्षी दल नेकपा एमाले सड़कमा प्रदर्शन गरेको छ भने कांग्रेसको भातृ संस्था नेवी संघले पनि प्रदर्शन गरेको छ। विपक्षी दलहरूको मागबारे सत्तारूढ रासोपा र प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट भने अहिलेसम्म कुनै पनि प्रतिक्रिया आइसकेको छैन। प्रतिनिधि सभाको आजको बैठक शुरू भए लगत्तै सबै विपक्षी सांसदहरूले उभिएर विरोध जनाएपछि सभामुख डीपी अर्यालले आकस्मिक समयमा बोल्न समय दिनुभयो। बैठकमा नेपाली कांग्रेसका सांसद निष्कल राईले प्रधानमन्त्रीले संसदको रोषक्रम उभिएर राखेको धारणाले नेपालीहरूको शिर निहुरेको टिप्पणी गर्नुभयो। यस्तै नेकपा एमालेका सांसद ऐन बहादुर महरले प्रधानमन्त्रीले हचुवाका भरमा नेपालले अरूको भूमि मिचेको धारणा राखेको भन्दै त्यसलाई सदनको अभिलेखबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले माफी माग्नुपर्ने बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद युवराज दुलालले प्रधानमन्त्रीको अभिव्यक्तिमा आत्मसमर्पणवादको पराकाष्ठ देखिएको भन्दै सत्ताधारी दलका सभापतिको भारत भ्रमणको पूर्व सन्ध्यामा त्यस्तो अभिव्यक्ति दिनु संशयपूर्ण रहेको बताउनुभयो। श्रम संस्कृति पार्टीका नेता आर्यन राईले त्यो अभिव्यक्तिका कारण गहिरो लज्जाबोध भएको भन्दै यस्ता संवेदनशील विषयमा व्यक्त गरिने अभिव्यक्ति सधैँ स्पष्ट जिम्मेवार र राष्ट्रिय हित अनुकूल हुनुपर्ने बताउनुभयो। सभामुखले सांसदहरूले राखेका विषयमा आफ्ना ध्यानकर्षण भएको भन्दै बैठकको कार्यसूचीमा सहभागी अनुरोध गरे पनि विपक्षी सांसदहरूले त्यसलाई अस्वीकार गरेपछि बैठक 15 मिनटका लागि स्थगित भएको थियो। त्यसपछि बसेको बैठकमा पनि अवरोध कायम भएपछि बैठक भोलि दिउँसोसम्मका लागि स्थगित भएको छ।
13: यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिको विरोधमा राजनीतिक दलहरूले राष्ट्रिय सभा बैठक पनि चल्न दिएनन्। एकपटक स्थगित गरेर त्यसपछि बसेको बैठकमा पनि राजनैतिक दलका सांसदहरूले अवरोध जारी राखेपछि अर्को बैठक भोलि दिउँसो 1 बजेका लागि तोकिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल र भारतबीचको सीमा विवादको सम्बन्धमा प्रतिनिधि सभा बैठकमा दिएको अभिव्यक्तिलाई लिएर राष्ट्रिय सभामा पनि विरोध भएको हो। राष्ट्रिय सभाका सांसदहरूले प्रधानमन्त्रीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने र छानबिन समिति गठन गर्नुपर्ने माग गरेका छन्।
12: यसैबीच प्रतिनिधि सभाको बैठकमा हिजो भएको घटनाबारे छानबिन गर्न सभामुख डीपी अरियालले समिति गठन गर्नुभएको छ। सदन अवरोध गर्दा म अमर्यादित र आपत्तिजनक व्यवहार गरेको बताउँदै सभामुख अरियालले समिति गठन गर्नुभएको हो। सचिव प्रकाश अधिकारी संयोजकत्वमा संघीय संसदको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहेको समिति गठन गरेको उहाँले सभालाई जानकारी दिनुभयो। बैठकलाई नियमित कार्यसूचीमा लैजान बारम्बार प्रयास गरे पनि विपक्षीहरूले अवरोध कायम राखेपछि सभामुख अरियालले समिति गठन गरेको बारेमा जानकारी गराउँदै बैठक भोलि दिउँसो 1 बजेका लागि स्थगित गरेको जानकारी गराउनु भएको हो।
13: यसैबीच नेपाली कांग्रेसका सभापति गगन थापाले सीमाबारे दिएको विवाद अभिव्यक्तिलाई लिएर माफी माग्न प्रधानमन्त्री बालेन शाहलाई आग्रह गर्नुभएको छ। प्रधानमन्त्री शाहले हिजो प्रतिनिधि सभा र श्रमबाट नेपालले पनि भारतको जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएको प्रति लक्षित गर्दै थापाले प्रधानमन्त्रीलाई माफी माग्न आग्रह गर्नुभएको हो। पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले लुम्बिनी प्रदेशको रूपन्देहीमा आज गरेको कार्यक्रममा सभापति थापाले सरकार चुकेका ठाउँमा सच्याउने जिम्मेवारी प्रमुख प्रतिपक्षका रूपमा नेपाली कांग्रेसको रहेको पनि बताउनुभयो। प्रधानमन्त्रीले संसदमा बोलेको विषय घोर निन्दनीय र आपत्तिजनक रहेको सभापति थापाले बताउनुभयो। प्रधानमन्त्रीले धेरै नबुझी यो विषय बोलेको भए चिन्ताजनक र बुझेर बोलेको भए खतरनाक रहेको थापाको भनाइ छ।
12: भारतीय सशस्त्र सीमा बल एसएसबीले पश्चिम नवलपरासीको सुस्तामा नेपाल सरकारले निर्माण गर्दै आएको तटबन्धको काम रोकिदिएको छ। विवादास्पद क्षेत्रमा मात्र नभई भारतले आफ्नो दावी गरेको सीमाभन्दा 30 मिटर नेपालतर्फ भइरहेको निर्माण कार्य पनि एसएसबीले रोकेको सुस्ता बचाओ अभियानका प्रवक्ता रविन्द्र जयसवालले जानकारी दिनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गतको सिंचाई तथा जलस्रोत आयोजना कार्यालयले नारायणी नदीको बाढ़ी नियन्त्रणका लागि झण्डै 12 करोड़ रूपियाँको लागतमा तटबन्ध बनाउँदै आएको थियो। अहिले झण्डै 1 किलोमिटर लामो तटबन्ध निर्माण भइरहेकामा थप 132 मिटरको ठेका लागिसकेको छ। एसएसबीले काम रोकेपछि आयोजनाका इन्जिनियरहरूले जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएका थिए। प्रमुख जिल्ला अधिकारी दीपक नेपालले गृह मन्त्रालयलाई खबर गर्दै शस्त्र प्रहरी मार्फत एसएसबीसँग छलफल गराएको भए पनि समस्याको समाधान हुन सकेको छैन। यो विषय आज बसेको प्रतिनिधि सभाको बैठकमा पनि उठेको छ।
13: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछाने 5 दिने भ्रमणका लागि भारत पुग्नु भएको छ। उहाँलाई दिल्ली विमानस्थलमा भारतीय जनता पार्टी भाजपाका महासचिव अरूण सिंह र विदेश विभाग प्रमुख विजय चौथाईवालाले स्वागत गर्नुभयो। उहाँ भाजपाकै निमन्त्रणामा भारत जानुभएको हो। सभापति लामिछानेसँगै राष्ट्रपाका सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य विपिन कुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य दीपक बोहरा, पत्नी निकिता पौडेल र प्रदीप आचार्य रहनु भएको छ। राष्ट्रपाका अनुसार लामिछानेले आजदेखि 22 गतेसम्म भारत भ्रमण गर्नुहुनेछ। त्यस क्रममा नयाँ दिल्लीमा उच्च स्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको राष्ट्रपाले विज्ञप्ति मार्फत जानकारी गराएको छ। भारतीय सत्तारूढ़ दल भाजपाले हिजो निकालेको प्रेस विज्ञप्तिमा सभापति लामिछानेले पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीन र अन्य शीर्ष नेताहरूलाई भेट्ने उल्लेख छ। लामिछानेले भारतमा रहेका नेपाली समुदाय र पार्टीका शुभेच्छकहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम छ। भेटघाट छलफल तथा भ्रमणका लागि नयाँ दिल्लीमा रहेको नेपाली दूतावासले समन्वय गरिरहेको राष्ट्रपाले जनाएको छ।
12: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा यसपालिको बजेटले पार्ने प्रभाव बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
19: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
21: ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
22: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
21: कोर्सका विशेषताहरू 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
22: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856721314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।
23: बेजर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेजरको बानी लागिसकेको छ। बेजर अप्लायन्सेस
12: भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नेपालले भारतको जग्गा मिचेको भन्ने प्रधानमन्त्री शाहको अभिव्यक्ति अभिलेखबाट हटाएर माफी माग्नुपर्ने विपक्षीहरूको माग, संघीय संसदमा दुवै बैठक स्थगित, कांग्रेस सभापति थापाको आग्रह, राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछाने 5 दिने भ्रमणका लागि भारतमा लगाएका खबर प्रस्तुत गरे।
13: नेपाल दर्पणमा अब बाँकी खबर। दैलेखमा जीप दुर्घटना हुँदा 3 जनाको घटनास्थलमै ज्यान गएको छ, अरू 5 जना गम्भीर घाइते भएका छन्। सुर्खेतबाट 8 जना यात्रु सहित कालीकोटको शुभकाली हाउडीतर्फ गोडिरहेको जीप दैलेखको भैरवी गाउँपालिका वडा नम्बर 7 कालगौड़ाको भित्री सड़क खण्डमा दुर्घटना भएको हो। मृतक र सबै घाइते शुभकालिकाका बासिन्दा हुन्। दुर्घटनामा जीप चालक शुभकालिका 5 का 32 वर्षीय कलबहादुर रोकाया, शुभकालिका 4 सुनार वडाका 38 वर्षीय नेत्र सुनार र शुभकालिका 6 हाउडीकी 65 वर्षीय पुल्ती सरा कामीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। 5 जना घाइतेलाई उपचारको लागि दैलेख जिल्ला अस्पताल लगिएको छ। जीप अनियन्त्रित भएर सड़कबाट झण्डै 300 मिटर तल झरेको र दुर्घटनाबारे अनुसन्धान शुरू गरेको प्रहरीले जनाएको छ।
12: यसैबीच दाङमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा 2 जनाको ज्यान गएको छ, 1 जना गम्भीर घाइते भएका छन्। बिहान 6 बजेतिर तुलसीपुरको गुल्मा चौक पार गरेर केही उत्तरतर्फ पुगेपछि विपरीत दिशाबाट आइरहेको टिप्पर र मोटरसाइकल ठोकिएका हुन्। दुर्घटनामा लमही नगरपालिका नम्बर 5 का 35 वर्षीय मनोज नेपाल र उहाँका 5 वर्षका छोरा मिनराजको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी होम बहादुर पराजुले जानकारी दिनुभयो। मनोजकी श्रीमती 34 वर्षकी अनुसा नेपालीको उपचार भइरहेको छ। मनोज विदाको बेलामा तुलसीपुर 6 मा रहेको ससुराली गएका र आज छोरालाई विद्यालय पठाउनु पर्ने भएकोले बिहानै हिँडेकामा केही बेरमै दुर्घटनामा परेका प्रहरीले जनाएको छ।
13: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लीले सही नीति, असल नियत र अब्बल क्षमतालाई आधार बनाएर सरकार अगाडि बढ़ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले राज्य संयन्त्रका कमजोरीहरू सुधार्दै मिशन मोडमा काम गरेर असाधारण परिणाम निकाल्ने दावी गर्नुभयो। अर्थमन्त्री डाक्टर वाग्ले राज्यको प्रोत्साहन संरचनामा सुधार ल्याउन आवश्यक रहेको उल्लेख गर्दै वन वातावरण र खरीद ऐन लगायतका क्षेत्रमा एक महिनाभित्रै महत्वपूर्ण परिवर्तन गरिएको जानकारी दिनुभयो। उहाँले आउँदा दिनमा थप 30 देखि 35 वटा कानून संशोधन गर्ने सरकारको कार्ययोजना रहेको समेत स्पष्ट पार्नुभयो। अहिले बजारमा देखिएको शिथिलता र संकुचित भएको समष्टिगत मागलाई सम्बोधन गर्न सरकारले विशेष ध्यान दिएको उहाँको भनाइ छ।
12: यसैबीच नेपाल उद्योग परिसंघले आर्थिक वर्ष 2083-84 बजेटले निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्ने र सुस्थ रहेको अर्थतन्त्रलाई पुनर्गति दिने ठहर गरेको छ। नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको पोस्ट बजेट छलफलमा परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेले 273 प्रकारका औद्योगिक कच्चा पदार्थ भन्सार दर घटाउने र 360 भन्दा बढ़ी वस्तुमा अन्तशुल्क खारेज गर्ने निर्णयलाई स्वागत योग्य कदम भन्नुभयो।
13: सरकारले आउँदो आर्थिक वर्षका लागि ल्याएको बजेटले राज्य संरचना, कर प्रणाली, ऊर्जा, डिजिटल अर्थतन्त्र, लगानी, पूर्वाधार, सामाजिक सुरक्षा र प्रशासनिक सुधारमा व्यापक पुनर्संरचनाको घोषणा गरेको छ। प्रशासनिक खर्च कटौती र सरकारी संरचना चुस्त बनाउने उद्देश्यले 31 निकाय खारेज, 6 निकाय गाब्ने र 6 निकाय हस्तान्तरण तथा 18 निकाय पुनर्संरचना गर्ने लगायत घोषणा बजेटमा छ। यस पटकको बजेटको केन्द्रमा आर्टिफिशियल इन्टेलिजेन्सी, एआई र डिजिटल अर्थतन्त्रलाई राखिएको छ। समग्रमा बजेट कस्तो आयो भनेर साथी विकास थापागाईले अर्थविद डाक्टर रेशम थापासँग कुराकानी गर्नुभएको छ।
0: तल्लो वर्ग, खास गरी आर्थिक हिसाबले तल्लो वर्ग 20% जति जनता अझै पनि गरी छन्, आर्थिक क्रियाकलापमा सक्षम छैनन् अथवा एक प्रकारले भन्ने भनेदेखि संरचनागत विभेदको कारणले असक्षम छन्। उनीहरूलाई असक्षम हाम्रो सरकारले अथवा संरचनाले बनाएको छ। उनीहरूको आवाज अथवा उनीहरूको रोजी रोजीको कुनै विकल्पको रूपमा चाहिँ यो बजेट देखिएन। अप्रत्यक्ष तरिकाले कुनै पनि देशको बजेट आइसकेपछि जीडीपीको 32% बराबरको आर्थिक क्रियाकलाप गरिसकेपछि अप्रत्यक्ष तरिकाले छुँदैन भन्ने होइन, सबैलाई हुन्छ, तर छुने तरिका प्रत्यक्ष तरिकाले मध्यम वर्ग भने पनि उच्च वर्गलाई प्रत्यक्षले सेवा प्रदान गर्ने, तर निम्न वर्गलाई

0: सशक्त तरिकाले मात्रै छुने हुनाले यो बजेटको अथवा यो सत्ता र सरकारको प्रायोरिटी उच्च वर्ग देखियो, निम्न वर्ग फर्स्ट प्रायोरिटी देखियो।
1: यो बजेटको सकारात्मक र नकारात्मक पक्ष हेर्नुपर्दा चाहिँ
0: अब यस्तो खालको छ, एउटा एम्बिसन जुन नयाँ भोटर नयाँ पार्टी नयाँ टिमले जुन सत्ता सञ्चालन गरिरहेको छ त्यसमा चाहिँ एउटा ठूलो सपना देखेको छ नेपाली समाजले। कुनै पनि हाम्रो जस्तो प्रजातान्त्रिक सिस्टममा सत्तापक्षको पार्टीको मात्रै राज्य अथवा सिस्टम हुँदैन, सम्पूर्ण नेपालीको सपना हो त्यो। त्यसमा चाहिँ एक प्रकारले ठूलो सपना मतलब साकार गर्नको लागि अलि पाँचनरी बजेट अथवा यसलाई विस्तारकारी बजेट सोचेको छ यो सरकारले। त्यो आफैमा सबल पक्ष हो, 7% आर्थिक वृद्धि गरेर त्योभन्दा तल अथवा 6% इन्फ्लेसन मेन्टेन गर्छु भन्नु यो उद्देश्य राख्नु चाहिँ आफैभन्दा राम्रो होइन। तर त्यो उद्देश्य प्राप्ति गर्नको लागि चाहिँ केही संरचनागत कुराहरू पहिलाकोलाई बिगारी भनिरहेका राजनीतिक पार्टी र नेताहरूले पहिलाको भन्दा पनि खराब दिशातर्फ जाने गरी वित्तीय स्रोत परिचालनका स्रोतहरूको बारेमा सोचेको देखिन्छ। नयाँ पार्टी युवाहरूको आन्दोलनबाट स्थापित भएको पार्टीले पुरानो जस्तै होइन, पुरानो भन्दा राम्रो गर्नु पर्थ्यो भन्ने मेरो मान्छ।
1: न्यून आय भएका नागरिकका लागि यो महसुस हुने गरी यो बजेटमा सरकारले तत्काल सुधार गर्नुपर्ने विषय चाहिँ के के छन्?
0: एउटा चाहिँ शिक्षा र स्वास्थ्यको हिसाबले जाने हो होइन, अहिले 200 विद्यार्थी स्कुल जान्छन्, एउटा पनि सरकारी नबढाउने, एउटा पनि सरकारी स्कुल नखाने, अनि त्यसपछि प्राइभेट स्कुललाई रहरले होइन बाध्यताले मान्छेले छोडिरहेको छ, अनि त्यहीमाथि चाहिँ तपाईँ जित दिने भनेको चाहिँ एक नम्बरमा शिक्षा नै हो, र अर्को चाहिँ यो निजी क्षेत्रलाई सुधार गर्ने, निजी क्षेत्रलाई प्रमोट गर्ने बारेमा पनि प्रश्न देखिएन। बजारको नियमले ब्याङ्कमा थुप्रेको पैसा लगानी हुन्थ्यो भने भइसक्थ्यो नि त, बजारको नियमले हुने रहन्छ। अलिकति सरकारले अलिकति संरचनागत कुरा मिलाइदिनु हो भने अबका 4 क्वार्टर भनेको 1 वर्षभित्र 4 क्वार्टर 20% बढी प्राइभेट सेक्टर लेन्डिङको हामी ग्यारेन्टी गर्छौँ भन्न सकेको भए प्राइभेट सेक्टर त्यसैकै फुर्क परिहाल्छ नि, प्राइभेट सेक्टरले यतिकै आफूले लगानी गरिहाल्छ नि, प्राइभेट सेक्टरले यतिकै जागिर सिर्जना गरिहाल्छ र ट्याक्स पनि हाँसी जितिरहेको छ। निजी क्षेत्र इफिसियन्ट छ, गभर्मेन्ट इनइफिसियन्ट छ, त्यसो भएदेखि इफिसियन्ट प्राइभेट सेक्टरबाट इनइफिसियन्ट गभर्मेन्टमा 400 अर्ब 422 अर्ब तानेर किन हामीले आन्तरिक वृद्धि गरेको छ हो त्यो कुरा, त्यसको क्षतिपूर्ति स्वरूप हामीले प्राइभेट सेक्टर लेन्डिङ 20% प्रत्येक महिना बढाइदिने हो भनेदेखि त्यसको क्षतिपूर्ति हुन्थ्यो र एग्रिगेट डिमान्ड पनि बढ्थ्यो अथवा उत्पादन क्षमता पनि बढ्थ्यो र उपभोग क्षमता पनि बढ्थ्यो, एग्रिगेट डिमान्ड एग्रिगेट सप्लाई दुइटै बढ्थ्यो र इन्फ्लेसन बढ्यो भने पनि इन्फ्लेसन भन्दा बढी आर्थिक वृद्धि हुन्थ्यो र एउटा विकासको पथमा जान्थ्यो।
2: उहाँ हुनुहुन्थ्यो त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक डाक्टर रेशम थापा। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
4: भर्ना खुल्यो
5: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
5: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ, अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-51-960 र 97-678-84-566।
6: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
7: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
6: हाम्रा सेवाहरू
7: ग्यास्ट्रिक अल्सर गानोगोला जन्डिस
8: अर्सा बाघ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने चितो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
6: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार भित्र टिकट काउन्टर देखि
8: सेवा दिन तयार छौ।
6: हाम्रा सेवाहरू
8: ग्यास्ट्रिक अल्सर गानोगोला जन्डिस अर्सा बाघ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा

0: मोबाइल नम्बर 98484631।
1: अर्ब 3 करोड़को कारोबार भएकोमा आज 349 वटा कम्पनीका 1,33,00,000 कित्ता सेयर 5,31,61 करोड़ रूपियाँमा किनबेच भएको छ। सरकारले आउँदो आर्थिक वर्षको बजेट मार्फत शेयर कारोबारमा लाग्दै आएको पूँजीगत लाभ कर बढ़ाएको थियो। अब एक वर्षभन्दा कम अवधिमा बेच्नेले लाभमा 10% र लगानी समयको एक वर्षपछि बेच्नेले लाभमा 7.5% कर तिर्नुपर्छ। यसअघि यस्तो दर 5 देखि 7.5% मात्रै थियो।
2: सरकारले पूर्वाधार विकास आयोजनाहरूमा देखिएका कानूनी र प्रक्रियागत अवरोध हटाउन सनसेट लको मसौदा तयार गरेको छ। राष्ट्रिय योजना आयोगका सदस्य तथा समितिका संयोजक अर्जुन जङ थापाका अनुसार वन ऐन, वातावरण ऐन र जग्गा प्राप्ति ऐन लगायत विभिन्न कानूनमा रहेका दोहोरो र अव्यवहारिक प्रक्रियाका कारण विकास आयोजना वर्षौंसम्म रोकिने अवस्था अन्त्य गर्ने यो कानून प्रस्ताव गरिएको हो। प्रस्तावित व्यवस्था अनुसार स्वीकृत वातावरणीय प्रभाव मूल्याङ्कनमा निर्माण सामग्रीको स्रोत स्पष्ट उल्लेख भएको अवस्थामा पुनः छुट्टै परीक्षण गर्नु नपर्ने र वन क्षेत्र उपयोग सम्बन्धी निर्णय 3 महिनाभित्र दिनुपर्ने बाध्यकारी व्यवस्था गरिनेछ।
1: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दुग्ध व्यवसायमा आबद्ध निजी क्षेत्रका व्यवसायीहरूलाई किसानको भुक्तानी समयमै फर्छौट गर्न निर्देशन दिनुभएको छ। ललितपुरमा आयोजित 6ठौं राष्ट्रिय दुग्ध दिवसका अवसरमा बोल्दै मन्त्री चौधरीले किसानलाई नियमित रूपमा भुक्तानी गरी सरकारको अभियानमा सहयोग पुर्याउन निजी क्षेत्रसँग आग्रह गर्नुभएको हो। मन्त्री चौधरीले सरकारले अहिले व्यवसायहरूलाई सहजीकरण र आवश्यक निर्देशन दिइरहेको उल्लेख गर्दै राज्यलाई कड़ा कदम चाल्न बाध्य नपार्न सचेत गराउनुभयो।
2: डडेलधुराको परशुराम नगरपालिका वडा नम्बर 5 गएको शुक्रबारदेखि विपत्ता शस्त्र प्रहरी बलका जवान ओम प्रकाश पुन मगर, स्थानीय बासिन्दा तीर्थबहादुर थापा मगरको शव भेटिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी वरूण प्रसाद सिंहका अनुसार 56 वर्षका थापाको शव परशुराम नगरपालिका 5 अन्तर्गत महाकाली नदीको कलपट्ठे क्षेत्रमा फेला परेको हो। यस्तै शस्त्र प्रहरी बलको बोर्डर आउटपोस्ट बीओपी परिगाउँमा कार्यरत जवान पुन मगरको शव कञ्चनपुरको ब्रह्मदेवीमा रहेको महाकाली नदी किनारमा भेटिएको हो। मामा भान्जा नाता पर्ने दुवैजना विपत्ता भएपछि महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्यूब फेला परेको थियो।
1: नेपाल दर्पणमा अब विदेशका खबर। युद्ध शुरू भए यता ईरानी आक्रमणबाट अमेरिकाका 20 सैन्य स्थलमा क्षति पुगेको विवरण सार्वजनिक भएको छ। गएको फेब्रुअरी 28 अमेरिका र इजरायलको संयुक्त आक्रमणपछि शुरू भएको युद्धमा अधिकारीहरूले सार्वजनिक रूपमा स्वीकार गरेको भन्दा धेरै सैन्य स्थलमा क्षति पुगेको उपग्रह तस्वीर र भिडियोलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। ईरानले फेब्रुअरीको अन्त्यदेखि मध्यपूर्वका 8 देशका प्रमुख सुविधाहरूलाई लक्षित गर्दै वायु रक्षा प्रणाली, इन्धन भर्ने विमान र रडारहरूमा लाखौं डलरको क्षति पुर्याएको छ। अमेरिकी रक्षा विभाग पेन्टागनले अपरेशन एपिक फ्यूरी शुरू भएदेखि ईरानमा 13,000 भन्दा धेरै लक्ष्यहरूमा आक्रमण गरेको बताएको छ। ईरानका सर्वोच्च नेता मजदप्पा खामेनेईले अमेरिकी सैन्य संरचनामाथिको आक्रमणलाई आफ्नो सेनाको उपलब्धि करार गर्दै मध्यपूर्व अब अमेरिकी सैन्य अड्डाका लागि सुरक्षित नरहेको दावी गर्नुभएको छ। अमेरिकी प्रशासनले भने ईरानको सैन्य क्षमता झण्डै ध्वस्त पारिएको बताउँदै आएको छ। बीबीसीको विश्लेषण अनुसार साउदी अरब, यूएई, कतार, कुवेत, इराक, जोर्डन, बहराइन र ओमानमा रहेका अमेरिकी सैन्य अड्डा प्रभावित भएका छन्, जबकि केही विश्लेषकहरूका अनुसार प्रभावित अड्डाको संख्या 28 पुग्न सक्छ।
2: मलेसिया सरकारले 16 वर्ष मुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा कड़ा प्रतिबन्ध लगाएको छ। आजदेखि कार्यान्वयनमा आएको नयाँ कानून अनुसार फेसबुक, इन्स्टाग्राम, टिकटक र युट्युब लगायत सामाजिक सञ्जालमा 16 वर्ष मुनिकाले व्यक्तिगत खाता खोल्न वा सञ्चालन गर्न पाउने छैनन्। सामाजिक सञ्जाल कम्पनीहरूले प्रयोगकर्ताको उमेर अनिवार्य रूपमा प्रमाणित गर्नुपर्नेछ। नियम उल्लंघन गर्ने कम्पनीहरूलाई 1 करोड़ मलेसियन रिंगिटसम्म जरिमाना हुने व्यवस्था छ। बालबालिकालाई साइबर दुर्व्यवहार, हानिकारक सामग्री र मानसिक दबावबाट जोगाउन उद्देश्यले यो कदम चालिएको सरकारले जनाएको छ। यसअघि अस्ट्रेलिया, ब्राजिल र इण्डोनेसियाले पनि बालबालिकाको सामाजिक सञ्जाल पहुँचमा कड़ा नियम लागू गरिसकेका छन् भने बेलायत, फ्रान्स, स्पेन, डेनमार्क, थाइल्याण्ड र दक्षिण कोरिया लगायतका देशहरूले पनि यस्तै नीति निर्माणको प्रक्रिया अगाडि बढ़ाएका छन्।
1: नेपाल दर्पणमा अब खेल खबर। भारतमा जी इन्टरटेनमेन्टले फिफा विश्वकप फुटबल 2026 प्रसारण गर्ने भएको छ। जी इन्टरटेनमेन्टले विश्वकप 2026 र 2034सम्म 38 अन्य फिफा कार्यक्रमहरू प्रसारण गर्ने अधिकार सुरक्षित गरेको समाचार संस्था रोइटर्सले जनाएको छ। यो सँगै विश्वको प्रमुख बजारमध्ये एक भारतमा प्रतियोगिताको उपलब्धतालाई लिएर महिनौ लामो गतिरोध समाप्त भएको छ। यद्यपि जी इन्टरटेनमेन्ट

0: कति मूल्यमा प्रसारण अधिकार किनेको भन्ने सार्वजनिक भने गरेको छैन। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुरूमा 2026 र 2030 विश्वकपलाई समेट्ने भारत प्याकेजका लागि झण्डै 10 करोड़ डलर खोजेको थियो, तर पछि 6 करोड़ डलरमा घटाएको थियो। अमेरिका, क्यानेडा र मेक्सिकोमा यही जेठ 29 गतेदेखि प्रतियोगिता शुरू हुनुभन्दा 10 दिन अघि सम्झौता भएको हो। यस्तै नेपालमा हिमालयन स्पोर्ट्स टीभी र डिगो एप मार्फत फिफा विश्वकप प्रसारण हुने भएको छ।
1: यसैबीच सन् 2026 विश्वकप फुटबलमा गोलकिपर रणनीति टाइम आउट प्रतिबन्ध हुने भएको छ। अब खेलको समयमा गोलकिपर घाइते हुँदा अन्य खेलाड़ीहरू प्रशिक्षकसँग सल्लाह गर्न प्राविधिक क्षेत्रमा जान नपाउने भएका हुन्। फिफाका रेफ्री प्रमुख पियर लुइजी कोलिनाले गोलकिपर घाइते भएको बहानामा खेलको लय बिगार्ने विपक्षीको रणनीतिक टाइम आउटलाई रोक्न नयाँ नियम ल्याएको बताएका छन्। पछिल्ला वर्षहरूमा गोलकिपर रणनीतिक टाइम आउट निकै चर्चा र विवादको विषय बनेको छ। यस्तै अन्तर्राष्ट्रिय फुटबल एसोसिएशन बोर्डले पनि भिडियो असिस्टेन्ट रेफ्री भीएआर प्रोटोकल परिवर्तन गर्ने जनाएको छ। 23 संस्करणको फिफा विश्वकप एजेट 29 गतेदेखि मेक्सिको, अमेरिका र क्यानाडामा संयुक्त रूपमा आयोजना हुँदैछ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: नेपालले भारतको जग्गा मिचेको भन्ने प्रधानमन्त्री शाहको अभिव्यक्ति अभिलेखबाट हटाएर माफी माग्नुपर्ने विपक्षीहरूको माग। संघीय संसदमा दुवै बैठक स्थगित। संसदमा अमर्यादित व्यवहार गर्ने सांसदमाथि छानबिन गर्न समिति गठन।
1: दैलेखमा जीप दुर्घटना हुँदा 3 जनाको ज्यान गयो, 5 जना गम्भीर घाइते। दाङमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोराको ज्यान गयो।
0: सही नीति, असल नियत र अब्बल क्षमतालाई आधार बनाएर सरकार अगाडि बढ़ने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता। शिक्षा र स्वास्थ्यमा कर बढ़ाउनुभन्दा गुणस्तर सुधारतर्फ ध्यान दिने विज्ञको सुझाव।
1: युद्ध शुरू भएता इरानी आक्रमणबाट अमेरिकाका 20 सैन्य स्थलमा क्षति। इरानमा 13,000 भन्दा धेरै लक्ष्यहरूमा आक्रमण गरेको अमेरिकाको भनाई।
0: र भारतमा जी इन्टरटेनमेन्टले विश्वकप फुटबल प्रसारण गर्ने।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश दिवाली र भोजनर बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
2: सूचना यही जेठ 23 गते चौथो शनिबारको दिन
3: सुपथ पोली क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
4: नशा रोग विशेषज्ञ डाक्टर
3: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
5: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
3: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6690।

0: दैलेखको भैरवी गाउँपालिकामा डबल क्याब बोलेरो दुर्घटना हुँदा तीनजनाको मृत्यु, पाँचजना घाइते, उपचार चल्दै।
1: वीरेन्द्रनगरबाट ठूलो परिणाममा गरगहना र नगद बरामद, थप अनुसन्धान हुँदै।
0: हुम्ला र बाजुराको सीमा विवाद तथा दोहोरो झडपबारे बुझ्न गृह मन्त्रालयद्वारा गठित जाँचबुझ समितिको टोलीले काम थाल्यो, घटनास्थल पुगेर छलफल गर्दै।
1: र नेपालले साफ पहिला च्याम्पियनशीपको सेमी फाइनलमा साबिक विजेता बंगलादेशसँग खेल्ने, नेपाललाई बदला लिने मौका।
0: हिमाल पहाड़ तराई जोड्छौ सबैलाई, साँझ 6:30 बजेको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np, हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। दैलेखको भैरवी गाउँपालिकामा सुदूरपश्चिम प्रदेश 01001 49/68 नम्बरको डबल क्याब बोलेरो दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्। सुर्खेतबाट कालीकोटतर्फ हिँडेको जीप दिउँसो करिब 1 बजेतिर भैरवी गाउँपालिका साथ कालीगौड़ा स्थित भित्री सड़क खण्डमा दुर्घटनामा परेको दैलेख प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी सन्तोष रोकाले दुर्घटनामा परि कालीकोटको शुभकालिका गाउँपालिका 5 का 37 वर्षीय चालक कमल कलबहादुर रोकाए, वडा नम्बर 4 का 39 वर्षीय मित्र सुनार र वडा नम्बर 6 का 60 वर्षीय पुलती सराबिकको ज्यान गएको बताउनुभयो। उनीहरूको उपचारका लागि दैलेख अस्पताल पुर्याए पनि चिकित्सकले मृत भइसकेको घोषणा गरेका थिए। दुर्घटनामा कालीकोटको शुभकालिका गाउँपालिकाका चक्र सुनार, भरत विक, कमल कलम सुनार, सुमन सुमत विक र नयन बहादुर सुनार घाइते हुनु भएको छ। घाइते मध्ये सुमत र नयनको अवस्था जटिल रहेकाले उनीहरूलाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत रेफर गरिएको छ भने अरूको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको दैलेख प्रहरीले जनाएको छ।
0: उता दाङको तुलसीपुर उपमहानगरपालिका 5 गुल्म चोकमा टिप्पर र मोटरसाइकल ठक्कर खाँदा बाबु छोराको मृत्यु भएको छ। रा 4P 3390 नम्बरको मोटरसाइकल र रा 1K 2192 नम्बरको टिप्पर ठोकिँदा मोटरसाइकलमा सवार बाबु छोरा दुईजनाको ज्यान गएको हो। दुर्घटनामा परि मृत्यु हुने मोटरसाइकल चालक दाङकी लमही नगरपालिका 5 बस्ने 35 वर्षीय मनोज कुमार नेपाली र उनका 5 वर्षीय छोरा मिरान्त नेपाली रहेका छन्। टिप्परको ठक्करबाट गम्भीर घाइते भएका बाबु छोराको उपचारको क्रममा मृत्यु भएको हो। यस्तै दुर्घटनामा मोटरसाइकलको पछाडि सवार 34 वर्षीय अनुषा परियार सामान्य घाइते हुनु भएको छ। दुर्घटनामा संलग्न टिप्पर र त्यसका चालक दाङको शान्तिनगर गाउँपालिका 3 बस्ने 39 वर्षीय शेरबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ। तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको भन्दै प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।
1: सल्यान प्रहरीले बनकारको पनि नगरपालिका 12 निकालचुडा स्थित बनेउरा बस्नेउरा सामुदायिक वन उपक्षेत्रबाट 3 थान भरुवा बन्दुक बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सल्यानले वन क्षेत्रमा अवैध भरुवा बन्दुक रूकाएर राखेको भन्ने गोप्य सूचनाको आधारमा बन्दुक बरामद गरिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी देवराज भट्टराईले बरामद बन्दुक कसले र किन राखेको भन्ने विषयमा थप अनुसन्धान भइरहेको बताउनुभयो। यसै गरी बागचौ नगरपालिका 2 थारमारे बजारबाट लागु औषध ब्राउन सुगर सहित 1 जना पक्राउ परेका छन्। दाङबाट सल्यानतर्फ हिँडेको सवारी साधन चेक जाँचका क्रममा चालकको साथबाट ब्राउन सुगर जस्तो देखिने शुद्ध 440 मिलिग्राम धूलो पदार्थ बरामद परेको हो। प्रहरीले बागचौ नगरपालिका 7 का 37 वर्षीय शोभाराम ओलीलाई पक्राउ गरेको जनाएको छ। उहाँलाई लागु औषध कसुरमा अनुसन्धान गर्न सल्यान जिल्ला अदालतबाट 7 दिनको म्याद थप अनुमति लिए आवश्यक अनुसन्धान अघि बढ़ाइएको प्रहरीले जनाएको छ।
0: प्रहरीले सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 6 को एक घरबाट ठूलो परिणाममा सुनचाँदी र नगद बरामद गरेको छ। गोप्य सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले वडा नम्बर 6 अन्तर्गत कपड़ा व्यापारी श्याम सुन्दर अग्रवालको घरबाट ठूलो परिणाममा सुनचाँदी र 70 लाख भारतीय रूपियाँ बरामद गरेको हो। अग्रवालले भारतीय नोट 27 सहित मिटर ब्याजमा रकम दिने गरेको तथा धरौटीमा सुनचाँदी राख्ने गरेको पाइएको प्रहरीले जनाएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता रामप्रकाश शाहका अनुसार 2 वटा सुनचाँदीका विभिन्न गरगहना र नगद बरामद 200 वटा सुनचाँदीका विभिन्न गरगहना र नगद बरामद गरिएको हो। प्रहरीले अग्रवाललाई समेत नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
1: हुम्ला र बाजुराको सीमा क्षेत्र लामपाटामा भएको सीमा विवाद तथा दोहोरो झडपबारे बुझ्न गृह मन्त्रालयद्वारा गठित जाँचबुझ समितिको टोली घटनास्थल पुगेको छ। एसएसपी विमल राज पौडेल नेतृत्वको सेम टोली सेमकोट पुगेर काम शुरू गरेको, दुई जिल्ला बीच भएको घटनाको स्थलगत यथार्थता बुझ्न टोली घटना भएको क्षेत्र लामपाटा च्याचौर क्षेत्र पुगेर क्रस सेमकोट पुगेको हो। टोलीले सेमकोट बसाएका क्रममा सीमा क्षेत्रका नागरिक, घटनास्थलमा घटनामा संलग्न व्यक्ति र सीमा जेटिएका क्षेत्रका जनप्रतिनिधि, राजनीतिक क्षेत्रका दलका नेता र नागरिक अवगतका घटनाका बारेमा छलफल गर्ने कार्यक्रम रहेको छ। यसअघि गत जेठ 2 गतेदेखि 4 गतेसम्म सीमाको विषयलाई लिएर हुम्ला र बाजुराका नागरिक बीच भएको झडपले उग्र रूप लिएपछि गृह मन्त्रालयले टोली गठन गरेको थियो। चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारले 40
0: धेरै खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो विश्राम।
2: लौ न, के भो बाबुलाई?
3: होइन, किन आतिन बाजे दिदी? के भो बाबुलाई?
2: हेर्नु न जेठी बाबु, के भएको होला के मेरो छोरालाई?
0: अया अया, टाउको दुख्यो र झुम्ब बनाइरहेछ, तिरिबिरी भएको छ, के भयो होला दाई?
3: होइन राम भाइ, कहिलेदेखि टाउको दुख्यो?
0: हेर्नु न दाई, हिजो तरकारी बारीमा किरा मार्ने औषधि छरेदेखि टाउको दुखेर हैरान बनाएको छ।
3: के भन्यो होला यो भाइले, मार्ने चिज पनि औषधि हुन्छ र? विषादी भन न विषादी।
0: ए, त्यसलाई विषादी भन्छन् र दाई?
3: हो त, सुरक्षित रूपमा नभई जथाभावी विषादी छर्नाले यस्तो भएको होला। यस्तो रासायनिक विषादी छर्ने र खाने दुवैलाई क्यान्सर जस्तो प्राणघातक रोग समेत लाग्ने गर्दछ है भाइ। त्यसैले रासायनिक विषादीका विकल्पका रूपमा घरमा नै तयार गर्न सकिने र बजारबाट सजिलै किन्न सकिने जैविक विषादी, झोलमल, निम जस्ता विषादीहरू, पहेँलो चिप्किने पासो, मोहनी पासो, एनपीभी तथा मेट्राइजियम, ट्राइकोडोमा जस्ता औषधि प्रयोग गरी आफू र पर्यावरण स्वस्थ राख्नुपर्छ।
2: विषादी विष हुन्, औषधि होइनन्। यही जेठ 19 गतेदेखि 25 गतेसम्म किसानको जिम्मेवारी, उपभोक्ताको अधिकार, विषादी मुक्त आधार भन्ने मूल नाराका साथ कर्णाली प्रदेशमा मनाउन गइरहेको विषादी प्रयोग मुक्त सप्ताह 2083 सहभागी बनाऊ। आयोजक एकीकृत कृषि प्रयोगशाला सुर्खेत, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, कर्णाली प्रदेश, कपुरकोट गाउँपालिका, सल्यान।
4: नाकान घाटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचईआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
5: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
4: नाक बन्द हुने समस्या,
5: नाकबाट रगत बग्ने,
4: नाकभित्र मासुको गिर्खा पलाएको,
5: घ्राण शक्ति गुम्ने,
4: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
5: कानको संक्रमण,
4: कान सुन्न गाह्रो हुने,
5: कान बज्ने समस्या,
4: चक्कर लाग्ने,
5: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
4: घाँटी दुख्ने,
5: आवाज बन्द हुने,
4: निल्न गाह्रो हुने,
5: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
4: चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
6: एसई र कक्षा 12 परीक्षामा कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्रामा नयाँ शैक्षिक सत्र 83-84 लागि कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: अध्यापन हुने विषयहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी।
6: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ। साथै कक्षा सञ्चालन आउँदो असार 1 गतेदेखि हुनेछ।
2: प्रधानाध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्राम सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98483339, 98581560 र 98481546499।
0: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
7: सम्पर्क सेवा कर्णाली अस्पताल प्रारी, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
2: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
8: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागे बेला मिठाई खाने कुरा खानु पर्यो नि।
8: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
7: त्यहाँ त स्पेशल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
8: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर 6 वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-60-840।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
9: रेडियो भेरी एफएम।
0: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले दैलेखको भैरवी गाउँपालिकामा डबल क्याब बोलेरो दुर्घटना हुँदा 3 जनाको मृत्यु, 5 जना घाइते, उनीहरूको उपचार चल्दै, वीरेन्द्रनगरमा ठूलो परिणाममा गरगहना र नगद बरामद, थप अनुसन्धान हुँदै लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। हुम्लामा 1 वर्ष अघि आगलागीमा परेर जलेर नष्ट भएका पीड़ितका घरहरू स्थानीयको सहयोगमा पुनर्निर्माण गरिएको छ। सर्गेघर गाउँपालिका 3 को उनापानी गाउँमा आगलागी पीड़ितका घरहरू स्थानीय गाउँवासीको सहयोगमा निर्माण गरिएको छ। 2082 साल जेठ 14 गते आगलागीबाट घर जलेर नष्ट भएका उनापानी गाउँका 8 जना पीड़ितका नयाँ जस्ता पाता छाएका घर निर्माणको कार्य सम्पन्न भएको उपाध्यक्ष अखिल कार्केले बताउनुभयो। 8 वटै घर ढुङ्गा, काठ र माटो प्रयोग गरी निर्माण गरी जस्ता पाताले छाइएका छन्। काठ र ढुङ्गा ओसार्ने कार्य सबै गाउँ उनापानीका गाउँवासीले मिलेर गरेका थिए भने घरको अन्य संरचना निर्माणमा पनि गाउँवासीको उल्लेखनीय सहयोग रहेको उहाँले बताउनुभयो। यी 8 वटै घर 6 महिनाको अवधिमा निर्माण गरेका हुन्। आगलागीमा परेका 8 मध्ये 3 वटा नयाँ घर र 5 वटा पुराना घर रहेका थिए। नयाँ घर निर्माणका लागि दक्ष कामदार खर्च 1,50,000 रूपियाँ। विदेशमा रहनुभएका त्यस क्षेत्रका युवाहरूको आर्थिक सहयोगबाट जुटाएको वडा अध्यक्ष कार्कीले बताउनुभयो। आगलागी पीड़ितलाई कार्की कर्णाली प्रदेश सरकारबाट 25,000 रूपियाँ र जिल्ला विपद व्यवस्थापन समितिबाट 15,000 रूपियाँ सहयोग दिएको थियो। आगलागी पीड़ितहरूले विवरण अनुसार सरकारले हालसम्म गाउँपालिकाको पोर्टलमा नभरिएको कारण गृह मन्त्रालयबाट आउने 5 लाख रूपियाँको राहत रकमबाट भने उनीहरू वञ्चित रहँदै आएका छन्।
0: उता बाजुराको बढी मालिका नगरपालिकामा भीरबाट लडेर 2 जनाको मृत्यु भएको छ। बढी मालिका नगरपालिका 1 पाटाका 60 वर्षीय मानबहादुर दानीको वनमा घाँस काट्न गएका बेला भीरबाट लडेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गगन सिंह भाटले बढी मालिकाकै 6 कोर्दका 6 वर्षीय जसना खड्काको पनि भीरबाट लडेर मृत्यु भएको बताउनुभयो। गाउँ नजिकैको वनमा आमासँग घाँस काट्न गएका बेला भीरबाट चिप्लिएको र उहाँको मृत्यु भएको प्रहरीको भनाइ रहेको छ।
1: सल्यानको शारदा नदीबाट अवैध रूपमा गिटी बालुवा उत्खनन गरेको आरोपमा प्रहरीले एक जेसीबी र ट्रयाक्टरलाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय रागे चौरकोले कुमा गाउँपालिका एक टाटकेबाट रागचौरतर्फ बालुवा लिएर जाँदै गरेको दुईवटा ट्रयाक्टर नियन्त्रणमा लिएको हो। अवैध रूपमा गिट्टी बालुवा उत्खनन गर्ने ट्रयाक्टर र चालकलाई कार्यवाहीको लागि पालिकामा बुझाएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानले चैत्र वैशाख मात्र यसरी अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन र ढुवानी गर्दै आएका 63 ट्रयाक्टर जेसीबी टिपर र ट्रकलाई नियन्त्रणमा लिएको छ।
0: कर्णाली विकास बैंकको 2.5 अर्ब रूपियाँ बराबरको घोटाला प्रकरणमा प्रभावित बचतकर्ताहरूले फेरि आन्दोलन शुरू गरेका छन्। लामो समयदेखि आफ्नो बचत रकम फिर्ता नपाएपछि बचतकर्ताहरू विरोध प्रदर्शनमा उत्रिएका हुन्। र्यालीसहित कर्णाली विकास बैंक पुगेका बचतकर्ताहरूले आफ्नो माग राख्न खोजे पनि सुनवाई नभएको भन्दै नेपाल राष्ट्र बैंकको नेपालगंज कार्यालयमा पुगेर विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले बचत रकम फिर्ताको सुनिश्चितता गर्न तथा दोषीमाथि कड़ा कार्यवाही गर्न माग गरेका छन्। प्रदर्शनमा सहभागी बर्दियाको बडैया तालका ललिता थापाले आफ्नो परिवार र आफन्तहरूले मात्रै करिब 22-23 लाख रूपियाँ 1.5 वर्षदेखि बैंकमा अड्किएको बताउनुभयो। उहाँले बचतकर्ताहरू आफ्नो मेहनतको कमाई फिर्ता पाउन नसक्दा आर्थिक तथा मानसिक रूपमा समस्यामा परेको बताउनु भएको छ।
1: भेरी खबरमा खबरको सिलसिला अझै जारी छ। लेबनानको छोटो विश्राम।
10: विगत लामो समयदेखि भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता गौतमद्वारा यही जेठ 23 गते चौथो शनिवारको दिन एस गुरुङ हस्पिटल गुरुङ मेडिकल हल मंगलकडी चोक सुर्खेतमा सशुल्क चेक जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
11: डाक्टरबाट दिइने सेवाहरू अनुहारको चायपोतो डन्डी फोर चिलाउने दाद पूरा शरीर चिलाउने मुसा छालामा मासु पलाएको गाँठा गुठी दुबी छालामा बिबिरा आउने छालाको एलर्जी कुष्ठरोग फंगल इन्फेक्सन छाला पाक्ने नङको कुनै पनि रोग बच्चाको छालाको समस्या कपाल झर्ने वा अनावश्यक ठाउँमा कपाल पलाउने समस्या यौन अङ्गमा घाउ आउने सेतो पानी बग्ने तथा कुनै पनि यौनको समस्या छाला कपाल नङ तथा यौनजन्य रोगको सम्पूर्ण उपचार सेवा उपलब्ध छ।
10: सम्पर्क गुरुङ हस्पिटल प्राली गुरुङ फार्मेसी गुरुङ मेडिकल हल मंगलगढ़ी चोक सुर्खेत फोन नम्बर 083-520-402 र 522-148।
12: एसई सक्यो अब रमाइलो शुरू भयो।
13: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर मात्र ₹20 प्रिपेड सिम कार्ड ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 MB डेटा 10 SMS।
12: अझै रमाइलो ₹50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा 50 मिनट बोनस भोइस 50 SMS बोनस।
13: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
12: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
14: नेपाल टेलिकम राष्ट्रको संचार।
2: सूचना
10: यही जेठ 23 गते चौथो शनिवारको दिन
2: एस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार हाम्रा दैनिक सेवाहरू हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा
11: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड वीरेन्द्रनगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-590-693।
0: सूचना
2: यही जेठ 19 गतेदेखि 25 गतेसम्म किसानको जिम्मेवारी उपभोक्ताको अधिकार विषादी मुक्त आधार भन्ने मूल नाराका साथ विषादी प्रयोग मुक्त सप्ताह 2083 कर्णाली प्रदेशमा पनि भव्य रूपमा मनाउन गइरहेका छौ।
0: यस सप्ताहका मुख्य कार्यक्रमहरू प्रभात फेरी विद्यालयमा सचेतनामूलक कार्यक्रम जैविक विषादी तथा सामग्री वितरण स्कूल शिक्षा कार्यक्रम विद्यालय शिक्षा कार्यक्रम विषादी विष हुन् औषधि होइनन् रासायनिक विषादीको विकल्पहरू रोजौं आफू र पर्यावरण जोगाउँ। विस्तृत जानकारीका लागि नजिकको कृषि शाखा वा कृषि विकास कार्यालय अथवा एकीकृत कृषि प्रयोगशालामा सम्पर्क राखौं। आयोजक एकीकृत कृषि प्रयोगशाला सुर्खेत, प्रवर्धक भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश कपुरकोट गाउँपालिका सल्यान। सूचना
2: यही जेठ 23 गते शनिबारका दिन सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेग्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिने कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
0: दिइने सेवाहरू कान पाक्ने, जीर्ण रोगको उपचार तथा परामर्श, अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच, काने गुजी, ढुसी र बाह्य वस्तु परेको निकालिने, कान नसुन्ने बिरामीलाई सुफद मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने, अपरेशन गर्नुपर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेक्रा नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने।
2: सम्पर्क सनराइज मेडिकल हल, आस्था पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड, पिपिरा चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-411-045 र मोबाइल नम्बर 98550-17-645, 98481-313।

0: रेडियो भेरी एफएम।
1: तपाईं अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। डडेलधुराबाट बेपत्ता भएका दुईजना प्रहरी जवान मृत अवस्थामा फेला परेका छन्। डडेलधुराको परशुराम नगरपालिका पाँचबाट गएको शुक्रबारदेखि बेपत्ता भएका सशस्त्र प्रहरी बलका जवान ओमप्रकाश पुन मगर र स्थानीय बासिन्दा तीर्थबहादुर थापा मगरको शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक डीएसपी वरूण बहादुर सिंहका अनुसार 56 वर्षीय थापाको शव परशुराम नगरपालिका पाँच अन्तर्गत महाकाली नदीको कल्पठे क्षेत्रमा फेला परेको हो। यस्तै सशस्त्र प्रहरी बलको बोर्डर आउटपोस्ट बीओपी परिगाउँमा कार्यरत जवान पुन मगरको शव कञ्चनपुरको बर्मादेवमा रहेको महाकाली नदी किनारामा भेटिएको हो। मामा भान्जा नाता पर्ने दुवैजना बेपत्ता भएपछि महाकाली नदी किनारामा उनीहरूले प्रयोग गरेको ट्युब फेला परेको थियो। त्यसकै आधारमा प्रहरीले खोजी गरेको थियो।
2: प्रधानमन्त्री वीरेन्द्र शाहले संसद बैठकमा नेपालले पनि भारतीय जमीन मिचेको अभिव्यक्ति दिएपछि यसको चौतर्फी विरोध भएको छ। प्रतिपक्षी दलका सांसदले भने नेपालले भारतको भूभाग मिचेको विषयको प्रमाण संसदमा पेश गर्न माग गरेका छन्। प्रतिनिधि सभा बैठकमा राप्रपाका सांसद ज्ञानेन्द्र बहादुर साईले देशको सार्वभौम विषय र भूमिको विषय गम्भीर विषय भएकाले हचुवाको भरमा अभिव्यक्ति दिनु गलत हुने उहाँले बताउनुभयो। उहाँले सभामुख डोल प्रसाद अर्याल मार्फत सरकारलाई नेपालले मिचेको भूमिको प्रमाण पेश गर्न आग्रह गर्नुभयो। श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले प्रधानमन्त्री वीरेन्द्र शाहले प्रतिनिधि सभा बैठकमा राख्नु भएको धारणा गम्भीर भएकाले यस विषयको प्रमाणसहित जवाफी दिन पनि माग गर्नुभएको छ। नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुरले प्रधानमन्त्रीले राख्नुभएको भूमि मिचिएको धारणा संवेदनशील भएकाले जवाब दिन माग गर्नुभएको छ। नेपालले भारतीय भूमि मिचेको विषय भारतले दावी नगरेको अवस्थामा देशकै प्रधानमन्त्रीले त्यस्तो धारणा राख्नु देशको हित विपरीत भएको उहाँले टिप्पणी गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका सांसद इन्दिरा राणा मगरले भने प्रतिपक्षी दलहरूले धारणा राख्नु भएको धारणा नियमावली विपरीत रहेको भन्दै सभामुखको ध्यानाकर्षण गराउनु भएको छ। नेकपाका सचेतक युवराज दुलालले देशकै कार्यकारी प्रमुखले कूटनीतिक भावना विपरीत धारणा राख्नु भएको बताउँदै सच्याउन माग गर्नुभएको छ। प्रधानमन्त्रीको धारणाले देशवासीमा गम्भीर आशंका पैदा गरेको उहाँले टिप्पणी गर्नुभयो। प्रतिनिधि सभाको बैठकमा सांसदहरू निष्कल राई ऐन महरा खुशबु ओली लगायतका सांसदले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहित विपरीत भएको भन्दै संसदमा माफी माग्नुपर्ने बताउनुभयो। यसैबीच परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको अभिव्यक्ति सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित रहेको भन्दै स्पष्टीकरण दिएको छ।
1: भेरी खबरमा अब लागौं खेल खबरतर्फ। साप महिला च्याम्पियनशीप फुटबलको सेमी फाइनलमा नेपालले साबिक विजेता बंगलादेशसँग खेल्ने भएको छ। भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा हिजो भएको समूह बीको अन्तिम खेलमा घरेलु टोली भारतले बंगलादेशलाई 3-0 पराजित गरेपछि सेमी फाइनल समीकरण पूरा भएको हो। अब सेमी फाइनलमा नेपालले बंगलादेशसँग खेल्नेछ भने भारतले भूटानसँग खेल्नेछ। नेपाल समूह एको विजेता बनेको छ भने बंगलादेश समूह बीको उपविजेता बन्यो। समूह एबाट यसअघि नेपाल समूह विजेता र भूटान समूह उपविजेताको रूपमा सेमी फाइनल प्रवेश गरिसकेको छ। सेमी फाइनलका खेलहरू पर्सि बुधबार हुनेछन्।
2: खेल खबरसँगै साँझको भेरी खबर सकियो। बिदा हुन गएसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
1: दैलेखको भैरवी गाउँपालिकामा डबल क्याब बोलेरो दुर्घटना हुँदा 3 जनाको मृत्यु, 5 जना घाइते, घाइतेहरूको उपचार चल्दै।
2: वीरेन्द्रनगरबाट ठूलो परिणाममा गरगहना र नगद बरामद, थप अनुसन्धान हुँदै।
1: हुम्ला र बाजुराको सीमा विवाद तथा दोहोरो झडपबारे बुझ्न गृह मन्त्रालयद्वारा गठित जाँचबुझ समितिको टोलीले काम थाल्यो। घटनास्थल पुगेर छलफल गर्दै
2: र नेपालले साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा साबिक विजेता बंगलादेशसँग खेल्ने, नेपालले बदला लिने मौका।
1: हवस् त तपाईँ हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार। रेडियो भेरी।
3: रेडियो भेरी एफएम 98.6
4: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ.
5: Extreme energy drink. Taste the difference. Feel the energy.
2: भर्ना खुल्यो
6: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ.
2: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठपोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको.
6: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ. अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ. सम्पर्क फोन नम्बर 083-520-114 मोबाइल 98-585-59960 र 97-678-84-566.
7: नमस्कार सेनसेविका दिदी.
8: नमस्कार नमस्कार. दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि.
9: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि.
8: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि.
7: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफूल साग सब्जी अण्डा माछा मासु खानुपर्छ. यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ.
8: हो त,
9: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी.
8: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ.
10: नेपाल सरकार विज्ञापन बोर्ड.
11: हरेक वर्ष दोहोरिने डढेलो वनको मात्र होइन हाम्रो भविष्यकै संकट हो. यसको समाधान छ प्रकृतिमा आधारित उपायमा. मिचहा प्रजाति नियन्त्रण गरौं, स्थानीय र लोपोन्मुख बिरुवा जोगाऊ र हुर्काऊ, अग्नि रेखा बनाऊ, एकीकृत जलाधार व्यवस्थापनमा जोड दिऊ, आगो प्रतिरोधी कृषि वन अपनाऊ, चरिचरणको दिगो व्यवस्थापन गरौं. जब वन सुरक्षित हुन्छ तब मात्र हाम्रा गाउँ बस्ती सुरक्षित हुन्छन्. डढेलो होइन, दिगो संरक्षण रोजौ. लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश.
12: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा. तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ. वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क. दिगो दरिलो र विश्वासिलो.
1: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ. यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ. डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ.
2: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ.
1: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत. वैदेशिक रोजगारमा जानेले घरमा छोड्नु पर्ने कागजातहरू, राहदानी र नागरिकताको प्रतिलिपि, वैदेशिक रोजगार विभागबाट लिएको श्रम स्वीकृतिको प्रतिलिपि, निरोगीताको प्रमाण पत्रको प्रतिलिपि, अभिमुखीकरण तालिम लिएको प्रमाण पत्रको प्रतिलिपि, म्यान पावर संस्थालाई तिरेको रकमको भरपाई, रोजगारदातासँग गरेको करार सम्झौता प्रतिलिपि, बीमा गराएको कागजातको प्रतिलिपि, कल्याणकारी कोष रकम जम्मा गरेको प्रमाण पत्रको प्रतिलिपि, विदेशमा काम गर्ने कम्पनीको नाम, ठेगाना, सम्पर्क नम्बर र कम्पनीको विवरण। वैदेशिक रोजगारमा रहँदा कठिनाई उत्पन्न भए यस्ता कागजातहरू महत्वपूर्ण हुन्छ।
2: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्रनगर, सुर्खेत।
13: के भन्ने सोच छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
14: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
13: त्यसो भए सुन्नुहोस्, इलाइट सीएमा सीए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
14: हो र, के खास छ त इलाइट सीएमा?
13: एक्सपिरियन्स सीए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
14: ओहो, अनि लोकेसन?
13: बानेश्वर, काठमाडौँ। सम्पर्क 01-5914-284, 97-164-65-37। लिमिटेड सिट, ढिला नगर्नुहोस्।
14: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
15: रेडियो भेरी एफएम

0: In the heart of the city where dreams take shape and futures begin, stands a place of excellence, Chanakya Pathshala, previously known as BSc College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
2: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
2: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, विजयनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।
3: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
2: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
1: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काईओर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
2: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 9858405119 र 9858151715।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियों
1: के तपाई आकर्षक फोटो फ्रेमिंग र डिजाइन को खोजी में हुनुहुन्छ
2: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस् हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू साथै होटल बैंकिङ सरकारी कार्यालय योजना बोर्ड पुस्तक पसल एग्रो भेट फेन्सी पसल खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स रेडियम फ्लेक्स लाइट बोर्ड नर्मल बोर्ड फ्रेमिङ प्रिन्टिङ समेत गर्ने गरिन्छ
1: हजुर हामी कहाँ फोटो प्रिन्ट फ्लेक्स ब्यानर प्रिन्ट फ्लेक्स बोर्ड टोकन अफ लभ स्टिकर प्रिन्ट भिजिटिङ कार्ड बिल लेटर प्याड सेल्फ इङ्क स्ट्याम्प सर्टिफिकेट प्रिन्ट ब्याज प्रिन्ट आईडी कार्ड इन्भिटेसन कार्ड क्यानभास प्रिन्ट म्याट फोटो प्रिन्ट प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट
2: यति मात्र कहाँ हो र युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्र नगर छ बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत फोन नम्बर 083-521-179 मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43
3: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन विदेश जाउँ पासपोर्ट बनाउनु पैसा छैन के गर्ने
4: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त
3: के गर्नु दाजु यहाँ बसेर के काम नाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्या हौ दाजु मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए बोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा
5: के भन्छ नि दाजु मैले त कुरै बुझिन त
4: हो त नि अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि
3: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने के अत्तो पत्तो थाहा छैन मलाई त
4: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि
5: हो त्यही गएर
4: सूर्जन रोकाईलाई भेट
3: अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरे के हो कसो
4: लकी पिराग फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48
6: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट बायोनेटको साम्बा प्याक सँग जसमा पाइन्छ अल्ट्रा 300 एमबीपीएस सम्मको स्पीड र बासिक सब्सक्रिप्सनमा एक महिना फ्री आज नै सब्स्क्राइब गर्नुहोस् बायोनेट साम्बा प्याक स्पीडको अल्टिमेट गोल बायोनेट साम्बा प्याक अल्ट्रा फास्ट अल्ट्रा फन
7: सबैको मन सुने
8: रेडियो भेरी एफएम

0: 哎呀，啊，哎呀，
1: 老呢？给我爸不来？
2: 哎呢？给哪天爸说弟弟？给我爸不来？
1: 哎，老呢？姐姐爸不？给我一个来给妹子出来来。
0: 哎呀，哎呀，倒过都给我的祖母奶奶了，弟弟弟爸说，给爸好了来。
2: 哎呢，让爸。कोई नहीं देखी ताऊ को दुखियो।
0: यह नून दाई, ये जो तरकारी बारी में कीरा मारने औषधि सारे देखी, ताऊ को दुखेरो हैरान बनाया कुसा।
2: क्ये भन्या वाला ये भाई दे, मारने चीज बनी औषधि उनसा रा, बिशादी बना ना बिशादी।
0: ये तेरसा बिशादी बनसन ना दाई?
2: वो ता सुरक्षित रूपन ना भाई, जथावादी बिशादी छोड़ाले, इस तो बहुत को हला, इस तो रासायनिक बिशादी छोड़ने रा खाने दुबईलाई क्यान्सर जस्तो प्राणघातक रोग समेत लाग्ने गर्दछ है भाई त्यसैले रासायनिक विषादीका विकल्पका रूपमा घरमा नै तयार गर्न सकिने र बजारबाट सजिलै किन्न सकिने जैविक विषादी झोलमल निम जस्ता विषादीहरू पहेँलो चिप्किने पासो मोहनी पासो एनटीभी तथा मेट्राइजियम ट्राइकोडोमा जस्ता औषधि प्रयोग गरी आफू र पर्यावरण स्वस्थ राख्नुपर्छ
1: विषादी विष हुन् औषधि होइनन् यही जेठ 19 गतेदेखि 25 गतेसम्म किसानको जिम्मेवारी उपभोक्ताको अधिकार विषादी मुक्त आधार भन्ने मूल नाराका साथ कर्णाली प्रदेशमा मनाउन गइरहेको विषादी प्रयोग मुक्त सप्ताह 2083 सहभागी बनाऊ आयोजक एकीकृत कृषि प्रयोगशाला सुर्खेत भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश कपुरकोट गाउँपालिका सल्यान
3: खुशीको खबर
4: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा पश्चिम नेपालकै एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस् निसन्तान उपचार अब सम्भव छ तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा
3: हाम्रा विशेष सेवाहरू आईभीएफ आईयूआई हिस्टोस्कोपी दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा

0: सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज तपाईको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।

0: Extreme energy drink.
1: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल पुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114 मोबाइल 98-585-59-960 र 97-678-84-566।
3: रेडियो भेरी एफएम रेडियो भेरी एफएम
4: रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ज
5: छानबिन गर्न विशेष समिति गठन 7 दिनभित्र प्रतिवेदन आउने संसद फेरि अवरूद्ध हिजोको अमर्यादित गतिविधिको अध्ययन गर्न समिति गठन
6: नियम 33 को उपनियम 4 बमोजिम आवश्यक कार्यवाही अगाडि बढ़ाउन सकिने व्यवहार जानकारी गराउँछु।
5: प्रतिनिधि सभाको नयाँ नियमावलीको विवाद चर्कियो विपक्षी दल सर्वोच्च अदालत जाने तयारीमा सुदूरपश्चिमको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक सड़क पर्यटन शिक्षा र स्वास्थ्यमा विशेष जोड़
7: सूचना प्राप्त भएको 72 घण्टाभित्र प्राविधिक टोलीले सम्बोधन गर्ने गरी आवश्यक व्यवस्था मिलाइनेछ।
5: प्रतिनिधि सभाको नयाँ नियमावलीमा विवाद चर्कियो भेप सुन प्रकरणमा कृष्ण बहादुर महरा 1 लाख धरोटीमा रिहा हुने किसानको भुक्तानीमा ढिलाइ भए कड़ा कदम चाल्ने कृषि मन्त्रीको चेतावनी र T20 विश्वकपका लागि नयाँ ग्लोबल छनौट प्रणाली लागू गरिने
8: कयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
5: सामाजिक सञ्जालको प्रयोगबाट बालबालिकाको मानसिक स्वास्थ्यमा गम्भीर असर गर्ने विभिन्न अनुसन्धानले देखाएको छ। यसले गर्ने हानिका विषयमा नेपालमा पनि व्यापक छलफल गर्न ढिलो गर्नुहुँदैन। अभिभावकहरू नै सामाजिक सञ्जालको लतमा परेपछि बालबालिका त पर्ने नै भए त्यसैले अभिभावक आफू सचेत हुने र बालबालिकालाई यसको नकारात्मक असरबाट जोगाउन लाग्न आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
9: प्रतिनिधि सभाको बैठकमा केही सांसदहरूले देखाएको अमर्यादित व्यवहारबारे छानबिन गर्न विशेष समिति गठन गरिएको छ। समितिको संयोजकमा प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीलाई जिम्मेवारी दिएको छ। समितिले बैठकका क्रममा भएका गतिविधि आचरण र नियम उल्लंघनका विषयमा अध्ययन गरी निष्कर्षसहित प्रतिवेदन पेश गर्नेछ। हिजो बसेको प्रतिनिधि सभा बैठकमा केही सांसदहरूको व्यवहार संसदको मर्यादा र नियम अनुकूल नभएको भन्दै व्यापक चर्चा भएको थियो। लोकतान्त्रिक बहसको सर्वोच्च थलो भएकाले त्यहाँ हुने गतिविधिले जनतामा प्रत्यक्ष सन्देश दिने भएकाले सांसदहरूको व्यवहारबारे उठेका प्रश्नको निष्पक्ष छानबिन आवश्यक ठहर गर्दै समिति गठन गरिएको हो। सभामुख डोलप्रसाद अर्यालले समितिलाई 7 दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिनुभयो।
6: बैठक समाप्त भइसकेपछि सभामुखलाई विस्तृत जानकारी प्राप्त हुन आएको र आजै सो विषयका सम्बन्धमा मुचुल्का समेत तयार भइसकेकाले यस विषयमा आवश्यक थप जाँचबुझ गरी 7 दिनभित्र सभामुख समक्ष प्रतिवेदन पेश गर्ने गरी प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारी संयोजक एवं संघीय संसद सचिवालयको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख र प्रतिनिधि र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहेको समिति गठन गरेको बेहोरा जानकारी गराउँछु। प्रतिवेदन प्राप्त भएपछि साथै प्रतिवेदन प्राप्त भएपछि प्रतिनिधि सभा नियमावली 2083 को नियम 33 को उपनियम 4 बमोजिम आवश्यक कार्यवाही अगाडि बढ़ाउन सकिने बेहोरा जानकारी गराउँछु।
9: सभामुख अर्यालका अनुसार समितिको प्रतिवेदन प्राप्त भएपछि प्रतिनिधि सभा नियमावली 2083 व्यवस्था अनुसार आवश्यक कार्यवाही प्रक्रिया अघि बढ़ाइनेछ। यदि कुनै सांसदले नियम उल्लंघन गरेको पुष्टि भएमा चेतावनीदेखि अन्य संसदीय कार्यवाही हुन सक्ने बताइएको छ। यसैबीच नेपाल भारत सीमा सम्बन्धी विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सत्ता पक्ष र विपक्षी दलहरूबीच विवाद चर्किँदा प्रतिनिधि सभा बैठक फेरि अवरूद्ध भएको छ। विपक्षी दलका सांसदहरूको निरन्तर विरोधपछि आज बसेको दोस्रो बैठक कार्यसूचीमै प्रवेश नगरी भोलि दिउँसो 1 बजेसम्मका लागि स्थगित गरिएको छ। बैठक शुरू हुने बित्तिकै विपक्षी सांसदहरूले आआफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका थिए। संसद सञ्चालनको वातावरण बनाउन सभामुख डोलप्रसाद अर्यालले बारम्बार आग्रह गरे पनि विपक्षी दल आफ्नो अडानबाट पछि नहटेपछि बैठक प्रभावित भएको हो। नेपाल भारत सीमा जस्तो संवेदनशील राष्ट्रिय विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर शुरू भएको विवादले संसदको काम कार्यवाही नै अवरूद्ध बनाएको छ। विपक्षी दलले प्रधानमन्त्रीको स्पष्ट जवाब र धारणा माग गरिरहेको छन् भने सत्ता पक्ष संसद सञ्चालनलाई प्राथमिकता दिनुपर्ने पक्षमा देखिएको छ। राजनैतिक विवादका कारण संसद नियमित कार्यसूचीतर्फ अघि बढ़न नसक्दा कानून निर्माण र जनसरोकारका विषय पुनः ओझेलमा परेका छन्। लगातारको अवरोधका कारण विधेयक नीति तथा कार्यक्रम र जनसरोकारका महत्वपूर्ण विषयमा छलफल हुन सकेको छैन। संसदको अबको विकास निकास र प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउनका लागि प्रक्रिया वा विकल्प के हुन सक्लान्? संविधानविद निलाम्बर आचार्यले सीआईएनसँग बताउनुभयो।
10: प्रधानमन्त्रीले बोल्नुभयो, त्यो विवाद भयो, प्रधानमन्त्री त स्पष्ट पार्नु पर्यो नि। उहाँ आफ्नो चाहिने भनाइमा अडिग रहनुहुन्छ कि त्यो भनाइलाई सच्याउनुहुन्छ कि अनि किन यस्तो भन्न पुग्नुभयो भनेर त उहाँले त चाहिने त्यो स्पष्टीकरण त दिनु पर्यो नि। उहाँको अभिव्यक्तिलाई सच्याउने कुरै छैन, फिर्ता दिनुपर्छ नि त, यो त गलत हो।
11: संसद अवरोध चलिराख्दाखेरि यसको दुवै तर्फले सोचेर विचार गरेर कसरी यसलाई अगाडि बढाउनु पर्छ त? गल्ती भएको छ भने
10: गल्ती भयो भएन, अब प्रधानमन्त्रीले संसदमा आएर भन्नु पर्यो, उहाँलाई जे भन्नु छ यस विषयमा भन्नु पर्यो। गल्ती भयो भन्ने कुरालाई त परराष्ट्र मन्त्रालयले सरकारले नै चाहिने प्रधानमन्त्रीको भनाइलाई समर्थन नगरेबाट त्यो अर्कै सन्दर्भमा भनेको हो भनेबाटै घाकछोप गर्न खोजेबाट नै लेखियो कि चाहिने योसँग यो सरकारको भनाइ चाहिने यो होइन, प्रधानमन्त्री पनि चाहिने अब यो भनाइमा अड्नुहुन्न भनी चाहिँ यसै लेखिया छ नि त। त्यसै त्यही कुरा आएर भने भइगयो नि।
11: परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको बचाउ गरेको हो कि विरोध गरेको हो?
10: प्रधानमन्त्रीको भनाइलाई उसले त्यो भने ठिक छ भनेर राखेको छ र प्रधानमन्त्रीको भनाइलाई चाहिने उसले आफ्नै किसिमले ढाकछोप गरेर चाहिने अलिकति चाहिने त्यसलाई भन्छौ नि चाहिने बचाउ गर्न ढाकचोप गर्न अलिकति सुधार्न खोजिएको छ।
11: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छानेको भारत भ्रमण शुरू हुनु अघिल्लो दिन यस्तो खालको अभिव्यक्ति आयो, दुई देश बीचको अथवा अरू देशका बारेमा पनि संसदमा प्रधानमन्त्रीले भन्नुभयो, यसले कस्तो असर पार्छ?
10: रवि लामी छानेजीको चाहिने भारत भ्रमण चाहिने हुनुपर्ने थियो भयो, किन भनेपछि एउटा बहुमत प्राप्त पार्टीको सत्तामा रहेको पार्टीको सभापति हुनुहुन्छ अनि भारतीय जनता पार्टीको निमन्त्रणामा जानुभयो दुई देशका बीचमा सम्बन्ध सुधार्न र भएका सम्बन्धहरूलाई अरू विकसित गर्न केही चाहिने साँची भएका विषयहरूलाई पनि चाहिने वार्ताको ढोका खोल्न मद्दत गर्ला भन्ने चाहिने मैले सोचेको छु। त्यसैले चाहिने उहाँको भ्रमणलाई चाहिँ नकारात्मकै प्रभाव चाहिँ नपारिहाल्ला।
11: प्रधानमन्त्री बालिनको अभिव्यक्ति पछि कतिपयले अब सीमा विवाद टुङ्गाउने बारेमा बहस गहिरिन्छ र निकास पनि पाउँछ भनेर सकारात्मक सूची राख्या पाइन्छ नि।
10: प्रधानमन्त्रीको अभिव्यक्तिले सीमा विवादलाई चाहिँ हल्का रूपमा लिएको देखियो, यसलाई सच्याउनु पर्दछ। हाम्रो काला पानी लिम्पिया डुलाको चाहिँ जो अतिक्रमण छ त्यो अतिक्रमणलाई साधारण रूपमा लिया जस्तो चाहिने वक्तव्य आयो, उहाँको बनाइ आयो, त्यो ठिक होइन। किन भन्दाखेरि हामीले कहीँ पनि चाहे हामीले पनि चाहिने भारतको चाहिँ ऊ भूमि कब्जा गरेका छौँ भारतले पनि कब्जा गरेका छौँ भनेर हल्का कुसुमले लिएको जस्तो देखियो, जबकि चाहिँ हामीले कहीँ आफ्ना सैनिक पठाएर कहीँ चाहिने कब्जा गरेका छैनौँ। भारतले चाहिँ कालापानी एरियामा दशकौं वर्षदेखि चाहिने आफ्नो सैनिक चाहिने राखिराखेको छ। तसर्थ यसले चाहिने जटिलता चाहिँ उत्पन्न गर्छ, अर्को जटिलता चाहिने उहाँले चाहिँ यो युनाइटेड किङडमलाई पनि चाहिने पाल्न त्यसमा समावेश गराउन खोज्नुभयो तीन देश भन्ने कुरालाई। भारत र नेपालको विवाद भारत र नेपालबाटै चाहिने
9: प्रतिनिधि सभाको नयाँ नियमावली पारित गर्ने प्रक्रियालाई लिएर संसदभित्रको राजनैतिक विवाद अब अदालतसम्म पुग्ने संकेत देखिएको छ। सभामुख डोलप्रसाद अरालले विपक्षी दलहरूले विरोध र नाराबाजीकै बीच नियमावली पारित भएको घोषणा गरेपछि विपक्षी दलहरू कानूनी उपचार खोज्ने बताएका हुन्। पूर्वाधार, पर्यटक, शिक्षा, स्वास्थ्य र गरीबी न्यूनीकरणलाई केन्द्रमा राखेर सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख नजीर मियाले प्रदेशसभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा दुर्गम क्षेत्रलाई सड़क सञ्जालसँग जोड्ने, प्रदेश गौरवको आयोजना सम्पन्न गर्ने तथा युवालाई रोजगार र स्वरोजगारका अवसर सिर्जना गर्ने योजना समेटिएको छ। साथै उत्पादन, उद्यमशीलता र सीप विकासमा दिँदै युवा पलायन रोक्न विशेष पहल गरिने उहाँले बताउनुभयो।
7: प्रदेश सड़क सञ्जाल योजना अन्तर्गत निर्माण सम्पन्न भएका कालोपत्रे सड़कहरूमा 12 महिना सहज आवागमनका लागि सड़क मर्मत सम्भार समूह मार्फत नियमित मर्मत गर्ने र यसमा समावेश भएका सड़कहरूको क्षति र सड़क अवरूद्धको सूचना प्राप्त भएको 72 घण्टाभित्र प्राविधिक टोलीले सम्बोधन गर्ने गरी आवश्यक व्यवस्था मिलाइनेछ।
9: साझा खबरमा अब खेल खबर। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले आगामी पुरूष टी20 विश्वकपका लागि नयाँ संरचनामा आधारित ग्लोबल क्वालिफायर विश्वव्यापी छनौट प्रणाली लागू गर्ने भएको छ। भारतको अहमदाबादमा सम्पन्न आईसीसी बोर्ड बैठकले 16 टोली सहभागी हुने गरी विश्व छनौट प्रतियोगिता सञ्चालन गर्ने प्रारम्भिक निर्णय गरेको हो। नयाँ प्रणाली अनुसार महादेशीय छनौट पार गरेका टोलीहरू अब विश्व स्तरको छनौट चरणमा प्रतिस्पर्धा गर्नेछन्, जसबाट विश्वकपमा पुग्ने अन्तिम टोली तय हुनेछ।
5: कैलाश मानसरोवर जाने धार्मिक पर्यटकका कारण हिमलाको सिमकोटको बजारमा चहल पहल।
12: अब अहिले चाहिँ 10-15 जना 20 जना दिनमा त्यति नै आउनु भएको छ। व्यापार त
5: 12 घण्टा भन्दा बढ़ी समय सिमकोट विमानस्थल व्यस्त। रिपोर्टसँगै प्रधानमन्त्रीको सीमा विवाद सम्बन्धी अभिव्यक्ति सच्याउन कानूनविदको भनाई, विशेष संवाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: रामी, यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
14: यसरी चलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
15: रामी दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
13: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
16: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
14: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि?
16: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
14: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
15: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
17: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
5: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दुग्ध व्यवसायीहरूलाई किसानको बक्यौता रकम समयमै भुक्तानी नदिए सरकारले कड़ा कदम चाल्ने चेतावनी दिनुभएको छ। ललितपुरमा आयोजित छैठौं राष्ट्रिय दुग्ध दिवस कार्यक्रममा बोल्दै मन्त्री चौधरीले निजी क्षेत्रलाई किसानको रकम समयमै फर्च्युट गर्न आग्रह गर्नुभयो।
18: भुक्तानी कार्यलाई सहजीकरण गर्नको लागि दुग्ध व्यवसाय संलग्न निजी क्षेत्रका व्यवसायीहरूले पनि किसानलाई नियमित रूपमा समयमै भुक्तानी गरी सरकारलाई सहयोग पुर्याउनुहुनेछ भन्ने मैले अपेक्षा गर्छु। सबैभन्दा पहिले त हामीले पनि भन्नुभयो हामीलाई अनुरोधै गर्न तपाईँहरूलाई राज्यले सहजीकरणको लागि अनुरोध गर्ने निर्देशन गर्ने काम हो।
5: मन्त्री चौधरीले दुग्ध क्षेत्रको दिगो विकासका लागि विभिन्न नीतिगत पहल भइरहेको बताउँदै किसान र व्यवसायी दुवै पक्षको सहकार्यमा मात्रै समस्या समाधान सम्भव भएको उल्लेख गर्नुभयो। बहुचर्चित भेप सुन तस्करी प्रकरणमा विशेष अदालतले पूर्व सभामुख कृष्ण बहादुर महरालाई 1,00,000 रूपियाँ धरोटीमा छाड्न आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट र सदस्य विदुर कोइरालाको इजलासले महरामाथि लागेको भ्रष्टाचार मुद्दाको प्रारम्भिक सुनवाईपछि धरोटीमा रिहा गर्न आदेश दिएको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 2082 चैत्र 26 गते महरा र महराका छोरा राहुल महरा सहित 29 जना विरूद्ध भ्रष्टाचार चार मुद्दा दायर गरेको थियो। आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्रिएको विद्युतीय चुरोट भेपभित्र लुकाइएको सुन तस्करीमा महराले सहयोग गरेको आरोप लगाएको छ। अदालतको आदेशसँगै महरा धरोटी बुझाएर रिहा हुन सक्ने भए पनि मुद्दाको अन्तिम टुंगो भने अझै लागिसकेको छैन। अब सुनवाई प्रक्रिया अगाडि बढ़दै जानेछ। कैलाश मानसरोवर जाने धार्मिक पर्यटकका कारण हुम्लाको सिमकोट बजारमा चहल पहल बढ़ेको छ। सिमकोट हुँदै कैलाश मानसरोवर जाने भारतीय मूलका धार्मिक पर्यटकहरूको आवागमन शुरू भएपछि प्राय सुनसान हुने सिमकोटका होटेलहरू अहिले भरिभराउ छन्। नेपालगंजदेखि हवाई जहाजबाट सिमकोट आउने धार्मिक तीर्थालु सिमकोटदेखि चीनको सीमाना हिल्सासम्म सानो हेलिकप्टरबाट जाने आउने गरेपछि दिनको 12 घण्टा भन्दा बढ़ी समय सिमकोट विमानस्थल देखिन्छ।
19: हुम्लाको सिमकोट विमानस्थलमा हिजो आज प्राय हेलिकप्टरको बाक्लै आउजारो यात्रीको ओहोरदोर हुने गरेको छ। कैलाश मानसरोवर ज्वानी भारत र तेस्रो देशका नागरिकहरू गएको वैशाख 30 गतेदेखि सिमकोट आउने क्रम बढ़ेको छ। यसका कारण सिमकोट विमानस्थल र बजवार क्षेत्रको चहलपहल बढ़ेको छ। पहिलो पटक सिमकोट आउनुभएका भारतीय पर्यटक चेतेन्द्र
20: शाह
19: निकै तातो स्थानबाट हवाईजहाजमा आउने पर्यटकहरूका लागि सिमकोट निकै मोहम्मक लाग्ने गरेको छ। सिमकोटमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ़ेपछि स्थानीय भरियालाई पनि भ्याइ नभ्याइरहेको छ। सिमकोट छ कि स्थानीय पाउसरी रोकाया
21: दिनभरि पाया पै बोक्छौ तर अब त गाडी ट्र्याक्टर चले कहिले 400 500 600 हुँदैछ।
19: दैनिक 100 हाराहारीमा मानसरोवर कैलाश जाने धार्मिक पर्यटकको आगमन हुन थालेपछि होटेल व्यवसायीहरू पनि खुशी भएका छन्। सिमकोटमा होटेल व्यवसाय गर्दै आउनुभएका रेबिना खनाल
22: अब भर्खर स्टार्टिङ हुँदैछ अब अहिले चाहिँ 10-15 जना 20 जना दिनमा त्यति नै आउनु भएको छ। व्यापार त ठिकै भइरहेछ भनौँ।
19: 2072 सालको महाभूकम्पपछि हिल्सा नाकाबाट भारतीय मूलका धार्मिक पर्यटकहरू सिमकोटको बाटो हुँदै आउन शुरू गरेका थिए। पछि कोरोना महामारीका कारण चीनले एकतर्फी हिल्सा नाका बन्द गरेपछि पर्यटक आउन पनि बन्द भएको थियो। गत वर्ष चीनले उक्त नाकाबाट भारतीय पर्यटकहरूलाई कैलाश मानसरोवरको यात्रा गर्न अनुमति दिएपछि सिमकोट हुँदै जाने यात्रुको संख्या पनि बढ़ेको हो। भुवनेश्वरी स्वाई CIN रेडियो कर्णाली आवाज सिमकोट हुम्ला।
5: साझा खबरमा अब हेलो CIN।
0: मेरो नाम दत्त महता र म समीकार्ती खापर गाउँपाले वडा नम्बर 3 बाट बोलिरहेको छु। यो उत्तरी बेल्लोको जगन्नाथ बुढीनन्दा हिमाली र चाहिँ समीकार्ती खापर गाउँपालिकामा नेट सेवा एकदमै न्यून चलिरहेको छ। अहिलेको जमाना नेटको पहुँचमा रहनुपर्छ। सूचना पर्व हरेक कुराहरू चाहिँ नेटबाटै हुने भएकाले यहाँ चाहिँ हामीले दिनको एकपल्ट झ्याप्जु मात्र चाहिँ नेट सेवा सुविधा चाहिँ चलिरहेको छ। यसका लागि 24 घण्टा चल्नको लागि यसको समस्याको समाधान कहिले हुन्छ?
9: तपाईँको प्रश्नको जवाब दिँदै हुनुहुन्छ दूरसञ्चार कार्यालय बाजुराका प्रमुख ईश्वर सिंह।
1: त्यो हिमाली गाउँपालिकामा त्यो माथि बिच्छा क्वाडीतिर चाहिँ अलि टावर चाहिँ राख्ने प्लानमा छौँ। अब चाहिँ सायद एक हप्तामा जोड्छौँ होला त्यतातिर नयाँ टावरहरू। हिमाली गाउँपालिकामा टावर नै थिएन त्यहाँ पहिला होइन, त्यही भएर त्यहाँ पहिल्यैदेखि समस्या थियो क्या। एउटा टावर चाहिँ अस्ति बिच्छामा एउटा जोडेर आएको हो होइन, त्यही भएर त्यो ठाउँमा चाहिँ टावर नभएको भएर समस्या भएको।
20: शङ्कर थापा, यो अब वन्यजन्तु बाँदरको लागि चाहिँ सरकारले अब यो समयमा पनि केही गरिदिएन भने अथवा सांसदको भनाइ सुन्दाखेरि चाहिँ किसानको दुःख त बुझ्नु पर्यो नि लगभग कमसे कम पनि। अब सांसदहरूले बाँदर मार्नु हुँदैन के गर्नु हुँदैन मार्नु हुँदैन भने तिनीहरूलाई व्यवस्थापन कसरी गर्ने होइन के गर्ने भन्ने कुरा सबै कुरा पनि त व्यवस्थापन। किसान चाहिँ मर्नु हुने बाँदर मर्नु नहुने जस्तो कुरा सुनिन्छ, यो किसानको दुःखदायी कुरा हो।
9: यो प्रश्न संसदमा पनि सांसदहरूले उठाइरहेको विषय हो। यस विषयमा व्यवस्थापन गर्न अध्ययन अनुसन्धान भइरहेको प्रधानमन्त्री बालेन्द्र शाहले बताउनुभयो। तपाईँको पनि कुनै समस्या वा विचार भएमा हामीलाई जुनसुकै बेला तपाईँको आवाजमा रेकर्ड गर्न सकिने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गर्न सक्नुहुनेछ। हामी सरकारवाला निकायबाट जवाफ लिनेछौ।
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। अन्तर्राष्ट्रिय संयुक्त राष्ट्रसंघ शान्ति सैनिक दिवस नेपालमा पनि
23: प्राप्त मिशन म्यान्डेटलाई कार्यान्वयन गर्न प्रतिबद्ध छन्।
5: प्रधानमन्त्रीको सीमा विवाद सम्बन्धी अभिव्यक्ति चलाउन कानूनविदको सुझाव, विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
24: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब बाँकी खबर। विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रहरूमा शान्ति स्थापनार्थ काम गरेका र हाल तैनात रहेका शान्ति सैनिकहरूको योगदानको सम्मानमा हरेक वर्ष मे 29 तारीकमा अन्तर्राष्ट्रिय संयुक्त राष्ट्रसंघ शान्ति सैनिक दिवस मनाउने गरिएको छ। नेपाली सेनाले आज उक्त दिवसको अवसरमा विशेष कार्यक्रम गरी मिशन इलाकामा वीरगति प्राप्त गर्ने दुई सैनिकका परिवारलाई सम्मान पत्र र शान्ति स्थापनार्थ खटी उत्कृष्ट काम गर्ने 5 जना सैनिकहरूलाई कदर पत्र प्रदान गरेको छ।
25: कंगोको माकुमो नाम गरेको गाउँ जहाँ स्वास्थ्य चौकी, अरू सहायता प्राप्त गर्ने ठाउँ लगायत स्थानीयवासीको घर र भवनमा 81 गोला बारूद हुन्छ। एकैछिनमा धुवाको मुस्लो र गोलाबारीको आवाजका बीच बख्तरबन्द गाड़ीमा नेपाली शान्ति सैनिक घटनास्थल पुग्छन् र स्थिति नियन्त्रणमा लिन थाल्छन्। अशान्त अवस्थालाई शान्त पार्न नेपाली शान्ति सैनिकले गर्ने हरेक चरणको गतिविधि र पूरा गर्ने प्रक्रियालाई नजिकबाट निहाल्नेहरू खुशीले ताली बजाउन थाल्छन्। त्यहाँ खटिएका सैनिक एक ठाउँमा भेला भएर खिच्छन् फोटो। काभ्रेको पाँचखालमा रहेको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रभित्र शिखरपुरको फेतपट्टिको भागलाई माकुमो गाउँ ठानेर नेपाली सेनाले शान्ति स्थापनाका लागि खटिनु पर्दा सहनुपर्ने चुनौती र गरिने कामका बारेमा जानकारी दिन प्रदर्शन गरिँदाको दृश्य हो यो। संयुक्त राष्ट्रसंघीय मिशन अन्तर्गत हाल विश्वका विभिन्न 9 मिशनहरूमा नेपाली सेनाका 4179 जना शान्ति सैनिक कार्यरत छन्। नमूना अभ्यास अघि आयोजित विशेष समारोहमा प्रधान सेनापति अशोक राज सिग्देलले नेपाली शान्ति सैनिकहरू संयुक्त राष्ट्र संघबाट प्राप्त शान्ति स्थापनाको जिम्मेवारी पूरा गर्न प्रतिबद्ध रहेको बताउनुभयो।
23: अन्त्यमा म पुनः दोहोर्याउन चाहन्छु कि नेपाली सेना शान्तिको महान उद्देश्यप्रति प्रतिबद्ध छ र नेपाली शान्ति सैनिकहरू संयुक्त राष्ट्र संघ सुरक्षा परिषदबाट प्राप्त मिशन म्यान्डेटलाई कार्यान्वयन गर्न प्रतिबद्ध छन्।
25: विश्व शान्ति स्थापनाको सिलसिलामा हालसम्म नेपाली सेनाका 74 जना सैनिकहरूले वीरगति प्राप्त गरेका छन् भने 77 जना सैनिकहरू घाइते भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। संयुक्त राष्ट्रसंघको आह्वानमा सन् 1958 शान्ति सैनिक खटाउँदै आएको नेपाल शान्ति सैनिक पठाउने राष्ट्रहरूको सूचीमा पहिलो स्थानमा छ। लील प्रकाश चन्द, सीआईएन, पाँच खाल, काभ्रे।
2: साझा खबरमा अब सेनापछि माछापालक किसानको कुरा। सर्लाहीको ईश्वरपुर नगरपालिका तीन माछा पालनका लागि प्रख्यात छ। नेपालको प्रमुख माछा उत्पादन हुने क्षेत्र मध्ये एक मानिने भक्तिपुरमा पछिल्लो समय भने माछापालक किसान यो पेशाबाट पलायन हुन थालेका छन्। विद्युत महसुल महँगो हुँदा माछा पालनमा टिकिरहन समस्या भएको किसानको गुनासो छ।
3: सर्लाहीको ईश्वरपुर नगरपालिका तीन भक्तिपुर गाउँमा पुग्दा किसानहरू माछा पालन र व्यवस्थापनमा जुटिरहेको देखिन्छ। स्थानीय राजकिशोर शाहको पोखरीमा गाउँका 25 जना भन्दा बढी मलाहा जातिका मानिस माछा मार्ने काममा व्यस्त छन्। यसमा लगानी अनुसारको आमदानी मात्रै छैन, भक्तिपुरको माछाले चर्चा पाएकोमा पनि उहाँ खुशी हुनुहुन्छ।
4: उत्पादन पनि राम्रो छ, बिजुलीबाट अलिक परेशान छौँ हामीले, पानीको समस्या होइन, तर उत्पादन माछा खेती चाहिँ धेरै राम्रो हो। अब हाम्रो एक बिघा खेत पोखरी छ आफ्नो, त्यसमा वर्षको तपाईँको झन्डै भनौँ न तपाईँ 3 लाख रुपियाँ 4 लाख रुपियाँ जति बस्छ सबै खर्च काटेर।
3: केही वर्ष अघि भक्तिपुरमा एक घर एक पोखरी अभियान चलाइयो, तर अहिले त्यसरी पोखरी खनेर माछा पालन गर्ने प्रचलन हराइसकेको छ। त्यसको एकमात्र कारण हो बिजुलीमा लाग्ने महँगो महसुल। भक्तिपुरका माछा पालक राजकिशोर शाह:
4: विद्युतमा तपाईँको हेर्नु न, अब हाम्रो घर मिटर चाहिँ 12 रुपियाँ युनिट पर्छ, त्यही घर मिटरलाई चाहिँ कृषिलाई पनि घर मिटर बनाइदिएछ यहाँनिर, त्यो 12 रुपियाँ युनिट परिरहेछ हाम्रो युनिटको एक युनिटको। अब हामीलाई चाहिँ चाहिने भनेको पानी हो, माछालाई पानी चाहिने हो, पानी भनेको आउने बिजुलीबाट, बिजुली चाहिँ महँगो भएर अलिकति हामीलाई धेरै समस्या परिरहेछ।
3: सरकारले 3 वर्ष अघि माछा पालनमा प्रयोग हुने बिजुलीलाई औद्योगिक समूहमा राखेर घरायसी प्रयोजनको मिटर झैं महसुल कायम गरेपछि किसान मारमा छन्। कृषि मिटर हुँदा प्रति युनिट 2 रुपियाँ 30 पैसा तिरेका किसानले अहिले प्रति युनिट 12 रुपियाँ तिर्नुपर्छ। माछालाई खुवाउने दाना पिना लगायत वस्तुको भाउ समेत दोब्बर बढेको, तर माछाको मूल्य भने 7-8 वर्षदेखि नबढेका कारण पनि गाह्रो भएको अर्का माछा पालक नरेश कुमार सहनी गुनासो गर्नुहुन्छ।
4: दाना चाहिँ अब इन्डियाबाट मगाउनु पर्छ, महँगो पर्छ हामीलाई। बिजुलीमा अलिकति अब त्यही पैसा सहुलियत भने ऋण कर्जा होइन, अब कृषि खेती हो, कृषि कर्जा चाहिँ मिलाइदिनु पर्थ्यो, त्यही त हामीलाई किसानलाई के चाहिने।
3: माछा गाउँको रूपमा परिचित भक्तिपुरमा 400 भन्दा बढी पोखरी छन्। यहाँका किसानले बिघेड, रहु, नैनी लगायत 7 जातका माछा पालन गर्छन्। दैनिक रूपमा उत्पादन हुने करिब 30 क्विन्टल माछा मुख्य गरी काठमाडौँ र विराटनगर निर्यात हुन्छ। ईश्वरपुर नगरपालिकाका प्रमुख मनोज कुमार आचार्य:
6: हिजोको दिनमा हामीले माछा होलिडे पनि मनायौं, धेरै किसिमका कुराहरू अगाडि बढायौं र धेरै किसिमको महँगो बिजुली प्रतिको एउटा वातावरण भएको कारणले गर्दाखेरि एउटा राम्रोसँग किसान सँगसँगै यिनीहरू गहुँ मकै धान किसानलाई जस्तो हिसाबले एउटा सहुलियत हिसाबले गर्न सके, साँच्चीकै हामी माछामा निर्भर हुने थियौँ। र ईश्वरपुर नगरपालिका पनि एउटा नयाँ किसिमको यसपालिको खाका बनाउँदैछ, त्यो सम्बोधन गर्ने खाका पनि एउटा तयारी हामी गर्दैछौँ।
3: भक्तिपुरमा माछा मारेरै 500 युवाले रोजगारी समेत पाएका छन्। जाल हानेर माछा मार्दा माछा खरिद गरेका ठेकेदारबाट किसानले जति रकम लिन्छन् त्यसको 10% माछा मार्नेहरूको हुन्छ। सर्लाहीको भक्तिपुरमा मात्र माछा पालन र माछा मारेर 1000 बढी व्यक्तिको जीवन धानिरहेको भए पनि यो पेसालाई प्रवर्धन गर्न अनि आधुनिक र प्रविधि मैत्री बनाउन तीनै तहको सरकारले व्यवस्था गरेको किसानको गुनासो छ। जनार्दन खत्री, सीआईएन, रेडियो एकता, सर्लाही।
5: प्रतिनिधि सभाको बैठकमा केही सांसदहरूले देखाएको अमर्यादित व्यवहारबारे छानबिन गर्न विशेष समिति गठन गरिएको छ। नेपाल भारत सीमा सम्बन्धी विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सत्तापक्ष र विपक्षी दलबीचको विवाद चर्किँदा प्रतिनिधि सभा बैठक फेरि अवरूद्ध भएको छ। भेपसुन प्रकरणमा महरालाई 1,00,000 धरोटीमा रिहा गर्न आदेश जारी भएको छ। किसानको भुक्तानीमा ढिलाइ भए कड़ा कदम चाल्ने मन्त्री चौधरीले चेतावनी दिनुभएको छ। र T20 विश्वकपका लागि नयाँ ग्लोबल छनौट प्रणाली लागू गरिने भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 19 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।
7: रेडियो भेरी एफएम 98.6 x 2.7 मेगाहर्ज।
10: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ।
11: एक्सट्रीम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी।
12: सूचना
13: विगत लामो समयदेखि भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता गौतमद्वारा यही जेठ 23 गते चौथो शनिबारको दिन यस गुरुङ हस्पिटल गुरुङ मेडिकल हल मंगलगढ़ी चोक सुर्खेतमा सशुल्क चेक जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
12: डाक्टरबाट दिइने सेवाहरू अनुहारको चायपोतो, डन्डीफोर सिलाउने, दाद, पूरा शरीर सिलाउने, मुसा, छालामा मासु पलाएको, गाँठा गुठी, दुबी, छालामा बिबिरा आउने, छालाको एलर्जी, कुष्ठरोग, फंगल इन्फेक्सन, छाला पाक्ने, नङको कुनै पनि रोग, बच्चाको छालाको समस्या, कपाल झर्ने वा अनावश्यक ठाउँमा कपाल पलाउने समस्या, यौन अङ्गमा घाउ आउने, सेतो पानी बग्ने तथा कुनै पनि यौनको समस्या, छाला, कपाल, नङ तथा यौनजन्य रोगको सम्पूर्ण उपचार सेवा उपलब्ध छ।
13: सम्पर्क गुरुङ हस्पिटल प्राली, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।
12: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना
13: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रेपरान्तोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
12: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँस दिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोड्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोड्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँस दिएको वा बढी भएको, शरीरका विभिन्न जोड्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोड्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
13: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 सोनाबारी सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-655-56-6।
16: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
26: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा, बत्ती, बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
14: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
15: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
17: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
18: नेपाल सरकार विज्ञापन हो।

0: हरेक वर्ष दोहोरिने डढेलो वनको मात्र होइन हाम्रो भविष्यकै संकट हो। यसको समाधान छ प्रकृतिमा आधारित उपायमा। मिचहा प्रजाति नियन्त्रण गरौं, स्थानीय र लोपोन्मुख बिरूवा जोगाऊ र हुर्काऊ, अग्नि रेखा बनाऊ, एकीकृत जलाधार व्यवस्थापनमा जोड दिऊ, आगो प्रतिरोधी कृषि वन अपनाऊ, चरीचरणको दिगो व्यवस्थापन गरौं। जब वन सुरक्षित हुन्छ तब मात्र हाम्रा गाउँ बस्ती सुरक्षित हुन्छन्। डढेलो होइन, दिगो संरक्षण रोजौं। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई। सर्वजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
2: रेडियो भेरी एफएम

0: सूचना
1: यही जेठ 19 गते देखि 25 गते सम्म किसानको जिम्मेवारी उपभोक्ताको अधिकार विषादी मुक्त आधार भन्ने मूल नाराका साथ विषादी प्रयोग मुक्त सप्ताह 2083 कर्णाली प्रदेशमा पनि भव्य रूपमा मनाउन गइरहेका छौं।
0: यस सप्ताहका मुख्य कार्यक्रमहरू प्रभात फेरी विद्यालयमा सचेतनामूलक कार्यक्रम जैविक विषादी तथा सामग्री वितरण स्कूल शिक्षा कार्यक्रम विद्यालय शिक्षा कार्यक्रम विषादी विष हुन् औषधि होइनन् रासायनिक विषादीको विकल्पहरू रोजौं आफू र पर्यावरण जोगाउ विस्तृत जानकारीका लागि नजिकको कृषि शाखा वा कृषि विकास कार्यालय अथवा एकीकृत कृषि प्रयोगशालामा सम्पर्क राखौं। आयोजक एकीकृत कृषि प्रयोगशाला सुर्खेत प्रवर्धक भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश कपुरकोट गाउँपालिका सल्यान।

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702।
3: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
4: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु यहाँ बसेर के काम नाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्या हो दाजु मैले?
4: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
3: के रे के भन्छ नि दाजु मैले त कुरै बुझिन त
4: हौ। हो त नि अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
3: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने के अत्तो पत्तो थाहा छैन मलाई त।
4: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
3: हो त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि वहाँ गएर के हो कसो।
4: ल टिपिराग फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
5: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
6: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
5: हाम्रा सेवाहरू
6: ग्यास्ट्रिक अल्सर गानोगोला जन्डिस हर्सा बाघ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
5: सम्पर्क तीर्थ नारायण आयुर्वेदिक औषधालय कोहलपुर बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि मोबाइल नम्बर 98-480-44-631।
7: रेडियो भेरी एफएम

0: पारस्परिक साथ सहयोग र दृढ विश्वास को तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट बैंक दिगो दरिलो र विश्वासिलो।
1: के तपाईँ एसई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एन्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
2: सिटीभिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्यकर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
1: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
2: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
1: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ।
2: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज, सुर्खेत रोड, नेपालगंज बाँकी। सम्पर्क नम्बर 081-534-017, 081-536-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।
3: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रिएर
1: ल दाई किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु पसल।
2: हामी कहाँ एलजी, सामसङ, औरा, स्काईअर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 98-580-40-719 र 98-580-51-715।
4: सूचना यही जेठ 23 गते चौथो शनिवारको दिन एस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला, कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार। हाम्रा दैनिक सेवाहरू हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा।
1: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्र नगर 4, एरी चोकदेखि 200 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-590-693।

0: पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
1: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
0: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चार वाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455936984।
2: रेडियो भेरी एफएम

0: एसई र कक्षा बाह्रको परीक्षामा कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर सात इत्रामा नयाँ शैक्षिक सत्र 83-84 लागि कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: अध्यापन हुने विषयहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी,
0: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ। साथै कक्षा सञ्चालन आउँदो असार 1 गतेदेखि हुनेछ।
1: प्रधानाध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर सात इत्राम सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-483-3309, 98-581-560 र 98-481-5499।

0: Extreme energy drink.
1: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवनोपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-59960 र 97-678-84-566।

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक्स सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा अफ फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टीमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्ससम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935, 98582399, 98584792, 98448-61175। सिप सिकौं, आत्मनिर्भर बनाऊ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
2: रेडियो भेरी FM।
3: सरकारको कस्तो किसिमको प्रायोरिटी छ भन्ने कुराहरू पक्कै पनि उनीहरूले बुझ्न चाहन्छ।
4: कूटनीतिज्ञ शंकर शर्मा र अमेरिका र इरान बीच होर्मुज क्षेत्रमा पुनः तनावको स्थिति। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
5: अशोक दाहालबाट समाचार सुन्नुहोस्। बेरुतको दक्षिणी क्षेत्रमा हिजबुल्लाहमाथि आक्रमण अघि बढ़ाउन इजरायलले निर्देशन दिएसँगै लेबननको राजधानीका बासिन्दाहरू घर छोडेर सुरक्षित स्थानतर्फ जान बाध्य भएका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले उनकै शब्दमा आतंकवादी निशानामा आफ्नो सेनाले आक्रमण गर्ने बताएका छन्। बेरुतवासी एक महिला भन्छिन्,
6: My kids left school early at 12:30 because
5: बम खसाल्ने चेतावनीपछि मेरा बालबच्चाहरू आज 12:30 विद्यालयबाट फर्किए। हामी घर छोड्नका लागि झोला तयार गरेर बसेका छौं। बेरुतवासी एक महिलाको भनाई। आफ्ना नागरिकहरूमाथि गरिएको आक्रमण र युद्ध विराम उल्लंघनको बदलामा आक्रमण गरिएको इजरायली दावी छ। हिजबुल्लाहले उत्तरी इजरायलमा ड्रोन र रकेटहरू प्रहार गरिरहेको छ। इजरायली सेना पनि लेबननको भित्री क्षेत्रतर्फ अघि बढ़िरहँदा यूले लेबननको भूमिमा सैन्य कार्यवाही रोक्न इजरायललाई आग्रह गरेको छ। अमेरिकाले यो सप्ताह अन्तमा इरानी क्षेत्रमा आक्रमण गरेको बदलामा अमेरिकी सेनाको हवाई अखडामा आक्रमण गरिएको इरानले बताएको छ। इस्लामिक रेभोल्युशनरी गार्ड कोरले निशाना बनाइएको स्थानबारे नखुलाए पनि कुवेतले आफ्नो हवाई प्रतिरक्षाले क्षेप्यास्त्र र ड्रोन निस्तेज बनाएको जनाएको छ। कुवेतमा अमेरिकी ठूलो सैन्य अखडा छ। वाशिङटनले इरानका राडार र ड्रोन क्षेत्रमा कैयौं आक्रमण गरेको थियो। फ्रान्सले ब्रिटेन सहितका राष्ट्रहरूको सहयोगमा प्रतिबन्धमा परेको एउटा रूसी तेल ट्याङ्करलाई आन्ध्र महासागरबाट नियन्त्रणमा लिएको जनाएको छ। मस्कोले उक्त कदम गैर कानूनी भन्दै डकैती शैलीको भएको टिप्पणी गरेको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले आफ्नो ढुवानीको सुरक्षाका लागि रूसले कदमहरू चाल्ने चेतावनी दिएका छन्। फ्रान्सका राष्ट्रपति इमान्युएल माक्रोले युक्रेनमा युद्धरत रूसलाई आर्थिक लाभ हुने गरी अन्तर्राष्ट्रिय प्रतिबन्ध उल्लंघन अस्वीकार्य भएको बताएका छन्। इरान युद्ध शुरू भए यता भारतले तेस्रो पटक खाना पकाउने ग्यासको मूल्य बढ़ाएको छ। ग्यासको भाउ बढ्दा रेस्टुरा र होटल सहितका क्षेत्रमा दबाव बढ़ने व्यवसायीहरूले बताएका छन्। मध्यपूर्वको द्वन्द्वका कारण सरकारी अनुदानमा दबाव बढ़दै गएपछि बंगलादेशले पनि छ साताको बीचमा दुई पटक इन्धनको मूल्य बढ़ाएको छ। पेट्रोल र मट्टी तेलको मूल्य वृद्धिले महँगी बढ़ाउने विज्ञहरूले बताएका छन्। पाकिस्तानले ऊर्जा खपत घटाउन बजार र पसलहरू साँझ 8 बजे अघि नै बन्द गराउँदै आएको छ। र मलेसियाले 16 वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल खोल्न प्रतिबन्ध लगाएको छ। फेसबुक, इन्स्टाग्राम, टिकटक र युट्यूबलाई अब सरकारी परिचय पत्रका आधारमा उमेर पुष्टि गर्नुपर्ने अनिवार्य गरिएको देशको संचार नियामकले जनाएको छ। अहिले सामाजिक सञ्जाल चलाइरहेकाहरूले पनि 6 महिनाभित्र आफ्नो उमेर प्रमाणित गर्नुपर्नेछ। बालबालिकाहरूलाई अनलाइनमा आउने हानिकारक सामग्रीबाट जोगाउन अन्य कैयौं देशहरूले पनि यस्तै किसिमका मापदण्ड अपनाएका छन्। यो बीबीसी नेपाली सेवा हो।
4: साझापखमा पुनः स्वागत छ। नेपालले पनि भारतको जग्गा मिचेको भन्ने प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्ति सार्वभौम सत्ता प्रतिकूल रहेको भन्दै विपक्षी दलहरूले त्यसलाई सदनको अभिलेखबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले थप स्पष्टीकरण दिनुपर्ने माग गरेका छन्। यस विषयलाई लिएर विपक्षी दलहरूले संसदमा अवरोध जारी राखेपछि सभामुख डोलप्रसाद अर्यालले आजको बैठक सञ्चालन गर्न पटक पटक प्रयास गरे पनि कार्यसूचीमा प्रवेश हुन सकेन। एक रिपोर्ट। विपक्षी दलहरूले प्रधानमन्त्री शाहको आइतबारको अभिव्यक्ति गैर जिम्मेवारपूर्ण रहेको भन्दै त्यसलाई तत्काल सच्याउनु पर्ने माग गरेका हुन्। आइतबार साँझ नै परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भनाई मूलत 10 गजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अक्युपेशन अर्थात सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित रहेको जनाए पनि विपक्षीहरूले उक्त प्रष्टीकरणमा चित्त बुझाएनन्। सदनको आजको बैठकमा मुख्य प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद निष्कल राईले भने
7: रोस्टममा प्रधानमन्त्रीज्यूले दिनुभएको अभिव्यक्ति चरम अपरिपक्व र राष्ट्रिय हित विपरीत छ। यसले भारतसँग हामीले सीमा विवादको विषयमा तथ्य प्रमाण सहित हाम्रो भन्दै आएको दावीलाई पनि कमजोर बनाउँछ। सस्तो लोकप्रियता, सदनको गरिमा र बिना कुनै तथ्य प्रमाणमा यस्ता आत्मघाती अभिव्यक्ति दिएर प्रधानमन्त्रीज्यूले के पुष्टि गर्न खोज्दै हुनुहुन्छ सभामुख महोदय?
4: त्यस्तै नेकपा एमालेका ऐन बहादुर महरले प्रधानमन्त्री सदनमा उपस्थित भएर आफ्नो अभिव्यक्तिका सम्बन्धमा देशवासीसँग माफी माग्नुपर्ने माग गरे।
8: हाम्रो राष्ट्रको असंलग्न परराष्ट्र नीति छ। हामी कसैको भूमि एक इन्च पनि मिच्दैनौं र कसैलाई एक इन्च भूमि पनि दिँदैनौं र नेपालले कोही कसैको पनि एक इन्च भूमि मिचेको छैन। यो कुरा स्मरणमा प्रधानमन्त्रीलाई नभए अध्ययन गरे हुन्छ, नभए हेरे हुन्छ, राम्रो तथ्य तथ्याङ्कहरूको विश्लेषण गरे हुन्छ।
4: सांसद महरले प्रधानमन्त्री शाहले आफ्नो व्यक्ति नसच्याउँदासम्म आफूहरू सदनको कार्यवाहीमा सहभागी नहुने पनि बताए। त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले पनि प्रधानमन्त्रीको अभिव्यक्ति तथ्यमा आधारित नभएको टिप्पणी गरे।
9: प्रधानमन्त्रीले संसदमा हिजो दिनुभएको अभिव्यक्ति सीमा समस्या सम्बन्धी अज्ञानता त हुने तर त्योभन्दा बढी गम्भीर राष्ट्र हित विपरीतको अभिव्यक्ति हो। न भारतले नेपालले यहाँ हाम्रो सीमा मिच्यो भनेको छ, न हाम्रो सेनाले कुनै भारतीय भूमि कब्जा गरेर नै बसेको छ, न कुनै त्यस्तो तथ्याङ्क नै छ। अत नेपाल भारतको भूमि मिचेको छैन।
4: श्रम संस्कृति पार्टीका सांसद आरएन राईले प्रधानमन्त्री शाहको अभिव्यक्तिले देशलाई अप्ठ्यारो परिस्थितिमा पार्न सक्ने बताए। प्रधानमन्त्रीको उक्त भनाई नसच्याइए त्यसले गलत नजिर स्थापित गर्न सक्ने भन्दै राईले केवल अभिलेखबाट हटाउनु पर्याप्त नहुने टिप्पणी गरे।
10: भोलि तिम्रो प्रधानमन्त्रीले नै भनेको हाम्रो भूमि तिमीले मिचेको त फिर्ता ल्याऊ भन्छ भने कुन भूमि फिर्ता दिने सामान्य सभामुख महोदय? त्यसैले म भन्न चाहन्छु यहाँ आएर माफी मागेर आफ्नो तपाईँको चाहिँ शब्द फिर्ता लिएर यो नजिर तपाईँको चाहिँ हटाउनु पर्छ।
4: प्रतिनिधि सभाको बैठक अघि सामूहिक छलफलमा बसेका विपक्षी दलका नेताहरूले प्रधानमन्त्रीको धारणाको विपक्षमा संयुक्त रूपमा आवाज उठाउने निष्कर्ष निकालेका थिए। यसैबीच प्रतिनिधि सभामा आइतबार अमर्यादित गतिविधि भएको पाइएको भन्दै सभामुखले छानबिनका लागि समिति गठन गरेका छन्। आइतबार प्रतिनिधि सभामा विपक्षी दलका सांसदहरूले वेल घेराउ गर्ने क्रममा नाराबाजी र घम्साघम्सी समेत भएको थियो। प्रतिवेदन बुझाउन समितिलाई 7 दिनको समय दिइएको सभामुख अर्यालले जनाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने पाँच दिने भ्रमणका लागि आज भारत पुगेका छन्। भारतको सत्तारूढ़ दल भारतीय जनता पार्टी भाजपाको निमन्त्रणामा उनी केही पार्टी पदाधिकारी सहित नयाँ दिल्ली पुगेका हुन्। प्रधानमन्त्री वालेन्द्र शाहको नेपाल भारत सीमा विवाद सम्बन्धी अभिव्यक्तिले राजनीतिक वृत्तमा चर्चा पाइरहेका बेला भएको लामिछानेको यो भ्रमणलाई चासोका साथ हेरिएको छ। यसै सन्दर्भमा हामीले भारतका लागि नेपालका पूर्व राजदूत शंकर शर्मालाई टेलिफोन सम्पर्क गरी शुरूमा रासोपा सभापतिको भारत भ्रमणको राजनैतिक अर्थबारे प्रश्न गरेका छौं।
11: पहिलो कुरो त के हो भने अब यो भारतीय जनता पार्टीले पनि नेपालको पार्टीहरूसँग सम्बन्ध राख्नलाई पहिलादेखि नै अलिअलि डेलिगेशनहरू डाक्ने होइन नेपाली कंग्रेस यूएमएल माओवादीहरूलाई डाक्ने गरेकै थियो होइन। अझ हाम्रो भनाइ चाहिँ के थियो भने अझ पुगेको छैन यस्ता किसिमको इन्टरेक्सन पार्टी टू पार्टी चाहिँ अझ बढ़ी हुनुपर्छ र फेमिलियरिटी बढ़ाउनुपर्छ भन्ने नै हुन्थ्यो। त्यही सन्दर्भमा अब अहिले नयाँ सरकार आएको छ यो सरकारलाई पनि अब उहाँलाई चाहिँ यसको सभापति अध्यक्षको नाताले ढाकेको हो अझ ठूलो डेलिगेशन जानुपर्छ भनेर भन्ने मलाई चाहिँ लागेको थियो किनभने 7-8 जना गएर अरू इन्टरेक्सन गर्ने विभिन्न स्टेट लेभलमा पनि भेटघाट गर्यो भने त्यसले अझ सम्बन्ध बढ़ाउँछ भन्ने हो एउटा कुरा। अब दोस्रो कुरो चाहिँ यो अब अहिले नयाँ सरकार बनेको छ र खास एक्सचेन्ज अफ भिजिटहरू भइरहेको छैन सरकारी लेभलमा तर खास गरी पार्टी र सरकारको लेभलमा कुराहरू त एउटै हुनुपर्ने हो र हुन्छ पनि होला। सरकारको कस्तो किसिमको प्रायोरिटी छ के एचिभ गर्न खोजेको छ भन्ने कुराहरू पनि पक्कै पनि उनीहरूले बुझ्न चाहन्छ। तेस्रो भनेको त उनीहरूले भन्ने कुराहरू के हो भने हामी नेपालको सरकारलाई पूर्ण सहयोग गर्छौं कस्तो किसिमको सहयोग चाहिन्छ भन भनेर भन्ने यही नै हो जस्तो मलाई लाग्छ।
12: यहाँले जुन भन्नुभयो नि पार्टी र पार्टी बीचको सम्बन्धको कुरा राष्ट्रिय स्वतन्त्र पार्टी अलिकति नयाँ पनि हो हुन त योभन्दा अगाडि 5 पार्टीका नेताहरू जाने क्रममा अहिलेको नेपालको परराष्ट्र मन्त्री शिशिर खनाल पनि राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट भाजपाको मुख्यालयमा कार्यक्रममा पनि गएको थियो
11: पार्लियामेन्ट्री ग्रुपमा पनि जानुभएको थियो।
12: अनि रासोपा र भाजपा बीचको देखिए पनि दुईटा सरकार बीचको संवाद अथवा भ्रमण जुन भएको छैन जुन पहिलेको प्रसारण भन्दा अलिकति फरक जस्तो देखिराखेका छ त्यसकारण आवरण पार्टी र पार्टी बीचको भए पनि कतै यो दुईटा सरकार बीचको संवादको प्रयास त होइन
11: मलाई होइन संवादको प्रयास त पक्कै पनि हो तर यसमा एजेन्डाको बारेमा सरकारी कुराहरूको बारेमा सायद कम नै होला किनभने अलिकति ब्रोडर इस्यू हाम्रो अध्यक्षले उठाउन चाहेमा त जहिले पनि उठाउन सकिन्छ होइन। अब अहिले त देशको एउटा प्राथमिकता के हो देश विकासलाई अगाडि कसरी लिएर जाने हो भन्ने कुराहरूतिरै बढी जोड होला जस्तो मलाई लाग्छ। उठाउन त पाइन्छ होइन तर अब पार्टीसँग उठाउँदाखेरि पार्टीगत रूपमा उठाउने कुराहरू त धेरै हुन्छन् तर सरकारको अब जस्तो भनौँ न उदाहरणको लागि सरकारी पक्षसँग भेटघाट भयो भने खास गरी त्यहाँको परराष्ट्र मन्त्रीसँग भेट भयो भने अलिकति स्पेसिफिक कुराहरू त्यहाँ पनि गर्न सकिन्छ तर धेरै सरकारी कुराहरू गर्ने अब उहाँको मलाई लाग्छ त्यति म्यान्डेट पनि नहोला। पार्टीको अध्यक्ष भएको नाताले सरकारले गरेको कामलाई नै भनौँ न उहाँले चाहिँ त्यसकै एक्सप्लेनेसन दिने र हामी एक छौं भनेर त भन्नु पर्यो नि होइन त्यो त्यो सन्देश उहाँले पक्कै पनि दिनुहुन्छ त्योदेखि
12: अथवा एक छौं भन्ने पनि हुनसक्छ अथवा उनले नारी छाम्न खोजेका पनि हुन सक्छन्। यो रासोपाभित्र जसरी बालन शाहको प्रस्तुति छ शैली छ स्वभाव छ त्यसले गर्दाखेरि कहीँ कतै संशय अविश्वास छ कि छैन भन्ने बुझ्ने अवसर पनि हुनसक्छ भारतको निम्ति।
11: प्रधानमन्त्रीको लेभलमा भेट भयो भने अथवा परराष्ट्र मन्त्रीको लेभलमा भेट भयो भने त्यहाँ त अरू मान्छेहरू पनि हुन्छ त्यस्तो कुरा पक्का पनि हुँदैन तर अरू जसले प्राइभेटली भेट्छ जस्तो आजै चाहिँ भनौँ न अब त्यो पार्टीको महासचिवले भेट्नुभयो त्यो महासचिव पनि सरकारसँगै लिङ्क त हो नि उहाँले पनि भेटेको कुरा त रिपोर्ट त गर्नै पर्छ भारतको सरकारलाई त्यस्ता छलफलहरूमा चाहिँ त्यस्ता कुराहरू निस्किन सक्छ।
12: पहिले भन्दा कि आज यसो हेर्दाखेरि अब हुन त रासोपाको अवस्था पनि संसदमा बलियो नै छ तर योभन्दा पहिले प्रचण्डलाई पनि बोलाएको थियो त्यो बेलामा मोदीसँग भेट गर्ने भन्दा भन्दै अन्तिम समयसम्म भएन र उनलाई विमानस्थलमा चाहिँ विजय चौथाईवाले स्वागत गरेका थिए अहिले चाहिँ राष्ट्रिय महासचिव अरूण सिंह नै विमानस्थल पुगेको देखियो पहिलेको भन्दा अलिकति फरक संकेत के देखाइयो हो अथवा प्राथमिकता अलिक
11: अब अहिले भनौँ न एकदमै स्ट्रङ पार्टी हुन त डे टु डे काम गर्ने त विजय चौसाईवाला नै हो, फरेन रिलेसन डिपार्टमेन्टको मुख्य मान्छे त उहाँ नै हुनुहुन्छ। तर मलाई लाग्छ यो अहिले अलिकति बलियो सरकार, झन्डै 2/3 मेजोरिटी भएको सरकारको नाताले र फेरि पहिलो पटक इन्टरेक्सन हुँदैछ एउटा एक किसिमले अफिसियल्ली, त्यो कारणले मलाई लाग्छ महासचिव आउनुभयो हुनसक्छ।
4: उनी थिए कूटनीतिज्ञ शंकर शर्मा, साथी शरद केसीसँग कुरा गर्दै। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, अमेरिका र इरान बीच होर्मुज जलमार्ग क्षेत्रमा एक साताको बीचमा तेस्रो पटक द्वन्द्व बढ़ेको छ। अमेरिकाले सप्ताहन्तमा इरानी सैन्य क्षेत्रमा प्रहार गरिएको जनाएको छ र तेहरानले त्यसको बदलामा अमेरिकी अखडामा आक्रमण गरिएको बताएको छ। बीबीसीका विवरणहरूमा आधारित रिपोर्ट सुनौ अशोक दाहालबाट।
5: अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमले अन्तर्राष्ट्रिय जल क्षेत्रमा अमेरिकी ड्रोन खसाल्ने सहितका इरानका आक्रामक कदमको जवाफमा रक्षात्मक हमला गरिएको जनाएको छ। इरानको इस्लामिक रेभोल्युशनरी गार्ड कोरले इरानमा आक्रमणका लागि अमेरिकाले प्रयोग गरेका हवाई अखडालाई निशाना बनाइएको बताएको छ। सेन्टकमका अनुसार कुवेतमा अमेरिकी फौजमाथि लक्षित दुईवटा इरानी बलिस्टिक क्षेप्यास्त्र निस्तेज बनाइएको छ। त्यसअघि कुवेतले पनि शत्रु पक्षबाट प्रहार भएका क्षेप्यास्त्र र ड्रोन निस्तेज पारिएको जनाएको थियो। अमेरिका र इरान बीच सम्झौताका लागि भएका प्रयासहरू निष्कर्षमा नपुगिरहेको समयमा दुवैतर्फबाट पछिल्ला आक्रमणहरू भएका हुन्। अमेरिकी संचार माध्यमहरूले इरानसँग प्रस्तावित सम्झौताका शर्तहरूमा हेरफेर गर्न ट्रम्पले आग्रह गरेका थिए। उनले होर्मुज जलमार्गको ढुवानी र इरानले उच्च स्तरसम्म प्रशोधन गरिसकेको युरेनियम देशबाट हटाउने विषयबारेका शर्तहरू हेरफेर गरेका विवरण आएका छन्।
4: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो भेरी एफएम 98.6 व 102.7 मेगाहर्ट्ज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: के भन्ने सोच छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ
4: हो नि राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ
3: त्यसो भए सुन्नुहोस् इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ
4: हो र के खास छ त इलाइट सिएमा
3: एक्सपिरियन्स सिए फ्याकल्टी फुल कोर्स कभरेज र भिडियो ब्याकअप क्लास छुट्यो भने पनि टेन्सन छैन
4: ओहो अनि लोकेसन
3: बानेश्वर काठमाडौँ सम्पर्क 01-59-14-284 97-164-65-37 लिमिटेड सिट ढिला नगर्नुहोस्
4: इलाइट सिए तपाईँको सफलताको सही सुरुवात
5: सूचना
6: विगत लामो समयदेखि भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता गौतमद्वारा यही जेठ 23 गते चौथो शनिबारको दिन एस गुरुङ हस्पिटल गुरुङ मेडिकल हल मंगलगढ़ी चोक सुर्खेतमा सशुल्क चेक जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ
7: डाक्टरबाट दिइने सेवाहरू अनुहारको चायपोतो डन्डीफोर चिलाउने दाद पूरा शरीर चिलाउने मुसा छालामा मासु पलाएको गाँठा गुठी दुबी छालामा बिबिरा आउने छालाको एलर्जी कुष्ठरोग फंगल इन्फेक्सन छाला पाक्ने नङको कुनै पनि रोग बच्चाको छालाको समस्या कपाल झर्ने वा अनावश्यक ठाउँमा कपाल पलाउने समस्या यौन अङ्गमा घाउ आउने सेतो पानी बग्ने तथा कुनै पनि यौनको समस्या छाला कपाल नङ तथा यौनजन्य रोगको सम्पूर्ण उपचार सेवा उपलब्ध छ
6: सम्पर्क गुरुङ हस्पिटल प्राली गुरुङ फार्मेसी गुरुङ मेडिकल हल मंगलगढ़ी चोक सुर्खेत फोन नम्बर 083-520-402 र 522-148
8: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना
7: वन वन्य जन्तु जल र जमिन प्रकृतिको अमूल्य उपहार यिनको संरक्षण सम्वर्धन र सदुपयोग हाम्रो जीवनको आधार वनले दिन्छ स्वच्छ वायु स्वस्थ जीवन र दीर्घ आयु वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन
8: त्यसैले वन भित्र सलाई लाइटर पेट्रोल मट्टीतेल जस्ता आगोजन्य वस्तु नलगाऊ चुरोटको ठुट्टा सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्रभित्र नफालौं त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौं वनभोज जस्ता कार्य वन क्षेत्रभित्र नगरौं गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाउ केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह डिभिजन वन कार्यालय जिल्ला प्रहरी कार्यालय नेपाली सेना जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ वनमा आगो लगाउनु कानूनी अपराध हो कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ
7: डिभिजन वन कार्यालय सुर्खेत ओहो रामुदाई कता हिँड्नु भयो
9: कता हिँड्नु धानको बिउ राख्ने बेला भयो धानको बिउ लिन बजार जान लागेको नि
7: कुन धान लगाउने विचार गर्नु भएर
9: कुन धान लगाउने हो भनेर सोचिरहेको छु कुन लगाउँदा ठिक होला नि
7: ल दाई पनि युएस कम्पनीको युएस 312 शङ्कर धान लगाउने नि
9: यो धान कस्तो छ नि बहिनी
7: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको खानामा मिठो पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि
9: ए हो र त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान युएस 312 धानको बिउ लिएर आउँछु अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु
7: हुन्छ दाई सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई
6: नेपाली माटोले रोजेको किसानले खोजेको शङ्कर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस् मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको युएस 312 शङ्कर धान नै लगाऊ
7: गुरुङ अस्पताल सुर्खेत
5: अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
10: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
10: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
11: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-5521-148 र 5207-2।
12: रेडियो भेरी एफएम

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 9858056455।
0: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर 6 वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: सूचना
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
3: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मन्सोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधि सम्म सञ्चालन हुने हुँदा लाभ लिनु हुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
3: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
0: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मालिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेज मंगलगढ़ी सुर्खेत। सम्पर्क फोन नम्बर 0385205045।
1: सूचना यस नेपाल निर्माण व्यवसाय एकता समाज सुर्खेतको 24 र 25 साधारण सभा तथा 10 अधिवेशनको उद्घाटन समारोह यही जेठ 23 र 24 गते बिहान 8 बजे जिल्ला समन्वय समितिको कार्यालयको हलमा हुने सम्पूर्ण निर्माण व्यवसायहरूलाई अवगत नै छ। यदि कोही कसैलाई जानकारी नभएको खण्डमा यसै सूचनालाई आधार मानि उक्त कार्यक्रममा यहाँहरूको अनिवार्य उपस्थितिको लागि सादर निमन्त्रणा गर्दछौ। नेपाल निर्माण व्यवसाय एकता समाज वीरेन्द्रनगर सुर्खेत।
4: Radio Berry FM

0: सूचना
1: यही जेठ 23 गते शनिवारका दिन सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेग्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिने कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
0: दिइने सेवाहरू: कान पाट्ने, जीर्ण रोगको उपचार तथा परामर्श, अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच, काने गुजी, ढुसी र बाह्य वस्तु परेको निकालिने, कान नसुन्ने बिरामीलाई सुफद मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने, अपरेशन गर्नुपर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेग्रा नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने।
1: सम्पर्क सनराइज मेडिकल हल, आस्था पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड, पिपिरा चोक, सुर्खेत। सम्पर्क फोन नम्बर 083-411-045 र मोबाइल नम्बर 98-550-17-645, 98-484-21-313।
2: यो हावाहुरीको मौसम हो, हाम्रो सानो लापरवाहीले पनि डडेलो लाग्न सक्छ। वर्षौंदेखि जोगाएको वन क्षेत्र क्षणभरमै खरानी बन्न सक्छ र फैलिएर गाउँघरसम्म नै पुग्न सक्छ। त्यसैले चुरोट विधिका ठुटा जथाभावी नफालौं। याद राख्नुहोस्, डडेलो लगाउने व्यक्तिलाई 3 वर्षसम्म कैद, 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
3: सूचना:
4: यही जेठ 23 गते चौथो शनिवारको दिन
5: सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
3: डाक्टरद्वारा जाँच हुने समस्याहरू: टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आतिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
5: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।
6: यो जिन्दगीले पनि केही लक्षर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई बिस्तार भइसक्यो।
7: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
6: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
7: अब इन्डिया नै जाने सुर कस्या भए बोकाई मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
6: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
7: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
6: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
7: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
6: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो।
7: ल टिपिराख, फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
8: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
9: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
8: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
9: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
10: नेपाल टेलिकम, राष्ट्रको संचार।
11: सबैको मन सुने
10: रेडियो भेरी FM।

0: सूचना
1: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोशिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
0: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पा जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
1: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
2: के भो बाबुलाई?
3: होइन, किन आटिनु भएको छ दिदी? के भयो बाबुलाई?
2: हेर्नु न जेठी बाबु, के भएको होला के मेरो छोरालाई?
4: अया टाउको दुख्यो र झुम्म बनाइरहेछ, तिरिबिरी भएको छ, के भयो होला दाई?
3: होइन राम भाइ, कहिलेदेखि टाउको दुख्यो?
4: हेर्नु न दाई, हिजो तरकारी बारीमा किरा मार्ने औषधि छरेदेखि टाउको दुखेर हैरान बनाएको छ।
3: के भन्यो होला यो भाइले, मार्ने चिज पनि औषधि हुन्छ र? विषादी भन न विषादी।
4: ए, त्यसलाई विषादी भन्छन् र दाई?
3: हो त, सुरक्षित रूपमा नभई जथाभावी विषादी छर्नाले यस्तो भएको होला। यस्तो रासायनिक विषादी छर्ने र खाने दुवैलाई क्यान्सर जस्तो प्राणघातक रोग समेत लाग्ने गर्दछ है भाइ। त्यसैले रासायनिक विषादीका विकल्पका रूपमा घरमा नै तयार गर्न सकिने र बजारबाट सजिलै किन्न सकिने जैविक विषादी झोलमल निम जस्ता विषादीहरू पहेँलो चिप्किने पासो मोहनी पासो एनपीभी तथा मेट्राइजियम ट्राइकोडोमा जस्ता औषधि प्रयोग गरी आफू र पर्यावरण स्वस्थ राख्नुपर्छ।
2: विषादी विष हुन् औषधि होइनन्। यही जेठ 19 गतेदेखि 25 गतेसम्म किसानको जिम्मेवारी उपभोक्ताको अधिकार विषादी मुक्त आधार भन्ने मूल नाराका साथ कर्णाली प्रदेशमा मनाउन गइरहेको विषादी प्रयोग मुक्त सप्ताह 2083 सहभागी बनाऊ। आयोजक एकीकृत कृषि प्रयोगशाला सुर्खेत, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश कपुरकोट गाउँपालिका सल्यान।
5: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै भाइजना भया
6: तै त काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
5: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्याहरू त आफै भन्दिन क्या
6: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
7: तपाईँलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
3: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
8: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97486375 र 98489956576।
9: इन द हार्ट अफ द सिटी वेयर ड्रीम्स टेक शेप एन्ड फ्युचर्स बिगिन stands a place of excellence, Chanakya Pathshala, previously known as BSC College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
10: के तपाई गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
11: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
3: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, एसबीआई बैंकको एक घर तरपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145084031।
11: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
12: रेडियो भेरी एफएम

0: सुनौलो अब सर।
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
0: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ।
1: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन, एचए, डिप्लोमा इन फार्मेसी, पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, पीसीएल इन अफ्थाल्मिक असिस्टेन्ट ओए, डिप्लोमा इन फिजियोथेरापी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्री डिप्लोमा इन सर्वे इन्जिनियरिङ अमिन, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ।
0: हाम्रा विशेषताहरू शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, सुविधा सम्पन्न आफ्नै भवन भएको, अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू, व्यवस्थित लाइब्रेरी सुविधा, सफा तथा हाइजेनिक क्यान्टिन, खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउण्ड, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास, प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड,
1: गुणस्तरीय शिक्षा, व्यावहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण,
0: एसए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गते सम्म, अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ।
1: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके, सम्पर्क नम्बर 081537546, 081538260, 98580303005, 98480910037, वेबसाइट www.collegeofallied.com, गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाई र उज्जवल भविष्यको भरपर्दो आधार।

0: झरना खुल्यो।
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 मा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
1: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114 मोबाइल 98-585-59-960 र 97-688-84-566।
0: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू साथै होटल बैंकिङ सरकारी कार्यालय योजना बोर्ड पुस्तक पसल एग्रोभेट फेन्सी पसल खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स रेडियम फ्लेक्स लाइट बोर्ड नर्मल बोर्ड फ्रेमिङ प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट फ्लेक्स ब्यानर प्रिन्ट फ्लेक्स बोर्ड टोकन अफ लभ स्टिकर प्रिन्ट भिजिटिङ कार्ड बिल लेटर प्याड सेल्फ इङ्क स्ट्याम्प सर्टिफिकेट प्रिन्ट ब्याच प्रिन्ट आईडी कार्ड इन्भिटेसन कार्ड क्यानभास प्रिन्ट म्याट फोटो प्रिन्ट प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्र नगर छ बुद्धपथ लाइन गरिमा विकास मैकमुनि सुर्खेत फोन नम्बर 083-521-179 मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
3: रेडियो भेरी एफएम।

0: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
1: वन वन्य जन्तु जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण संवर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन। लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
0: त्यसैले वन भित्र सलाई, लाइटर, पेट्रोल, मट्टी तेल जस्ता आगो जन्ने वस्तु नलगाऊ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्र भित्र नफालौं। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौं। वन भोज जस्ता कार्य वन क्षेत्र भित्र नगरौं। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
1: डिभिजन वन कार्यालय सुर्खेत।

0: Extreme energy drink.
1: के तपाईँ SEE पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एन्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
2: सिटिभिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्यकर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
1: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
2: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
1: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ।
2: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज, सुर्खेत रोड, नेपालगंज बाँकी। सम्पर्क नम्बर 081-534-0017, 081-536-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।
3: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ, अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
4: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफा गर्नुहुन्छ।
5: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा सही वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
4: यो सोलर बलियो र भरपर्दो छ।
6: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट जानु भएको।
7: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत। फोन नम्बर 083-522-360।

नमस्कार। रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज को प्रसारण में तपाईलाई हार्दिक स्वागत छ। हाम्रो यो प्रसारण तपाई राति 11 बजेसम्म सुन्न सक्नुहुन्छ। ताजा ताजा खबर, मनोरंजन अनि सूचना को लागि सुन्दै गर्नुहोस् रेडियो भेरी एफएम।

0: रेडियो भेरी एफएम 98.6 मेगाहर्ज
1: सोझी मात्रै भएर रूपमा भलेकी शिलामा ढलेकी बत्तीस लक्षणले उक्त भएकी परम सुन्दरी भएर अहिले त नव युवती केटी भएर मेरो प्यारो कृष्ण म त तपाईँसँगै जान्छु पो भन्छे अहिले हाल्छ तलाई खोत्री बस्नका पनि छैन लमारी अहिले त बर्बाद पार्यो मसँग जान हुँदैन भन्नुभयो भगवान्ले म त जानियो भन्न थाले हुँदैन भन्नुभएको थियो नगै छोडिदिन भने फेरि बुढी बनाएर छोडिदिन जोरी नखोज तिमी को हो भन्दा दास्यम मम सुन्दर कंस सम्मता त्रिवक्र नाम यनो लेप कर्मणि मदापितम बोझ पते रति प्रियम बिना युवा कुन हिदमस्तरते राजा कंसको राज दरबारमा चन्दन गोठ्ने मेरो नाम त्रिवक्र आजबाट मेरो नाम सौरन्द्री बनाइदिनु भयो मेरो परमात्मा भन्दा तिमी आजबाट सौरन्द्री भयो भनेर आज्ञा गर्नुभयो सुन्नुहोस् हरे नन्द बाल प्यारे लाल कंसासुरको काल नन्द बाल प्यारे लाल कंसासुरको काल बुढी पनि त

जाऊ घर भन्नुभएको थियो भगवानले, जान्न त जान्न प्रभु, म त यस्तो भेटाइसकेपछि अब के को घर जाने, म त तपाईँसँगै जाने हो भने न माति धेरै भन्न लाग्नुभयो, जानी हो म त जानी हो मनलाई ए हुँदैन। राजा कंसलाई मारिसकेपछि तिम्रो घरमा चार रात बस्न आउँछु, तपाईँसम्मका लागि बिदा देऊ प्यारी भनेर आज्ञा गर्नुभयो हस्त मेरो भगवान। यदि पछि पाल्नु भएन भने त म त जहाँ पुगे अब त्यहीँ आउने हो नि लुरु लुरु भने लैजा मर्न लागेको जा। यसकारणबाट गइन्, गइसकेपछि अहिले भगवान कृष्णचन्द्र परमात्मा परमेश्वर रङ्गद्वारमा प्रवेश गरेर बडा आनन्दको साथमा प्रवेश द्वारपट्टिको गति लिने हो बक्सन्चर 37,000 मिलिट्रीको सैनिकले सुरक्षा गरेको धनु तोडेर राजा कंसलाई जब स्वप्नको चकना चुर बनाउँदै हुनुहुन्छ भन्ने सम्मको कथा यस अध्यायबाट। राजा परीक्षितलाई सुखदेव स्वामीले कथाबाट प्रवचन दिइरहनु भएको छ बारम्बार कन। अब कृष्ण भगवान परमात्मा प्रवेश रङ्गद्वारमा 37,000 सैनिकको ध्वस्त, सारा जनहरू हाकार हुकार, राजा कंसको राजदरबारमा प्रभुको प्रवेश, डरलाग्दो प्रकारको हात्तीले बाटो छेक्नु, परमात्मासँग कोही बेला प्रेत हात्तीसँग लडाई, कोही बेला प्रेत नामको हात्तीसँग प्रभुको झगडा हुँदा आखिरमा कोही बेला प्रेतले हाकार पार्यो, माथि आकाशतिर उफ्रियो, माथिबाट प्रभु खस्नुभयो, मृतीले हानेर त्यसको जब दारा गिराइदिनुभयो, त्यो हात्तीको दाराले थितेर त्यहाँसम्म प्रभुसँग हतियार थिएन, त्यसैबाट त्यो हात्ती मर्यो, माउते आइलाग्यो, माउते अम्मष्ट भन्छ संस्कृत भाषामा, माउतेको पनि अन्त्य प्रभुले गरी बक्सेपछि सारा जनहरूले प्रभुको प्रार्थना गरे र अनि त्यसपछिबाट माउते मर्यो, अनि भगवानलाई सबले विन्ती गरे कंसासुरको दरबारभित्र कृष्ण सवारी कंसासुरको दरबारभित्र।

0: महाराज परीक्षित लाई सुखदेवले बताउनु भयो। अनि बाँकी अंशको लागि तपाईँ के सुन्न चाहनुहुन्छ भनेर सौनकादीलाई पौराणिक सूत्रले नैमि सारण्य क्षेत्रमा श्रीमद् भागवतको महिमाको वर्णन विस्तार सारा प्रस्तुत गर्नुभयो। लौतराजन परीक्षित हात्ती र माउते दुवै मर्यो आकार पर्यो। चाँडु र मुष्टिकले भाषणको प्रकरण तयारी गर्यो। अनि चाँडु र मुष्टिकको भाषणलाई मध्य नजर राखेर अहिले परमात्मा परमेश्वर अगाडि पढ्दै हो भक्सन्थ्यो कुर्थल र तोसलले डरलाग्दो भाषा बोल्यो। अनि त्यसका प्रतिमा चाँडु र मुष्टिकलाई पनि पहलवान युद्धमा परमात्माले ठूलो गाली गलौज गर्यो प्रभुलाई र त्यसलाई निधन गराएर कुर्सल र तोसलले आफ्नो भाषा प्रस्तुत गर्दै थियो। त्यसदेखि कम्मर कसेर भगवान अगाडि बढ्नुभयो। त्यसलाई पनि हत्या गरिबक्सेपछि अब आइपुग्यो राजा कंसको पालो। कंसले के भन्यो भने समस्त नागरिक समाज मेरो वचन मानौ, यसलाई यहाँबाट निकालिदेऊ। यो कृष्ण र बलरामलाई देश निकाला गर, वसुदेव र देवकीलाई पनि यहाँबाट निकाला गराइदेऊ, काटिदेऊ। हाम्रो बाबा पनि शत्रु पक्षको छ, त्यसलाई पनि देश निकाला गराइदेऊ। हामी सबैको सम्मान र मर्यादा गराइदेऊ भन्ने यो प्रकारको अठोट गरेर राजा कंसले बडो गम्भीर वाणीमा भगवान श्रीहरि जगतका मालिक बडा गम्भीर वाणीमा तयारी भएर राजा कंसको प्रतिमा जब यस किसिमले भाषा बोल्दै थियो र अब कृष्णका प्रतिमा भगवान परमात्मा कृष्णको महम फाल्नुभयो र राजा कंसको जुल्फीमा समातेर तीन पटक घुमाएर जब फालिदिनुभयो पटङ्गीमा, अस्ति र प्राप्ति भन्ने दुईटा रानीले पंखा र चमर टोलायमान गरिराखेका रहेछन्, त्यसका छात्तीमा गएर भगवानले हानि भक्सेपछि कंस जबलाई भगवान भन्नुहुन्छ, पापिष्ट दुराचार्य तैले के गरिस्? मेरो दाईलाई छ गर्भसम्मको दाजु मारिस्, सातौं दाजुलाई अर्काको गर्भबाट जन्माउन लगाइस्, मलाई भत्वा बनाउन पठाइस्, मेरो बहिनीलाई आकाशमा तैले उडाइस्, अब तेरो सत्यनाश गर्नेवाला मैले हुँ, तेरो सहायता दिने को छ भनेर पृथ्वीको भारले खिचेर छात्तीमा गएर हात्तीको दाराले थिद्दिनु भएको थियो। कंस मर्यो। कंसको तेज भगवानमा प्रवेश भयो। कंस परमधाम गयो आकाशबाट। फूलमाला गुच्छा लाभ्रेको वृष्टि भगवान कृष्णको जय जय जय बोलो श्री कृष्ण चन्द्र भगवानको। सबको मना पार हर्ष। राजा कंस मर्यो। अनि त्यतिखेर कालनेमी भन्ने राजा कंस थियो, त्यो मृत्युको घडीमा प्राप्त भयो। कालनेमी मर्यो अघिल्लो जन्मको। हे कृष्ण, तिमीले कंस मर्यौ रपु के चाल हुन्थ्यो नत्र? राजा परीक्षित महाराजका प्रतिमा सुखदेव स्वामीले बडा प्रेम पूर्व भगवानको भजन मनन कीर्तन इत्यादि गरेर राजा कंस मर्यो। कंसको तेज भगवानमा प्रवेश भयो। कंस परम धाम अहिले गयो। उग्रसेन महाराजलाई गद्दी दिनेको अठोटको निर्णय भयो। भगवान कृष्णले राज्य नलिने भएको कारणले माता पितालाई जब आज्ञा गरिबक्सु, भगवानले बन्दी खानामा गएर लौ अब राम्रोसँग हजुरहरूको दर्शन भेट गर्छु, माता पिताजी शरणको सेवा गर्छु भनिकन बुबा मुमालाई भगवान बडो प्रेम पूर्व दर्शन दिँदै हुनुहुन्छ भन्ने सम्मानको कथा यस अध्यायबाट।
1: जय बोलो श्रीमान भावन महापुराण।
0: महाराज परीक्षित, अब यसरी भगवान कृष्ण चन्द्र परमात्मा परमेश्वर सवारी, अनि राजा कंसको राज दरबारमा ठूलो प्रकारको जब आमूल परिवर्तन, अघि समण राजा कंसको जय भन्नेवाला कृष्णको जयतिर लागे। भगवान गद्दीमा विराजमान हुनका लागि आफ्ना पितामह मतलब आफ्नो दूत बाजे राजा जब जब उग्रसेनलाई गद्दीमा लगेर विराजमान गरे बक्सु। अब कृष्ण भगवानले माता पिताको रोदन गर्दै गर्दै गर्दै बन्धनबाट मोचन गराइबक्सु। माता पिता रुँदै रुँदै रुँदै आफ्नो पुत्रलाई छुटेरे पिटेरे दण्ड दिएर ठूलो यातना दिएर बाबा आज दर्शन पायौं भन्नुभयो बुवा मुमाले। अब धन्दा नमान्नुहोस् बुवा मुमा, अब म तपाईँको सेवामा रत हुनेछु भनेर आज्ञा गरिबक्सु। कार्यक्रम पूर्ण भयो। भगवान प्रभु अहिले सरासर सवारी हुनुभयो। अहिले त्यसपछिबाट लौ त राजा कृष्ण भगवान परमात्माको राजगद्दीको बारेमा ठूलो सम्मानको साथसँग ध्यान गरेपछि अब व्रत बन्दै गरेर रहन्छ भगवानको। 11 वर्ष 52 दिन मात्रै हुनुभयो रहेछ। त्यस्तो बहादुरको ईश्वर 11 वर्ष 52 दिनमा यति उत्पाद गर्न सक्ने बहादुर, अहिले यहाँ जब बिना सिद्धिका मान्छेलाई अवतारी पुरुषे के को अवतारी? अवतारी हो भने एउटा हात्ती उचाल्नु हो नि त नि लौ तेरो। भगवानले त गोवर्धन पहाड उचाल्नु भएको थियो, काली नाम गरेको नागलाई दमन गर्नुभएको थियो, छेपारा मन्त्र थिएन सर्प पलाउ हात याद राख। त्यसै कारणले नचाहिने कुरा यहाँ जब इन्डियातिर जब मुसलमानहरूको र जब हिन्दूहरूको ठूलो कटाक्षेपात छ, त्यसै भएर चाहिँ अवतारी पुरुष भनेर भनिदिएपछि अनि त्यसपछि ओहो भन्ने कुरा जब हुन्छ, कहिले मुसलमानहरू अवतारी पुरुष आयो भन्छ, कहिले हिन्दूहरू अवतारी पुरुष आयो भन्छ, त्यसो भएपछि उनीहरूलाई दुवैपट्टिको जब डर र त्रास, इत्यादि गर्नुपर्छ। हाम्रो यहाँ धर्ममा क्रान्ति छैन, त्यस कारणले बोल्नै पर्दैन। के को अवतारी पुरुष नभए यस किसिमबाट एउटा जब सक्षम गुरु भने हामी मान्छौ, अवतारी पुरुष भन्ने विषयमा चाहिँ अह बहुत गाह्रो छ। यसै कारणले भगवान स्वयं जगतका नारायण परब्रह्म परमात्मा परमेश्वर बडो प्रेमका साथमा अहिले गुरूकुलमा शिक्षा लिनका लागि व्रतबन्ध गरेर जानुभयो काशीमा। शान्ति पनि गुरूका घरमा 64 दिनमा 64 कला विद्या अध्ययन मण्डलमा बसेर पढ्दाखेरिमा एक दिन एक व्यक्ति हुनुहुन्थ्यो जसको नाम थियो जब श्रीदामा, तिनीलाई पछि सुदामा भन्ने नाम राखिनेछ। त्यो भोलि कथामा व्याख्या हुनेछ, भोलि आउनुपर्छ त्यो कथा सुन्न। कृष्ण भगवान परमात्माले 64 दिनमा 64 कला विद्या पढिसकेपछि आफ्ना गुरू शान्तिप्रणीले आज्ञा गर्नुभयो, हेर पत्नी भनेर आफ्नै पत्नीलाई म यहाँ यो कालो केटो चाहिँ पक्का कृष्ण हो, घर जाने बेलामा तिमीले के दिउ गुरु दक्षिणा भन्छन्, मलाई मलाई केही चाहिँदैन भन्छु, तिमीलाई सोध भन्छु। गुरु आमालाई सोध्न गए बेला मलाई केही चाहिँदैन, मरेको छोरो पाम भनेर भन्नु मेरो मैया, फेरि के चाहिन्छ गुरु आमा भने बेला ढुङ्ग्री र मन्त्री भएर मैले लेखिन् त बेर लाउन फलै छ, त्यसो नभन है। अनि त्यसदेखि पछाडि अब तिमी के माग्छौ भनेर गुरुबा हजुरलाई केटाग्राम भन्दा मलाई केही चाहिँदैन मेरो बाबु, गुरु आमालाई सोध भन्नुभयो गुरुले, गुरुबा के चाहिन्छ भनेर सोद्धाखेरिमा गुरु आमाले आज्ञा गर्नुभयो मरे छोरो पाम हस। अनि गएर संसार सारा खोज्दा पाउनु भएन र यमराजका पासमा गएको, यमराजीले जब मरेका छोरा ल्याएर जब दिनुभयो स्वयमान्य शर्मा, हजुरका गुरुबाबुका छोरा पनि छन् लै जानुहोस्, अहिले डरलाग्दो प्रकारको शङ्कासुर नामको दानवले पनि हामीलाई दुःख दिएछ, त्यसलाई मारिदिनुहोस् भने उनीहरूले शङ्कासुरलाई मारेर त्यसको पेटबाट 5 जने शङ्ख लिएर बजाउँदै प्रभु सवारी हुनुभयो। अनि त्यहाँदेखि प्रान्तका लागि बडो गम्भीर वाणीमा भगवानको भजन भयो, मनन भयो, कीर्तन भयो। अनि शङ्कासुर नाम गरिएको दानवको ध्यान मनन कीर्तन सारा सम्पूर्ण सारा सकियो। महाराज शङ्कासुर मारेर 5 जने शङ्ख लिएर गुरुबाबुलाई गुरु दक्षिणामा ल्याएर त्यो पुत्र टक्र्याएर अहिले परमात्माको सवारी हुन गयो, घरमा पाल्नु भयो र अब स्वकीय सचिवको रूपमा उद्धवलाई नियुक्ति गर्नुभयो। बाबु उद्धव तिमी जाऊ, मैले गोकुल छोडेर आउने बेलामा ना जब रोएका मेरा माता पिताजीहरू र मेरा प्यारी गोपिनीहरू र साथी गोपालहरूलाई यो सन्देश भनेर 3 चिठी लेखेर प्रभुले पठाइदिनु भयो, त्यही चिठी लिएर अहिले उद्धवजी भगवान कृष्णको आज्ञा मुताबिक सवारी हुनुभयो। उद्धवलाई भगवान भन्नुहुन्छ, अरे उद्धव मेरो प्यारो साथी चिठी लिएर जाऊ, उद्धव मेरो प्यारो साथी चिठी लिएर जाऊ, गोपिनीले दिएको

महाराज परीक्षित लाई सुखदेव स्वामी आज्ञा कर सौन कादृशी प्रणाली भनेर सौन कादी को परमा पौराणी सुत नैमिषारण्य क्षेत्र में आज्ञा कर लौत सरकार श्री प्रसंग में यहां मैं जो कथा को उपाख्यान बताई रहे भगवान कृष्ण चंद्र परमात्मा को जब निम्ता लीएर जब चिठी लीएर जानू चिठी लीएर जाना खेल में तब धुर धुर रोई रह किन रो आका भन्दाखेरि में आफ्नो मान्छे कृष्ण आउनु भयो भनेर आको झन् तपाईं पो आउनु भएछ तर चिठी र टेलिफोन खूब भर पर्दो हो मान्छे भेट भए बेला बा अन्तै जाँदा फेरि भेट भए हो तर यसरी चिठी प्राप्त भएपछि भगवान कृष्णले लेखेको चिठी सारा हेर्नु भयो बुबा मुमा भन्नुहुन्छ मेरो राजा तिमीले चिठी पठाएछौ बुबा मुमालाई लेख्नु भएको चिठीमा मेरो बुबा मेरो मुमा हजुरहरूले गर्नुभएको माया ममता र प्रेम यो कहिले टुटेको छैन हुर्काएको बढाएको ठूलो बनाएको खाना दिएको मैले बिर्सिएको छैन मेरो आमा बुबा तपाईँहरूलाई म अब कोही दिन पछि म दर्शन दिनेछु खाना दिने नै ठूलो हुन्छ भनेर यस किसिमबाट आज्ञा गरिबक्छु अर्को फेरि गोपालहरूमा प्यारा गोपालहरू खेलेको खाएको बसेको रात्रिका टाइममा डढेलहरू लगाएको मैले अग्निपान गरेको यो मैले बिर्सिया छैन मेरो प्यारो साथीहरू अब यता गोपिनीहरू नाचेको खेलेको खाएको रातभरि नाचेको भोलिपल्ट तिमीहरूलाई जाडो भएको बेलामा मैले साडी लुकाइदिएको थाहा छ यसै कारणबाट अब मैले बिर्सिएको छैन प्यारी गोपिनीहरू तिमीहरूको प्यारो मोहन श्री कृष्ण और बलराम भन्नुभएको थियो माता र पिता रुनुभयो मेरो बाबुको सुन्दर मुहार दर्शन पाऊ त्यस्तै प्रकारले गोपालहरू रोए गोपिनीहरूले मेरो प्यारो मोहन तपाईँ कहाँ जानुभयो भनेर दुरो दुरो रुँदाखेरिमा संसारमा सबैभन्दा ठूलो कुरो प्रेम गर्नु नै हो भन्ने गोपिनीलाई उद्धवले भन्नुभयो भक्ति गर प्रेम गरेपछि मान्छे रगाउँ

भक्ति गरेर प्रेम गरेपछि मान्छे रगाउँछ, कहाँ देखाउँ र कहाँ सुनौँ भएर मर्न मेरो लाउँदैन। त्यसै कारणले भक्ति गर्यो भनेदेखि चाहिँ त्यति गाढा हुँदैन भन्दा। आज प्रेम गर्न तिमीले जानेको, भक्ति गर्न नजानेको कारण, भक्ति गर्न जानेको, प्रेम गर्न नजानेको हुनाले उद्धव तिमी अन्तिम चरणमा कृष्ण भगवानसँग छुट्टिनु परोस् भन्ने श्राप पर्नुको। त्यसै कारणले उद्धव भगवान कृष्णसँग छुट्टिनुहुन्छ हेर महाराज परीक्षित। अनि गोपाल गोपिनीले चिठी लेखे, नन्द यशोदाले चिठी लेखेर आएर कृष्ण भगवानलाई बुझाइदिनु भयो, प्रभु हजुरका कहीँ नभएका रहेछ नित्य गोपिनी काट्ने जस्ता, हजुरभन्दा ज्यादा भुत्तुके हुने, अरूलाई देख्नै नसक्ने, मलाई त जब प्रेम गर्न नजाने हुनाले छुट्टिनु परोस् भन्ने श्राप दिए। प्रभु भन्दा भगवान आज्ञा गर्नुहुन्छ हेर, प्रेम गर्न नजाने हुनाले छुट्टिनै पर्छ। संसारमा प्रेम भन्ने वस्तु चाहिँ ज्यादै प्रगाड छ, किनभने देख्ने त्यो कहिल्यै बिर्सन सकिँदैन। प्रेमलाई भक्तिलाई त के उत्तिखेर बिर्सिहाल्छ। संसारमा प्रेम नै ठूलो भनेर आज्ञा गर्नुभयो अनि उद्धवलाई। अनि माता पिताले दिएको चिठी, मेरो बाबु सुन्दर मुहारको दर्शन पाऊँ भनेर प्रार्थना गर्नुभयो। यता फेरि जब माता पिताहरू सारा सम्पूर्णले परिवारले जब गोपालहरूले साराले प्रार्थना गरिसकेपछि सबबाट जब पाएको प्रेममा बलोकनलाई ग्रहण गरेर मेरो महारानीहरू भनेर कृष्ण भगवानले हेर्नुभएको गोपिनीहरूको चिठी, राजाका राजकुमारी पाइहाल्नुभयो, सहरवासी हुनुभयो, अब त हामीलाई किन टेरपुसेर लाउनुहुन्थ्यो र भनेर लेखिया रहेछ। होइन, अब भगवान परमात्माले त्यस ठाउँमा चिठी लेख्नुभएको, छोरी मान्छे चिठी गिँदै गिँदिरहेछ, अर्थ ढङ्ग छैन। अनि के त चिठी एकदम यस किसिमबाट लेखेको, चिठीमा गिरे गीत लेखेको रहेछ, अरे त्यो हो भ्रमर गीत भमराले, कमलको फूलबाट रस्लिन छोडेर त्यही गीतमा लुप्त भएको, अरे झलक झल्किएको हाम्रो मनैमा, झलक झल्किएको हाम्रो मनै

0: को जिम्मेवारी, उपभोक्ताको अधिकार, विषादी मुक्त आधार भन्ने मूल नाराका साथ विषादी प्रयोग मुक्त सप्ताह 2083 कर्णाली प्रदेशमा पनि भव्य रूपमा मनाउन गइरहेका छौं।
1: यस सप्ताहका मुख्य कार्यक्रमहरू प्रभात फेरी, विद्यालयमा सचेतनामूलक कार्यक्रम, जैविक विषादी तथा सामग्री वितरण, स्कूल शिक्षा कार्यक्रम, विद्यालय शिक्षा कार्यक्रम, विषादी विष हुन् औषधि होइनन्, रासायनिक विषादीको विकल्पहरू रोजौ, आफू र पर्यावरण जोगाऊ, विस्तृत जानकारीका लागि नजिकको कृषि शाखा वा कृषि विकास कार्यालय अथवा एकीकृत कृषि प्रयोगशालामा सम्पर्क राखौ। आयोजक एकीकृत कृषि प्रयोगशाला सुर्खेत, प्रवर्धक भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश कपुरकोट गाउँपालिका सल्यान। डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
2: वन वन्य जन्तु, जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण संवर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन। लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
1: त्यसैले वन भित्र सलाई, लाइटर, पेट्रोल, मट्टी तेल जस्ता आगो जन्ने वस्तु नलगाऊ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्रभित्र नफालौं। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौं। वन भोज जस्ता कार्य वन क्षेत्रभित्र नगरौं। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
2: डिभिजन वन कार्यालय सुर्खेत।
3: के भयो बाबुलाई?
4: होइन, किन आतिनु भएको दिदी? के भयो बाबुलाई?
3: हेर्नु न जेठी बाबु, के भएको होला के मेरो छोरालाई?
5: अया अया, टाउको दुख्यो र झुम्म बनाइरहेछ, गिरिगिरी भएको छ, के भयो होला दाई?
4: होइन राम भाइ, कहिलेदेखि टाउको दुख्यो?
5: हेर्नु न दाई, हिजो तरकारी बारीमा किरा मार्ने औषधि छरेदेखि टाउको दुखेर हैरान बनाएको छ।
4: के भन्यो होला यो भाइले? मार्ने चिज पनि औषधि हुन्छ र? विषादी भन न विषादी।
5: ए, त्यसलाई विषादी भन्छन् र दाई?
4: हो त, सुरक्षित रूपमा नभई जथाभावी विषादी छर्नाले यस्तो भएको होला। यस्तो रासायनिक विषादी छर्ने र खाने दुवैलाई क्यान्सर जस्तो प्राणघातक रोग समेत लाग्ने गर्दछ है भाइ। त्यसैले रासायनिक विषादीका विकल्पका रूपमा घरमा नै तयार गर्न सकिने र बजारबाट सजिलै किन्न सकिने जैविक विषादी, झोलमल, निम जस्ता विषादीहरू पहेँलो चिक्किने पासो, मोहनी पासो, एनपीभी तथा मेट्राइजियम ट्राइकोडोमा जस्ता औषधि प्रयोग गरी आफू र पर्यावरण स्वस्थ राख्नुपर्छ।
0: विषादी विष हुन् औषधि होइनन्। यही जेठ 19 गतेदेखि 25 गतेसम्म किसानको जिम्मेवारी, उपभोक्ताको अधिकार, विषादी मुक्त आधार भन्ने मूल नाराका साथ कर्णाली प्रदेशमा मनाउन गइरहेको विषादी प्रयोग मुक्त सप्ताह 2083 सहभागी बनाऊ। आयोजक एकीकृत कृषि प्रयोगशाला सुर्खेत, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश कपुरकोट गाउँपालिका सल्यान।
2: सुनौलो अवसर,
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
2: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ।
1: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन, एचए डिप्लोमा इन फार्मेसी, पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, पीसीएल इन अप्थाल्मिक असिस्टेन्ट ओए, डिप्लोमा इन फिजियोथेरापी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्री डिप्लोमा इन सर्वे इन्जिनियरिङ अमिन, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ।
2: हाम्रा विशेषताहरू शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, सुविधा सम्पन्न आफ्नै भवन भएको, अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू, व्यवस्थित लाइब्रेरी सुविधा, सफा तथा हाइजेनिक क्यान्टिन, खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउन्ड, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास, प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड,
1: गुणस्तरीय शिक्षा, व्यावहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण
2: एचए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गते सम्म अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ
1: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके सम्पर्क नम्बर 081537546 081538260 9580303005 9840091037 वेबसाइट www.collegeofallied.com गुणस्तरीय शिक्षा व्यवहारिक सिकाई र उज्जवल भविष्यको भरपर्दो आधार
2: के तपाईँ एसईई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ यदि चाहनुहुन्छ भने लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एन्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ
1: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्य कर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्
2: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी डिप्लोमा इन फार्मेसी सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स
1: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल बेस्ड प्राक्टिकल ट्रेनिङ 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ सहज तथा किफायती शुल्क संरचना मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण
2: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ
1: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज सुर्खेत रोड नेपालगंज बाँके सम्पर्क नम्बर 081537417 081536275 स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार
2: ओहो रामुदाई कता हिँड्नु भयो
6: कता हिँड्नु धानको बिउ राख्ने बेला भयो धानको बिउ लिन बजार जान लागेको नि
2: कुन धान लगाउने विचार गर्नु भयो र
6: कुन धान लगाउने हो भनेर सोचिरहेको छु कुन लगाउँदा ठिक होला नि
2: ल दाई पनि युएस कम्पनीको युएस 312 शङ्कर धान लगाउने नि
6: यो धान कस्तो छ नि बहिनी
2: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको खानामा मिठो पाक्नलाई नै छिटोका साथै मध्य पहाडी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि
6: ए हो र त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान युएस 312 धानको बिउ लिएर आउँछु अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु
2: हुन्छ दाई सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई
7: नेपाली माटोले रोजेको किसानले खोजेको शङ्कर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस् मध्य पहाडी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको युएस 312 शङ्कर धान नै लगाऊ
8: पारस्परिक साथ सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो
9: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ
10: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ
9: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
11: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते